0: तपाईं यति बेला सामुदायिक रेडियो रोल्पा सुन्दै हुनुहुन्छ।
1: अब सुनाउँछौ रामा मण्डल र दिवाकर शर्माको स्वर, तारा प्रसाद छेडाईको रचना र भूपेन्द्र राईमाझीको संगीतमा रहेको यो स्वदेश गान।

0: वर्षा यामसँगै जंगल पाखा काठ काठुटा र खाली चौरहरूमा थरी थरीका च्याउ उम्रन्छन्।
1: केही च्याउ खान हुने, केही च्याउ खान नहुने विषालु हुन्छन्।
0: खान हुने र खान नहुने विषालु च्याउ चिन्न गाह्रो हुन्छ।
1: नचिनेको जंगली र जथाभावी उम्रेका च्याउ खानाले ज्यान समेत जान सक्छ।
0: होसियारी अपनाऊ, नचिनेको जंगली च्याउ नखाऊ।
1: सर्वसाधारणको हितमा रेडियो नेपालद्वारा जारी।
2: उच्च गति, भरपर्दो कनेक्टिभिटी र बलियो नेटवर्कद्वारा सञ्चालित सिमलेस ब्राउजिङ र स्ट्रिमिङका लागि डिश होम इन्टरनेट अत्याधुनिक प्रविधिको नेपालमा पहिलो पटक वर्ल्ड क्लास इन्टरटेनमेन्टको आइपिटिभी सेवा प्रदान गर्ने डिश होम इन्टरनेट नेपालको एकमात्र नेक्स्ट जेनेरेसन वाइफाई 6 प्रविधि भएको वाइफाई 6 राउटरहरूसँग उत्कृष्ट जडान प्रदान गर्ने डिश होम इन्टरनेट साथै इन्टरनेट टिभी र अन्य सेवाहरू सजिलै व्यवस्थित गर्ने एउटा उपयोगी सेल्फ केयर एप माई डिश होम एप।
3: मान्छे मान्छे बीच भेदभाव गर्नु मानव अधिकारको ठाडो उल्लङ्घन हो। भेदभाव गर्नेलाई कानुनी कारवाही हुन्छ। भेदभाव होइन, सबैसँग सद्भाव राखौँ।
4: जनचेतनाका लागि रेडियो नेपालद्वारा जारी।
5: ए दिदी नमस्कार, कता हिँड्दै हुनुहुन्छ?
6: नमस्कार नमस्कार, स्वास्थ्य स्वयंसेविका नानी, आज डाक्टरले फलोअपको लागि बोलाउनु भएको थियो, त्यही भएर हस्पिटल जान लागे कि।
5: ए राम्रो गर्नुभएछ। तर त्यहाँ पुगेर डाक्टरसँग तपाईँले के कुरा सोध्नुपर्छ भन्ने कुराको जानकारी छ त तपाईँलाई दिदी?
6: ए त्यो त के थाहा र नानी।
5: सुन्नुहोस्, सबैले डाक्टरकोमा फलोअपमा जाँदा वा स्वास्थ्य उपचारको लागि जचाउन जाँदा के कुरा सोध्नुपर्छ त्यो म भन्छु। मैले खाइसकेको औषधिको मात्रा थप वा डोज खानुपर्छ कि पर्दैन, पर्छ भने मैले किन थप यो डोज औषधि खानुपर्छ, कि पुरानो औषधिलाई रोकेर नयाँ औषधि खानु परेको हो भने किन नयाँ औषधि खानु परेको हो,
6: अनि नानीहरू के कुरा सोध्नुपर्छ,
5: अनि मैले कुन औषधि नियमित रूपमा खाने, कहिलेसम्म खानुपर्छ, मैले मेरो औषधि कसरी र कति समयसम्म खाने वा प्रयोग गर्ने सोध्नुपर्छ।
6: ए
5: अनि मैले प्रयोग गरिरहेको औषधिले काम गरिरहेको छ वा छैन भन्ने कुरा मैले कसरी थाहा पाउने र यसका सम्भावित प्रति असरहरू वा साइड इफेक्टहरू के हुन सक्छन्, अनि अर्को पटक आउँदा के मलाई थप परीक्षणको आवश्यकता पर्छ भन्ने कुरा सोध्नुपर्छ। ए रामदाई पनि आउँदै हुनुहुँदो रहेछ।
7: नमस्कार स्वास्थ्य स्वयंसेविका नानी, कुरा सुने अनि यसो ध्यान दिए।

0: तपाईँले पनि यो कुरा सुन्नै पर्छ, आउनुहोस् त।
1: ए, यस्ता कुरा त हामीले पहिला फलोअपमा जाँदा कहाँ सोध्थ्यौँ त है राम दाई?
2: त्यही त, त्यही त।
0: ए, कुरा त हामी सबैले नछुटाइकन सोध्नु पर्छ त दिदी, र तपाईँलाई भेट्न म अर्कोपल्ट कहिले आउने भनेर पनि सोध्न बिर्सनु हुँदैन नि, बुझ्नुभयो नि?
1: राम्रोसँग बुझे स्वास्थ्य स्वयंसेविका नानी।
0: ल, राम्रोसँग जचाएर अनि सोधेर पनि आउनु होला है त दिदी।
1: सोधिहाल्छु नि स्वास्थ्य स्वयंसेविका नानी। ल, अब म हस्पिटलतिर लागेँ है त।
0: हस् हस् दिदी, राम्रोसँग जानु।
2: आफू खुसी औषधि प्रयोग नगरौँ। कुनै पनि औषधि प्रयोग गर्नु परेमा चिकित्सकको सल्लाह र सुझाव लिएर सिफारिस गरेको औषधि मात्र उचित तरिकाले प्रयोग गरौँ। नेपाल सरकार, स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय, औषधि व्यवस्था विभाग।
3: नेपाल प्रकृतिको वरदान, संस्कृतिको धरोहर, तर के हाम्रा यी सुन्दर सम्पदाहरू भोलिका सन्ततिका लागि सुरक्षित छन्?
4: हो, हाम्रो प्राकृतिक सुन्दरताको संरक्षण गर्दै स्थानीय समुदायको विकास र आर्थिक समृद्धि सम्भव छ। यही सोच र प्रतिबद्धताको नाम हो दिगो पर्यटन।
3: नेपाल पर्यटन बोर्ड र संयुक्त राष्ट्र संघीय विकास कार्यक्रम UNDP नेपालको सहकार्यमा सञ्चालित दिगो पर्यटन परियोजनाको विशेष प्रस्तुति रेडियो कार्यक्रम दिगो पर्यटन
4: एक महिनाको पहिलो र तेस्रो बुधबार बिहान 7:40 बजे मात्र सार्वजनिक सेवा प्रसारण रेडियो नेपालबाट। रेडियो नेपालका मिडियम वेब र देशभरका FM रिले स्टेसनहरू 98, 100 र 103 MHz साथै रेडियो नेपालको आधिकारिक वेबसाइट www.radionepal.gov.np, मोबाइल एप र अनलाइन प्लेटफर्म मार्फत संसारको जुनसुकै कुनाबाट सुन्न सकिन्छ।
3: रेडियो कार्यक्रम दिगो पर्यटन।
5: नमस्कार, दिगो पर्यटन प्रवर्धन कार्यक्रमको अर्को भागमा हार्दिक स्वागत छ। जनकपुर धामको पावन भूमि र मिथिलाको गौरवमय धरोहरलाई माया गर्नुहुने सम्पूर्ण आदरणीय श्रोताहरू, आजको रेडियो कार्यक्रम हाम्रो जनकपुर धाम हाम्रो समृद्धि र दिगो पर्यटनमा केन्द्रित रहनेछ।
6: कल्पना गर्नुहोस् त, कुनै बिहानको समय मन्दिरको शिखरमा घाम झुल्किँदैछ, परेवाहरू घन्टीको आवाजसँगै उडिरहेका छन् र हावामा घिउ र अगरबत्तीको बासना घुलेको छ। यही हो जनकपुर धामको सुगन्ध, जुन शताब्दीदेखि उस्तै छ, जसलाई 52 कुटी र 72 कुण्डका नामले चिनिन्छ। जनकपुर धाम भन्ने बित्तिकै सबैभन्दा पहिले नाम आउँछ जानकी मन्दिर, जुन नौलखा मन्दिर भनेर पनि चिनिन्छ। तर यसैको छेउमा थोरै पर चर्चित तर उत्तिकै महत्त्वपूर्ण एउटा ठाउँ छ मणिमण्डप, जसलाई राम जानकी विवाह मण्डप पनि भनिन्छ। भनिन्छ यही नै त्यो पवित्र स्थल हो जहाँ त्रेता युगमा भगवान श्री रामको विवाह जानकी अर्थात् जगत जननी सीतासँग सम्पन्न भएको थियो। आजको मणिमण्डप त्यही ऐतिहासिक पौराणिक विवाहको सम्झनामा निर्मित एउटा भव्य र मार्मिक स्मारक हो। यहाँ प्रवेश गर्ने बित्तिकै तपाईँहरूले देख्नुहुनेछ सेतो सिंह मर्मरका स्तम्भहरू र बीचमा राम जानकीको विवाह दृश्य चित्रण गर्ने मूर्तिहरू। हरेक वर्ष विवाह पञ्चमीको अवसरमा यहाँ हजारौं भक्तहरू भेला हुन्छन्। मानव पुरै शहर नै त्यो विवाह उत्सवमा सामेल हुन्छ। ढोल झाली र मैथली विवाह गीतको लयमा सिंहको जनकपुर नाच्दछ। तर यो केवल धार्मिक स्थल मात्र होइन, मणिमण्डप हाम्रो लागि एउटा सन्देश पनि हो कि सम्बन्ध, सम्मान र सांस्कृतिक निरन्तरता कसरी पुस्तौंसम्म जोगाउन सकिन्छ। यही कारणले आज यसको संरक्षण दिगो पर्यटनको केन्द्रबिन्दुमा परेको छ। जनकपुर धाम पस्ने बित्तिकै तपाईँहरूको ध्यान अर्को कुराले तान्छ, भित्ताभरि ढोका र झ्यालमा कपडा र कागजका उतारिएका जीवन्त रङ्गसहितका चित्रहरूले। यो मिथिला कला जसलाई मधुबनी चित्रकला पनि भनिन्छ। तर प्रश्न उठ्छ कि यी कला र सम्पदाहरू भावी पिँढीसम्मका लागि सुरक्षित छन् वा यिनको महत्त्वका बारेमा आम नागरिक जानकार छन्? हाम्रो रेडियो कार्यक्रम यसैको जवाब खोज्न उद्यत छ। आज हामीले मणिमण्डपको संरक्षणसँगै मिथिला कलालाई दिगो पर्यटनसँग जोडेर कसरी काम भइरहेको छ भनेर जनकपुर उपमहानगरपालिकाका नगर प्रमुख मनोज कुमार शाह, उपमहानगरपालिकाका वातावरण तथा पर्यटन शाखा प्रमुख सुभाष शर्मा, संस्कृति कर्मी परमेश झा र गुठी संस्थानका प्रवक्ता जनक पोखरेलसँग गरिएको कुराकानीमा आधारित विशेष सामग्री प्रस्तुत गर्दैछौ।
4: सबैभन्दा पहिला स्थानीय तहको सरकारले मणिमण्डपको संरक्षण र प्रवर्धनका लागि गरिरहेका प्रयासका बारेमा जनकपुर
5: उपमहानगरपालिकाका नगर प्रमुख मनोज कुमार शाह।
7: जनकपुर धाम आफैमा 52 कोटी 72 कुण भनेर सुन्नु भएको छ। पोखरीहरूको सौन्दर्यीकरण गर्नका लागि जनकपुर उपमहानगरपालिका लागि परेको छ। धनसागर, रतन सागर, इसारा पोखरी, राम सागरको टेन्डर गर्न गइरहेका छौँ। हामीहरूले यहाँ म्यारेज हलको रूपमा विकास गर्नका लागि मणिमण्डपमा निर्माण गरेको त्यो अलिकति उपमहानगरपालिकाभित्र हस्ताक्षर हुन नसकेका कारणले त्यसमा गुठी संस्थानको स्वामित्व भएको हुनाले उपमहानगरपालिका भित्रका विकासका कामहरूमा बाधक भइरहेको छ। यो पर्यटन स्टेसनलाई सञ्चालन गर्ने काम नै जनकपुर धाम उपमहानगरपालिकाले गर्नुपर्दछ। म यसै रेडियो मार्फत उहाँहरूले के आग्रह गर्न चाहन्छु कि गुठीको स्वामित्व गुठीमै रहने गरी पर्यटन बढावाका लागि जो जनकपुर उपमहानगरपालिकाले विकास काम गर्दैछ त्यसमा अनुमति तुरन्त प्रदान गरिदिनु पर्यो।
5: मिथिला कलाको संरक्षण सँगै स्थानीय समुदायको दिगो आय आर्जनका लागि उपमहानगरपालिकाले के कस्तो पहल गर्दैछ त पुनः नगर प्रमुख शाह।
7: महिला उद्यमको लागि एउटा मिथिला हाटकै लागि हाम्रा दिदी बहिनीहरू त्यहाँ प्रोडक्सन गर्नुहुन्छ। मिथिला हाटको प्रोडक्सन तालिम सिकाइ हाम्रो भाषा साहित्य संरक्षणमा काम गर्ने अहिले मैत्री विकास कोष जनकपुर उपमहानगरपालिका मधेस ललित कला प्रज्ञा प्रतिष्ठानसँग मिलेर हामीहरूले गोष्ठी तालिम पेन्टिङका कामहरू गरिरहेछौँ। यसमा एउटा दुःखसँग भन्नुपर्ने कुरा हो बाहिर जुन हुन्छ नि किनिदिने अलिकति त्यसको कमी भएको छ। त्यसको दिगो बनाउने भने अहिले खुद्रा मार्केटको रूपमा गोपाल धरमशालाको दक्षिणपट्टि हामी बजार व्यवस्थापन गरिरहेछौँ। त्यसमा दिदी बहिनीहरूलाई एउटा दुईटा सटल फ्रीमा उपलब्ध गराएर जनकपुर घुम्ने पर्यटकहरूलाई त्यहाँसम्म पुग्ने र आफ्नो पेन्टिङ बेच्ने भनेर सटल उपलब्ध गराइरहेछ।
5: नगर प्रमुख शाहले विवाह मण्डप लगायत ताल संरक्षणमा गुठी संस्थानको स्वामित्वका कारण असहज भएको भनाइ राखेपछि हामीले मणिमण्डप र ताल सौन्दर्यकरणका सम्बन्धमा गुठी संस्थानका प्रवक्ता जनक पोखरेललाई स्पष्ट पार्न आग्रह गरेका छौँ।
8: जति पनि गुठीका संरचनाहरू छन्, मठ मन्दिरहरू छन्, त्यसको लागि संरक्षण हामी तिनै निकायले गरिरहेका छौँ। जनकपुर उपमहानगरपालिकासँगको प्रत्यक्ष समन्वयमा सँगसँगै त्यहाँ चाहिँ अतिक्रमण बढ्यो भन्ने खालको विषयहरू आउँदाखेरिमा हामीलाई स्थानीय तह र प्रदेश सरकारले समेत यहाँको अतिक्रमण हटाउनुपर्छ भनेर चाहिँ समन्वय हामीले गरिरहेका छौँ। दुईटा विषय छन्, एउटा चाहिँ हामीले पोखरी सौन्दर्यको विषयमा सङ्घीय सरकारले नै समिति फर्मेसन गरेका छ। त्यो समितिमा जनकपुर उपमहानगरपालिकाको कार्यकारी प्रमुखज्यू नै त्यसको सदस्य हुनुहुन्छ। सँगसँगै प्रदेश गृह मन्त्रालयको उपसचिव पनि त्यो समितिमा रहने गरी काम भइरहेको छ। र अर्को चाहिँ जनकपुर उपमहानगरपालिकालाई आवश्यक पर्ने ल्यान्डफिल साइट लगायतका आवश्यक पर्ने जग्गाहरूको विषयमा पनि हामी दुई पक्ष बसेर मेयर साहब र गुठी संस्थानका प्रशासक बसेर हामी छलफल गरेर कुन ठाउँमा उपयुक्त हुन्छ उपयुक्त ठाउँ खोजेर त्यहाँको फोरमैला व्यवस्थापनको विषयहरू पनि हामी गर्दैछौँ। सँगसँगै सौन्दर्यकरणका विषयमा नगरपालिका र गुठी संस्थान समन्वयमै छ। त्यस्तो उहाँहरू छ हाम्रो गुठी बिचको कुनै
5: यसैबीच हामीले जनकपुर उपमहानगरपालिकाका वातावरण तथा पर्यटन शाखा प्रमुख सुभाष शर्मासँग दिगो पर्यटन परियोजनाको सहकार्यमा मणिमण्डपको सौन्दर्यकरण, मिथिला कला र होमस्टे सञ्चालन तथा दिगो पर्यटन प्रवर्धनका सवालमा के कस्ता कार्य गर्दै हुनुहुन्छ भनेर सोधेका छौँ।
9: एनटिबीको एसटिबी प्रोजेक्ट अन्तर्गत जुन हामीले एउटा सम्झौता गर्यौँ, अब त्यो सम्झौतामा चाहिँ हामीले जनकपुर धाम उपमहानगरपालिका केही क्षेत्रहरू पहिचान गर्यो पहिले। जस्तै मानौ कि अहिले जनकपुर धाम उपमहानगरपालिका वाडा नम्बर 4 तिरुतिया गाछी भनेर छ। तिरुतिया गाछी नाम चाहिँ छ तर त्यसको अस्तित्व त्यहाँ एउटा पनि गाछी थिएन, रुख थिएन। र त्यसलाई हामीले 2 अगाडि बृहत प्लान्टेसन गर्यौँ, 700+ स्पेसिस हामीले त्यहाँ वृक्षारोपण गर्यौँ। जीवन्त राख्नको लागि यसले एउटा इतिहास बोकेको ठाउँ छ तिरुतिया गाछी। सो यसलाई हामीले त्यहाँ मिथिला पेन्टिङसँग वालमा चाहिँ सांस्कृतिक मिथिला पेन्टिङ पनि गर्यौँ। र त्यो मिथिला पेन्टिङमा हामीले केही सन्देशहरू राखेका छौँ, जस्तै रुखको आवश्यकता, रुखबाट हुने फाइदाहरू, अनि त्यसपछि रुख भएन भने जीवनमा पर्ने क्षतिहरू, हाम्रो स्वास्थ्यमा पर्ने क्षतिहरू जस्ता विषयहरू हामीले सन्देशमूलक मिथिला पेन्टिङमा वाल पेन्टिङ गर्यो। त्यो चाहिँ हाम्रो नगरपालिका र हाम्रो चाहिँ टिभी प्रोजेक्ट अन्तर्गत दुइटैको सम्बन्ध र सहकार्य र सहयोग भनौँ न, प्राविधिक सहयोग पनि छ, त्यसपछि फाइनेन्सियल सहयोग पनि छ। त्यसपछि जनकपुर धाम उपमहानगरपालिकामा अन्य ठाउँमा पनि मिथिला पेन्टिङ गर्यो। जस्तै जानकी मन्दिरको उत्तरी डिलमा एउटा तेलहा भनेर पोखरी छ, पोखरी नै थिएन भनौँ न, त पोखरी भन्दा पनि डम्पिङ साइट थियो। पालिकाले र त्यसपछि त्यहाँका युवाहरू स्थानीयहरू हामीले सबैको पहलमा हामीले त्यो पोखरीलाई पोखरी भनेर चिनायौँ. त्यो जानकी मन्दिरसँग जोडिएकै पोखरी छ. त्यहाँ पनि केही सन्देशमूलक म्यासेज छोड्नलाई मान्छेले गलत एक्टिभिटिज नगरून्, यहाँ आएर टोइलेट दिसा दिसा जस्ता एक्टिभिटिजहरू नगरून. सो त्यसलाई हामीले के गर्यौँ, मिथिला पेन्टिङ र भगवान्को चित्रहरूसँग त्यहाँ जोड्यौँ. त्यहाँ पनि एसटिपीको हाम्रो सहयोग भयो. त्यहाँ पनि एउटा राम्रो मिथिला पेन्टिङ हामीले बनायौँ. सस्टेनेबल वेमा हेर्ने हो भने जनकपुर धाम महानगरपालिकामा मणि मण्डप भनेर पनि छ. त्यहाँ सामूहिक विवाहको चलनहरू पनि चलिरहेको छ. त्यो एक्चुअलीमा म्यारेज पोइन्ट डेस्टिनेसन ठाउँ भनेर चिनिन्छ, मतलब सीता माताको र राम भगवानको विवाह हुने स्थल. र त्यहाँ अहिले भर्खरै अब केही भवनहरू बन्यो. भवनहरू अहिले अब कसैलाई हस्तान्तरण भएको छैन, तर त्यसमा पनि हामीले अब दिनहुँ हुने एक्टिभिटिजलाई हामीले प्रमोट गरौँ न त भन्ने सन्दर्भमा हामीले अहिले तत्कालै धेरै दिन पनि भएको छैन, एक महिना पहिले एसटिपी दिगो हाम्रो पर्यटन परियोजना अन्तर्गतबाट हाम्रो नगरपालिकाको सहकार्यमा त्यहीको नजिकैको बस्ती जुन मणि मण्डपको छेउछाउमा त बस्ती पनि छ, त्यहाँ घरको दुरीहरू उहाँहरूसँग हामीले के गर्यौँ, अहिले सानो स्केलमा राम्रो र गर्न सकिने इन्ट्रेस्टेड पिपलहरूलाई हामीले छनौट गर्यौँ. होमस्टे सञ्चालन कसरी गर्ने, गर्दाखेरि के गर्न सकिन्छ, कसरी गर्ने, फाइदा बेफाइदा, यो आम्दानीको स्रोत हो, घरबाटै पनि आम्दानीको स्रोत गर्न सकिन्छ भन्ने कुराको तालिम हामीले त्यहाँ एसटिपीकै सहयोगबाट हामीले त्यहाँ सुरुवात गर्यौँ. पाँच दिने तालिम थियो. त्यसमा चाहिँ होमस्टे एसोसिएसनका उपाध्यक्ष तथा नगर कोट होमस्टे त्यहाँ व्यवस्थापन समितिका अध्यक्ष सुरज बास्तोला भन्ने सर हुनुहुन्छ, उहाँ आएर जो पाँच दिनमा कसरी चाहिँ एउटा फ्यामिलीमै एउटा पाहुनालाई हामीले त्यो भित्र राखेर आफूले खानेकुरा खुवाउने, त्यो आम्दानीको स्रोत र पर्यटनको प्रवर्धन भन्ने पनि हो भन्ने विषयमा पनि एउटा तालिम भर्खरै सक्यो. अर्को चरण हुन बाँकी छ. त्यसको लागि कार्यविधिहरू बनायौँ. कार्यविधिहरू भइसकेपछि दर्ता हुने चरणमा छ. क्राइटेरियाहरू एउटा घर बिरुवा फुलफिल गर्यो भने त्यसपछि बल्ल उहाँ दर्ता हुने लायकको हुन्छ भन्ने छ. दसजना मध्येमा त्यहाँ चाहिँ तिनदेखि चारजना जति इन्ट्रेस्टेड हुनुहुन्छ र उहाँहरू चाहिँ यो पछाडि होमस्टे सञ्चालन गर्छौ भन्ने ठोट नै बोकेर हेरिया छ.
5: जनकपुर धाममा ई रिक्सा तथा टेम्पोको चाप बढेसँगै स्थानीय चालकहरूलाई पर्यटक गाइडका रूपमा विकास गर्ने तयारी रहेको पर्यटन शाखा प्रमुख शर्माको भनाइ छ.
9: जनकपुर धाम महानगरपालिका टेम्पोहरूको ई रिक्साहरूको चाप अत्याधिक बढेको छ जनकपुरमा. अहिले तत्कालै हामीले दर्ता चाहिँ अब होल्ड गरेका छौँ, त्यही पनि बढिसकेका छ. अब ती मध्ये के गर्छन् टुरिस्टहरू, आउने टुरिस्टहरूको लागि केही टुर लोकल टुर र गाइडहरू एभाइलेबल हामीले गराइदिएका छौँ, तर उहाँहरूको व्यस्तताका बावजुद यहाँ टेम्पो चालकहरू हुन्छ नि, ई रिक्सा चालकहरू, उहाँहरूले पनि एकमुष्ट आफ्नो टेम्पोमा दसजना जति बसाउने र त्यसपछि प्याकेज अनुसार चाहिँ विभिन्न जनकपुर धामको ठाउँहरू र नजिकको विभिन्न जनकपुर धामसँग जोडिएका जति पनि धार्मिक स्थलहरू छ त्यहाँ चाहिँ अब लगेर एक हिसाबले अब आफ्नो तरिकाले वर्णन गर्ने भन्ने एक्टिभिटिजहरू हुँदैछ. त्यसलाई पनि हामीले पोजिटिभ नै लियौँ. कति त पढे लेखेका पनि छन् त्यहाँ, जो अलिक स्मार्ट वेमा बोल्न सकिने भन्न सकिने 30 जतिको काम चाहिँ इन्लिस्ट गर्यो. त्यो 30 चाहिँ हामीले दिगो यो पर्यटन परियोजनासँग हामीले स्ट्रेन्थनिङ प्रोग्राम राख्नु पर्यो, त्यो लोकल टुरिज्म गाइड बनाउने गरी क्षमता अभिवृद्धि तालिम भनेर छ, त्यो तालिम अब हामीले सञ्चालन गर्छौँ.
5: दिगो पर्यटन परियोजना सङ्घको सहकार्यमा जनकपुरका विभिन्न प्रमुख पर्यटकीय स्थलहरूमा पर्यटकको जानकारीका लागि सूचना बोर्डहरू राखिनुका साथै प्रसिद्ध मिथिला परिक्रमा सम्बन्धी जानकारी समेटिएको पुस्तिका समेत प्रकाशन गर्ने तयारी रहेको शर्माले जानकारी दिनुभयो.
9: सबभन्दा मोस्ट इम्पोर्टेन्ट कुरो के चाहिँ छ कि बुक जनकपुर रामुप महानगरपालिकामा आउने टुरिस्टहरू, यहाँ जनकपुरमा हुने टुरिज्म प्रोडक्टहरू के छ, मठ मन्दिर पनि भयो, त्यसपछि खानेकुरा केही होला, केही किन्ने कुरा होला, कतै विश्राम गर्ने स्थल होला, ती कुराहरूलाई सबैलाई समावेश गरेर एउटा हामीले बुक बनाइरहेका छौँ. लेख्ने कार्य चाहिँ सम्पन्न भइसकेका छ. फोटो चाहिँ कलेक्सन हुने फेजमा छ. त्यो सम्पन्न हुने बित्तिकै एसटिपी र हामी नगरपालिकाले त्यसलाई पब्लिस गर्छौँ. अब त्यो बुकमा के छ सर कि हामीले मिथिला परिक्रमा भनेर त्यो बुकमा उल्लेख गरेका छौँ. र मिथिला परिक्रमा उल्लेख गरिसकेपछि मिथिला परिक्रमा त 5 कोसी हुन्छ, अलिक डिस्टान्स धेरै कभर हुन्छ. सो त्यो केसमा हामीले अस्ति मेयर साहबसँगै एसटिपीसँग हाम्रो एउटा मिटिङ बस्यो. त्यो मिटिङमा हामीले के गर्यो, अब त मानौ कि त्यो बुक त सबैको हातमा पुग्ने नै भयो, लोकललाई त समस्या भएन, तर आउने टुरिस्टहरूलाई त मिथिला परिक्रमा होलीभन्दा एक दिन अगाडि मनाइन्छ भनेर सबैलाई थाहा छ। त्यो रुट चाहिँ कसरी कभर हुन्छ भन्ने कुरालाई एउटा डाइरेक्सन दिनको लागि हामीले विभिन्न ठाउँमा अलिक नजिकै नजिकै विभिन्न ठाउँमा चाहिँ साइनेज हामीले राखिरहेको छौँ, डाइरेक्सनमा साइनेज। त्यो साइनेजले चाहिँ परिक्रमा सडक यता यता यो डाइरेक्सनमा छ, यो चौकदेखि यता जाने भने यति किलोमिटर, यहाँदेखि यति किलोमिटर भन्ने टाइपको हामीले साइनेज राखिरहेको छौँ। र त्यसपछि अन्य ग्रुप साइनेजहरू पनि छन्। ग्रुप साइनेजहरू जस्तै अब कोही टुरिस्ट जानकी मन्दिर गयो भने जानकी मन्दिरको 50 मिटरमा विवाह मण्डप पनि छ, त्यसपछि त्यहाँदेखि 400 मिटरमा गङ्गा आरती हुने ठाउँ छ, त्यहाँदेखि 1 किलोमिटरमा रेलवे स्टेसन छ भन्ने ग्रुप साइनेज पनि राखिरहेको छौँ। र जति पनि बोर्डरका ठाउँहरू छ जनकपुरसँग, जस्तै अहिले जनकपुरसँग जोडिएका बोर्डर अलिक ठुलो बोर्डर हेर्ने हो भने भिटा मोड छ, त्यसपछि जहाँ क्राउडेड प्लेसहरू जस्तै बस पार्क जहाँ दिनौँ बाहिरबाट आउने मान्छेहरू, त्यहाँ चाहिँ हामीले एउटा ठुलो सूचना बोर्ड भनेर राखेका छौँ हामीले।
5: यसै गरी उपमहानगरका प्रवक्ता एवं स्थानीय संस्कृति कर्मी परमेश झालाई जनकपुर धाममा घुम्न आउने पर्यटकलाई थप आकर्षित गर्न के प्रयास भएको छ र पर्यटन बोर्ड लगायतका संघ संस्थासँग कसरी समन्वय भइरहेको छ भनेर सोधेका छौँ।
10: खास गरेर जनकपुर नगर क्षेत्रमा आउने धार्मिक पर्यटकहरू बढी हुन्छन्, ती धार्मिक पर्यटकहरूलाई यो भाषा संस्कृतिसँग कसरी जोड्न सकिन्छ, मैथिली भाषा राजा जनक सीताको भाषा भनेर पहिचान गराएर कसरी यसलाई अगाडि बढाउन सकिन्छ भन्ने कुराहरूको व्यापक क्रियाकलापहरू गरिरहेका नै हुन्छ। अब जस्तै मिथिला नाटककला परिषदसँग उपमहानगरपालिका मिलेर दैनिक मैथिली सांस्कृतिक साँझ, रहन सहन सम्बन्धमा नाटकहरू देखाउने चिज दैनिक गर्ने प्लानमा पनि छ, जुन पर्यटकहरूलाई कमसे कम एक रात त्यो हेर्न बसाउने किसिमको उद्देश्यले पनि नगरपालिका अगाडि बढी नै रहेको छ। पर्यटन बोर्डले गरेका कामहरूसँगै स्थानीय सरकारसँग समन्वय गरेर उहाँ गरिराख्नु भएको हुन्छ नै।
11: दिगो पर्यटनका लागि प्रकृतिलाई बचाउ अनि संस्कृतिलाई सजाऊ,
12: आउनुहोस्। पर्यटक स्वागत सँगै पानीका स्रोत सुरक्षित र सफा राखौ, खाली ठाउँमा वृक्षारोपण गरी हरा भरा बनाऊ र स्थानीय कला भाषा संस्कृति र परम्परालाई सम्मान गरौ।
13: पर्यटन प्रवर्धनका लागि नेपाल पर्यटन बोर्ड र संयुक्त राष्ट्र संघीय विकास कार्यक्रम UNDP नेपालद्वारा संयुक्त रूपमा सञ्चालित दिगो पर्यटन परियोजनाद्वारा जारी सन्देश।
14: सम्पदा सुरक्षित भयो भने संस्कृति सुरक्षित हुन्छ, संस्कृति सुरक्षित भयो भने पहिचान सुरक्षित हुन्छ र स्थानीय समुदाय समृद्ध भयो भने पर्यटन दिगो हुन्छ। आउनुहोस् हामी सबै मिलेर यस्तो पर्यटनको विकास गरौँ जहाँ पर्यटन आउँछन्, संस्कृति हेर्छन्, स्थानीय जीवन बुझ्छन्, स्थानीय उत्पादन किन्छन् र फर्किँदा जनकपुर धामको सुन्दर सम्झना लिएर जान्छन्। यही हो दिगो पर्यटन। हवस् त, आजका लागि दिगो पर्यटन प्रवर्धन कार्यक्रम यति। यसै महिनाको तेस्रो बुधबार आजकै समयमा भेट्ने गरी छुट्टिन्छौँ। प्राविधिक सहकर्मी मिनर्वा वज्राचार्यसँग संयोजक उद्धव सिंह स्वागडी, संचालक विमला राई र यो मुकुन्द भण्डारीलाई पनि आज्ञा दिनुहोस्। नमस्कार।

हामी सार्वजनिक सेवा प्रसारण रेडियो नेपालबाट बोलिरहेका छौँ। अहिले बिहानको 8 बज्ने लाग्यो। अब सुन्नुहोस् अङ्ग्रेजीमा समाचार।

0: तपाईको रेडियो सामुदायिक रेडियो रोल्पा 93.8 MHz।
1: स्टुडियो टाइम
2: अहिले बिहानको 8 बज्यो।
3: यो कार्यक्रम भरे बेलुका 8 बजे पुनः प्रसारण हुन्छ। पानी र पर्वत विशेष बदलिदो नेपालमा आज हामी सर्प कस्तो जीव हो, प्रकृतिमा यसको महत्व सहित सर्पबाट हुने जोखिम र जोखिम घटाउने उपायहरू बारेमा चर्चा गर्दैछौँ। हामीसँग सर्प विज्ञ एवं अनुसन्धानकर्ता कमल देवकोटा हुनुहुन्छ। उहाँ सर्प बचाउने र सर्पको टोकाई घटाउने अभियानमा सक्रिय हुनुहुन्छ। IUCNको सर्प विशेषज्ञ समूहको नेपालको तर्फबाट सदस्य पनि हुनुहुन्छ। उहाँ यहाँलाई उज्यालो रेडियो नेटवर्कमा स्वागत छ।
4: हजुर, धन्यवाद।
3: आज हामी सर्पको बारेमा कुराकानी गर्दैछौँ। कुराकानीको सुरुमा चाहिँ हाम्रा संस्कृति र धर्म विश्वासहरूसँग जोडिएको बारेमा छोटो चर्चा गर्दैछु। अस्ति सोमबार नागपञ्चमी पर्व मनाइयो, जहाँ सर्प वा नागको पूजा गरिएको छ। नेपाली संस्कृतिमा सर्पलाई कुन रूपमा हेरिएको पाउनुहुन्छ तपाईँले सर्पको अभियान चलाउँदै गर्दाखेरि?
4: हजुर, धन्यवाद। धार्मिक सांस्कृतिक महत्त्वको हिसाबले हेर्दा सर्पको पनि धेरै नै महत्त्व छ। अब यसमा थोरै पहिला इकोसिस्टमको पनि कुरा ल्याउँ। जस्तो हामी मनुष्य म्यामल्स भन्छौँ, हामी स्तनधारी प्राणी भन्दा सर्पहरू जो सरीसृप हुन्, रेप्टाइलहरू हुन्, हामीभन्दा धेरै वर्षौँ वर्ष पहिले चाहिँ यिनीहरूको उत्पत्ति पृथ्वीमा भएको, र हामीभन्दा बढी अधिकार चाहिँ खासमा सर्पहरू लगायत अन्य जीव जन्तुहरूको पनि छ भनेर हामी भन्ने गर्छौँ। र त्यसै अनुसार अब नागपञ्चमी मनाउने भनेको चाहिँ अब विभिन्न किंवदन्तीहरू छन्, थुप्रै छन् यसमा। अब यसको छुट्टै नै हजुरको एपिसोड भन्छ, तर यसलाई छोटकरीमा भन्दा हामीले चाहिँ एउटा देउताको रूपमा पनि पूजा गर्ने गर्छौँ, नाग देउता भनेर पूजा गर्छौँ। जस्तो अब कतै कहिलेकाहीँ हामीलाई दुःख पीडा असह्य भयो भने नाग लाग्यो कि भनेर पनि पूजा गर्छौँ। अब नागलाई देउता मान्नुको चाहिँ विशेष कारण के रहेको छ भन्दा, नागलाई यसरी देउता मान्दा जुन हामीलाई सर्पको टोकाई हुने गर्छ त्यो टोकाईबाट बस्न सकिन्छ भन्ने एउटा विश्वास रहेको छ। त्यस्तै अर्को भनेको, जस्तो नागपञ्चमीको अवसरमा हामीले ढोकामा नागको फोटो टाँसेर दुध चढाउने गर्छौँ, र त्यो दुध चढाउँदाखेरि दुधको जुन धारा बग्छ त्यसले गर्दा सर्प चाहिँ त्यो दैलोभन्दा भित्र घरभित्र छिर्दैन र टोकाई हुनबाट बच्छ भन्ने पनि एउटा धार्मिक आस्था रहेको छ। यो फेरि विज्ञानसँग पनि जोडिएको कुरा हो, किनभने सर्प भनेको रेप्टाइल हो, यिनीहरूले चाहिँ दुध खाँदैनन्। हुन त हामीले एउटा धार्मिक आस्थाको हिसाबले दुध चढाउने गर्छौँ, तर वास्तवमा सर्पको आहार दुध होइन। वैज्ञानिक हिसाबले पनि दुध खुवायो भने उनीहरूको पेट, हामी डाइजेस्टिभ सिस्टम भन्छौँ, त्यसलाई असर गर्ने, बिग्रिने, र लामो समयसम्म दुध पियाइरह्यो भने सर्प मर्न पनि सक्ने अवस्था जान्छ। र ठ्याक्कै त्यही हिसाबले दुध चढायो र दुध घरमा दैलोमा पोखियो भने त्यसको गन्धले सर्पलाई दुध खासमा उसको आहार नभएकोले घरभित्र छिर्दैन भन्ने एउटा आस्था। साथै अब यो असार साउनको सिजनमा पानी पर्छ होइन, अब बाली नाली प्रष्ट हुन्छ, एकदम फस्ट्याउँछ भन्ने विभिन्न आस्थाहरू, जुन चाहिँ फेरि वैज्ञानिक हिसाबसँग पनि जोडिन आउँदाखेरि हामीले चाहिँ धार्मिक सांस्कृतिक महत्त्व र वैज्ञानिक महत्त्वलाई सँगसँगै चाहिँ लगिरहेका छन्।
3: सर्पप्रति भएका विश्वास संस्कृति हेर्दा हाम्रा पुर्खाहरूले चाहिँ सर्पलाई कुन रूपमा व्यवहार गर्थे, या भनौँ उहाँहरूले सर्पको महत्त्वबारेमा थाहा पाउनु भएको थियो भन्ने लाग्छ कि कस्तो लाग्छ तपाईँलाई?
4: सर्पको मात्र होइन, अब धेरै कुराहरू चाहिँ जस्तो पहिला हामीलाई पुर्खाहरूले सिकाउनु भएको छ, हामीलाई त्यसको वैज्ञानिक कारण थाहा नभएकोले गर्दाखेरि चाहिँ हामीले यो अलिकति कन्जर्भेटिभ सोचाइ हो, रूढिवादी हो भन्ने गर्थ्यौँ। तर अहिले बिस्तारै अध्ययन अनुसन्धान गर्दै जाँदा त्यति बेला भनिएका चिजहरू कुनै न कुनै रूपमा वैज्ञानिक रूपमा पनि जोडिएको छ। सायद त्यो त्यति बेला हामीलाई त्यसरी वैज्ञानिक महत्त्व सिकाउन अब नजानेर वा नसकेर होला होइन, तर कुनै न कुनै रूपमा जोडिन चाहिँ आउँछ। फेरि
3: कार्यक्रममा अब चाहिँ सर्पको पहिचानको चर्चा गरौँ। मानिसहरू सर्प भन्ने बित्तिकै डराउँछन्, सामान्य भाषामा भन्नुपर्दा शत्रु ठान्छन्। तपाईँले भन्दाखेरि चाहिँ सर्प कस्तो जीव हो?
4: हजुर, अब हामी वैज्ञानिक हिसाबले त सर्प रेप्टाइलमै पर्यो होइन, ढाड भएका प्राणीमध्ये सरीसृप वर्गमा पर्यो। र अब विषालु हो, मान्छेले देख्ने बित्तिकै डराउने कारण भनेको जम्मा एउटै कारण, टोकाइले मृत्यु हुने डर भनेको डरकै कारणले हो। र हामीले त्यही डरलाई भगाउनलाई चाहिँ सबै सर्पहरू विषालु हुँदैनन्, सर्पहरूका पनि प्रकार छन्, कतिपय विषालु छन्, कतिपय अविषालु छन्। नेपालको परिप्रेक्ष्यमा हेर्ने भने अहिले करिब करिब 85 प्रजातिका सर्पहरू पाइन्छन्। अब त्योमध्ये विषालु चाहिँ जम्मा 20 प्रजातिका छन्, ती बाहेक अरू सबै अविषालु छन्। तर हामीलाई सर्प देख्ने बित्तिकै सबै विषालु हो जस्तो लाग्छ, अनि त्यसले टोकेर सबै सर्पले टोक्दा मरिन्छ कि भन्ने डर लागेर मान्छेहरूले सर्प देख्ने बित्तिकै मार्ने गर्नुहुन्छ। अब त्यही प्रजातिभित्र नि अझै विस्तृत रूपमा जानियो भने कतिपय सर्प हिमालतिरै सीमित छन् जुन चाहिँ तराईमा पाउँदैन, कतिपय तराईमा पाउने सर्पहरू हिमालमा पाउँदैनन्। त्यसकारण सर्पको प्रजाति, यसको अवस्था, ठाउँ अनुसार, भौगोलिक अवस्थाहरू अनुसार पनि विभिन्न प्रजातिका सर्पहरू पाइन्छ।
3: नेपालमा चाहिँ कति प्रजातिका सर्प रेकर्ड भएको चाहिँ अहिलेसम्मको तथ्याङ्क छ?
4: हजुर, अहिलेसम्म तथ्याङ्कको हिसाबले हेर्दा 85 प्रजाति पुगिसकेको छ र केही प्रजातिहरू आइडेन्टिफाई हुन बाँकी छ, जस्तो अब वैज्ञानिक अध्ययन अनुसन्धान भइरहेको छ। निकट भविष्यमै भनौँ, करिब 90 हाराहारी पुग्ने अवस्था छ सर्पको चाहिँ। त्यो मध्ये विषालु भनेको जम्मा 20 सर्पलाई चाहिँ विषालु क्याटेगोरीमा राखिएको छ।
3: सामान्य आँखाले हेरेर सर्प विषालु हो कि होइन भनेर चिन्न सकिन्छ कि सकिँदैन, सकिन्छ भने त्यसका आधारहरू के हुन्छन्?
4: यो चाहिँ अलिकति गहन विषय हो भन्छु म। जस्तो अब एउटा सर्पकै विषयमा काम गरिरहेको, पढिरहेको, अथवा भनौँ न अरू कुनै क्रियाकलाप गरिरहेको, जोडिएको, सर्पको अध्ययन गरेको मान्छेको सङ्गत गरेको मान्छेहरू छन् भने केही केही सर्पहरू यत्तिकै आँखाले हेरेर विषालु हो होइन, टोकाइमा भनिन है, मैले सर्पको प्रजातिको केसमा सर्प विषालु हो होइन भनेर छुट्याउन सकिन्छ, तर त्यसको लागि धेरै लामो अनुभव चाहिन्छ है। सामान्य मान्छेको अवस्थामा यत्तिकै आँखाले हेरेर छुट्याउने भनेको चाहिँ एकदमै ठुलो भूल हुन जान्छ, किनभने हामीले कतिपय अविषालु भनिएका सर्पहरू पनि विषालु निस्किन्छन्, हामीलाई थाहा हुँदैन। अनि कतिपय विषालु सर्प होला भनेको अविषालु भनेको झुक्किने हुन्छ, जस्तो गाउँघरका मान्छेहरूको लागि नाम सुनेको धेरै भनौँ गोमन करेत नै भन्ने गरिन्छ, उहाँहरूको लागि के हो भन्दा कुनै पनि सर्पले यसरी टाउको उठाएर टोक्न आयो भने गोमन हो भनिदिनुहुन्छ है। सबै सर्पले टाउको उठाउँछ, तर गोमनले भनेको त्यसको घाँटी पनि फैलाउने, जुन फडा भन्छौँ हामी हुड हो, त्यो फैलाउने गर्छ। अब त्यो फैलाएको हो भने मात्र गोमन भयो होइन, अझ कहिले काहीँ नफैलाइदिन पनि सक्छ। अब त्यो गोमनले फडा फैलाएन भने फेरि धामिन, जुन अविषालु हो, त्योसँग झुक्किन सक्छ। अब यसले फडा फैला छैन भनेर हामीले त्यसलाई धामिन हो भनेर छुन पुग्यौँ भने फेरि त्यो त कोब्रा गोमन हो, त्यसले टोकेर मृत्यु पनि हुनसक्छ। त्यसकारण सामान्य मान्छेको लागि चाहिँ हामीले आँखाले हेरेर छुट्याउन गाह्रो छ।
3: नेपालमा जस्तो अहिले तपाईँले 20 प्रजाति विषालु भनेर पहिचान भनेका भन्नुभयो, ती चाहिँ कुन कुन छन् सामान्य रूपमा? जस्तो कतिपय त नामबाट पनि त्यहाँको स्थानीय बासिन्दाले चिन्नुहुन्छ, यो चाहिँ विषालु रहेछ अथवा यो नामको चाहिँ सर्प यो भनेर सामान्यतया छुट्याउनुहुन्छ। कुन कुन क्षेत्रमा बढी पाइन्छन् र कुन कुन जातका सर्प चाहिँ विषालु भनेर नेपालका लागि छानिएका छन्?
4: अब मुख्य गरेर नेपालका 3 ठुला सर्प भनौँ, 3 भन्दा पनि अब त्यसमा समूह छ, जस्तो कोब्राको समूह, कोब्रा एउटा करेतको समूह, अनि अर्को भाइपरहरूको समूह। अब कोब्राको समूहमा एउटा कमन कोब्रा भन्छौँ हामी, जुन चाहिँ स्पेक्टेकल कोब्रा, त त्यसले कसैलाई टोक्दा अथवा आफूलाई डर लाग्यो भने घाँटी उठाउँछ, फैलाउँछ। त्यो घाँटी फैलाएको क्रममा त्यसको पछाडिपट्टि हुडमा हामीले फडामा हेर्ने हो भने मार्क हुन्छ, त्यहाँ कुनैको चाहिँ यु अथवा भी सेपको मार्क हुन्छ, कुनैको गोलो ओ सेप हुन्छ। यु अथवा भी सेपको छ भने त्यसलाई हामी कमन कोब्रा अथवा नाग नर्मल कोब्रा भन्छौँ। त्यस्तै अर्को चाहिँ जुन पछाडिपट्टि गोलो देखिएको भएर चन्द्रमा जस्तो देखिने भएर चन्द्र नाग भन्छन् है गाउँघरतिर। अब यो दुईवटा कोब्रामा पनि कमन कोब्रा भनेको विशेष गरेर तराईतिर सीमित छ, र यो अर्को मोनोकल कोब्रा भन्छौँ जुन चन्द्रनाग, त्यो चाहिँ पहाडी भेगतिर छ। त्यसले गर्दाखेरि अब तराई र पहाडतिर पाइने फरक किसिमका कोब्रा भए। त्यस्तै किङ कोब्रा छ, राजगोमन, जुन चाहिँ अब पछिल्लो चरणमा थुप्रै किङ कोब्राहरूको रेस्क्युको कलहरू पनि आइरहेको हुन्छ, उद्धार गरिएको भेट्छौँ अथवा गाउँघरमा फोटो भिडियो खिचेर अहिले धेरै छ। धेरैले भन्नुहुन्छ अहिले यो तराईबाट आएको हो, किङ कोब्रा सर्यो गर्मीले भन्नुहुन्छ, त्यो होइन होइन, त्यति मात्र कुरो छैन, किनभने सर्पहरूको आफ्नो रैथाने वासस्थान भन्छौँ हामी हेबिट्याट, त्यो चाहिँ किङ कोब्राहरू वर्षौँ पहिलेदेखि नै यहीँ छन्। अनि त्यसले गर्दाखेरि
3: यो कतिपयले काठमाडौँ आसपासमा चाहिँ पछिल्लो समयमा बढी भन्छन्, त्यो स्थानीय
4: नै मानौँ उनीहरूलाई, किन भन्दाखेरि यो सर्पको पहिलेदेखिकै भौगोलिक अवस्था अनुसार यिनीहरू बाँचिरहेका छन्। जस्तो तराईबाट कहिले काहीँ अपवाद स्वरूप केही केही सर्प जस्तो मुढाहरूमा आउने अथवा कहिलेकाहीँ सपेराले ल्याएर छोडिदिने, यी अपवादका केस भए, तर यहाँ रैथाने नै हुन् ती सर्पहरू। अब त्यो बाहेक अझै माथितिर जाने भने हिमालयन करेत भन्छौँ हामी, हिमालमा पाइने करेत, जुन तराईमा पाइँदैन, फेरि तराईको गर्मी बढेर हिमालमा गएर बसेको होइन, उनीहरूको पुरानो आफ्नो रैथाने वासस्थान नै हिमाल हो। त्यसले गर्दाखेरि त्यसलाई फेरि अब तराई ल्याएर छोड्दा उनीहरू बाँच्न गाह्रो हुन्छ, त्यहाँको भौगोलिक हावापानी अवस्थाले मौसमले गर्दा। त्यसकारण सर्पको आफ्नै वासस्थान छ। अब करेतको चाहिँ हामीसँग 6 प्रजातिका पाइन्छन् नेपालमा, त्यो मध्ये धेरै ज्यान लिने भनेर नाम आएको चाहिँ कमन करेत, जुन चाहिँ हामी घोड करेत होइन, अनि चुडे करेत, घोडघडाइज, विभिन्न नामहरू छन्। अब यो लोकालिटी अनुसार नाम फरक पर्दै जान्छ, त्यसको टोकाइले गर्दाखेरि धेरै मर्छन्। त्यस्तै अर्को ब्यान्डेड करेत छ, अघि मैले नाम लिएँ हिमालयन करेत छ होइन, अनि ब्ल्याक करेतहरू छन्। यी विभिन्न खालका करेतहरूको पनि उत्तिकै विष हुन्छ, तर अब हामीसँग चाहिँ सबै करेतहरू सबै ठाउँमा पाइँदैनन्। त्यसले गर्दाखेरि जस्तो कहिलेकाहीँ पहाडी भेकतिर पनि एकदम दुर्गम पहाडतिर पनि सर्पले टोकेर मृत्यु भएको घटनाहरू आउँछन्। त्यो भनेको प्रायः जसो यस्तै हिमालतिर पहाडतिर पाइने करेतहरूको हुनसक्यो, पहाडी भेगमा पाइने कोब्राहरूको हुनसक्यो। त्यस्तै भाइपरमा जाने भने एउटा रसेल्स भाइपर चाहिँ तराईमा पाउँछ जुन अजिङ्गरसँग झुक्किने हुन्छ। अजिङ्गरको बच्चा भनेर रसेल्स भाइपरलाई चलाएर मृत्यु भएका केही घटनाहरू छन् तराईमा। अब यो हेर्दा उस्तै देखिन्छ तर यो एकदमै विषालु हो। फेरि ती बाहेक केही हरियौँ प्रजातिका सर्पहरू छन्। अनि त्यो बाहेक अरू माउन्टेन पिट भाइपर, हिमालयन पिट भाइपर भनिन्छ है, हिमाल पहाडतिर पाइने भाइपरहरू छन्। यसरी चाहिँ विशेष गरेर समूहमा भन्दा सजिलोको लागि गाउँघरले बुझ्ने कोब्रा, करेत र भाइपरको समूह विषालु छन् नेपालमा।
3: पहाडी क्षेत्रतिर चाहिँ यी समूहका सर्पहरू कतिको पाइन्छन्? किनकि पहाडतिर चाहिँ त्यति धेरै डराएको पाइन्छ जति तराई क्षेत्रमा डर देखिन्छ।
4: यस्तो छ, अब सर्प त अघि मैले भने चाहिँ अब पहाडमा नि विषालु, तराईमा नि विषालु छ, तर अब बढी खेतीपाती हुने ठाउँ भनेको तराई हो। अनि कतिपय घटनाहरू सर्प भनेको मुसा कहाँ नआउने हो, मुसा कहाँ लाग्छ भन्दा त्यही खेतीपाती बाली नाली भएको ठाउँमा, यो एउटा इकोसिस्टम नै जोडिएको छ। अनि तुलनात्मक हिसाबमा तराईमा चाहिँ खेतीपाती कम हुने भयो, के अरे पहाडमा तराईको भन्दा, त्यसले गर्दा त्यहाँ चाहिँ अलिकति टोकाई कम भएको जस्तो लाग्ने हो। तर विषालुको हिसाबले कम्पेयर गर्ने हो भने पनि मृत्यु गराउन सक्ने सर्पहरू पहाडमा पनि छन्। र पहाडतिर अलिकति केही हुँदैन भनेर अलिकति कहिलेकाहीँ केयरलेस गर्ने कारण भनेको यो, विशेष गरेर हरेउँहरूको समूहले बढी टोकाई हुन्छ। र हरेउँको केसमा चाहिँ भनौँ न अरू कोब्रा करेतको जस्तो समयमै उपचार नपाएर जुन ज्यान गइरहेको छ अलिकति कम छ। हरेउँहरूलाई चाहिँ एन्टिभेनम बिना पनि उपचार हुने हुँदा पहाडतिर चाहिँ अलिकति यो हस्पिटल नगए पनि हुन्छ भन्ने किसिमले केयरलेस गर्नुहुन्छ। तर त्यसो गर्नु हुँदैन, कहिलेकाहीँ त्यो केयरलेस हुँदाखेरि तपाईँको अङ्गभङ्ग हुने सम्भावना, हातको औँलाहरू काट्नुपर्ने अथवा हातै काट्नुपर्ने, खुट्टाका औँलाहरू काट्नुपर्ने, यस्ता खालका जटिलताहरू पनि आइदिन्छन्। त्यसले गर्दाखेरि सर्पले टोकेपछि यहाँहरूले सर्प चिन्नु हुँदैन भने तुरुन्तै जुनसुकै सर्पले टोके पनि प्राथमिक उपचार केन्द्र अथवा सर्पदंश उपचार केन्द्र अथवा एन्टिभेनम कहाँ पाइन्छ त्यहाँ गइहाल्नुहोस् भन्छौँ हामी।
3: उज्यालोको बदल्दो नेपालमा हामी सर्पविज्ञ एवं अनुसन्धानकर्ता कमलदीप कोठासँग कुराकानी गरिरहेका छौँ। उपचार कसरी गर्ने, प्राथमिक उपचार के गर्ने, हामी केही बेर छलफल गर्छौँ। अहिले चाहिँ प्रकृतिमा सर्पको महत्व र पारिस्थितिक प्रणालीको बारेमा चर्चा गरौँ। धेरैलाई लाग्न सक्छ सर्प नभए पनि संसार चल्छ, किनकि त्यसले विष फाल्छ, मान्छे रिसाउँछ, नि सर्प नभए नि हुन्थ्यो भनेर धेरैले भनेको सुनिन्छ। प्रकृति र जैविक विविधता सन्तुलनमा सर्पको वास्तविक भूमिका चाहिँ के हुन्छ?
4: यसमा हरेक जीवको जस्तै सर्पको पनि एउटा आफ्नै महत्व छ। अब यसलाई जसरी हामीले सुरुमा चाहिँ अब भनौँ न सर्पलाई जस्तो मार्ने बचाउने कुराहरूमा पनि यो जोडिन्छ कि, सर्पलाई मानिस जातिले नमार्दा पनि सर्पको आफ्नै दुश्मनहरू पनि छन् नि, जस्तो सर्पलाई खाएर न्याउरी मुसो बाँच्छ के चराहरू छन् होइन, अब सर्पलाई सर्पले नै खाइदिन्छ, किङ कोब्रा त झन् सर्पै रुचाउने सर्प भनेर चिनिन्छ। यसरी हामीले नमार्दा नमार्दै पनि प्रकृतिले नै त्यसलाई एउटा ब्यालेन्स गरिरहेको हुन्छ। त्यस्तै सर्पले अब हाम्रो जुन खेतीपातीमा बाली नाली नष्ट गर्ने छेपारो, किरा फट्याङ्ग्रा, मुसा भ्यागुता लगायतका जनावरहरू छन् ती चाहिँ सर्पले खान्छ अनि बाली नाली प्रस्ट्याउनमा एकदमै मद्दत गर्छ। यो चाहिँ एउटा हाम्रो इकोसिस्टमको हिसाबले भयो। त्यस्तै अर्को भनेको सर्पलाई नेचुरल पेस्ट कन्ट्रोलको रूपमा पनि लिइन्छ। हामीले जस्तो बाली नाली प्रस्ट्याओस् भनेर त्यसमा चाहिँ विभिन्न केमिकलहरू प्रयोग गर्छौँ। अब सर्पले प्राकृतिक किसिमले नै ती बाली नालीमा नागले किरा फट्याङ्ग्राहरू खाइदिएर अनि किसानको प्रोडक्टिभिटी बढाउनुमा हेल्प गर्ने हुँदा यसलाई नेचुरल पेस्ट कन्ट्रोलको रूपमा पनि लिने गरिन्छ।
3: सर्पलाई जस्तो किसानहरूको चाहिँ कति साथी जीव भनेर भन्ने गरिन्छ, त्यो एउटा साथी जीव पनि हो,
4: किसानको साथी नै हो, स्नेक्स आर फार्मर्स फ्रेन्ड भन्छौँ त्यो चाहिँ यो विभिन्न कुराले गर्दा।
3: हजुर, यदि कुनै पारिस्थितिक प्रणालीबाट सर्प चाहिँ पूर्ण रूपमा लोप वा नष्ट भयो भने त्यसको प्रत्यक्ष असर मानिस वा वातावरणमा कस्तो पर्न सक्छ भन्ने अनुमान गर्न सक्छ?
4: एक ठाउँमा भएको अध्ययनले के देखाउँछ भन्दा, जस्तो उहाँहरूले दुईवटा ठुलो प्लटिङ बनाउनु भयो, दुइटैमा चाहिँ बाली नाली अब बिउ रोप्न सुरु भयो, अब त्यो बिस्तारै हुर्कदै बढ्दै जाने क्रममा एउटा प्लटिङमा चाहिँ बाली नाली भएपछि त अब किरा फट्याङ्ग्राहरू बिस्तारै आउँदै जाने भयो, अनि त्यो प्लटिङमा सर्पको समूह पनि केही समूह लगाएर राखिदिए, अनि अर्को प्लटिङमा अब बाली नाली बढ्दै गयो, किराहरू फट्याङ्ग्राहरू अब मुसा छेपारा भ्यागुता के लाग्ने हुन् लाग्दै गए, त्यहाँ चाहिँ सर्प छोडिएन। र हेर्दाखेरि के देखियो त भन्दा, जहाँ सर्प पनि छोडिएको थियो त्यो ठाउँमा चाहिँ किरा फट्याङ्ग्रा खाइदिएर चाहिँ त्यसले नेचुरल्ली नै त्यो बाली नाली एकदमै मजाले प्रस्ट्याउनमा हेल्प गरेको छ भने, अर्को प्लटिङमा चाहिँ बाली नाली एकदमै कम प्रोडक्टिभ भयो, किनभने त्यहाँ सबै किरा फट्याङ्ग्रा लगाएर खाए। यसले गर्दा प्रत्यक्ष रूपमा नै किसानको साथी भनेर त त्यहाँबाट पनि एउटा उनीहरूले एउटा डाटा निकालेको छ है। त्यो बाहेक भनेको अब जस्तो केही हार्मफुल केमिकल्सहरू पाइन्छन् जुन अब फोहोरमा वातावरणमा होला, हेभी मेटल्सहरू होला, त्यो चाहिँ सर्पहरूले अलिकति एब्जर्ब गरिदिने हुँदाखेरि त्यो वेमा पनि डाइरेक्टली इन्डाइरेक्टली मानिसको स्वास्थ्यसँग जोडिएका केही हार्मफुल केमिकलहरू यिनीहरूले एब्जर्ब गर्ने हुँदा पनि यसको महत्त्व चाहिँ छ।
3: तपाईँ जीव विज्ञानको विद्यार्थी पनि हुनुहुन्छ, सँगसँगै यो अभियानको कुरा भयो, कतिपयले चाहिँ यो हाम्रो वातावरणमा रहेको जुन विष चाहिँ अथवा कतिपय विषहरू चाहिँ सर्पले सोच्छ भन्ने कुरामा चाहिँ दुविधा, कतिपयले यो हो कतिपयले साइन्सले यो पुष्टि गरेको होइन भन्छ, साँच्चै त्यो उनीहरूले केही वातावरणमा रहेका विषहरू चाहिँ सोच्ने सक्ने क्षमता हुन्छ त के हुन्छ?
4: अब यस्तो छ, यसमा पनि अब धेरैजसो ठाउँमा हामीले कार्यक्रम चलाउँदै जाँदा के भन्नुहुन्छ भन्दा गाउँघरकाले यो सर्पले चाहिँ हामीले फालेको जति सबै कार्बन डाइअक्साइड भनौँ हामीले श्वास फेर्दा जाने जुन कार्बन डाइअक्साइड हो त्यो सबै लिइदिन्छ भनेर भन्ने गर्नुहुन्छ। त्यो चाहिँ होइन त्यसरी डाइरेक्टली कार्बन डाइअक्साइड लिने, किनभने सर्प पनि जीव हो, जीवहरूको अब श्वास प्रश्वास प्रक्रिया भनेको अक्सिजन लिने र कार्बन डाइअक्साइड फ्याँक्ने नै हुन्छ, सर्पको पनि त्यही हो। त्यसरी डाइरेक्ट कार्बन डाइअक्साइड लिने भन्दा पनि मैले अघि भने चाहिँ थोरै दोहोऱ्याएँ अघि भने चाहिँ वातावरणमा भएका केही हार्मफुल केमिकल जुन चाहिँ मानव स्वास्थ्यलाई असर गर्ने खालका हेभी मेटल्सहरू भनिन्छ त्यस्ता खालका चिजहरू उनीहरूले बिस्तारै बिस्तारै लिने हो। त्यो लिएकोले गर्दाखेरि त्यो यदि त्यहाँ वातावरणमै रहिराख्यो भने त त्यसले त हामीलाई धेरै असर गर्छ। त्यो चिज लिएको हुनाले सरले भने चाहिँ त्यो लिने कुरा चाहिँ
3: चिकित्सा विज्ञानमा चाहिँ सर्पको विष वा यसको प्रयोगबाट बन्ने औषधहरूको भूमिका अहिले कस्तो छ? चिकित्सा विज्ञानमा चाहिँ सर्पको प्रयोग कस्तो रूपमा भइरहेको पाइन्छ जसले जुन कुरा बुझ्यो भने पनि हामी सर्पको महत्त्व बुझ्न सक्छौँ भनेर मैले यो कुरा जोडेको।
4: चिकित्सा विज्ञानमा सर्पको विष भनौँ न जसलाई पछि हामी औषधि पनि भन्छौँ एन्टिभेनम भन्छौँ प्रतिविष, यसको ठुलै नै महत्त्व छ। जस कुनै पनि सर्पले टोक्यो भने हामीले अस्पताल गएर जुन उपचार गर्दाखेरि एन्टिभेनम चढाइन्छ त्यो फेरि त्यही सर्पकै विषलाई विभिन्न प्रक्रियाद्वारा प्रशोधन गरेर बनाइने हो। र हाम्रो देशको परिप्रेक्ष्यमा हेर्दा हाम्रो देशमा चारवटा सर्पको लागि बनेको एन्टिभेनम जुन पोलिभ्यालेन्ट भनिन्छ चारवटा सर्पको एउटै भायलमा एउटै सानो सिसी हुन्छ बोतल त्यसमा आउँछ, त्यो चाहिँ नेपाल सरकारले इन्डियाबाट लिने गरेको छ र नेपालको विभिन्न हस्पिटलहरूमा डिस्ट्रिब्युट गर्छन्। अब त्यसमा आउने दबाई भनेको अथवा औषधि के को हुन्छ भन्दा अघि मैले नाम लिएको एउटा कमन कोब्रा, एउटा कमन करेत र एउटा रसेल्स भाइपर, तिनवटा सर्प नेपालमा जुन पाइन्छ त्यसको हो। र चौथो सर्प सोइस्टकेल भाइपर भन्छ, त्यो चाहिँ अब इन्डियामा पाइएको छ, नेपालमा हालसम्म नपाइएको हुनाले अहिलेसम्म नेपालका तिनवटा प्रजातिलाई काम गर्छ। र अन्य विषालु सर्पले टोक्दा पनि त्यही पोलिभ्यालेन्ट एन्टिभेनम नै प्रयोग गरेर बचाउने गरिएको छ नेपालको परिप्रेक्ष्यमा। त्यसले गर्दा मान्छेलाई टोकिसकेपछि उपचारको एउटा महत्त्वपूर्ण अङ्ग चाहिँ एन्टिभेनम पनि हो, त्योबाट नि महत्त्व भयो। त्यस्तै अब यसले सर्पकै विषले लागेको मात्र भनौँ न एन्टिभेनमको रूपमा मात्र काम नगरेर मान्छेलाई लाग्ने अन्य औषधि जस्तो सर्पको विषको नि प्रकार छ, कोब्रा करतले टोक्दा यिनीहरूको विष भनेको न्युरोटक्सिक भेनम भनिन्छ जुन भनेको हाम्रो स्नायु प्रणालीलाई असर गर्ने विष हो। त्यो स्नायु प्रणालीलाई असर गर्ने विष लाई नै प्रशोधन गरेर मेन्टल डिजिज सम्बन्धी औषधिहरू बनाउनमा प्रयोग भएको छ। त्यस्तै भाइपर भने मैले जुन चाहिँ रसेल्स भाइपर हरेउँहरू यिनीहरूको मैले समूह भाइपरको समूह भने यिनीहरूको विष भनेको हेमोटक्सिक भेनम भन्छ, भनेको रगतलाई असर गर्ने विष बोकेको हुन्छ। हो त्यो रगतलाई असर गर्ने विषबाटै यिनीहरूले प्रशोधन गरेर फेरि के को औषधि बनाउँछन् भन्दा पेन किलर सम्बन्धी औषधि होइन बिपी सम्बन्धी औषधि, अझ अमेरिकामा पाइने एक खालको भाइपरबाट त महिलाहरूको स्तन क्यान्सरको लागि पनि अध्ययन अनुसन्धान भयो र पोजिटिभ रिजल्ट आएको छ। त्यसले गर्दाखेरि सर्पकै टोकाइको मात्र नभएर अन्य मान्छेका रोगहरूसँग जोडिएका औषधिको रूपमा पनि यसले काम गर्छ भनेर अध्ययन अनुसन्धान भइरहेको छ।
3: उज्यालोको बदलिदो नेपालमा हामी सर्प विज्ञ एवं अनुसन्धानकर्ता कमलदीप कोठासँग कुराकानी गरिरहेका छौँ। मानिस सर्प द्वन्द र अन्धविश्वासको कुरा जोडौँ। नेपालमा विशेष गरी तराई र भित्री मधेसमा मानिस र सर्प बीचको द्वन्द एकदमै धेरै बढेको पाइन्छ र अन्य क्षेत्रमा पाइन्छ। द्वन्द बढ्नुमा एउटा विष नै भयो होइन, त्यो विष सँगसँगै त्यो नबुझ्दा अथवा घटना न्यूनीकरण गर्ने उपायहरू नजान्दा के कारणले बढेको पाइन्छ?
4: हामीले के लाउँदा मुख्य दुईटा कारण चाहिँ भेटाएका छौँ। एउटा सरले भने चाहिँ डर के को भन्दा टोकेर मरिन्छ भन्ने डर, र दोस्रो भनेको जनचेतनाको कमी। अनि त्यो जनचेतनाको कमीको पाटोबाट चाहिँ हामीले काम गरिरहेका छौँ डर भगाउने काम। र अर्को भनेको चाहिँ अब अस्पतालको व्यवस्थापन भनौँ न, किनभने अझै पनि नेपालको सबै अस्पतालहरूमा सर्पले टोकेको उपचार हुँदैन है, सबै अस्पतालहरूमा एन्टिभेनम पुर्याउन सकेको छैन। त्यसले गर्दा कतिपय अवस्थामा बिरामीहरू सर्पले टोक्यो अब थाहा हुँदैन जहाँ नजिकै छ त्यही भनेर कहिले मेडिकल कहिले नजिकैको पोलिक्लिनिकहरू कहिले अब ठुल्ठुलो प्राइभेट अस्पतालहरू जानुहुन्छ जहाँ चाहिँ सर्पले टोकेको बिरामीको उपचार हुँदैन। त्यस्तो ठाउँमा जाँदा समय लस हुन्छ र समय लस भएर बिरामी मृत्युको मुखमा जाने सम्भावना रहन्छ। त्यसले गर्दा यो एउटा सर्पदंश व्यवस्थापन पनि मुख्य पाटो रहेको छ, जनचेतना साथसाथै सर्पदंशको व्यवस्थापन, यो दुईवटा पाटोलाई हामीले सँगसँगै लान सकियो भने मृत्युदर पनि कम हुन्छ र अनि सरले भने चाहिँ अब डर पनि बिस्तारै भाग्दै जान्छ। अर्को दोस्रो भनेको चाहिँ यो जुन हामीले वासस्थानको कुरा गर्छौँ, हामीले गरेको अध्ययनले एउटा के देखेको छ भन्दा दुई तिन ठाउँको अध्ययन गर्दा स्याङ्जा कालीगण्डकीतिरको गरेका थियौँ र एउटा यहीँ काठमाडौँ गोकर्णको, त्यहाँ हामीले लगभग 30 वर्षको डाटा केलाउँदा 1990 2020 हामीले त्यहाँको जङ्गलको सबै स्टडी गर्दा के देख्यो भन्दा सुरुमा जङ्गल भएका केही ठाउँहरू त्यो बिस्तारै नासिएर खेतीपातीमा जमिनमा कन्भर्ट भएको छ र बिस्तारै त्यो खेतीपातीवाला जमिन उपयोग गर्दै गर्दै प्लटिङमा चेन्ज भएको, वासस्थानमा चेन्ज भएको छ। भनेको जुन जङ्गल थियो पहिला सर्प बसिरहने, त्यो चाहिँ अहिले ह्युमन सेटलमेन्ट अथवा मानिसहरूको घर त्यही ठाउँमा बनेको छ। सर्प जहाँको त्यही छ, घर चाहिँ थुप्रिँदै गएको हुनाले उनीहरू वासस्थान सानो भयो अनि त्यो सानो वासस्थानमा कहिलेकाहीँ आहार नपुग्दा मुसा छेपारो किरा फट्याङ्ग्रा आदि इत्यादिको खोजीमा आफ्नो सानो वासस्थानभन्दा बाहिर आउँदा कहाँ जाने भन्दा मान्छेको घर पर्छ, त्यसले गर्दाखेरि यो टोकाइको समस्याहरू यसरी पनि बढेको देखिन्छ।
3: अच्छा, त्योसँगै एउटा विश्वासहरूको कुरा जोडिँदाखेरि चाहिँ पौराणिक कथा भ्रमहरू अनेक किसिमका छन्। अहिले तपाईँले एउटा कुरा त भनिहाल्नु, सर्पले दुध पिउँछ पिउँदैन भन्नेमा उसको प्राकृतिक आहार होइन भन्ने किसिमबाट, त्यो सँगसँगै सर्पले चाहिँ बदला लिन्छ एक फेर जिस्काएको छ भनेदेखि त्यसले पछिसम्म फर्केर आएर भने टोक्छ भन्ने एक किसिमको धारणा पाइन्छ। यो चाहिँ कतिको सत्य छ? साँच्चै सर्पले कतिपय हात्तीले पनि मान्छे चिनेर आक्रमण गर्छ भन्छन्, त्यस्तै सर्पले नि मान्छे चिनेर राख्ने क्षमता हुन्छ कि कस्तो छ?
4: यस्तो छ, अब सर्पको केसमा यो अब जस्तो अब हामीले अब धेरै अगाडिदेखि नै अब हिन्दी फिल्महरू अथवा हिन्दी सिरियलहरू अब नागिन खालका है नाग नागिनका जोडीहरू भएका फिल्महरू हेर्दै आउँदा त्यो फिल्महरूको एउटा थाप पनि परेको हुनसक्छ, जहाँ चाहिँ एउटालाई मारिदियो भने अर्को जोडी आएर बदला लिने अथवा एउटालाई मारिदियो भने धेरै आएर बदला लिने यस्ता खालका त्यो छाप छोडेको। अब सर्पको केसमा वैज्ञानिक रूपले हेर्दाखेरि लामो समयसम्म मान्छेलाई सोचेर बदला लिने भावनाले चाहिँ सर्प आउँदैन। जसरी हात्तीको कुरा गर्नु, हात्ती भनेको म्यामल्स पऱ्यो होइन, स्तनधारी प्राणीहरू, यो इभोल्युसनको क्रममा क्रम विकासको क्रममा विकसित हुँदै हुँदै गएका प्राणीमध्येमा म्यामल्स पछिल्लोमा पर्छ। भनेपछि त्योभन्दा धेरै अगाडि चाहिँ रेप्टाइलहरू छ, यिनीहरूको ब्रेन साइज कम्पेयर गर्दा पनि रेप्टेलियन ब्रेन भनेको म्यामिलियन ब्रेनभन्दा अलिकति सानो हुन्छ र यिनीहरूको मेमोरी पनि म्यामलको तुलनामा अलिकति कम हुन्छ। त्यो हिसाबले नि मान्छे नै चिनेर बदला लिन आउने होइन। तर कहिलेकाहीँ के हुन्छ भन्दा जस्तो किङ कोब्राहरू केही सर्पहरूले गुँड बनाएर अन्डा पार्छन् र त्यो गुँड बनाएर अन्डा पार्दा उनीहरू दुई महिनासम्म त्यो गुँड कुरेर अन्डा नकुरुन्जेल त्यहाँ कुरेर बस्ने हुँदाखेरि अब मान्छेले यो ठाउँ छोडेन रिक्स भयो भनेर चाहिँ अब भनौँ न अब रेस्क्यूको लागि अथवा मारिदिने गुँडहरू जलाइदिने नष्ट गरिदिने यस्ता घटनाहरू पनि आइरहेका हुन्छन्। सर्पले त्यसरी मान्छेलाई अन्य जनावरभन्दा सर्पसँग बस्न अलिकति सजिलो छ। जस्तो तपाईँ सर्प देख्नुभयो भने दुई चार पाइला मात्र पछाडि हट्ने हो भने लखटी लखटी टोक्न चाहिँ आउँदैन। सर्पले टोक्ने भनेको न मान्छेको मासु खाने हो न रगत खाने हो, यसले त मात्र आफ्नो सेल्फ डिफेन्स आफ्नो आत्मरक्षाको लागि दिने एउटा यो प्रतिक्रिया मात्रै हो। त्यसले गर्दाखेरि सर्पबाट बस्न सजिलो छ हामीले देखेको खण्डमा। तर घटना कहिलेकाहीँ के भइदिन्छ, राति सुतेको अवस्थामा थाहा नपाइकन पनि भइदिन्छ अथवा कहिलेकाहीँ खेतीपातीमा काम गर्दाखेरि थाहा नपाएर सर्प लुकेको झाडीमा हात हालिन्छ। रातिमा बाहिर हिँड्दाखेरि हामीले टर्चहरू प्रयोग नगरेर यत्तिकै अब नजिकै छ भनेर बाथरुमहरू टोइलेट निस्किँदाखेरि जुत्ता लगाउने चप्पल लगाउने गरिँदैन कतिपय अवस्थामा। त्यो अवस्थामा सर्पलाई कुल्चिँदा टोक्ने भनेको यो सबै एक खालको एक्सिडेन्टली भएको घटनाहरू हुन्। सर्पले टोक्छु नै भनेर चाहिँ मान्छेलाई आउँदैन त्यसरी।
3: परम्परागत कुराहरूमा चाहिँ धामी झाँक्रीको चलन छ, सर्पले टोकेपछि विष झार्ने भनेर धामी झाँक्री। एउटा केही उदाहरण पनि दिन्छ, जस्तो सोलुखुम्बुतिरतिर चाहिँ सर्पले टोक्यो भनेदेखि धामी झाँक्री लगाउने चलन अहिले पनि छ। कतिपयले निको भएको विश्वास गर्छन् भनौँ, त्यो मान्छेलाई थप एन्टिभेनमहरूको आवश्यक देखिँदैन। त्यो चाहिँ कसरी भएको छ अथवा त्यो विश्वास चाहिँ के हो कारण भनिदिनुहोस् न।
4: हजुर, एकदमै गहिरो कुरा उठाउनु भयो सरले फेरि पनि। अब यसमा के हुन्छ भन्दा अघि मैले भने करिब करिब 85 प्रजातिका सर्पहरू पाइन्छन् नेपालमा, तीमध्ये जम्मा 20 प्रजातिका सर्पहरू विषालु हुन्छन्। अब त्यो 20 प्रजातिभन्दा बाहिरका सर्पहरू सबै के भयो, अविषालु। र ती सर्पले टोक्दा पनि गाउँघरको मान्छेलाई के लाग्छ भन्दा कोब्राले गोमन करतले नै टोक्यो भन्ने लाग्छ र अनि उपचारको लागि धामी झाँक्री कहाँ जाँदाखेरि एक किसिमले निको भएको जस्तो देखिन्छ। यो एउटा कुरा। अब दोस्रो कुरा, कहिलेकाहीँ कोब्रा करतले नै टोकेको हुनसक्छ, तर त्यो टोकाइ कस्तो भइदिन्छ भन्दा सुक्खा टोकाइ भनिन्छ मेडिकल टर्ममा, जुन चाहिँ ड्राई बाइट। टोक्न त टोक्यो, विषालु नै हो, कोब्रा नै हो, करेत नै हो, भाइपर नै हो, तर एउटा यस्तो अवस्था हुन्छ ड्राई बाइट भनेको, जसले टोक्दाखेरि दाँत गाड्दा यिनीहरूको विषालु विषदन्त भनिन्छ, त्यो गाड्दा पनि उनीहरूको भेनम ग्ल्यान्डबाट भनौँ विष ग्रन्थीबाट त्यो विष चाहिँ विषको झोल चुहिएर चाहिँ मान्छेको शरीरभित्र प्रवेश गर्दैन, त्यो प्रवेश नगरेको अवस्थालाई ड्राई बाइट भनिन्छ। त्यो अवस्थामा पनि धामी झाँक्री अथवा अन्य कतै लड्दाखेरि त्यो निको भएको जस्तो देखिने हो, तर वास्तवमा के हो त शरीरभित्र विष नै गएको छैन। जब शरीरभित्र विष जान्छ, सोलुखुम्बुकै कुरा उठाउनु भयो अब होइन सरले भनेको चाहिँ, सायद त्यहाँ तपाईँले गएर फेरि सोध्नुभयो भने त्यो ठाउँमा पनि कहिलेकाहीँ केही केसहरू धामी झाँक्री गुरु पण्डित अथवा कोही गर्दा पनि मृत्युको केस भेटिन्छ, किनभने हामीले पनि भेटाएका छौँ। हामी पनि अध्ययन अनुसन्धान गर्दै जाँदा धामी झाँक्रीले निको गर्छ यो भन्ने ठाउँमा जाँदा कहीँ कतै झुक्किएर तपाईँको प्रक्रियामा पनि त केही त्रुटिहरू भएर मृत्यु त भयो होला नि भन्दा भएको छ, कहिले अब मन्त्र पुगेन, कहिले अथवा भनौँ न सानो अब भाले चढाइयो ठुलो बोका चढाउनु पर्ने आदि इत्यादि एउटा एउटा कुरा त आउँछ। त्यो किन भन्दाखेरि फाइनल्ली त्यो मान्छेको शरीरभित्र विष गछ भने कुनै पनि चिजले काम गर्दैन, एन्टी भेनम नै लगाउनु पर्छ। अझ कहिलेकाहीँ त एन्टी भेनम मात्र नभएर आइसियु भेन्टिलेटरको पनि आवश्यकता पर्न सक्छ, त्यसले गर्दाखेरि मेडिकल ट्रिटमेन्टमा नै लाग्नुपर्छ यसको लागि।
3: विष छोड्दाखेरि पनि थोरै अथवा धेरै भन्ने चाहिँ हुन्छ कि हुँदैन, जस्तो अहिले तपाईँले भन्नु ड्राई बाइटको कुरा, विष नै छोड्दा पनि एकदम थोरै छोडेर मान्छेले पचाउन सक्ने क्षमता भएको नभएको त्यो खालको कुरा चाहिँ हुन्छ कि हुँदैन?
4: त्यो पक्कै पनि हुन्छ, तर त्यो कुरा न सर्पलाई थाहा हुन्छ, न हामी मान्छेलाई थाहा हुन्छ, न अहिले भनौँ न डक्टरलाई नै थाहा हुन्छ यहाँ हाम्रो अहिले नेपालको केसमा, किनभने त्यो यसले कति विष छोड्यो भनेर मेजर गर्ने हामीसँग यहाँ अहिले स्रोत साधन छैन। र त्यो किन पनि फरक हुन्छ भन्दा, जस्तो सर्पको आफ्नो अवस्था हेरिकन कहिलेकाहीँ धेरै दिनदेखि भोकाएर बसेको होला, केही पनि खाएको छैन, त्यो अवस्थामा टोक्दाखेरि अलिकति विष बढी जाला, अथवा कहिलेकाहीँ त्यो सर्प भित्र छिर्यो भनेर मटितेल फिनल हालिदिने गर्नुहुन्छ, सर्प डराउँछ आत्तिन्छ, मटितेल फिनल हाल्दा उनीहरूलाई एसिड जस्तो काम गर्छ, पोल्छ शरीर जल्छ, अनि त्यो अवस्थामा पनि आत्तिँदाखेरि अलि बढी विष देला होइन, त्यो थोरै दिने धेरै दिने चाहिँ हुन्छ, तर कति थोरै कति धेरै भनेर अध्ययन पनि हामीसँग गर्ने स्रोत साधन छैन, र सर्पले पनि आफूले यसलाई थोरै विष दिए पनि मर्छ, मेरो विष कडा छ भनेर थोरै दिन्छु भनेर त्यो पनि शान्त छैन। अझ बच्चाको केसमा, जस्तो बच्चाको केसमा अब सर्पले टोक्दा अझै सिरियस किन हुन्छ भन्दा, सर्पले टोक्दाखेरि अब यो बच्चा छ यसलाई थोरै दिएर हुन्छ, यो अलि ठुलो मान्छे एडल्ट छ यसलाई धेरै दिन्छु पनि भन्दैन, बच्चालाई सर्पले टोकेपछि फेरि जुन एन्टी भेनम हस्पिटलमा दिइन्छ त्यसको डोज पनि एडल्टकै जस्तै सेम हुन आउँछ, त्यसले गर्दाखेरि यो चाहिँ ठ्याक्कै अनुमान लगाउन गाह्रो पर्छ, तर चाहिँ हामीले त्यही हो भन्ने चोक्यो भने हस्पिटल दौडिहालौँ भन्ने।
3: त्यसँगै सर्प बच्चा र ठुलो बच्चा, जस्तो मान्यो करेतको पनि अलि ठुलो त्यसको माउ र सानसानो बच्चाहरूले टोक्दाखेरि चाहिँ विषको मात्र फरक पनि अथवा खतरा हुने नहुने कस्तो हुन्छ?
4: हजुर हुन्छ, त्यसमा पक्कै पनि हुन्छ, भर्खरै जन्मेका अब अन्डाबाट भर्खरै निस्केकाहरूको फुल्ली बडी अर्ग्यान डेभलप भइसकेका हुँदैन, त्यसले गर्दाखेरि त्यसमा चाहिँ टोक्दाखेरि अलिकति कम विष जाने अथवा कहिलेकाहीँ ड्राई बाइट भइदिने, धेरै जसो अवस्थामा ड्राई बाइट नै भइदिने सम्भावना पनि रह्यो। अनि अर्को कुरा, कहिलेकाहीँ फेरि त्यही सर्पले दुईचोटि तिनचोटि, त्यसलाई हामी मल्टिपल बाइट भन्छौँ, त्यो मल्टिपल बाइट भयो भने एमाउन्ट अफ भेनम बडी इन्जेक्ट भयो भनेको धेरैचोटि टोक्दाखेरि शरीरभित्र धेरै विष गयो
3: एउटै मान्छेलाई पटक हो,
4: अनि त्यो हुने भने अझै बढी कम्प्लिकेसन जटिलता आउँछ मान्छेलाई उपचारको क्रममा, कहिलेकाहीँ जटिलता जस्तो हामीले सुनिन्छ नि त, त्यही मान्छे कुनै गाउँकोलाई मानव टोक्दाखेरि एक घन्टाभित्रै हस्पिटल लगेदा केही भएको छैन मजाले बाँच्यो, अर्को मान्छेलाई त्यही एक घन्टाभित्र त्यही हस्पिटल लाँदा पनि मरेको हामी सुन्छौँ, त्यही भएर यो धेरै चिजमा डिपेन्ड गर्छ, जस्तो कि एउटा सर्पले शरीरको कुन भागमा टोक्यो, जस्तो कोब्रा करेतहरू अघि हामीले भन्यौँ न्युरोटोक्सिक विष बोकेको हुन्छ, अर्थात् हाम्रो स्नायु प्रणालीलाई असर गर्छ, ब्रेनतिरको भाग भयो हो, त्यहाँसम्म पुग्नलाई चाहिँ हामीलाई जस्तो यसले खुट्टातिर टोकेको छ कि छातीभन्दा माथि घाँटी टाउकोतिर टोकेको छ कि, त्यो चिजले फरक पार्छ, टोकेपछि हामीले कस्ता खालका प्राथमिक उपचार गऱ्यौँ त्यसले फरक पार्छ, हामीले प्राथमिक उपचार गरेपछि अस्पताल अथवा सर्पदंश उपचार केन्द्र त लग्यौँ, तर के त्यहाँ लग्ने बित्तिकै त्यो बिरामीले सही ट्रिटमेन्ट तुरुन्तै पायो त, यसमा भर पर्छ, अनि त्यहाँ पुर्याउन हामीलाई कति समय लाग्यो, विभिन्न पाँच छवटा चिजमा भर पर्ने हुँदा उस्तै सर्पले टोक्दा एउटै ठाउँका मान्छे पनि कोहीलाई के हुने, कोही बाँच्ने कोही मर्ने, यस्तो अवस्था आउँछ।
3: पानी र पर्वत विशेष बदलिदो नेपालमा अहिले हामी सर्प कस्तो जीव हो, प्रकृतिमा यसको महत्त्वसहित सर्पबाट हुने जोखिम र जोखिम घटाउने उपाय बारेमा सर्पविज्ञ एवं अनुसन्धानकर्ता कमल देवकोटासँग कुराकानी गरिरहेका छौँ। कुराकानी बाँकी नै छ, उज्यालो सुन्दै गर्नुहोला।
5: अब नयाँ गाडी खरिद गर्न अझ सहज र सरल,
6: मात्र 5% ब्याज दर, कर्जा अवधि 5 वा 7 वर्षसम्म,
5: सम्पूर्ण शाखाबाट कर्जा प्रवाह हुने,
6: सरल प्रक्रिया तथा सुलभ ब्याज दर।
5: थप जानकारीको लागि आजै आफ्नो नजिकैको शाखा कार्यालय वा कल सेन्टर 01-597-1222 सम्पर्क गर्नुहोस्।
6: शर्तहरू लागू हुनेछन्।
7: समय सँगै अघि बढ्दै नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
6: थोरै बचत धेरै कायदा, बीमाका छन् फाइदै फाइदा। बीमाको क्षेत्रमा विश्वसनीय नाम रहेको नेपालको पहिलो र सरकारी स्वामित्वको एकमात्र जीवन बीमा कम्पनीमा जीवन बीमा गरी निश्चिन्त बनौ। न्यून बीमा शुल्कमा अधिक बोनस दर रहेको राष्ट्रिय जीवन बीमा कम्पनी लिमिटेड, रामसाहपथ काठमाडौँ, साबिकको राष्ट्रिय बीमा संस्थान।

0: सीधा कुरा प्रश्न विचार
1: उजालो रेडियो नेटवर्क।
2: उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz देशभरका विभिन्न रेडियो स्टेशन उज्यालो अनलाइन र उज्यालोको मोबाइल एप्लिकेशनमा तपाईँ सुन्दै हुनुहुन्छ कार्यक्रम बदलिदो नेपाल पानी र पर्वत विशेष बदलिदो नेपालमा अहिले हामी सर्प कस्तो जीव हो प्रकृतिमा यसको महत्व सहित सर्पबाट हुने जोखिम र जोखिम घटाउने उपाय बारेमा सर्पविज्ञ एवं अनुसन्धानकर्ता कमल देव कोटासँग कुराकानी गरिरहेका छौँ। कार्यक्रममा अब चाहिँ सर्पदंशको जोखिम र रोकथामको उपाय बारेमा चर्चा गरौँ। अहिले तपाईँले भन्नुभयो सर्पले लखेटेर टोक्दैन, 3-4 कदम हामी पछाडि सर्यौँ भने सर्पको टोकाइबाट बस्न सक्छ किन्छ कि भनेर। तर अहिले पनि धेरैले चाहिँ सर्पले लखेटेर टोक्छ अथवा सर्पले चाहिँ मलाई हिँड्दै हिँड्दै 81 आक्रमण गर्यो यो खालको कुरा सुनिन्छ, अथवा म राम्रोसँग निदाइरहेको छु तर ओछ्यानमै आएर टोक्यो, यो खालको कुरा चाहिँ कसरी बुझ्ने हामीले?
3: पहिला म ओछ्यानकै कुरा उठाएँ, यो अझै इम्पोर्टेन्ट लाग्यो मलाई अघि भन्न छुटेकोमा होइन। अब ओछ्यानमा आएर धेरै जसो टोक्ने रातिमा हुने करिब करिब 80% भन्दा बढी टोकाइ करेतहरूको हुने गर्छ, किनभने करेत चाहिँ रातिमा सक्रिय हुने सर्प हो। कोब्रा अथवा गोमन भनेको चाहिँ अब बिहान साँझतिर बढी एक्टिभ हुने सर्प हो, त्यसले गर्दा रातिमा चाहिँ प्रायः जसो गाउँघरतिर गर्मी सिजन हुन्छ, भुइँमै एउटा भनौँ न गुन्द्रो अथवा एउटा चकटी दिच्छाएर एउटा पातलो तन्ना मात्र राखेर सुत्ने चलन छ, अनि त्यसमा हामीले झुल लगाइँदैन, अनि त्यसले गर्दाखेरि अब मान्छे मस्त निदाएको छ उसलाई थाहा पनि छैन त्यहाँ सर्प आयो होला भन्ने, तर कोल्टे फेर्दाखेरि अथवा हातखुट्टा कहिलेकाहीँ निन्द्रामा चलाउँदाखेरि सर्पलाई छोइन्छ, र सर्पलाई छोइएपछि अब सर्पलाई के लाग्छ भन्दा मलाई खतरा भयो मलाई मार्न खोज्यो भन्ने लागेर सर्पले टोकिदिने हो। अनि करेतहरूलाई चाहिँ यिनीहरूको फ्याङ्क्स दाँत भन्छौँ जुन विषदन्त कोब्राको भाइपरको तुलनामा एकदमै सानो हुने हुँदा टोक्ने बित्तिकै एकदम ठुलो दुखाइ पनि हुँदैन, रगत पनि त्यसरी देखिँदैन, इभन बाइट मार्क भन्छौँ हामीले 2 विषदन्तको डाम त्यो पनि राम्ररी देख्न सकिँदैन, तर शरीरभित्र विष गइरहेको हुन्छ, बिरामी अब सुतिराखेकै हुन्छ, एकैचोटि बिहान उठेपछि अलिकति गाह्रो भएपछि थाहा पाउने हुँदा अनि बल्ल हस्पिटल जाँदा कहिलेकाहीँ ढिला भइदिन्छ। अझ यहाँहरूले सुन्नुभयो होला विभिन्न वर्ष अब केही अगाडिका वर्षहरूमा एउटै घरका 2 सानसानो बालबालिका होइन दाजुभाइ बिते भन्ने खबरहरू आयो, अब त्यो भनेको प्रायः जसो करेतको टोकाइ रातिमा हुने हो, र बच्चाहरूलाई हुँदा अघि मैले भने यसै पनि दिउँसोमा पनि बच्चाहरूले भन्न थाहा पाउँदैन थाहा हुँदैन, अब रातिमा त ठुलै मान्छेलाई टोक्दा पनि मान्छेले पत्ता लगाउन गाह्रो पर्छ भनेपछि बच्चालाई टोक्यो सर्प गयो जान्छ आफ्नो बाटो, तर विष गइरहेको हुँदा मर्ने हुँदा हामीले झुल लगाएर सुत्न चाहिँ एकदमै पलङमै सुत्ने, र सुत्दाखेरि पहिला ओछ्यानहरू टकटकाउने सिरानीहरू हेर्ने, त्यसपछि झुल मजाले चारैतिरबाट टाँगेर अनि सुत्यो भने चाहिँ करेतको टोकाइबाट बचिन्छ भनेर चाहिँ यो अध्ययन अनुसन्धानमै देखिसकेको कुरा छ। त्यस्तै दोस्रो कुरा आयो लखेट्नेको कुरामा चाहिँ सरले भने चाहिँ यो लखेट्ने भनेको कहिलेकाहीँ सर्पलाई चलाउँदा जिस्काउँदा जस्तो अहिले उद्धारका क्रम पनि बढ्दो छ नि त, उद्धार गर्ने क्रममा कहिले पुच्छर तान्नुपर्ने हुन्छ कहिले अब विभिन्न अप्ठ्यारा परिस्थितिहरू आइपुग्छ, त्यस्तो क्रममा अलिकति सर्प आफू डराएर 2-4 पाइला लखट्ने फरक कुरा भए, तर बदलै लिनको लागि लखट्ने भन्ने कुराहरू त्यस्तो चाहिँ अब वैज्ञानिक आधार छैन, किनभने यदि त्यसरी लखट्थ्यो भने त अब सर्पमा काम गर्ने त्यत्रा वैज्ञानिकहरू पनि छन् होइन, उहाँहरूलाई पनि लखेट्नुपर्ने हो कुनै बेला परापूर्व कालमा अथवा कसैको घटनामा त्यस्तो केही एउटा संयोगवश पनि कहिलेकाहीँ त्यस्ता घटनाहरू घटिदिन्छन् नि, त्यस्तो अवस्थामा कसैलाई केही 2-4 पाइला अथवा अलिकति अगाडिसम्म लखाटेको होला, सायद त्यसको गुण थियो होला नजिकै आफ्नो बच्चा जोगाउनलाई त्यसरी गर्यो होला, विभिन्न कारणहरू हुन्छ, तर सर्पको आफ्नो रेगुलर आनी बानीमा मान्छेलाई धेरै परसम्म लखाट्ने खोजी खोजी लखाट्ने चाहिँ हुँदैन।
2: हामीले सर्पले लखेट्दैन

0: थोरै अगाडि म यसको टोकाइको अवस्था नेपालको पनि जोड्न चाहेँ. जस्तो अब संसारभरमै पनि हेर्ने हो भने करिब करिब 55 लाख मान्छेलाई चाहिँ एक वर्षमा सर्पले टोक्दो रहेछ संसारभरमा. अब त्योमध्ये मृत्युको हिसाबले हेर्ने हो भने कमसेकम अहिले 1,40,000 हाराहारी जस्तो चाहिँ मान्छे मर्छन्
1: वर्षमा
0: एक वर्षमा संसारभर. एभ्री 4 मिनट्स 1 पिपल डाई भन्छ. 4 मिनटमा एकजना मान्छे चाहिँ सर्पको टोकाइबाट मर्ने गर्छन् संसारभरमा. र सरले भने चाहिँ अघि आपद विपदको कुराहरू आयो. आपद विपदको मात्र नभएर कोही पनि एकजना मर्नु भनेको नै दुःखदको कुरा हो. त्यसमाथि अब अघि सरले हात्तीको पनि कुरा ल्याउनु भएको थियो. हात्ती, गैँडा, बाघ, भालु यी सबै वाइल्ड लाइफले हुने मृत्युभन्दा सर्प एक्लैले हुने, सर्पको टोकाइले हुने मृत्यु धेरै माथि छ. तर अझै पनि यो अब नेग्लेक्टेड ट्रपिकल डिजिज भनेर चिनिन्छ है, उपेक्षित डिजिजमै पर्छ यो. यसमा काम गर्ने मान्छे पनि कम छन्,
1: सरकारको चासो नि कम छ.
0: अब अहिले बिस्तारै बढ्दैछ, यो केही वर्षदेखि बढ्दैछ. अलि अगाडिसम्म त यस्तै इन्डिपेन्डेन्ट भनौँ न रिसर्चरहरू अथवा कन्जर्भेसनिस्ट अथवा गाउँका रेस्क्युअरहरू उहाँहरूले आफैले स्वतस्फूर्त रूपमा गरिरहेको अवस्था थियो भने अहिले पछिल्लो चरणमा अब नगरपालिकाहरूले नगर प्रहरीलाई तालिम दिने, वनले वनका कर्मचारीहरूलाई सर्पको तालिम दिने, अनि गाउँघरमै पनि स्थानीय रूपमा वडा वडाले आफ्नो होइन वडामा को को छन् अलिकति इन्ट्रेस्ट लिनेहरूलाई तालिम दिने, तालिम मात्र नभएर जनचेतनाका कार्यक्रमहरू राख्ने क्रम अहिले बिस्तारै चाहिँ सुरुवात हुँदै गएकोले यो एउटा राम्रो सुरुवात हो. यसलाई चाहिँ हामीले राम्रो मान्नुपर्छ. र यसरी नै विभिन्न खालका तालिमहरू, एउटा सर्प उद्धारको होला, अर्को मेडिकल पर्सनलाई त स्वास्थ्य विभागले गरिराखेकै हुन्छ. अहिले विभिन्न प्रादेशिक हस्पिटलहरूमा पनि मेडिकल पर्सनको लागि हस्पिटलमा पुगिसकेपछि कसरी म्यानेजमेन्ट गर्ने भन्नेको तालिमहरू पहिलेदेखि नै भइरहन्थ्यो भने अहिले गाउँघरमा स्थानीय तहबाट अन्य किसिमका तालिम कार्यक्रमहरू पनि बढ्दै गएकोले यी सबै कुराहरू एउटा होलिस्टिक एप्रोच भन्छौँ हामी, यो सबै मिलाएर चाहिँ बिस्तारै यसको सर्पदंशको मृत्यु र टोकाइको घटना कम गर्न सकिन्छ. अब म नेपालमा आएँ. अब नेपालमा कति देखाएको छ डाटाले भन्दा, डब्ल्युएचओले 1987 गरेको एउटा अध्ययनले चाहिँ नेपालमा करिब करिब 20,000 मान्छेलाई एक वर्षभरिमा सर्पले टोक्छ, त्योमध्ये 1,000 मान्छेको ज्यान जान्छ भन्ने रेकर्ड छ. तर अहिले हालसालै आएर 2022 धरान बिपिकेएचएस हस्पिटलको डक्टरको टिमले, प्रोफेसर डक्टरहरू मिलेर गरेको एउटा अध्ययनले के इस्टिमेट गरेको छ भन्दा, त्यति बेला डब्ल्युएचओले नेपालमा गरेको त्यो अध्ययनमा चाहिँ हस्पिटलमा पुगिसकेपछि हस्पिटलको रेकर्डमा चढाइएका बिरामीको मृत्युको सङ्ख्या मात्रै हो. कतिपय बिरामी त हस्पिटल पुग्नै पाउँदैन, गाउँघरमै मरिरहेका हुन्छन्, धामी झाँक्री कहाँ जाँदा मर्या हुन्छन्, बाटोमै लाँदा लाँदै गाडीमा मर्या हुन्छन्, एम्बुलेन्समा मर्या हुन्छन् होइन, रिफर गर्दाखेरि. यो सबैलाई जोड्दाखेरि तथ्याङ्क चाहिँ अलिकति भयानक जस्तो देखिन आएको छ. उहाँहरूले निकालेको डाटा चाहिँ करिब करिब वर्षभरिमा 40,000 टोकाइ हुन्छ नेपालमा, विषालु अविषालु दुइटै गरी, र मर्नेको सङ्ख्या पनि 3,000 हाराहारी भनेर एउटा आँकडा निकाल्नु भएको छ. अब त्यो डरलाग्दो आँकडा छ. त्यसले गर्दाखेरि यस्तै कार्यक्रमहरू, न्यूनीकरणका कार्यक्रमहरू गरेर नै यसलाई चाहिँ हामीले सबैले मिलेर कम गर्नुपर्छ.
1: त्यो टोकाइको घटना नै कम गर्नको लागि व्यक्ति स्वयंले अपनाउन सक्ने सावधानी चाहिँ के हो? व्यक्तिले मात्रै केन्द्रित गर्दाखेरि चाहिँ
0: व्यक्तिले मात्रै केन्द्रित गर्दा साफसफाइमा ध्यान दिने र आफू केयरफुल हुने. जस्तो कि अब साफसफाइ भनेको सर्पहरू बस्न मन पराउने भनेको झाडी, ढुङ्गाको चाङ, काठको थुप्रो, उनीहरू सानो अब गुटुमुटु परेर सर्प त अब गोलो बनेर बसिदिन्छन्, सानो ठाउँ भए पनि पुग्ने हुँदाखेरि हाम्रो घर वरपर अलिकति थुप्रेर बसेका फोहोर अथवा केही चिज हामी स्टोर गरेर राख्छौँ. अब गाउँघरतिर बोराहरू होइन, थुप्रै बोरा 20-25 बोराहरू एउटा कोठामा स्टोर गर्ने हुन्छ. त्यस्तोमा चाहिँ यिनीहरू आफूलाई सुरक्षित महसुस गर्छन् र लुक्न गइदिन्छन्. अनि त्यो लुक्न जाँदा हामीलाई काम पर्दाखेरि अब ढुङ्गासुङ्गा हटाउँदा अथवा बोरा सार्दा त्यसरी टोकाइ हुने गर्छ भने, अर्को भनेको अब सावधानीका उपाय, आफू व्यक्ति नै केयरफुल हुनु पर्यो. जस्तो अब जुत्ता राखिएको छ रातभरि बाहिर, कहिलेकाहीँ जुत्ताभित्र आएर बसेको हुन्छ, त्यो लगाउने बेलामा आफू केयरफुल हुनु पर्यो. खोरहरूमा हात हाल्दाखेरि पहिला लौरोले यसो हेरेर केही छ कि छैन त्यो चलाएर अनि बल्ल हात हाल्नु पर्यो होइन, मिलेसम्म ग्लोभ्स लाएर काम गर्नु पर्यो, बुट लगाउनु पर्यो, बाहिर जाँदाखेरि रातिमा टोइलेटहरू बाहिर छ भने टर्च लाइट बोकेर हिँड्नु पर्यो. भनेको व्यक्तिले आफूले सावधानी अप्नाउनु बाहेक अरू उपाय छैन. फेरि
1: सर्पको चाहिँ यो महिना अलिकति बढी चाहिँ जोखिमपूर्ण हुन्छन् भन्ने चाहिँ कुन कुन महिना देख्न सकिन्छ?
0: अब यो संसारभरको अध्ययनले जुन, जुलाई, अगस्त, सेप्टेम्बर भन्छ है, 4 महिना चाहिँ एकदमै प्रभावित भनेको हाम्रो चाहिँ अब असार, साउन, भदौ, जेठदेखि नै भनौँ न, जेठ लास्टदेखि असोजसम्मको हाराहारीमा एकदमै धेरै हुन्छ. त्यो चाहिँ हाम्रोमा पनि फेरि मिलेको छ किनभने हामीले केही हस्पिटलहरू र सर्पको उपचार हुने ठाउँ, सर्पदंश उपचार केन्द्रहरूमा गरिएको एक अध्ययनमा हामीले लिएको डाटाले चाहिँ त्यो बाहिरको भनौँ न रेकर्डलाई पनि मिलेको छ, त्यही महिनाहरूमा बढी भएको छ। अनि

0: कहिलेकाहीँ चाहिँ त्यो महिनामा बढी टोकाइ हुने हुँदा एन्टिभेनम बढी खपत हुने हुन्छ, कहिलेकाहीँ विभिन्न कारणले त्यो पुगिरह हुँदैन उपचार केन्द्रहरूमा, यस्ता समस्याहरू कहिलेकाहीँ आइरहेको छ।
1: घर वा यो बस्ती वरपर चाहिँ सर्प देखियो भनेदेखि अहिले पछिल्लो समयमा त भिडियो बनाउने अनि त्यस पछाडि सामाजिक सञ्जालमा पोस्ट गर्ने अनि उद्धारको नाममा एकजनाले उद्धार गर्दैछ भने उद्धारको सिप नभएकाले पनि प्रयास गर्ने, किनकि त्यो भिडियो बनाउनु छ, भिडियो चाहिँ भाइरल गराउनु छ, त्यस्ता किसिम कुराहरू धेरै देखिएको छ। यो कुरालाई चाहिँ कसरी हेर्नुपर्छ र कसरी न्यूनीकरण गर्न सकिएला?
0: हामीले के भन्छौँ भन्दा उद्धार गर्दाखेरि उद्धारको पनि एउटा प्रोटोकल छ क्या, एसओपी भन्छ नि, स्ट्यान्डर्ड अपरेटिङ प्रोसिजर। भनेको के भन्दा उद्धार गर्नुभन्दा अगाडि हामीलाई नीति नियम थाहा हुनु पऱ्यो। सर्प भनेको त वाइल्ड लाइफ हो, वाइल्ड लाइफलाई हामीले छुने चलाउने काम गरेछौँ भने कमसेकम डिभिजन वनसँग सहकार्य गरौँ, उहाँहरूसँग मिलेर काम गरौँ। उद्धारमा जाँदा एक्लै जाँदै नजाउँ, किनभने अवस्था अब कहिले कहाँ हिँडेको बेलामा फ्याट्ट फोन आइदिन्छ, औजारहरू हुँदैन, अनि औजार छैन भने अब हामी त विषालु सर्पलाई खाली हातले उद्धारै नगरौँ भन्छौँ होइन। जस्तो इक्विपमेन्टहरू छ अहिले, हुक पाइन्छ, टङ पाइन्छ, ब्यागहरू पाइन्छ किन्नलाई, जसले चाहिँ सर्पलाई उद्धार गर्न एकदम सजिलो बनाएको छ। अनि उद्धार गर्दा एकजना साथी लाने, त्यो साथीको काम भनेको भिडलाई नियन्त्रण गर्ने। मान्छेहरूले उक्साइदिन्छन्, ए फलानुले त आएको थियो, हातले च्याप्पै समात्या थियो, ए यस्तो औजार किन चाहियो भनेर चाहिँ उक्साइदिने पनि गर्छन्। त्यो उक्साउँदाखेरि उद्धार गर्न जाने मान्छे बहकिएर त्यो स्टन्ट गर्नतिर लाग्यो भने टोकाइ भएर आफ्नै ज्यान जान सक्छ होइन, गएको पनि छ, नेपालमै नि भएको छ यो घटनाहरू। त्यसले गर्दाखेरि हामीले त्यो प्रोत्साहन गर्दै गर्दैनौँ। अनि अविषालु रहेछ भने पनि सकेसम्म औजार प्रयोग गर्ने, अब कहिलेकाहीँ अप्ठ्यारो ठाउँमा पस्दिन्छ, औजारले मात्र नभएर हातै लाउनु पर्ने हुन्छ, त्यो अवस्थामा लगाउने। अनि अब विषालुको केसमा त खाली हातले छुँदै नछुने भन्छौँ। अनि सरले भने चाहिँ अलिकति फोटो भिडियोले गर्दाखेरि अब भाइरलको जमाना छ, भाइरल हुन सबैलाई मन हुँदो रहेछ, अनि त्यसले गर्दाखेरि अलिकति कोही कोही चाहिँ जानी जानी नै स्टन्ट गर्नेहरू पनि छन्। जस्तो कि अब कहिलेकाहीँ उद्धार गर्ने क्रममा हेर्दाखेरि स्टन्ट जस्तो भइदिन्छ, त्यो अप्ठ्यारो परिस्थिति हुन्छ, त्यो फरक कुरा भयो। तर कहिलेकाहीँ यसो गऱ्यो भने भ्युज आउँछ भनेर जानाजान गर्ने, टोकाइदिने, टोकेर केही हुन्न यी भन्दै जानाजान टोकाइदिने, यस्ता चिजहरू चाहिँ बढ्दै गएका छन्। त्यो टोकाउँदाखेरि कहिलेकाहीँ अब विषालु परिदियो भने होइन, अथवा त्यो भिडियो बच्चाले हेरेर बच्चाले समाउन खोज्दा विषालुले टोक्यो भने अब आफू रेस्पोन्सिबल हुने कि नहुने त्यो पनि सोच दिन पऱ्यो। दोस्रो अहिले भनेको त्यसकारण हामीले के गर्दैछौँ भन्दा अहिले जति पनि हामी पछिल्लो चरण उद्धारको चाहिँ 3 दिनको एउटा तालिमको कोर्स बनाएरै हामीले वनको नीति नियम, वाइल्ड लाइफको नीति नियमलाई पनि राखेर, अनि त्यो छोड्ने बेलामा पनि अब नियम अनुसार त हामीले मुचुल्का उठाएर वन कार्यालयको होइन कोही अफिसर अथवा कोही कर्मचारीको निगरानीमा मात्र हामीले छोड्ने गर्नुपर्छ। तर अब सिजनमा एउटै मान्छेलाई 20-25-30-40 कल आउने हुँदा उहाँहरू हामी सँगसँगै हिँड्दै मुचुल्का उठाउन पनि गाह्रो पर्छ। त्यसकारण उहाँले आफ्नो ठाउँमा काम गरिरहेका उद्धारकर्ताहरूलाई चिनेर उहाँहरूले नै अनुमान के हुन्छ, एउटा उहाँहरूको आनी बानी बेहोरा कसरी काम गर्छ सबै थाहा भइसकेका हुन्छ। चिनेर ठिक छ सरहरू, तपाईँहरूले अब मिलाएर छोडिदिनु, हाम्रो अब कर्मचारी छुट्टै त्यसको लागि एउटा खटाउनु पर्ने हुँदा अलिकति गाह्रो हुन्छ भनेर त्यसरी पनि भइरहेको छ। यी सबै प्रक्रिया चाहिँ पुर्याउनु पर्छ। अनि अहिले पछिल्लो चरण हामीले एउटा राखेको प्रस्ताव के छ भन्दा सुरुवात चाहिँ हामीले अब सरकारी निकायबाटै गरौँ, त्यो सायद अब वन होला होइन, नगरपालिकाको अब नगर प्रहरीहरू होला अथवा विपद व्यवस्थापनका कर्मचारीहरू होलान्, अनि त्यसपछि आएर वडा मार्फत जाने, वडामा चाहिँ टोल सदस्यहरू होला हो, त्यस्तोलाई चाहिँ एउटा आफ्नो स्थानीयलाई नै अलिकति स्किल मेन पावर बनाउने गरेर त्यहाँबाट सुरु गरौँ, अनि त्यहाँबाट सुरु गर्दै गयो भने बिस्तारै चाहिँ एउटा राम्रो जनचेतना फैलाउन सजिलो हुन्छ भनेर त्यसरी चाहिँ कार्यक्रम सुरु भएको छ।
1: त्योसँगै उद्धारको लागि दक्ष जनशक्ति नभएको ठाउँ पनि फोटो भिडियोको लागि यता र उता दौडाउने, ढुङ्गा हान्ने, त्यो किसिमको घटनाहरू पनि देखिएको छ। त्यस्ता घटनाहरू चाहिँ हाम्रो समुदायले रोक्ने अथवा कसले रोक्ने? त्यो चाहिँ
0: यस्तो अब यो बाध्यता छ हेर्नु, अब जस्तो कतिपय अवस्थामा अब म आफैलाई पनि डिभिजन वन कार्यालयबाट अब डिएफओ सरहरूकै फोन आउँछ, सर हाम्रो त यहाँ मान्छे नै छैन, उद्धारको तालिम पनि लिएको छैनौँ, अब फलानुले त गरिरहेको छ, अब जसोतसो त्यहाँबाट जोगाइदिएर जङ्गल छोडिदिएको छ, मान्छे पनि बचा छ, अब कोही पनि छैन, अब त्यो फेरि गरिरहेको चिजलाई नगर भन्न पनि मिलेन, ठप्पै हुन्छ काम, त्यसले गर्दाखेरि हामी समस्यामा छौँ भन्नुहुन्छ कतिपय ठाउँमा। त्यस्तो अवस्थामा हामी आफै हाम्रो टिम लिएर गएर तालिमहरू दिएर पनि मेन पावर बनाएका छौँ। र कतिपय अवस्थामा सरले भने चाहिँ टाढा टाढाको जिल्लाहरूको एकै ठाउँमा थुपारेर 8-10 सर्प एउटै बोरामा हालेर हुलुल्ल एकै ठाउँमा छोडिदिने गर्ने चलन छ, त्यो एकदमै गलत प्र्याक्टिस हो। किनभने सर्पको एउटा टेरिटोरी हुन्छ, यिनीहरूको एकदम सानो टेरिटोरी हुन्छ। भने वैज्ञानिक अध्ययन अनुसार भन्ने हो भने त रेस्क्यु गरेको खासमा उद्धार गरेको सर्पलाई तपाईँले बढीमा 2 किलोमिटरभन्दा टाढा लगेर नछोड्नु भन्ने गरिन्छ।
1: क्षेत्र त्यति मात्रै छ
0: त्यो त्यो आसपासको जङ्गलमा। तर अब ठुलो सिटीहरू, अब काठमाडौँ पोखरा बुटोलहरू लगायतका ठुलो सिटीमा त सिटी नै 15-20 किलोमिटर घेरेको हुन्छ, त्यसले गर्दा अब त्यो त्यो पनि सम्भव भएन। तर हामी के गर्छौँ भन्दा जुन आसपासको भनौँ कुनै सर्प भेटियो भने त्योभन्दा सबभन्दा नजिकको जङ्गल कुन छ त्यहाँ लगेर छोड्ने चाहिँ हामी गर्छौँ। त्यो भनौँ न जिल्लै कटाएर यताको उता उताको यता ल्याएर छोड्दाखेरि उनीहरूको आफ्नो रेगुलर बासस्थान भेटाउँदैन, आहार विहारमा असर गर्छ, दुलो बनाएर गुण बनाएर बस्ने ठाउँ उनीहरूले भेटाउँदैनन्। अनि उनीहरू त्यो ठाउँमा हेबिचुअल नभएकोले अन्य जनावरहरूले सजिलै आएर मार्ने खाने भइदिन्छ। यो धेरै अवस्थाले गर्दा सर्पलाई धेरै परसम्म नछोड्नु भन्ने चाहिँ वैज्ञानिक कारण छ।
1: उज्यालोको बदलिदो नेपालमा हामी सर्पविज्ञ एवं अनुसन्धानकर्ता कमलदीप कोटासँग कुराकानी गरिरहेका छौँ। अवश्य छोटोमा सर्पदंश व्यवस्थापन र प्राथमिक उपचारको बारेमा अलिकति चर्चा गरौँ। यदि कसैले सर्पले टोकिहालेमा अस्पताल पुग्नु अघि सही प्राथमिक उपचार चाहिँ के हुन्छ? पुग्नु अघि जस्तो अहिले चाहिँ कसैले चिड्ने, कसैले मुखले तान्ने, कसैले बाँध्ने, अनेक किसिमका देखिन्छ, सही प्राथमिक उपचार चाहिँ के हो?
0: एकदम सही प्राथमिक उपचार भनेर सर्पदंशको केसमा के छ भन्दा सर्पले टोकेको विषको प्रवाहलाई कम गर्ने मात्रै हो सर्पदंशमा प्राथमिक उपचारको काम। त्यसको लागि चाहिँ हामीले नर्मल्ली मेडिकलमा पाइने ब्यान्डेज, जुन क्रेप ब्यान्डेज भन्छौँ हामी, हो त्यो ब्यान्डेज अरू बेला पनि हाम्रो हातखुट्टा मड्किँदाखेरि लगाएर बाँध्छौँ नि, जुन त्यो ब्यान्डेज चाहिँ बाँध्ने। र बाँध्दा पनि पहिला पहिला के चलन थियो भन्दा सर्पले टोकेर विष स्वाट्टै माथि पुग्छ भनेर एकदम कसेर त्यो पनि एक ठाउँ होइन 4-5 ठाउँमा बाँध्ने चलन थियो। अब अहिले त्यसलाई चाहिँ बिस्तारै मेडिकल्ली चाहिँ यो गर्नु रङ प्र्याक्टिस हो, गलत प्र्याक्टिस हो। त्यसले गर्दाखेरि बाँध्न चाहिँ बाँध्ने, टोकेको ठाउँदेखि माथिसम्मै बाँध्ने त्यही ब्यान्डेजले। तर कमसेकम पनि हाम्रो त्यो 5 औँलामध्ये अब मेडिकल अथवा वैज्ञानिक हिसाबले चाहिँ 75 mmHg को प्रेसर लगाएर बाँध्ने भन्छ। अब गाउँघरकालाई सजिलो भाषामा भन्नुपर्दा हाम्रो यो हत्केलाका 5 औँलामध्ये कमसेकम कुनै एउटा औँला छिरोस्, त्यति मात्र टाइट गर्नु पर्यो। अब सबैभन्दा सानो कान्छी औँला छ भने कमसेकम कान्छी औँला छिरोस्, अनि त्यसले गर्दाखेरि त्यो एउटा मेन्टेन गर्छ ब्लड फ्लोलाई पनि, तल र माथि मेन्टेन गर्ने हुँदाखेरि त्यति मात्र कसे पुग्छ। त्योभन्दा धेरै कस्न थाल्यो भने अन्य कम्प्लिकेसनहरू आउँछ। र त्यो गर्नुको उद्देश्य भनेको टोकेको भागलाई हलचल हुन नदिनु हो। प्राथमिक उपचारको काम नै त्यही हो। हात अथवा खुट्टामा टोकेको छ भने त्यो टोकेको भागलाई हलचल हुन नदिनु। र तपाईँको टोकाइ भएको अवस्थादेखि हस्पिटल 15-20 मिनट आधी घन्टाको अवस्थामा छ भने त्यो ब्यान्डेज अब सबैको घरमा होला नहोला, नेपालको अवस्थामा होइन, अब घर घरमा सबैले फर्स्ट एड बक्स नराख्न पनि सक्छन्। त्यो अवस्थामा कहिलेकाहीँ पातलो चुन्नी सलले पनि बेर्न चाहिँ मिल्यो धेरै नकसी। र यदि त्यो पनि अवस्था भएन, इमर्जेन्सी हो, स्नेक बाइट इज अ मेडिकल इमर्जेन्सी भन्छ, त्यसले गर्दा इमर्जेन्सीमा त्यस्ता केही पनि भेटिएनन् र तपाईँको उपचार हुने अस्पताल एकदम नजिक छ, आधा घन्टाभित्र पुग्न सक्नुहुन्छ भने तपाईँ त्यो टोकेको भागलाई नहल्लाइकन अब साथीहरूको मद्दतले, परिवारको मद्दतले सिधै जाँदा पनि हुन्छ। अब यसमा तर प्र्याक्टिस के भइरहेछ त गाउँघरमा भन्दा कसेर बाँध्ने 4-5 ठाउँमा, टोक्ने बित्तिकै ब्लेडले चिरेर फालिदिइहाल्ने, मुखले चुसेर फालिदिने। अस्ति भर्खर पनि मैले पनि सोसियल मिडियामा देखेको थिएँ, सायद दाङतिर हुनुपर्छ, एकजना सानो बच्चालाई टोकेको छ, लेडिजले लिएर बस्नु भएको छ र त्यहाँ अरू मान्छेहरूले मुखैले चुसेर चाहिँ त्यसको विष फाल्नतिर लागेको अवस्था छ होइन। अब यी भए लगायत अब विभिन्न चिजहरू हर्बल औषधिहरू लगाउने त्यो
1: चुसेर हो,
0: यी सबै चिजहरू चाहिँ अहिलेसम्म मेडिकल्ली चाहिँ यो भेरिफाइड भइसकेको छैन। कस्तो अवस्थामा काम गरे जस्तो देखिन्छ भन्दा अघि मैले भने चाहिँ या त सर्प अविषालु या त ड्राई बाइट, यो दुईवटामा चाहिँ काम गर्यो निको गर्यो त्यसले भने जस्तो देखिन्छ। तर जब शरीरभित्र विष नै प्रवेश गरेछ भने यी सबै भनेको समय चाहिँ खेर फाल्नु मात्रै हो, त्यसकारण चाहिँ उपचारमा ढिलाइ हुन्छ। त्यहाँ सकेन भने फेरि अन्त्यमा हस्पिटलै लानु पर्यो, हस्पिटल लग्दाखेरि ढिलाइ भइसकेको हुन्छ, त्यसले गर्दा यी चिजहरूमा समय खेर फाल्नु हुँदैन। नर्मल क्रेप ब्यान्डेज बाँध्ने अनि लाने।
1: त्यो सँगै अर्को चाहिँ एउटा चलन के देखिएको छ भनेदेखि सर्पले टोकेपछि यदि हामीले सर्प पहिचान गरिएन भने चाहिँ उपचारमा कठिनाइ हुन्छ, त्यसैले सकेसम्म कतिपय सर्पै मारेर सर्प पनि सँगसँगै लानुपर्छ, अथवा यस्तो सर्प छ भने देख्नुपर्छ भने सर्प खोज्नतिर पनि लागेको पनि कतिपय ठाउँमा पाइन्छ। यो चाहिँ आवश्यक छ कि छैन नेपालको? अघि तपाईँले एक ठाउँ जोड्नु भएको थियो एउटै भेनम हो 3-4 थरीले काम गर्ने भने, यो चाहिँ कस्तो हो? यो
0: कुरा पक्रिनु भयो त्यही कुरा। यो नेपालको केसमा भन्यो भने सिधै भन्नुपर्दा काम छैन भन्छौँ हामी। किन भन्दा हामीले एक त सर्प मार्नतिर अथवा खोज्नतिर लाग्दा समय खेर गयो, त्यही खोज्नतिर लाग्दाखेरि टोकाइ पनि भएको घटना फेरि सुन्नमा आएको छ। त्यो सर्प कुन हो भनेर चिन्नलाई खोज्न जाँदा अर्को लाइन टोकिया छ, दुईजनै एकैचोटि जानु परेको छ। सबैभन्दा महत्त्वपूर्ण कुरा, जुनसुकै सर्पले टोके पनि दिने एन्टिभेनम एउटै छ नेपालमा। जस्तो बाहिर चाहिँ अघि मैले नाम लिएँ नि, फरक यो प्रजातिका कोब्रा, जस्तो कमन कोब्रा, मोनोकल कोब्रा, कमन करेत, यी विभिन्नका मोनोभ्यालेन्ट भनिन्छ। जुन सर्पले टोक्यो ठ्याक्कै त्यसैको मात्र औषधि बनेर आएको, एन्टिभेनम बनेर आएको हुन्छ। त्यो अवस्थामा चाहिँ ठ्याक्कै त्यहीले लगाइदिँदा चाँडो हुन्छ भनेर सर्प चिन्हतिर लाग्ने हो। अब हाम्रो अवस्थामा सबै सर्पको दबाई एउटैमा मिसेर आएछ भने जुनसुकै सर्पले टोके पनि दिने दबाई त त्यही हो,
1: चिनिराख्नु पर्यो,
0: परेन, एउटा कुरा। दोस्रो कुरा, ल तपाईँलाई कोब्रा करतले नै टोक्यो भने ड्राई बाइट हुने सम्भावना पनि छ है, त्यहाँ पनि भयो कुरा। तेस्रो कुरा, हस्पिटल लानुभयो, सर्प मारेरै लानुभयो, ल कोब्रै मारेर लानुभयो, गोमनै मारेर लानुभयो, करेतै मारेर लानुभयो भने पनि जबसम्म त्यो बिरामीको शरीरमा सर्पले टोकेका लक्षणहरू देखिँदैनन् तबसम्म एन्टिभेनम चढाइँदैन। अनि लक्षणका आधारमा गरिने ट्रिटमेन्टहरू छन्, त्यसले गर्दा अब लक्षण नै देखिएपछि ट्रिटमेन्ट दिने हो, फेरि लक्षण देखेपछि दिने ट्रिटमेन्ट, यदि एन्टिभेनम नै चढाउनु पर्यो भने फेरि त्यही एन्टिभेनम हो जुन चाहिँ सबै तिनटै सर्पको लागि बनेर आएको छ। त्यसले गर्दाखेरि त्यो फेरि डक्टरले हेर्ने काम हो, त्यो बिरामीसँग लिएर मारेर गएकाले होइनन्। फेरि नेपालको केसमा अब सबै सर्प डक्टरहरूले चिन्नुहुन्छ भन्ने पनि छैन, कतिपय ठाउँमा चिन्नु होला, कतिपय ठाउँमा चिन्न बाँकी होला। त्यसले गर्दा यी विभिन्न क्राइटेरियाहरूले, परिधिहरूले गर्दाखेरि सर्प खोजेर मार्नतिर आवश्यक छैन भन्ने चाहिँ हामी भन्छौँ।
1: अब हामी कार्यक्रमको अन्तिम अन्तिम चरणमा आइपुगेका छौँ। अन्तिममा तपाईँहरूले जस्तो नेपालमा स्नेक फेस्टिभल, सेभ द लाइफ जस्ता कार्यक्रमहरू सञ्चालन गरिरहनु भएको छ, यस्ता अभियानहरूको उद्देश्य र तपाईँहरूले सञ्चालन गरिरहनु भएको यो दुईवटा, नेपाल स्नेक फेस्टिभल र सेभ द लाइफ, यसको बारेमा जानकारी गराइदिनु, के काम हुन्छ र यसको उद्देश्य के छ?
0: म बायोलोजिस्ट, म एमएससी जुलोजी भएको नाताले चाहिँ पहिला मैले सेभ स्नेक सेभ नेचर, सर्प बचाउँ प्रकृति जोगाउँ भनेर नै कार्यक्रमहरू गरिरहन्थे। र पछि त्यो कार्यक्रमहरू गर्दै जाँदा गाउँघरबाटै मलाई राम्रो सुझाव के आयो भन्दा, किन सर्प मात्र बचाउँ भन्ने, सर्पले टोकेर यत्रा मान्छेहरू मरिरहेछन् भनेपछि मान्छे बचाउने गरी पनि अभियान जोड्नुहोस् भनेपछि त्यसपछि चाहिँ सेभ द लाइफ, जीवन बचाउने, अब चाहे त्यो सर्पको होस् चाहे मान्छेको होस्, अनि त्यहाँबाट चाहिँ हामीले जीवन बचाउनुपर्छ भन्ने उद्देश्यसहित सेभ द लाइफ क्याम्पेन चाहिँ अगाडि बढाइरहेका छौँ। र यो क्याम्पेन अगाडि बढाउँदै जाउँदा हामी विभिन्न स्कुल पुग्यौँ, कम्युनिटीमा पुग्यौँ होइन, अनि कहिलेकाहीँ चाहिँ अब स्वास्थ्य विभागले अथवा स्वास्थ्य संस्थाहरूले गर्ने तालिमहरू, जहाँ चाहिँ डक्टरले कतिसम्म सर्प चिन्दा आउँछ, मेडिकल्ली रिलेभेन्ट भन्छौँ, हस्पिटलमा कुन कुन सर्पले टोकेका बिरामीहरू आउने सम्भावना बढी छ भन्ने चिजहरूको लागि एउटा सानो बायोलोजिकल क्लास पनि राख्ने हुँदा त्यहाँ पनि गयौँ। अनि धेरै ठाउँमा कार्यक्रम गर्दा गर्दा मनमा के विचार आयो भन्दा, हामी मात्र सबै ठाउँ पुग्न गाह्रो हुँदो रहेछ, बरु सबै मान्छेलाई जस्तो एक दिनमा हामीले कार्यक्रम गऱ्यो भने 3-4 क्लास गर्न सक्छौँ, भनेको 100-150 विद्यार्थी होला, तर हामीले यस्तो कार्यक्रम आँटौँ कि जहाँ चाहिँ एकै दिनमा सबै स्कुलको पार्टिसिपेट होस् जुन ठाउँमा गरिन्छ त्यहाँको, भनेर चाहिँ एउटा महोत्सवको रूपमा तयारी गरेर नेपाल सर्प महोत्सव सुरु गऱ्यौँ। र नेपाल सर्प महोत्सव हामीले नागपञ्चमीकै अवसर पारेर आजभन्दा 3 अगाडि सुरु गरेका हौँ, धेरै भएको छैन। र यो नागपञ्चमीकै अवसर पारेर सुरु गर्नुको उद्देश्य भनेको हाम्रो स्लोगन नै छ होइन, यो हाम्रो नेपाल स्नेक फेस्टिभल प्रमोटिङ ह्युमन स्नेक को एक्जिस्टेन्स थ्रु साइन्स आर्ट एन्ड कल्चर, भनेको विज्ञान कला र संस्कृतिलाई जोडेर चाहिँ जनमानसमा कसरी सर्प दंशको न्यूनीकरण गर्ने भन्ने हो। यसमा चाहिँ हामीले सर्पको प्रजातिको बारेमा कुरा गर्छौँ, हामीसँग भएका डकुमेन्ट्रीहरू देखाउँछौँ, त्यस्तै उद्धारको डेमोन्स्ट्रेसन, तालिम चाहिँ हुँदैन तर डेमोन्स्ट्रेसन भनेको कसरी उद्धार गर्ने, कसलाई खबर गर्ने, वन कर्मचारीलाई कसरी खबर गर्ने, रेस्क्युअरलाई कसरी बोलाउने, त्यो बारेमा हुन्छ। त्यसपछि हामीसँग विभिन्न स्कुलहरूले राखेका स्टलहरू हुन्छन्, हरेक स्टलमा छुट्टा छुट्टै सर्पको ज्ञान लिन पाइन्छ। अनि यसरी चाहिँ एकदम मल्टिपल कार्यक्रम भइरहने हुँदाखेरि प्राथमिक उपचारको लागि हामीसँग मेडिकल टिम हुन्छ, अनि हामीले गरेको महोत्सवमा 2 महोत्सव हुन्छ, करिब करिब 2 5,000 हारहारी स्कुलका विद्यार्थी र 1,000 हारहारी त्यो जुन ठाउँमा भइरहेछ त्यो गाउँका मान्छेहरूबाट चाहिँ यो अब्जर्भेसन भनौँ न लिन आउनु भएको, सहभागी हुन आउनु भएको छ। र यो पहिलो चाहिँ हामीले पहिलो 7 7 प्रदेश डुल्दैछौँ, त्यो मध्ये हामीले पहिलो वर्ष गण्डकी प्रदेशमा गऱ्यौँ, दोस्रो वर्ष हामीले रूपन्देही लुम्बिनी प्रदेशमा गऱ्यौँ, अहिले हामीले भर्खर धनुषा मध्य प्रदेशमा गऱ्यौँ, र अब हामी अब बाँकी रहेका अन्य 4 प्रदेशमा पनि विस्तारै गर्दैछौँ। यो सबैको उद्देश्य भनेको सर्पबाट बचौँ र सर्पलाई पनि बचाउँ।
1: हजुर, सर्पप्रति हाम्रो आम मान्छेको बुझाइले हेर्दा यस्ता किसिमको कार्यक्रमहरू थप बढाउन कतिको आवश्यक हुन्छ?
0: एकदमै धेरै आवश्यक छ, अब अहिले हामीले सुरु गरेछौँ, बिस्तारै अरू साथीहरू पनि जोडिँदै हुनुहुन्छ, र जति सक्यो धेरै जनचेतना जगाउन सकियो भने सर्पको डर पनि कम हुन्छ, टोकाइ पनि कम हुने भयो, टोकाइ कम भएपछि स्वतः रूपमा मृत्यु त कम नै हुने भयो. त्यसले गर्दा यस्ता कार्यक्रमहरू स्थानीय रूपमै पनि अहिले हामीले गरेको महोत्सवहरू देखेर कतिपय स्थानीय रूपमा पनि आफै स्वतस्फूर्त रूपमा कार्यक्रमहरू गरिरहनु भएको छ. उद्धारको तालिमहरू त्यहीँबाटै सुरु भएको छ. हाम्रो कार्यक्रम हेर्दा यो त चाहिने रहेछ, यत्रो ठुलो एकै दिनमा सबै जम्मा गर्न नसके पनि 20-25-40-50 जनालाई गर्छौँ भन्दै त्यसरी चाहिँ कार्यक्रमहरू गर्न सुरु भएको छ. यो एकदमै पोजिटिभ कुरा हो र यस्ता कार्यक्रमहरू जसले गरे पनि हुन्छ, धेरैभन्दा धेरै हुनु पर्यो र त्यसको उद्देश्य भनेको मान्छे पनि जोगिने सर्प पनि जोगाउने हुनु पर्यो.
1: अब अन्त्यमा आजको कार्यक्रम विदाय हुँदै गर्दाखेरि रेडियो सुनिरहनुभएका श्रोताहरूलाई मानिस र सर्पको सह अस्तित्वका लागि एकदम तपाईँको मुख्य सन्देश के छ यो सह अस्तित्व कायम रहोस् भन्नका लागि चाहिँ?
0: मुख्य सन्देश भनेको अब अहिले त अब प्रविधिले सजिलो बनाइदिएको छ. यहाँहरूले आफै सो अध्ययन गरेर जस्तो इन्टरनेटहरूमा हेर्नुभयो भने नेपाल सरकारकै होइन इडिसिडी स्वास्थ्य विभागले निकालेको स्नेक बाइट म्यानेजमेन्ट गाइडलाइनहरू छ, होइन नेपालका विषालु सर्प भन्ने पुस्तकहरू जुन चाहिँ गुगल गर्नुभयो भने पिडिएफहरू सित्तैमा पढ्न पाइन्छ. त्यहाँबाट बिस्तारै नलेज लिँदै जानुहोस् अनि त्यसपछि अलिकति राम्रो सन्देश दिने रेस्क्युअरहरू को को छन् उहाँहरूको भिडियोहरू हेर्नुहोस्. अनि त्यहाँभन्दा माथि अझै जानु पऱ्यो भने अब मेडिकल डक्टरहरूको पनि नम्बरहरू लिइराख्नु आफ्नो अवस्थामा, आफ्नो घर नजिक कुनमा चाहिँ उपचार हुन्छ, अनि यस्ता सन्देशमूलक चिजहरू हेरिएर अनि सर्पमा राम्ररी काम गरिरहेका चाहे उद्धारकर्मी होस्, चाहे कन्जर्भेसनिस्ट हुन्, चाहे रिसर्चर हुन्, चाहे मेडिकल पर्सन, उहाँहरूको सङ्गत गर्दै बिस्तारै आफ्नो डर भगाउँदै सर्पको जानकारी राख्दै सर्पलाई नि आफ्नो ठाउँमा बाँच्न दिउँ, हामी पनि आफ्नो ठाउँमा बाँच्न दिउँ, सह अस्तित्वको मिनिङ नै त्यही हो. त्यसरी चाहिँ यो सम्भव छ फेरि, त्यसले गर्दाखेरि मानव र सर्प बचाउनै भन्छौँ हामी.
1: हुन्छ, त्यही महत्त्वपूर्ण समय दिनुभयो र यो एकदमै महत्त्वपूर्ण विषय, यो नेपालभरि नै एकदमै खाँचो भएको यो विषय, यो विषयमा आफ्ना अनुभवहरू सहित सुझावहरू बाँड्नुभयो. यहाँलाई उज्याला तर्फबाट धेरै धेरै धन्यवाद.
0: मलाई पनि यहाँ बोलाएर सरले यो सर्पमा आफूले जाने बुझेका कुराहरू राख्ने मौका दिनुभयो, यसको लागि सम्पूर्ण टिमलाई म धेरै धेरै आभार प्रकट गर्दछु.
1: उहाँ हुनुहुन्थ्यो सर्पविज्ञ एवं अनुसन्धानकर्ता कमल देवकोटा. उहाँ सर्प बचाउने र सर्पको टोकाई घटाउने अभियानमा सक्रिय हुनुहुन्छ. त्यसै गरी आइयुसिएनको सर्प विशेषज्ञ समूहको नेपालको तर्फबाट सदस्य पनि हुनुहुन्छ. उहाँसँग कुराकानी गरेका छौँ. अब भने आजको बदलिदो नेपालको समय सकिने लागेको छ. अर्को बुधबार बिहान 8 बजी अर्को कार्यक्रममा पानी र पर्वतको अर्को विषयमा छलफल गर्छौँ. आजको बदलिदो नेपालबाट प्राविधिक साथी दिनेश निरौलालाई धन्यवाद दिँदै म भोजेन्द्र बस्नेत बिदा हुन्छु. नमस्कार.

0: सुन त मेरो कपडा प्याकिङ गर्देऊ त श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानुपर्ने भयो।
1: ए हो र, अनि सुन्नु त अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउस र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठे घरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीडितहरूका लागि 1 लाखसम्मको छुटको व्यवस्था पनि छ।
0: ओहो, यस्तो सुविधा रहेछ। ल अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छु।
2: क्यान्सर विरुद्ध आशाको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
3: फोन 056-494-333, 493-555।
4: विगत 26 वर्षदेखि कृषि तथा भेटेरिनरी शिक्षा अध्यापन गराउँदै आएको हिमालयन कलेज अफ एग्रिकल्चरल साइन्सेस एन्ड टेक्नोलोजी हिकास
5: सार्वजनिक निजी साझेदारीमा सञ्चालित पहिलो विशुद्ध कृषि तथा भेटेरिनरी कलेज, आफ्नै कृषि तथा पशुपालन सम्बन्धी प्रयोगशाला तथा फार्म भएको, दक्ष तथा अनुभवी प्राध्यापकद्वारा अध्यापन गराइने, हरेक वर्ष सर्वोत्कृष्ट नतिजा ल्याउन सफल यस हिकास कलेजमा बिएससी अनर्स एग्रिकल्चर र बिबिएससी एन्ड एएच भेटेरिनरी डाक्टरमा भर्ना खुल्यो। सम्पर्क हिमालयन कलेज अफ एग्रिकल्चरल साइन्स एन्ड टेक्नोलोजी हिकास्ट, किर्तिपुर, काठमाडौँ। फोन 01-590-61-89, मोबाइल 97-072-540-89।

0: सबैको रेडियो, सामुदायिक रेडियो रोल्पा 93.8 MHz।
1: स्टुडियो टाइम
2: अहिले बिहानको 9 बज्यो।
3: अब सुन्नुहोस् पुरा समाचार।
4: विश्व स्वास्थ्य संगठनका अनुसार नेपालमा 30% वयस्क जनसंख्या उच्च रक्तचापको जोखिममा छन्। प्रशोधित तथा तयारी खाना, जंक फूड तथा डिब्बाका खानामा सोडियम धेरै हुने हुँदा मुटु रोगको जोखिम बढाउने गर्छ। विश्व स्वास्थ्य संगठनले एउटा व्यक्तिले दैनिक 5 ग्रामसम्म नुन सेवन गर्नु उपयुक्त हुने सल्लाह दिएको छ।
3: नियमित रूपमा हिड्डुल र शारीरिक व्यायामले मुटु स्वस्थ बनाउन मद्दत गर्छ।
4: सन्तुलित भोजन, पर्याप्त निन्द्रा, सकारात्मक सोच एवं चिन्ता र तनावबाट मुक्त रहँदा मुटु रोगबाट बच्न सकिन्छ।
3: 40 वर्ष कटेपछि नियमित स्वास्थ्य जाँच गरौं।
4: चिल्लो पदार्थ, माछा मासु कम खाऊ, खानामा सागपात र फलफूल खाऊ,
3: मद्यपान र धुम्रपान सेवन नगरौं,
4: स्वस्थ रहौं, सुखमय जीवन बिताऊ।
5: नेपाल सरकार, विज्ञापन बोर्ड।
6: नमस्ते डाक्टर सर।
7: नमस्ते, बस्नुहोस् न। भन्नुहोस् त, के हो?
6: हेर्नुहोस् न डाक्टर साहब, मेरो बच्चा राति राम्रोसँग निदाउन पनि सक्दैन। बेला बेलामा उठ्छ, डराउँछ, टाउको दुख्यो भन्छ, के गर्ने होला?
7: यहाँ उभ्याउनु त, एकचोटि तौल हेरौँ।
6: हजुर।
7: ओहो, अनि खाना कति हो खान्छ नि?
6: खाना त खान्छ, तर फोन या आइप्याड दिनुपर्छ, नत्र खानै मान्दैन।
7: हेर्नुहोस्, अहिलेको समस्या नै यही हो। बालबालिकालाई फोन या आइप्याड दिएर खाना खुवाउँदा उनीहरूले खानाको स्वाद नै थाहा पाउँदैनन्। यसले उनीहरूको स्वास्थ्यमा दीर्घकालीन असर पुर्याउँछ। विश्व स्वास्थ्य संगठनले त 1 वर्षभन्दा मुनिका बालबालिकालाई स्क्रिन देखाउनु हुँदैन भनेको छ। 2-4 वर्षका बालबालिकालाई दैनिक 1 घन्टाभन्दा बढी स्क्रिन देखाउँदा स्वास्थ्यमा असर पुग्छ भनेको छ।
6: ओहो, त्यो त थाहै भएन नि डाक्टर साहब।
7: स्क्रिनकै कारण उसलाई निन्द्रा नलाग्ने, डर लाग्ने, तौल बढ्ने भएको, टाउको दुख्ने कारण पनि यही नै हो। यसले पछि माइग्रेन हुने जोखिम रहन्छ। उनीहरूको सामाजिक रूपमा हासिल गर्ने ज्ञान सिपका साथै शारीरिक सृजनात्मक विकासमा समेत अवरोध पुग्न सक्छ।
6: ओहो, फोनले त बच्चा बाठो हुन्छ भनेको त होइन रहेछ है डाक्टर साहब?
7: हो नि, बालबालिकाको 3 वर्षसम्मको उमेर भनेको अरूले गरेको कुराकानी सुन्ने, बोल्न सुरु गर्ने, सोच्ने, योजना बनाउन सिक्ने, अन्तर्क्रिया गर्ने, अनुहारको भाव पढ्ने र काम सिक्ने बेला हो। मोबाइलको अधिक प्रयोगले यस्ता कुरामा असर पार्छ।
4: त्यसैले आफ्ना बालबालिकालाई स्मार्टफोन, ट्याब र टेलिभिजनको अमलबाट जोगाऊ।
5: नेपाल सरकार, विज्ञापन बोर्ड।
8: ओहो काकी, के को सिङ्गर पटार हो यस्तो? घर त उज्यालो देखिन्छ त।
9: छोरीको बिहे आउनै लाग्यो, त्यही भएर।
8: के रे, नानी त भर्खर 17 की लागि होइन र?
9: हो बाबु, अस्ट्रेलिया बस्ने केटो, राम्रो घर छ, छोरी पनि खुसी नै छे, त्यसैले हामीले त बिहे गरिदिने निर्णय पो गर्यौं।
8: हैट काकी हजुरहरू, यस्तो लोभमा पर्नु होला भन्ने मलाई लागेको थिएन। छोरीलाई राम्रोसँग पढाए, देश विदेश आफै घुमिहाल्छन् नि, विदेश जानै बिहे गर्नुपर्छ त। हेर्नुहोस् काकी, 20 वर्ष नपुगी बिहे गर्ने गराउने, दुबईलाई 30,000 जरिवाना वा 3 महिना कैद सजाय हुन्छ। उमेर नपुगी गरेको बिहे स्वत बदर पनि हुन्छ।
9: ए हो र?
10: नेपाल सरकार, विज्ञापन बोर्ड।
11: एक्सट्रीम इनर्जी ड्रिंक टाइम टेक अहिले ठीक 11 बजेको छ।
12: Extreme energy drink. Taste the difference. Feel the energy.
13: Subha prabhat guru ama.
6: Subha prabhat. Basa. आज हामी के विषयमा छलफल गर्छौँ?
13: वैदेशिक रोजगारीको विषयमा गुरुआमा।
6: वैदेशिक रोजगारीमा जानु अघि ध्यान दिनुपर्ने कुराहरू के हुन्? पालै पालो भन त।
14: सिप सिकेर तथा कामको बारेमा राम्ररी बुझेर मात्र वैदेशिक रोजगारीमा जानुपर्छ गुरुआमा।
6: हो, अरू भन त।
15: वैदेशिक रोजगारीमा जानु अघि घर परिवारसँग राम्रोसँग सरसल्लाह गर्नुपर्छ।
16: वैधानिक रूपमा प्रमाण पत्र र कागजात बनाएर मात्रै वैदेशिक रोजगारीमा जानुपर्छ गुरुआमा।
6: स्याबास, कति राम्रा र व्यवहारिक सुझावहरू राख्यौ। अरूको पनि केही छ कि?
4: वैदेशिक रोजगारीमा जाँदा सम्बन्धित देशको नियम कानुनका बारेमा जानकारी राख्नुपर्छ। सुरक्षित वैदेशिक रोजगारका लागि श्रम स्वीकृति लिएर मात्र जानुपर्छ।
14: कामदार भिसा बाहेक भिजिट वा अन्य भिसामा वैदेशिक रोजगारीमा जानु हुँदैन गुरुआमा।
15: सुरक्षित वैदेशिक रोजगारका लागि नेपालको विमानस्थल नै प्रयोग गर्नुपर्छ।
6: हो, वैदेशिक रोजगारीमा जाँदा अप्नाउनु पर्ने सुरक्षा सम्बन्धी जानकारी छरछिमेक र साथीभाइहरूलाई पनि बताउनु पर्छ।
5: नेपाल सरकार विज्ञापन बोर्ड।
17: मेरो प्रश्न चाहिँ मन्त्रीज्यूलाई, माननीय मन्त्रीज्यू, सरकारले नीति बनाउँदा युवाहरूको सहभागिता सुनिश्चित गर्ने विषयमा के सोच्नु भएको छ?
18: मेरो प्रश्न सांसदज्यूलाई, हजुर भर्खरै निर्वाचित भएर आउनुभयो, सुरुमा त बधाई तथा सफल कार्यकालको शुभकामना छ। अस्ति चुनावमा त तपाईँले धारा बत्ती बाटो बनाउँछु भनेर भन्नुभएको थियो, तर संसद त नीति बनाउने थलो हो नि सांसदज्यू। तपाईँले जनतालाई दिएको आश्वासन अब कसरी पुरा गर्नुहुन्छ? अनि अब बन्ने नीतिमा चाहिँ म जस्ता युवाको सहभागिता कसरी गराउने सोच्नु भएको छ?
19: मेरो प्रश्न मेयर साहबलाई, अहिले स्थानीय सरकारले गर्ने काममा लैङ्गिक संवेदनशीलता र युवा सहभागिताको बारेमा कसरी सोच्नु भएको छ?
20: मेरो प्रश्न मन्त्री र सांसदज्यू दुवैजनालाई, अहिले सुशासनको सवालमा युवाको सहभागिता विषयमा कसरी सोच्नु भएको छ?
21: सङ्घदेखि स्थानीय तहसम्म, नीतिदेखि विकाससम्म, विपद जोखिम न्यूनीकरणदेखि सुशासनसम्म युवाहरूको अर्थपूर्ण सहभागिताबारे प्रश्न गरौँ। तपाईँको एउटा प्रश्नले नीति बदलिने र सुशासन कायम हुनेछ।
22: नेपाल सरकार विज्ञापन बोर्ड।
4: सामाजिक सञ्जालको अधिक प्रयोगले व्यक्तिमा एक्लोपन, परिवारमा अविश्वास र कलहका साथै समाजमा नकारात्मक प्रभाव पार्न थालेको छ।
3: गलत एवं भ्रमपूर्ण सामग्रीका साथै अश्लील र नकारात्मक सामग्री पोस्ट र सेयर नगरौँ।
4: सामाजिक सञ्जाललाई नयाँ प्रविधि र विषयवस्तुको जानकारी लिने तथा अध्ययन अनुसन्धान गर्ने माध्यमको रूपमा सदुपयोग गरौँ।
3: अरूको अश्लील फोटो तथा भिडियो खिचेर अपलोड गर्ने, द्वन्द बढाउने, हिंसा फैलाउने र चरित्र हत्या गर्ने सामग्रीहरू नराखौँ।
4: अरूलाई होच्याउने, निज देखाउने तथा तथ्य बङ्ग्याई चरित्र हत्या गर्ने जस्ता कार्य दण्डनीय हुन्छ।
3: यस्ता कार्य गर्नेलाई विद्युतीय कारोबार ऐन अनुसार साइबर अपराधमा कानुनी कारवाही हुन्छ।
4: सचेत बनाऊ।
3: सामाजिक सञ्जाललाई सद्भाव, सकारात्मक विचार र प्रेरणा फैलाउने माध्यम बनाऊ।
0: नेपाल सरकार विज्ञापन बोर्ड।
23: हरे कृष्ण कृष्ण, ए हुलाकी बाबु, उहिले उहिले हाम्रा पाला हुलाकीलाई त मलामीले पनि बाटो छोडिदिन्छ भन्थे, अचेल त यो हुलाको अवस्था कस्तो छ खै कुनी?
24: हो आमा, मैले पनि सुनेको हुँ, त्यस्तो गर्नु भनेको हुलाक सेवाको महत्व कति छ भन्न खोजेको लागि आमा।
23: अब अहिले चाहिँ के छ त बाबु यो हुलाकको हालचाल? अब त यो मोबाइलले गर्दा हुलाक नै नचाहिने भयो क्या रे?
24: त्यस्तो होइन नि आमा, मोबाइलले गर्न नसक्ने कति धेरै कामहरू छन्, ती सबै कामहरू त हुलाकले गरि नै रहेको छ। देशैभरि र विदेशका धेरै देशहरूमा चिठी पत्र आदान प्रदान गरि नै रहेको छ। द्रुत डाक EMS सेवा पनि देशभरि अनि विदेशका थुप्रै देशहरूमा सञ्चालित छन् आमा। विश्वका सबै देशबाट नेपालमा पार्सल ल्याउने र पुर्याउने व्यवस्था पनि छ। नेपालमा त पार्सलहरू कुना कुनासम्म पुर्याउने अनि ल्याउने व्यवस्था पनि छ आमा।
23: ए हो र बाबु?
24: हो त आमा, फेरि हुलाकको सेवा सुरक्षित पनि छ अनि सस्तो पनि छ।
23: ए
24: हुलाकका अरू थुप्रै सेवाहरू छन्, अर्को भेटमा मैले तपाईँलाई सविस्तारमा बताउँछु।
23: हस् हस् बाबु, हरे कृष्ण कृष्ण कृष्ण।
22: नेपाल सरकार विज्ञापन बोर्ड।

0: फागुनदेखि वैशाखसम्म आगलागी बढी हुन सक्छ। आगोको सही र सुरक्षित प्रयोग नहुँदा जनधनको ठूलो क्षति हुन सक्छ।
1: आगोको प्रयोग गर्दा विशेष ध्यान पुर्याउँ। सलाई, लाइटर, मट्टीतेल जस्ता ज्वलनशील वस्तु बालबालिकाले भेट्ने ठाउँमा नराखौँ। खाना पकाउने ग्यास सुरक्षित राखौँ।
0: आफ्नो टोल छिमेकमा आगलागी सम्बन्धी जनचेतना जगाऊ। क्षति घटाउन स्थानीय स्वयंसेवक टोलीको गठन गरौँ।
1: गाउँघर तथा सहरमा समेत सम्भव भएसम्म पोखरी निर्माण गरौँ। पानीका स्रोतलाई व्यवस्थित गरौँ। समुदायसँग सहकार्य गरौँ।
0: खाना पकाइसकेपछि आगो राम्रोसँग निभाऊ। ग्यासको प्रयोग गर्नेहरूले चुलो, ग्यास रेगुलेटर तथा लाइटरको नियमित रूपमा निरीक्षण गरौँ।
1: चुरोट बिँडीको प्रयोग पश्चात आगो निभाऊ। ठुटा जथाभावी नफालौँ। वन जङ्गल, पेट्रोल पम्प तथा ग्यास डिपोको वरिपरि सलाई, लाइटर तथा आगोको प्रयोग नगरौँ।
0: घरमा मैनबत्ती, धूप र दियो बाल्दा विशेष सतर्कता अपनाऊ। नजिकैको दमकलको नम्बर अनिवार्य सेभ गरेर राखौ।
2: नेपाल सरकार, विज्ञापन बोर्ड।
3: धुम्रपानका कारण आज मलाई फोक्सोको क्यान्सर भएको छ। यही गल्तीका कारण केही दिनमा मेरो जीवन समाप्त हुनेछ।
4: त्यही धुम्रपानका कारण मेरो पहिलो बच्चा अपाङ्ग जन्मियो। दोस्रो बच्चा पनि जोगाउन सकिन।
5: मलाई मुख र घाँटीको क्यान्सर छ। बाँचेर पनि म मरे तुल्य भए। म अलिकति पनि हिँड्न सक्दिनँ। श्वास प्रश्वासमै समस्या देखियो।
6: धुम्रपान गर्न छोडौ, स्वस्थ जीवन बाँचौ।
2: नेपाल सरकार, विज्ञापन बोर्ड।
7: सुहाना सुन्न, सुन, हाम्रो मम्मीले भन्नुभएको ऊ त्यो पल्लो घरको हजुरआमा त बोक्सियो रे नि।
8: हो र? होइन होला त्यस्तो त।
9: सोइता, तिमीहरूको के खासकुस कुरा हुँदैछ? के भयो भन त?
8: के भएन मिस?
9: मैले सुनिसके। हेर, बोक्सा बोक्सी भन्ने हुँदैन, यो त सामाजिक अविश्वास मात्र हो। बुझ्यौ? कसैलाई बोक्सीको आरोप लाउनु, कुट्नु, पिट्नु, पीडा दिनु वा गाली बेजती गर्नु हुँदैन। त्यस्तो कार्य सामाजिक अपराध हो। बोक्सीको आरोप लाउने, कुटपिट गर्ने तथा पीडा दिनेलाई 10 वर्ष कैद र 50,000 देखि 1,00,000 रुपियाँसम्म जरिवाना हुन्छ। बोक्सी आरोप लगाएर कुटपिट अङ्गभङ्ग गर्नेलाई 10 वर्ष कैद सँगै ज्यान मार्ने उद्योग अन्तर्गत थप सजाय पनि हुन्छ। यो कुरा तिमीहरूले आफ्ना अभिभावकहरूलाई पनि भन्नु है।
8: हुन्छ।
10: बोक्सी अन्धविश्वास हो। बोक्सी विरुद्ध चेतना अभिवृद्धि गरौँ। समाजलाई सभ्य बनाऊ।
2: नेपाल सरकार, विज्ञापन बोर्ड।
11: मन्जु, तिमी त विदेश जान लाग्यौ रे?
12: हो दिदी, त्यतिका दुःख गरेर सुरु गरेको पसल पनि चलेन। अहिले त घर चलाउन साह्रै गाह्रो भयो। विदेश गएपछि त यसो 2-4 पैसा कमाइ हुन्छ कि भनेर नि दिदी।
11: विदेश जाँदैमा कहाँ राम्रो हुन्छ र मन्जु? अस्ति भर्खर रामबहादुर काकाकी छोरी अञ्जलीलाई विदेश गएको 1 हप्तामै उद्धार गरेर ल्याएको थाहा छैन तिमीलाई? तिमी पनि विचार गर है, विचार गर। जाने नै भए बुझेर मात्र जाऊ।
12: खै के गर्ने गर्ने दिदी।
13: रोजगारीको लागि, उच्च शिक्षाको लागि र विदेशी नागरिकसँग विवाह गरेर जाँदा पनि बेचबिखरमा पर्न सकिने जोखिम हुन सक्छ। यस्ता जोखिमहरू आउन नदिन सतर्क रहौ र बुझेर मात्र विदेश जाऊ।
2: नेपाल सरकार, विज्ञापन बोर्ड।
14: हेलो
15: हेलो बहिनी, सन्चै छौ?
14: हजुर, सन्चै छु। हजुरलाई कस्तो छ?
15: एकदम ठिक छ बहिनी। तिम्रो लागि र भान्जीको लागि केही सामान पठाएको छु। हुलाकमा लिन जाऊ है। ट्र्याकिङ नम्बर म म्यासेज गर्छु।
14: आहा, अनि हुलाकमा पो जानु?
15: हो नि, हुलाकमा जाऊ न।
14: हुलाकमा त चिठी पत्र मात्रै आउँछ होइन र?
15: हैट, तिमी पनि कुन जमानाको कुरा गरिरहेछौ? देशमा बसेर आफ्नो देशको हुलाकको सेवा सुविधा के छन् थाहा नपाएको?
14: लौ न त, विदेशबाटै भए पनि थाहा पाऊ हुलाकको के रहेछन् सुविधाहरू।
15: ल सुन, विदेशबाट नेपालमा र नेपालबाट विदेशमा उपहारहरू, चिठी पत्रहरू पठाउनु पर्यो भने नेपालको हुलाक सेवा जस्तो विश्वासिलो, भरपर्दो र सस्तो अरू कुनै पनि छैन। कुरा बुझ्यौ?
14: ए, सहरमा मात्र होला नि
15: कहाँ हुनु अहिले त नेपालका सबै जिल्ला अनि 753 वटै स्थानीय तहहरूमा हुला कार्यालयबाट सेवा चलेको छ नि
14: थ्याङ्क यू मेरो दाई आज राम्रो कुरा थाहा भयो
16: नेपाल सरकार विज्ञापन बोर्ड

0: नेपाल सरकार विज्ञापन बोर्ड।
1: ओहो, आज त धारामा कति धेरै धमिलो पानी आएछ है।
2: अब वर्षा लाग्न थाल्यो। यस्तो पानीले त झाडा पखाला, आउँ, हैजा, टाइफाइड जस्ता रोगहरू लाग्ने गर्दछ। त्यसैले पिउने पानी शुद्धिकरण गरेर मात्र पिउनु पर्दछ नि।
1: हैन छोरी, यो शुद्धिकरण भनेको चाहिँ के रहेछ?
2: पानी शुद्धिकरण भनेको पानीलाई राम्ररी उमाल्ने वा फिल्टर गर्ने, सेतो प्लास्टिकको बोतलमा घाममा राख्ने, औषधिहरू राखी पानीलाई निर्मलीकरण गर्ने विधि हो नि काका। त्यति मात्र होइन, पानी राख्ने भाँडो सफा हुनु पर्छ, खाने पानी सधैँ छोपेर राख्नु पर्छ नि।
3: नेपाल सरकार विज्ञापन बोर्ड।
4: मानसिक स्वास्थ्य समस्याका लक्षणहरू:
5: डर लाग्नु, निद्रा नलाग्नु,
4: अनौठा विचार आउनु,
5: निराशा बढ्नु, खुसी नहुनु,
4: कुनै कुरामा दुविधा हुनु वा झुक्किनु,
5: धेरै रिसाउनु वा अरूलाई कुटपिट गर्नु,
4: दैनिक कार्यहरू पूरा गर्न नसक्नु,
5: छटपटी हुनु, चिटचिट पसिना आउनु,
4: मर्ने सोच आउनु वा मर्ने प्रयास गर्नु,
5: एकोहोरो हुनु तथा एक्लै हुन मन पराउनु,
4: खानामा रुचि नहुनु, एउटै कुरा दोहोर्याइरहनु मानसिक स्वास्थ्यका समस्या वा लक्षण हुन्।
5: त्यस्ता लक्षण देखिए तत्काल चिकित्सकसँग परामर्श गरौं, बिरामीलाई हौसला बढाऊ।
4: नेपाल सरकार विज्ञापन बोर्ड।

0: खै जन्म दर्ता दिनुहोस् त।
1: जन्म दर्ता गरेको छैन नि म्याडम।
0: लौ जन्म दर्ता नभए त विद्यालय भर्ना हुँदैन नि।
1: हो र, मलाई त थाहा नै थिएन म्याडम।
0: बालबालिकालाई विद्यालय भर्ना गर्न, सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न, नागरिकता, राष्ट्रिय परिचय पत्र र राहदानी बनाउन, ब्याङ्कमा खाता खोल्न अनि राज्यबाट उपलब्ध हुने सेवा सुविधा पाउन जन्म दर्ता अनिवार्य हुन्छ।
1: ए, पहिला कसैले भनेनन्?
2: त्यति मात्रै हो र दाई, जन्मेको 35 दिनभित्र स्थायी ठेगाना वा जन्मेको ठाउँको वडा कार्यालयमा जन्म दर्ता गराउनु पर्छ।
3: जन्म र मृत्यु दर्ता परिवारको मुख्य व्यक्ति वा 18 वर्ष उमेर पुगेका

0: ललाई फकाई अवैधानिक रूपमा विदेशमा पुर्याउलान् होस् गरौं। कसैले यस्तो लोभ देखाए घर परिवार आफन्त र ओडा कार्यालयमा जानकारी दियौ।
1: बेच बिखन र ओसार पसारबाट बचौं, सिप सिकौं र स्वदेशमै आत्मनिर्भर बनौं। मानव बेच बिखन तथा ओसार पसारको रोकथाम गरी नागरिक दायित्व पूरा गरौं।
2: नेपाल सरकार विज्ञापन बोर्ड।
3: बालक बालिकालाई काममा लगाएको पाइएमा कानुन अनुसार कडा कारबाही हुने व्यवस्था रहेको छ।
4: यहाँ साउजी को हुनुहुन्छ? यता बोलाउनुस्।
5: व्यक्ति वा संस्थालाई
6: किन खोज्नु भएको होला हजुर? को पर्नु भयो?
4: रेडियोमा बालबालिकालाई श्रममा नलगाऊ भनेर सुन्ने अनि आफै काममा लगाउने?
6: हजुर, रेडियोले त भनिरहन्छ नि अहिनीहरूलाई मैले काम नदिए भोकै पर्दैन, त्यही भएर मैले खाना बस्न दिएको छु, काम लिएको छु। हजुरहरूलाई के मतलब भयो यस्तो कुरा?
4: हेर्नुहोस्, हामी श्रम कार्यालय र प्रहरी कार्यालयबाट आएका हौ। तपाईँ विरुद्ध बाल श्रम शोषण गरेको उजुरी पारेको छ, तपाईँ हामीसँग जानुपर्छ, हिँड्नुहोस्।
6: होइन हजुर, होइन, कसले उजुरी गर्यो? मैले त त्यस्तो गरेको छैन हजुर, मैले त उनीहरूकै लागि गरेको, त्यो यसो नगरौँ न हजुर।
7: तपाईँले पनि बालबालिकालाई कामदारका रूपमा घर तथा कारखाना वा अन्यत्र कतै काममा लगाउनु भएको छ भने कुनै पनि बेला कारबाहीमा पर्न सक्नुहुन्छ।
8: 14 वर्ष मुनिका बालबालिकालाई काममा लगाएको पाइए 10,000 रुपैयाँसम्म जरिवाना र 1 वर्षसम्म कैद वा दुवै सजाय हुन सक्छ।
1: सबै प्रकारका बाल श्रम उन्मूलन गर्न एकजुट हौं, बाल श्रम अनुगमन संयन्त्र बलियो बनाऊ, बाल बालिकालाई श्रम होइन शिक्षा दियौं।
9: नेपाल सरकार विज्ञापन बोर्ड।

0: नेपाल सरकार विज्ञापन बोर्ड।
1: ए लौ न लौ लौ चट्याङ पर्ने आटो सबै जाने यता आओ त यता यो ठुलो रुखको फेदमा बसौ।
2: हुन्न हुन्न, चट्याङ पर्दा रुखको फेदमा बस्नु हुँदैन, त्यहाँ त झन् जोखिम हुन्छ।
3: हो र?
2: हो नि, चट्याङ पर्दा रुख मुनि र बिजुलीको खम्बा वा अग्लो ठाउँमा बस्नु हुँदैन, सुक्खा ठाउँ र घरभित्र झ्याल ढोका लगाएर बस्नुपर्छ।
3: अनि चट्याङबाट जोगिन अरू के गर्नुपर्छ?
2: चट्याङ पर्दा वा पर्ने सम्भावना हुँदा टेलिभिजन, फ्रिज, कम्प्युटर, वासिङ मेसिन, माइक्रोओभन जस्ता विद्युतीय सामग्रीमा जोडेको तारको स्विच बन्द गर्नुपर्छ। यदि विद्युत बन्द गरिएन भने चट्याङ पर्न सक्ने सम्भावना उच्च रहन्छ।
3: चट्याङ पर्ने जोखिम कुन कुन समयमा बढी हुन्छ त्यो पनि भनिदिनुहोस् न।
2: धेरै जसो चट्याङ चैतदेखि जेठ महिनामा र सामान्यतः दिउँसो 3 बजेपछि बढी पर्ने सम्भावना हुनाले यो समयमा सचेत रहनुपर्छ।
4: नेपाल सरकार विज्ञापन बोर्ड।
5: एक युनिट रगतले 3 जना सम्मको ज्यान बचाउन सकिन्छ।
6: प्रत्येक स्वस्थ व्यक्तिले हरेक 3-3 महिनामा रक्तदान गर्न मिल्छ।
5: 45 किलोभन्दा बढी तौल भएका 18-60 वर्ष उमेर समूहका मानिसले रक्तदान गर्न मिल्छ।
6: रक्तदानले शरीर स्वस्थ राख्नुका साथै मुटु स्वस्थ राख्न मद्दत पुर्याउँछ।
5: शल्यक्रियाको क्रममा वा दुर्घटनापछि व्यक्तिको उपचारको लागि रगतको जरुरी हुन्छ।
6: रक्तदान बाहेक रगतको अर्को कुनै विकल्प छैन।
5: रक्तदान जीवनदान मात्र होइन, यो त दानहरू मध्येकै ठूलो दान, महादान हो।
6: त्यसैले रक्तदान गरौँ र अरूलाई पनि रक्तदान गर्न प्रेरित गरौँ।
7: ए के भयो? केको हल्ला खल्ला हो यो?
8: के हुनु, डोजर चलेको नि। अब त हाम्रा दुःखका दिन सकिए।
9: के सकिनु नि, गाउँमा सडक बने पनि बसाइ हिँड्नु पर्ला भन्ने डर छ, रातभरि सुत्न सके होइन?
7: होइन, किन माइली भाउजू, अब गाडी चलेपछि हामीलाई नै सजिलो हुने हो क्या? खन्ने मात्रै होइन, हाम्रो जस्तो पछि

0: पारिएको क्षेत्रमा सार्वजनिक यातायात पनि चल्नु पर्छ भनेर हामीले नै माग गर्नुपर्छ क्या।
1: सडक बन्दैमा के नै भइहाल्छ र जथाभावी बाटो खनेकाले टारी खेतमा पहिरो जान थाल्यो, परतिरको मुहानको धारो पनि सुक्यो, अब पानी लिन 2 घन्टा तल खोलामा पुग्नु पर्छ, बाटो मात्र भएर के गर्ने?
2: हामीले त ध्यानै नदिएको
1: त भौतिक पूर्वाधारहरू बनाउनु पर्छ, तर वातावरण बिगारेर होइन, वातावरण बचाएर।
3: विकासका नाममा विनाश ननिम्त्याउँ। नेपाल सरकार, विज्ञापन बोर्ड।
4: ओए साथी, हेर न, क्या खतरा समाचार आइसक्यो। बाफ्रे, अब चाहिँ के हुने हो?
5: के आयो त्यस्तो? यत्तिकै पत्याइहाल्छ यो रोहन। सामाजिक सञ्जालमा आउँदैमा यत्तिकै पत्याउनु पर्छ त, मिथ्या र भ्रामक सूचना हुनसक्छ। यसै नआतिन, यस्तो त जसले लेखिहाल्छ नि।
4: अरे, मिथ्या भ्रामक भन्छ के हो यो भनेको चाहिँ?
5: तिमीलाई थाहा थिएन?
4: थाहा थिएन।
5: सुन, मिथ्या सूचना भनेको आफूले थाहा नै नपाएको कुरा लेख्ने वा फैलाउने कुरा हो, अनि भ्रामक सूचना भनेको चाहिँ जानी जानी नियतवश आफ्नो फाइदा वा स्वार्थका लागि फैलाउने गलत सूचना हो। यस्ता सूचनाले समाजलाई भ्रमित बनाउँछ, खण्डित पार्छ, निराशा बढाउँछ र अविश्वास पनि सृजना गर्छ।
4: ओहो, त्यसो भए त यस्ता सूचना सेयर लाइक गर्नु हुँदैन रहेछ है?
5: हो नि, भ्रामक र मिथ्या सूचना सेयर तथा कमेन्ट केही पनि गर्नु हुँदैन। सेयर गर्ने भए पनि त्यो सूचना सत्य तथ्य हो कि होइन यकिन गर्नुपर्छ, त्यसको स्रोत थाहा पाउनुपर्छ, मिति र फोटो मिल्छ कि मिल्दैन राम्रोसँग हेर्नुपर्छ, आधिकारिक माध्यम हो कि होइन त्यो पनि थाहा पाएर मात्रै सेयर र कमेन्ट गर्नुपर्छ, बुझ्यौ?
6: भ्रामक सूचना नफैलाऊ, जिम्मेवार नागरिक बनाऊ,
7: आधिकारिक स्रोतबाट प्राप्त सूचनालाई मात्र विश्वास गरौ।
8: नेपाल सरकार, विज्ञापन बोर्ड।
9: हेलो
10: हेलो,
9: म हजुरको बैङ्कबाट बोलेको। तपाईँको म्यासेजमा एउटा ओटिपी नम्बर आएको छ, मलाई दिनुहोस् त, तपाईँको खाता अपडेट गरिदिन्छु।
10: हुन्छ हुन्छ, पठाउनुहोस् है। ए ए, नानी छोरी।
11: हजुर,
10: यहाँ आऊ त नानी, यहाँ हेर त, यहाँ ब्याङ्कबाट फोन गरेर के नम्बरमा आएछ, दे त नानी। ल
11: दिन्त। हेलो, भन्नुहोस् त।
9: हेलो हजुर,
11: हजुर,
9: त्यहाँ आएको ओटिपी नम्बर भन्नुहोस् त, म तपाईँको खाता अपडेट गरिदिन्छु।
11: ए, मलाई मूर्ख बनाउन खोज्नु भएको तपाईँले? मेरो म्यासेजमा आएको गोप्य ओटिपी नम्बर तपाईँलाई दिएर हामीलाई लुट्ने?
10: ए नानी, के भने रहेछ, के हो, के भयो बा?
11: हेर्नुहोस् बा, ब्याङ्कले कहिले ओटिपी नम्बर माग्दैन, अपरिचित मान्छेलाई आफ्नो व्यक्तिगत सूचना दिनु हुँदैन, यस्ता ठगले प्रलोभन देखाएर ठगी गर्छन्। अबदेखि कसैले ओटिपी नम्बर माग्यो भने नदिनुहोस् है बा।
10: ल ल ल, म किन दिन्थे?
12: अपरिचित व्यक्तिलाई आफ्नो इमेल वा अन्यको पासवर्ड, बैङ्कको युजर जस्ता संवेदनशील सूचना र जानकारी नदिउँ।
13: बलियो पासवर्ड राखौँ र समय समयमा परिवर्तन गरौँ।
12: ठगीको शंका लागे तत्काल नजिकको प्रहरी वा नेपाल प्रहरी तथा साइबर ब्युरोमा उजुरी वा जानकारी गराउँ।
13: अनलाइन ठगी बारे सचेत बनाऊ, यसबाट आफू पनि जोगियौँ र अरूलाई पनि जोगाऊ।
14: नेपाल सरकार, विज्ञापन बोर्ड।
9: हेर न, यस्ता मान्छे त बिहान बिहान ननिस्के पनि हुने नि, भर्खर खुट्टा नभएको मान्छेले अल्झायो, अहिले फेरि आँखा नदेख्ने।
15: होइन, के भन्नु भएको? हेर्दा त मान्छे बुझ्ने जस्तो हुनुहुन्छ, यसरी अर्कालाई भन्न पाइन्छ?
9: होइन, ठिकै त भने नि, काम त केही गर्न सक्दैनन् सक्दैनन्, अरूलाई अल्झाउनेलाई नभनेर मैले कसलाई भनौँ त?
16: अङ्कल अङ्कल, आउनुहोस्, म हजुरलाई बाटो कटाइदिन्छु।
17: धन्यवाद बाबु, तिमीले मलाई सहारा मात्र होइन सम्मान पनि दियौ।
18: समस्या शरीरमा होइन दाइ, तपाईँ हाम्रो सोचमा छ।
9: भइगो भइगो, म अलि आवेशमा आएछु, अलि हतारमा पनि थिएँ, बाबुले आँखा खोलिदिए, धन्यवाद है बाबु।
19: नेपालको संविधानले हरेक नागरिकलाई समान अधिकार र सम्मानको रक्षा गर्छ। जात, लिङ्ग, अपाङ्गता वा सीमान्तकृत पहिचानको आधारमा गरिने विभेद केवल गलत व्यवहार मात्र होइन, कानुनी रूपमा दण्डनीय अपराध पनि हो।
2: अरूको सम्मान गरौँ, सम्मानित जीवन बिताउँ, सभ्य समाज निर्माण गरौँ।
8: नेपाल सरकार विज्ञापन बोर्ड।
13: आफ्ना बालबालिकालाई उचित समय दिने र उनीहरूसँग घुलमिल हुने बानी बसालौ।
20: उनीहरूसँग प्रविधिले ल्याएको सकारात्मक एवं नकारात्मक प्रभावहरू बारे छलफल गरौ।
13: बालबालिकालाई उचित शिक्षा, संस्कार र समय दिने हामी अभिभावकको दायित्व हो।
20: उनीहरूलाई सही र गलत छुट्याउने क्षमता विकासमा हाम्रो मद्दत आवश्यक पर्छ।
13: बालबालिकाको जिज्ञासु स्वभावलाई झर्केर होइन, सकारात्मक सोचका साथ समय दिएर सम्बोधन गरौ।
20: माया र सद्भावले मात्र बालबालिकालाई सकारात्मक बनाउन सकिन्छ।
13: नेपाल सरकार विज्ञापन बोर्ड।
21: बाबा, मलाई आज स्कुल जाने मन छैन, आज जाँदिन नि है।
22: लो, किन नि? के भो, सन्चो भएन?
21: होइन, यतिकै जानै मन लागेन।
22: यतिकै पनि हुन्छ?
21: मैले साइन्सको कन्ठै गर्न सकिनँ, सरले कुट्नुहुन्छ।
22: ए, कुरा त्यस्तो पो? ल हिँड, म पनि तिमीसँगै जान्छु। नमस्ते म्याडम, म रिनाको बुवा।
23: नमस्ते, कति कामले पाल्नु भयो?
22: आज रिनाले स्कुल जान्न भनी साइन्सको कण्ठ गर्न सकिन रे, सरले पिट्नुहुन्छ भन्दै थिए।
23: ओहो, हो र, हजुर आएर राम्रो गर्नुभयो। विद्यार्थीलाई कुट्न तर्साउन कहाँ पाइन्छ र? विद्यार्थीलाई शारीरिक तथा मानसिक सजाय गरे 1 वर्षसम्म कैद र 50,000 जरिवाना हुन्छ। म साइन्सको सरलाई सम्झाउँछु। रिना, तिमी क्लासमा जाऊ त, सरले केही गर्नुहुन्न।
21: हस् म्याडम।
13: नेपाल सरकार विज्ञापन बोर्ड।
18: म सानै उमेरमा बेचिए, बाध्यतावश यौन कर्मी बने, बल्ल देश फर्किए बाँचेर। तर अहिले प्रत्येक दिन र क्षण मरिरहेछु। न घर परिवारले न समाजले मलाई स्वीकार्छ, यही आश्रय मेरो जीवन हो। सबैबाट म र मबाट सबै टाढा त भए, त्यति मात्र कहाँ हो र? खुसी र हाँसो पनि मबाट सदाका लागि टाढा भए।
24: दिदी, म पनि 12 वर्षमा बेचिएँ, आफन्तले नै फकाएर लगे। झन्डै 10 वर्ष बिताएँ, रोग लाग्यो, निकालिएँ। अब हजुरकै जस्तो न जाने ठाउँ, न इष्टमित्र, न साथी सङ्गति। जिउँदैछु तर प्रत्येक क्षण मरे जत्तिकै छु दिदी।
7: तपाईँ तथा तपाईँका सन्ततिलाई नजिकका आफन्तले विभिन्न बहानामा बेच्न सक्छन्। कुनै पनि बहानामा झुक्याएर विदेश लानु वा वेश्यावृत्तिमा लगाउनु, कर कापमा पार्नु, अङ्ग झिक्नु अपराध हो।
25: मानव बेचबिखन गर्नेलाई 20 वर्ष कैद, 5,00,000 जरिवाना हुन सक्छ। वेश्यावृत्तिमा लगाउनेलाई 10 वर्षको जेल सजाय हुन सक्छ। मानव बेचबिखनबाट कमाएको सम्पत्ति जफत हुन्छ।
7: मानव बेचबिखन अपराध हो। यस्तो अपराधमा संलग्न जो कोहीलाई कारवाहीको दायरामा ल्याऊ। बेचबिखन हुनबाट आफू पनि जोगियौ, अरूलाई पनि जोगाऊ।
26: हामी सबैको एउटै आवाज, मानव बेचबिखन मुक्त समाज।
8: नेपाल सरकार विज्ञापन बोर्ड।

0: हामीलाई गर्भवतीले दुध, फलफुल, सागसब्जी, अन्डा, माछा मासु खानुपर्छ। यस्ता पोसिलो खानेकुराले आमा र बच्चाको स्वास्थ्य राम्रो हुन्छ भन्नुभएको छ।
1: हो त,
2: हामीले बच्चाको नाम समेत जुराइसक्यौँ नि दिदी।
1: आहा, कस्तो राम्रो! यस्तो कुरा आफूले मात्रै थाहा पाएर बस्ने होइन नि, छरछिमेकका अरूलाई पनि बताउनु पर्छ।
3: नेपाल सरकार, विज्ञापन बोर्ड।
4: यता नआऊ है बुहारी, तलै बस, छाछुत नगर। आज कति दिन रे?
1: 3 दिन भयो।
4: तिमीलाई थाहा छ रिन, अझै पनि धेरै ठाउँमा महिनावारी भएका 5 दिनमा फरक फरक व्यवहार गरिन्छ। कतै घर बाहिर राखिन्छ, कतै चाहिँ घरभित्रै फरक व्यवहार गरिन्छ।
1: केही हुन्न मुवा, छुनै नहुने होइन कि, सफा गरे भइहाल्यो नि।
4: आ, जेसुकै भन, म छाउन्जेल चाहिँ 4 दिन चाहिँ बार्नुपर्छ है, पछि जेसुकै गर।
1: मुवा, महिनावारी भएको बेला खान नदिनु, भान्सा वा पूजा कोठामा जान नदिनु, केही कुरा छुन नदिनु, यी सबै विभेद हुन्। यस्ता कार्य कानुन र संविधान विपरीतका काम हुन्। अरूलाई भन्नुभयो भने त कारवाही हुन्छ मुवा, पहिलाको जस्तो छैन अहिले।
5: हो, तिमीले ठिक भन्यौ बुहारी, महिनावारी हुँदा वा नहुँदा समान व्यवहार हुनुपर्छ। यस्तो काम समानता, स्वतन्त्रता, महिला हक विरुद्ध छ। यस्तो विभेद मानसिक, शारीरिक, योजन्ने हिंसामा पनि जोडिएको हुन्छ। कस्तो नबुझेको?
4: भो भो, ससुरा बुहारी मिल्नु पर्दैन, मैले बुझेँ, अबदेखि गर्दिनँ। हामीले जे सिक्यौँ त्यही भनेको त हो नि, के गर्नु, हाम्रो पालामा जस्तो कहाँ हुन्छ र अहिले।
6: महिनावारीलाई मर्यादित बनाऊ, विभेद अन्त्य गरौँ।
7: नेपाल सरकार, विज्ञान।

0: लगभग सबैजना आइसक्नुभयो। आजको वडा स्तरको छलफल सुरु गरौँ न त।
1: हुन्छ
2: हुन्छ ल हुन्छ।
0: आज हामी पहिरो जानु पूर्वको लक्षणहरूको बारेमा विज्ञको कुरा सुन्छौँ।
1: हेर्नुहोस्, भिरालो र सुक्खा जमिनमा पानी रसाउने, जमिन भुक्को फुल्ने, धाजा फाट्ने वा पहिल्यै फाटेको छ भने धाजा फराकिलो हुने र जमिन भासिने जस्ता लक्षण पहिरोका लक्षणहरू हुन्।
3: ल, पहिरोका पनि लक्षण हुन्छन् र भनेको? हामीले त पहिरो ईश्वरको लीला पो सम्झेको त। सचेत भन्दा पहिरो जाने सङ्केत थाहा हुने रहेछ है।
1: हो नि, पहिरो जानु पहिले जमिन मुनिबाट चट्याङ परेको जस्तो ठुलो आवाज आउने, पानीको मूल सुक्ने वा धमिलो हुने, रुख र बिजुलीका पोलहरू ढल्किने जस्ता लक्षणहरू देखिन सक्छन्।
0: पहिरो जाने सङ्केत थाहा पाएर के गर्नु? बसेको ठाउँ छोड्न सकिन्न।
1: त्यसो भनेर कहाँ हुन्छ? पहिरो जाने सङ्केत देखियो भने तुरुन्तै सुरक्षित स्थलमा गइहाल्नुपर्छ।
3: घरका सरसामान निकाल्नु पर्यो, यत्तिकै हिँडिहाल्न मिलेन।
1: यस्तो गल्ती चाहिँ झुक्किएर पनि गर्नु हुँदैन। घरका सरसामान निकाल्नेतर्फ लाग्नु भनेको जोखिम बढाउनु हो। सामानको लोभ गरेर अलमल गर्न थाल्नुभयो भने पहिरोका कारण ज्यान समेत जान सक्छ।
0: हो, उहाँले भनेको कुरा सही हो। ज्यान बाँचे पो धन, ज्यानै नभए के धन के मन।
4: नेपाल सरकार विज्ञापन बोर्ड।

0: आज त तिमी धेरै मलिन थकित देखिन्छौ नि, के भयो?
1: उसले आज फेरि गाली गर्यो, पैसा पनि दिएन, मोबाइल पनि खोस्यो।
0: ओहो दिदी, कुट्नु मात्र हिंसा होइन, गाली गर्नु, डर देखाउनु, पैसा नियन्त्रण गर्नु, यी सबै घरेलु हिंसा हुन्।
1: हो र, मैले त सोचेकै थिइनँ, यी त घरभित्रका सामान्य कुरा होलान् भनेर।
0: होइन नि, घरेलु हिंसा भनेको घरभित्र वा नजिकको सम्बन्धमा हुने कुनै पनि प्रकारको दुर्व्यवहार हो। यसमा शारीरिक हिंसा, मानसिक हिंसा, भावनात्मक हिंसा, यौन हिंसा सबै पर्छन्। मोबाइल नियन्त्रण गर्नु, आवत जावत रोक्नु पनि निजी कुरा होइनन् नि, घरेलु हिंसा हुन्, अपराध हुन्।
1: त्यसो भए अब म चुप बस्दिनँ, सहायता खोज्छु।
2: घरेलु हिंसा कसुर र सजाय ऐन 2066ले हिंसा गर्नेलाई जरिवाना र कोही दुवै सजाय हुन सक्ने व्यवस्था गरेको छ। हिंसा गर्नेले 3,000 देखि 25,000 सम्म जरिवाना वा 6 महिनासम्म कैद भोग्नु पर्छ। दुर्व्यवहार दोहोरिएमा सजाय दोब्बर हुन्छ।
3: हिंसा सहनु पनि अपराध हो। हिंसा भएको छ भने नजिकको प्रहरी कार्यालयमा उजुरी दिनुहोस्। उजुरी गर्दा दोषीलाई कारबाहीको दायरामा ल्याउन सकिन्छ।
4: नेपाल सरकार, विज्ञापन बोर्ड।
5: ए बाबु, अँध्यारो छ।

0: मिसले त घर वरिपरि दुलोहरू पुर्ने र ताल तलैया नदी नालामा विषालु सर्प हुन सक्ने भएकोले नजाने पनि भन्नुभएको थियो।
1: हो, सावधानी अपनाउँदा सर्पको टोकाइबाट बस्न सकिन्छ, सानो लापरवाहीले ज्यान जान सक्छ।
2: सतर्कता अपनाउने गरौ, सुरक्षित बनौ।
3: नेपाल सरकार, विज्ञापन बोर्ड।
4: यदि कोही महिलाको इच्छा विपरीत जबरजस्ती प्रलोभन देखाई प्रेम सम्बन्ध बनाई पद प्रतिष्ठा या पैसाको मोहमा पारेर या झुक्क्याएर राखिने यौन सम्बन्ध जबरजस्ती करनी हो, कसैले 18 वर्ष भन्दा कम उमेरको बालिकालाई निजको मंजुरी नै लिएर यौन सम्बन्ध राखे पनि यो जबरजस्ती करनी नै हुन्छ। यस्तो कार्य दण्डनीय छ, खबरदारी गरौं। कोही कसैलाई यस्तो परेमा उजुरी गरौं र कानूनी कारवाही गरौं।
2: नेपाल सरकार, विज्ञापन बोर्ड।
5: ए श्याम भाइ, त्यो पारीको बाटो बनाउने भनेर काम थालेका थिए तर रोकिएछ, किन हो? तिमीलाई केही थाहा छ?
6: खोइ दिदी, ठेकेदार र पालिकाले बजेट पुगेन भनेको छ रे, के भएको हो कुन्नी?
5: त्यसो हो भने यसो गर्नु पर्ला भाइ, उपप्रमुखलाई भेटेर सोधौँ न त के भएको रहेछ।
6: ए दिदीले सही भन्नुभयो, उसो भए दिपा र रमितलाई पनि सँगै लिएर जाउँ न।
5: ए भाइ बहिनी हो, तिमीहरू के गर्दैछौ त्यहाँ?
6: यता आइजाऊ न, एकपटक पारीको बाटो किन बन्न रोकिएको रहेछ बुझेर आउनु पर्यो।
5: कहाँ जाने दिदी, उपप्रमुखलाई भेट्छ। नमस्कार उपप्रमुखज्यू।
7: ओहो, नमस्कार नमस्कार, सबैजना आउनु भएछ त, ल बसौँ बसौँ, कति कामले होला, आउँदै नआउने साथीहरूलाई पनि देख्छु त।
5: खासमा कुरा के हो भने उपप्रमुखज्यू, हाम्रो गाउँपालिको बाटो बन्दै थियो, बन्दा भन्दै रोकिएछ, अनि यसो बुझ्दा पालिकाले बजेट दिएन भन्ने सुनियो, खास कुरा चाहिँ के रहेछ त भनेर यही आएको बुझ्नलाई।
7: ए त्यो पारीको बाटो बन्दै छ त, बनिहाल्छ नि, किन हतार गर्नु भए, हामी त बाटो बनाउनै भनेर त आएका हौ नि, हतार नगरौँ न साथीहरू, बन्छ।
6: रोकिएको पनि 5-6 महिना भइसक्यो, के भएको रहेछ भनेर जानकारी लिउँ भनेर उपप्रमुखज्यू।
7: बाटो बन्छ, समयमै बन्छ, म अरू के भनौँ, हेर्नुहोस् अहिले अलि हतारमा छु, पछि कुरा गरौँ न, अहिले चाहिँ म निस्केँ है।
6: अब यतिकै छोड्नुहुन्न साथीहरू, बाटो के कारणले रोकिएको पत्ता लगाएरै छाड्नुपर्छ।
5: अनि के गर्नु त अब, उहाँ त निस्किसक्नुभयो। अब यसो गरौँ दिदी, म सूचनाको हकको प्रयोग गरी जानकारी माग गर्छु, हेरौँ न के भएको रहेछ।
8: हरेक नागरिक निगरानीकर्ता र प्रयोगकर्ता हो, तपाईँको गाउँमा भएका वा हुन नसकेका विकास निर्माण, सडक, धारा वा अन्य योजनाको निगरानी गरौँ, शङ्का लागे उजुरी गरौँ, भ्रष्टाचारमा शून्य सहनशीलता अपनाऊ, सचेत नागरिकको भूमिका निर्वाह गरौँ।
9: नेपाल सरकार, विज्ञापन बोर्ड।
1: ए दाई पख्नुस् त पख्नुस्, के गर्नु भएको?
10: ले देख्नु भएन, औषधि हालेको
1: लौन, शरीर ढाक्ने कपडा, मास्क र पन्जा खोइ, यत्तिकै बोट बिरुवामा विसाल्ने?
10: एकैछिन त हो नि, धेरै बेर होइन, खोइ अहिलेसम्म केही भएको छैन। तपाईँ पनि
1: हेर्नुहोस् दाई, यसरी बाली नालीमा विषादीको प्रयोग गर्दा प्रयोगकर्ता र उपभोक्ता दुवैलाई जोखिम हुन्छ, तत्काल विषादीले किरा मारे पनि अन्तत मानिस, जीव जन्तु, माटो, पानी र समग्र वातावरणमा गम्भीर असर पुर्याउँछ।
10: हजुर,
1: विषादी हालेको खानेकुरा खाँदा हामीलाई गम्भीर खालका रोग लाग्न सक्छ।
10: ए विषादीले धेरै नै जोखिम हुन्छ है, क्या हो नानी?
1: हो नि, रासायनिक विषादी प्रयोग गर्ने र प्रयोग गरेको फलफुल तरकारी खानेलाई रिङ्गटा लाग्ने, टाउको दुख्ने, मूर्छा पर्ने, थकान महसुस हुने र होस हराउने जस्ता तात्कालीन र क्यान्सर, ट्युमर तथा श्वास प्रश्वास सम्बन्धी दीर्घकालीन समस्याहरू देखिन सक्छ।
10: ए अनि नानी, विषादी प्रयोग नगरे अन्नबाली नै हुँदैन, किरा लाग्छ, हाल्नु त पर्यो नि।
1: सुन्नुहोस् दाई, रासायनिक विषादीको सट्टा जैविक तथा परम्परागत विषादीको प्रयोग गर्न सकिन्छ, यसका धेरै विधिहरू छन्, यसले त तपाईँ, तपाईँको परिवार र उपभोक्ता समेतलाई गम्भीर असर पुर्याउँछ।
10: ए हस् नानी, मैले बुझेँ, म परम्परागत विषादी नै प्रयोग गर्छु।
3: नेपाल सरकार, विज्ञापन बोर्ड।
1: ए दाई पख्नुस् त पख्नुस्, के गर्नु भएको?
10: ले देख्नु भएन, औषधि हालेको
1: लौन, शरीर ढाक्ने कपडा, मास्क र पन्जा खोइ, यत्तिकै बोट बिरुवामा बिसाल्ने?
10: एकैछिन त हो नि, धेरै बेर होइन, खोइ अहिलेसम्म केही भएको छैन। तपाईँ पनि
1: हेर्नुहोस् है, यसरी बाली नालीमा विषादीको प्रयोग गर्दा प्रयोगकर्ता र उपभोक्ता दुवैलाई जोखिम हुन्छ। तत्काल विषादीले किरा मारे पनि अन्तत मानिस, जीव जन्तु, माटो, पानी र समग्र वातावरणमा गम्भीर असर पुर्याउँछ।
10: हजुर,
1: विषादी हालेको खानेकुरा खाँदा हामीलाई गम्भीर खालका रोग लाग्न सक्छ।
10: ए, विषादीले धेरै नै जोखिम हुन्छ है क्या नानी?
1: हो नि, रासायनिक विषादी प्रयोग गर्ने र प्रयोग गरेको फलफुल तरकारी खानेलाई रिङटा लाग्ने, टाउको दुख्ने, मूर्छा पर्ने, थकान महसुस हुने र होस हराउने जस्ता तात्कालीन र क्यान्सर, ट्युमर तथा श्वास प्रश्वास सम्बन्धी दीर्घकालीन समस्याहरू देखिन सक्छ।
10: ए, अनि नानी, विषादी प्रयोग नगरे अन्नबाली नै हुँदैन, किरा लाग्छ, हाल्नु त पर्यो नि।
1: सुन्नुहोस् दाई, रासायनिक विषादीको सट्टा जैविक तथा परम्परागत विषादीको प्रयोग गर्न सकिन्छ। यसका धेरै विधिहरू छन्। यसले त तपाईँ, तपाईँको परिवार र उपभोक्ता समेतलाई गम्भीर असर पुर्याउँछ।
10: ए, हस् नानी, मैले बुझेँ, म परम्परागत विषादी नै प्रयोग गर्छु।
3: नेपाल सरकार, विज्ञापन बोर्ड।
11: बाबु, एउटा राम्रो घरको नक्सा बनाउनु पर्यो।
12: राम्रो सँगसँगै बलियो, बस्न योग्य र किफायती घर पनि बनाउनु पर्छ नि काकी।
11: बस्न योग्य र किफायती भन्या चाहिँ के हो बाबु?
12: हेर्नुस् काकी, हाम्रा पूर्वजहरूले हिमाल, पहाड र तराईमा हावापानी अनुकूल घर बनाउँथे, तर अचेल सबैतिर हावापानी अनुकूल नभएका एकै खाले घर बन्न थालेपछि गर्मीमा तातो र जाडोमा असाध्यै चिसो हुने गरेको छ, जसले अनेकौँ स्वास्थ्य समस्या निम्तने। पङ्खा, एसी र हिटरहरूको बढी प्रयोग गर्दा बिजुलीको खपत बढी हुन गई बिल धेरै तिर्नुपर्ने भइरहेको हुनाले आर्थिक भार बढिरहेको छ।
11: तिमीले त बडो गम्भीर कुरा पो गर्यौ बाबु।
12: हो काकी, बस्न योग्य घरमा स्वास्थ्य राम्रो हुन्छ, आर्थिक भार कम पर्छ र यस्तो घर बनाउन बैंकबाट सहुलियत दरमा कर्जा पनि पाइन्छ। थप जानकारी चाहिएमा आफ्नो पालिका वा पिन परियोजनाको फोन नम्बर 01-5421-760 सम्पर्क गर्नुहोस्।
13: अब बन्ने घर बस्न योग्य घर। युरोपियन युनियनको आर्थिक सहयोगमा पिन परियोजना तथा रोल्पा नगरपालिकाद्वारा जनहितमा जारी सन्देश।
14: सुवर्ण अवसर, सुवर्ण अवसर, सुवर्ण अवसर। हजुर, रोल्पा तथा प्युठान क्षेत्रमा बसोबास गर्ने सम्पूर्ण दाजुभाइ तथा दिदी बहिनीहरूका लागि सिप मूलक तालिमको सुनौलो अवसर आएको छ। वैशाख 16 गतेदेखि रोल्पाको लिबाङमा तथा जेठ महिनामा सुलिचौर र प्युठानको बिजुवारमा हातैले बनाइने चप्पल तथा जुत्ता ह्यान्डमेड बनाउने 10 दिने तालिम सञ्चालन हुँदैछ। तालिमका विशेषताहरू, तालिममा सहभागी भई तपाईँले आफ्नै हातले चप्पल जुत्ता बनाउन सिक्न सक्नुहुनेछ। सिप सिकेर आफ्नै व्यवसाय सुरु गर्न सक्नुहुनेछ, स्वरोजगार बन्ने उत्कृष्ट अवसर प्राप्त गर्नुहुनेछ। साथै प्युठानको भिमरी स्थित प्राची चप्पल पसलमा हातैले बनाइएका चप्पल, जुत्ता तथा आवश्यक सम्पूर्ण सामग्रीहरू पनि उपलब्ध रहेको जानकारी गराइन्छ। तालिममा सहभागी हुन इच्छुक महानुभावले आजै सम्पर्क गर्नुहोस्। थप जानकारीका लागि सम्पर्क व्यक्ति चित्रा घरती मगर, सम्पर्क मोबाइल 97625-28-990।
15: ओहो अर्जुन, के हो, किन तनावमा छस् आजकल? फोन पनि उठाउँदैनस्, गर्दा कहाँ छ तेरो ध्यान आजकल भन् त?
16: यो माया भन्ने चिजबाट सन्यास लिउँ कि जस्तो लाग्छ।
15: किन हो सन्यास लिने? बरु जाउन हिँड, फकाउन जाउन हिँड। हजुर,
16: आफूले लागेको माया त तरक तरक छ।
15: किन तनाव लिइरहेछस्? हिँड्न फकाउन जाउन हिँड।

0: महिला रोग विशेषज्ञ डाक्टर आउने बारे जीवन अनुमोल मेडिकल हल सुलिचौर रोल्पाको सूचना। हजुर, नेपालगञ्ज मेडिकल कलेजमा कार्यरत महिला रोग विशेषज्ञ डाक्टर गोमा रिमाल एमबीबीएस एमडी
1: मिति 2083 जेठ महिनाको 8 गते शुक्रबारका दिन
0: सुनिल स्मृति गाउँपालिका सुलिचौरमा अवस्थित जीवन अनमोल मेडिकल हलमा आउनुहुने भएको हुँदा निम्न समस्या भएका बिरामीहरूले मौकाको फाइदा उठाउनु हुन हार्दिक अनुरोध गरिन्छ। डाक्टरद्वारा दिइने सेवाहरू तल्लो पेट दुख्ने, पिसाब पोल्ने, बारम्बार बच्चा खेर गइरहने, लामो समयसम्म बच्चा नरहने, यौन सम्पर्क पोल्ने गाह्रो हुने, यौन अङ्ग चिलाउने, सेतो पानी बग्ने, महिनावारीको समयमा अत्याधिक पेट दुख्ने, ढाड कम्मर दुख्ने, पाठे घर खसे जस्तो हुने, पाठे घर खसेको, कोखा दुख्ने, स्तनमा गाँठागुठी पलाएको, स्तन दुख्ने आदि महिला सम्बन्धी सम्पूर्ण समस्या भएका बिरामीहरूले सम्पर्क गर्नुहोला। जीवन अनमोल मेडिकल हल सुलिचौर रोल्पा। हाम्रा दैनिक सेवाहरू भिडियो एक्सरे, डिजिटल एक्सरे, रगत सम्बन्धी सम्पूर्ण चेक जाँच गरिन्छ। थप जानकारीका लागि सम्पर्क मोबाइल 98511883987।

0: रिलायंस लाइफ इंश्योरेंस खुले राजियों
1: यो मीठो सुगन्धले मेरो मन एकदमै शान्त हुन्छ प्रभु।
2: हप्ताको सात दिन सात छुट्टै सुगन्धले हरेक दिनको एउटा शुभ सुरुवात हुन्छ। मंगलदीप अर्पण 7-in-1 अगरबत्ती अब मात्र 30 रुपियाँमा।
3: नसर्ने रोगहरूको जाँच स्क्रिनिङ सम्बन्धी सूचना
4: स्वास्थ्य कार्यालय रोल्पा र रोल्पा जिल्लाका स्थानीय तहहरूको संयुक्त आयोजनामा 30 वर्ष माथिका व्यक्तिहरूको नसर्ने रोगहरू उच्च रक्तचाप मधुमेह मृगौलाको रोग तथा मोटोपनको जाँच गर्ने कार्यक्रम स्थानीय तह अन्तर्गतका स्वास्थ्य संस्थाहरूबाट समुदायमै गई सञ्चालन हुन गइरहेको हुँदा आफ्नो स्वास्थ्य अवस्था जाँच गरी

0: यी मौकाको फाइदा लिनुहुन अनुरोध गर्दछौ। थप जानकारीको लागि नजिकैको स्वास्थ्य संस्थामा सम्पर्क गर्नुहुन अनुरोध गर्दछौ।
1: अनुरोध हक स्वास्थ्य कार्यालय रोल्पा रोल्पा।
2: अब सुन्नुहोस् पूरा समाचार।
3: विश्व स्वास्थ्य संगठनका अनुसार नेपालमा 30% वयस्क जनसङ्ख्या उच्च रक्तचापको जोखिममा छन्। प्रशोधित तथा तयारी खाना, जङ्क फुड तथा डिब्बाका खानामा सोडियम धेरै हुने हुँदा मुटु रोगको जोखिम बढाउने गर्छ। विश्व स्वास्थ्य संगठनले एउटा व्यक्तिले दैनिक 5 ग्रामसम्म नुन सेवन गर्नु उपयुक्त हुने सल्लाह दिएको छ।
2: नियमित रूपमा हिँडडुल र शारीरिक व्यायामले मुटु स्वस्थ बनाउन मद्दत गर्छ।
3: सन्तुलित भोजन, पर्याप्त निन्द्रा, सकारात्मक सोच एवं चिन्ता र तनावबाट मुक्त रहँदा मुटु रोगबाट बच्न सकिन्छ।
2: 40 वर्ष कटेपछि नियमित स्वास्थ्य जाँच गरौँ।
3: चिल्लो पदार्थ, माछा मासु कम खाऊ। खानामा सागपात र फलफुल खाऊ।
2: मद्यपान र धुम्रपान सेवन नगरौँ।
3: स्वस्थ रहौँ, सुखमय जीवन बिताउँ।
4: नेपाल सरकार, विज्ञापन बोर्ड।
5: नमस्ते डाक्टर सर।
6: नमस्ते, बस्नुहोस् न। भन्नुहोस् त, के हो?
5: हेर्नुहोस् न डाक्टर साहब, मेरो बच्चा राति राम्रोसँग निदाउन पनि सक्दैन। बेला बेलामा उठ्छ, डराउँछ, टाउको दुख्यो भन्छ। के गर्ने होला?
6: यहाँ उभ्याउनु त, एकचोटि तौल हेरौँ। ओहो, अनि खाना कति हो खान्छ नि?
5: खाना त खान्छ, तर फोन या आइप्याड दिनुपर्छ, नत्र खानै मान्दैन।
6: हेर्नुहोस्, अहिलेको समस्या नै यही हो। बालबालिकालाई फोन या आइप्याड दिएर खाना खुवाउँदा उनीहरूले खानाको स्वाद नै थाहा पाउँदैनन्। यसले उनीहरूको स्वास्थ्यमा दीर्घकालीन असर पुर्याउँछ। विश्व स्वास्थ्य संगठनले त 1 वर्षभन्दा मुनिका बालबालिकालाई स्क्रिन देखाउनु हुँदैन भनेको छ। 2-4 वर्षका बालबालिकालाई दैनिक 1 घन्टाभन्दा बढी स्क्रिन देखाउँदा स्वास्थ्यमा असर पुग्छ भनेको छ।
5: ओहो, त्यो त थाहै भएन नि डाक्टर साहब।
6: स्क्रिनकै कारण उसलाई निन्द्रा नलाग्ने, डर लाग्ने, तौल बढ्ने भएको, टाउको दुख्ने कारण पनि यही नै हो। यसले पछि माइग्रेन हुने जोखिम रहन्छ। उनीहरूको सामाजिक रूपमा हासिल गर्ने ज्ञान सिपका साथै शारीरिक सृजनात्मक विकासमा समेत अवरोध पुग्न सक्छ।
5: ओहो, फोनले त बच्चा बाठो हुन्छ भनेको त होइन रहेछ है डाक्टर साहब?
6: हो नि, बालबालिकाको 3 वर्षसम्मको उमेर भनेको अरूले गरेको कुराकानी सुन्ने, बोल्न सुरु गर्ने, सोच्ने, योजना बनाउन सिक्ने, अन्तर्क्रिया गर्ने, अनुहारको भाव पढ्ने र काम सिक्ने बेला हो। मोबाइलको अधिक प्रयोगले यस्ता कुरामा असर पार्छ।
3: त्यसैले आफ्ना बालबालिकालाई स्मार्टफोन, ट्याब र टेलिभिजनको अम्मलबाट जोगाऊ।
4: नेपाल सरकार, विज्ञापन बोर्ड।

0: ओहो काकी, के को सिंगर पटार हो यस्तो? घर त उज्यालो देखिन्छ त।
1: छोरीको बिहे आउनै लाग्यो, त्यही भएर।
0: के रे, नानी त भर्खर 17 की लागि होइन र?
1: हो बाबु, अस्ट्रेलिया बस्ने केटो, राम्रो घर छ, छोरी पनि खुसी नै छे, त्यसैले हामीले त बिहे गरिदिने निर्णय पो गर्यौं।
0: हैट काकी हजुरहरू, यस्तो लोभमा पर्नु होला भन्ने मलाई लागेको थिएन। छोरीलाई राम्रोसँग पढाए, देश विदेश आफै घुमिहाल्छन् नि, विदेश जानै बिहे गर्नुपर्छ त। हेर्नुहोस् काकी, 20 वर्ष नपुगी बिहे गर्ने गराउने दुवैलाई 30,000 जरिवाना वा 3 महिना कैद सजाय हुन्छ। उमेर नपुगी गरेको बिहे सो त बदर पनि हुन्छ।
1: ए हो र,
2: नेपाल सरकार विज्ञापन बोर्ड।
3: एक्सट्रीम एनर्जी ड्रिंक टाइम चेक अहिले ठीक 11 बजेको छ।
4: एक्सट्रीम एनर्जी ड्रिंक, टेस्ट द डिफरेंस, फील द एनर्जी।
5: शुभ प्रभात गुरुआमा।
6: शुभ प्रभात, बस आज हामी के विषयमा छलफल गर्छौ?
5: वैदेशिक रोजगारीको विषयमा गुरुआमा।
6: वैदेशिक रोजगारीमा जानु अघि ध्यान दिनुपर्ने कुराहरू के हुन्? पालै पालो भन त।
7: सिप सिकेर तथा कामको बारेमा राम्ररी बुझेर मात्र वैदेशिक रोजगारीमा जानुपर्छ गुरुआमा।
6: हो, अरू भन त।
8: वैदेशिक रोजगारीमा जानु अघि घर परिवारसँग राम्रोसँग सरसल्लाह गर्नुपर्छ।
9: वैधानिक रूपमा प्रमाण पत्र र कागजात बनाएर मात्रै वैदेशिक रोजगारीमा जानुपर्छ गुरुआमा।
6: स्याबास, कति राम्रा र व्यवहारिक सुझावहरू राख्यौ। अरूको पनि केही छ कि?
10: वैदेशिक रोजगारीमा जाँदा सम्बन्धित देशको नियम कानुनका बारेमा जानकारी राख्नुपर्छ। सुरक्षित वैदेशिक रोजगारका लागि श्रम स्वीकृति लिएर मात्र जानुपर्छ।
11: कामदार भिसा बाहेक भिजिट वा अन्य भिसामा वैदेशिक रोजगारीमा जानु हुँदैन गुरुआमा।
9: सुरक्षित वैदेशिक रोजगारका लागि नेपालको विमानस्थल नै प्रयोग गर्नुपर्छ।
6: हो, वैदेशिक रोजगारीमा जाँदा अप्नाउनु पर्ने सुरक्षा सम्बन्धी जानकारी छरछिमेक र साथीभाइहरूलाई पनि बताउनु पर्छ।
12: नेपाल सरकार विज्ञापन बोर्ड।
13: मेरो प्रश्न चाहिँ मन्त्रीज्यूलाई, माननीय मन्त्रीज्यू, सरकारले नीति बनाउँदा युवाहरूको सहभागिता सुनिश्चित गर्ने विषयमा के सोच्नु भएको छ?
14: मेरो प्रश्न सांसदज्यूलाई, हजुर भर्खरै निर्वाचित भएर आउनुभयो, सुरुमा त बधाई तथा सफल कार्यकालको शुभकामना छ। अस्ति चुनावमा त तपाईँले धारा बत्ती बाटो बनाउँछु भनेर भन्नुभएको थियो, तर संसद त नीति बनाउने थल हो नि सांसदज्यू। तपाईँले जनतालाई दिएको आश्वासन अब कसरी पुरा गर्नुहुन्छ? अनि अब बन्ने नीतिमा चाहिँ म जस्ता युवाको सहभागिता कसरी गराउने सोच्नु भएको छ?
15: मेरो प्रश्न मेयर साहबलाई, अहिले स्थानीय सरकारले गर्ने काममा लैङ्गिक संवेदनशीलता र युवा सहभागिताको बारेमा कसरी सोच्नु भएको छ?
16: मेरो प्रश्न मन्त्री र सांसदज्यू दुवैजनालाई, अहिले सुशासनको सवालमा युवाको सहभागिता विषयमा कसरी सोच्नु भएको छ?
17: सङ्घदेखि स्थानीय तहसम्म, नीतिदेखि विकाससम्म, विपद जोखिम न्यूनीकरणदेखि सुशासनसम्म युवाहरूको अर्थपूर्ण सहभागिताबारे प्रश्न गरौँ। तपाईँको एउटा प्रश्नले नीति बदलिने र सुशासन कायम हुनेछ।
18: नेपाल सरकार विज्ञापन बोर्ड।
19: सामाजिक सञ्जालको अधिक प्रयोगले व्यक्तिमा एक्लोपन, परिवारमा अविश्वास र कलहका साथै समाजमा नकारात्मक प्रभाव पार्न थालेको छ।
20: गलत एवं भ्रमपूर्ण सामग्रीका साथै अश्लील र नकारात्मक सामग्री पोस्ट र सेयर नगरौँ।
19: सामाजिक सञ्जाललाई नयाँ प्रविधि र विषयवस्तुको जानकारी लिने तथा अध्ययन अनुसन्धान गर्ने माध्यमको रूपमा सदुपयोग गरौँ।
20: अरूको अश्लील फोटो तथा भिडियो खिचेर अपलोड गर्ने, द्वन्द्व बढाउने, हिंसा फैलाउने र चरित्र हत्या गर्ने सामग्रीहरू नराखौँ।
19: अरूलाई होच्याउने, निज देखाउने तथा तथ्य बङ्ग्याई चरित्र हत्या गर्ने जस्ता कार्य दण्डनीय हुन्छ।
20: यस्ता कार्य गर्नेलाई विद्युतीय कारोबार ऐन अनुसार साइबर अपराधमा कानुनी कारवाही हुन्छ।
19: सचेत बनाऊ।
20: सामाजिक सञ्जाललाई सद्भाव, सकारात्मक विचार र प्रेरणा फैलाउने माध्यम बनाऊ।
2: नेपाल सरकार विज्ञापन बोर्ड।
21: हरे कृष्ण कृष्ण, ए हुलाकी बाबु, उहिले उहिले हाम्रा पाला हुलाकीलाई त मलामीले पनि बाटो छोडिदिन्छ भन्थे, अचेल त यो हुलाको अवस्था कस्तो छ खै कुनी?
0: हो आमा, मैले पनि सुनेको हुँ। त्यस्तो गर्नु भनेको हुलाक सेवाको महत्व कति छ भन्न खोजेको लागि आमा।
21: अब अहिले चाहिँ के छ त बाबु यो हुलाकको हालचाल? अब त यो मोबाइलले गर्दा हुलाक नै नचाहिने भयो क्या रे?
0: त्यस्तो होइन नि आमा, मोबाइलले गर्न नसक्ने कति धेरै कामहरू छन्। ती सबै कामहरू त हुलाकले गरि नै रहेको छ। देशैभरि र विदेशका धेरै देशहरूमा चिठी पत्र आदान प्रदान गरि नै रहेको छ। द्रुत डाक ईएमएस सेवा पनि देशभरि अनि विदेशका थुप्रै देशहरूमा सञ्चालित छन् आमा। विश्वका सबै देशबाट नेपालमा पार्सल ल्याउने र पुर्याउने व्यवस्था पनि छ। नेपालमा त पार्सलहरू कुना कुनासम्म पुर्याउने अनि ल्याउने व्यवस्था पनि छ आमा।
21: ए हो र बाबु?
0: हो त आमा, फेरि हुलाकको सेवा सुरक्षित पनि छ अनि सस्तो पनि छ।
21: ए
0: हुलाकका अरू थुप्रै सेवाहरू छन्, अर्को भेटमा मैले तपाईँलाई सविस्तारमा बताउँछु।
21: हस् हस् बाबु, हरे कृष्ण कृष्ण कृष्ण।
18: नेपाल सरकार विज्ञापन बोर्ड।

0: फागुनदेखि वैशाखसम्म आगलागी बढी हुन सक्छ। आगोको सही र सुरक्षित प्रयोग नहुँदा जनधनको ठूलो क्षति हुन सक्छ।
1: आगोको प्रयोग गर्दा विशेष ध्यान पुर्याउ। सलाई, लाइटर, मट्टीतेल जस्ता ज्वलनशील वस्तु बालबालिकाले भेट्ने ठाउँमा नराखौँ। खाना पकाउने ग्यास सुरक्षित राखौँ।
0: आफ्नो टोल छिमेकमा आगलागी सम्बन्धी जनचेतना जगाऊ। क्षति घटाउन स्थानीय स्वयंसेवक टोलीको गठन गरौँ।
1: गाउँघर तथा सहरमा समेत सम्भव भएसम्म पोखरी निर्माण गरौँ। पानीका स्रोतलाई व्यवस्थित गरौँ। समुदायसँग सहकार्य गरौँ।
0: खाना पकाइसकेपछि आगो राम्रोसँग निभाऊ। ग्यासको प्रयोग गर्नेहरूले चुलो, ग्यास रेगुलेटर तथा लाइटरको नियमित रूपमा निरीक्षण गरौँ।
1: चुरोट बिँडीको प्रयोग पश्चात आगो निभाऊ। ठुटा जथाभावी नफालौँ। वन जङ्गल, पेट्रोल पम्प तथा ग्यास डिपोको वरिपरि सलाई, लाइटर तथा आगोको प्रयोग नगरौँ।
0: घरमा मैनबत्ती, धूप र दियो बाल्दा विशेष सतर्कता अपनाऊ। नजिकैको दमकलको नम्बर अनिवार्य सेभ गरेर राखौँ।
2: नेपाल सरकार, विज्ञापन बोर्ड।

0: धूम्रपानका कारण आज मलाई फोक्सोको क्यान्सर भएको छ। यही गल्तीका कारण केही दिनमा मेरो जीवन समाप्त हुनेछ।
1: त्यही धूम्रपानका कारण मेरो पहिलो बच्चा अपाङ्ग जन्मियो, दोस्रो बच्चा पनि जोगाउन सकिन।
2: मलाई मुख र घाँटीको क्यान्सर छ, बाँचेर पनि म मरेतुल्य भए। म अलिकति पनि हिँड्न सक्दिन, श्वास प्रश्वासमै समस्या देखियो।
3: धूम्रपान गर्न छोडौ, स्वस्थ जीवन बाँचौ।
4: नेपाल सरकार, विज्ञापन बोर्ड।
5: सुन्न सुन, हाम्रो मम्मीले भन्नुभएको ऊ त्यो पल्लो घरको हजुरआमा त बोक्सियो रे नि।
6: हो र? होइन होला त्यस्तो त।
7: सोहिता, तिमीहरूको के खासखुस कुरा हुँदैछ? के भयो भन त?
5: के भएन मिस?
7: मैले सुनिसके, हेर बोक्सा बोक्सी भन्ने हुँदैन, यो त सामाजिक अविश्वास मात्र हो। बुझ्यौ? कसैलाई बोक्सीको आरोप लाउनु, कुट्नु, पिट्नु, पीडा दिनु वा गाली बेइज्जती गर्नु हुँदैन, त्यस्तो कार्य सामाजिक अपराध हो। बोक्सीको आरोप लाउने, कुटपिट गर्ने तथा पीडा दिनेलाई 10 वर्ष कैद र 50,000 देखि 1,00,000 रुपियाँसम्म जरिवाना हुन्छ। बोक्सी आरोप लगाएर कुटपिट अङ्गभङ्ग गर्नेलाई 10 वर्ष कैद सँगै ज्यान मार्ने उद्योग अन्तर्गत थप सजाय पनि हुन्छ। यो कुरा तिमीहरूले आफ्ना अभिभावकहरूलाई पनि भन्नु है।
8: हुन्छ।
9: बोक्सी अन्धविश्वास हो, बोक्सी विरुद्ध चेतना अभिवृद्धि गरौं, समाजलाई सभ्य बनाऊ।
10: नेपाल सरकार, विज्ञापन।

0: मन्जु, तिमी त विदेश जान लाग्यौ रे।
1: हो दिदी, त्यतिका दुःख गरेर सुरु गरेको पसल पनि चलेन। अहिले त घर चलाउन साह्रै गाह्रो भयो। विदेश गएपछि त यसो दुई चार पैसा कमाइ हुन्छ कि भनेर नि दिदी।
0: विदेश जाँदैमा कहाँ राम्रो हुन्छ र मन्जु, अस्ति भर्खर रामबहादुर काकाकी छोरी अञ्जलीलाई विदेश गएको एक हप्तामै उद्धार गरेर ल्याएको थाहा छैन तिमीलाई? तिमी पनि विचार गर है, विचार गर। जाने नै भए बुझेर मात्र जाऊ।
1: खै के गर्ने गर्ने दिदी।
2: रोजगारीको लागि, उच्च शिक्षाको लागि र विदेशी नागरिकसँग विवाह गरेर जाँदा पनि बेचबिखरमा पर्न सकिने जोखिम हुन सक्छ। यस्ता जोखिमहरू आउन नदिन सतर्क रहौँ र बुझेर मात्र विदेश जाउँ।
3: नेपाल सरकार, विज्ञापन बोर्ड।
4: हेलो
5: हेलो बहिनी, सन्चै छौ?
4: हजुर सन्चै छु। हजुरलाई कस्तो छ?
5: एकदम ठिक छ बहिनी। तिम्रो लागि र भान्जीको लागि केही सामान पठाएको छु, हुलाकमा लिन जाऊ है। ट्र्याकिङ नम्बर म म्यासेज गर्छु।
4: आहा, अनि हुलाकमा पो जानु?
5: हो नि, हुलाकमा जाऊ न।
4: हुलाकमा त चिठी पत्र मात्रै आउँछ होइन र?
5: हैट, तिमी पनि कुन जमानाको कुरा गरिरहेछौ? देशमा बसेर आफ्नो देशको हुलाकको सेवा सुविधा के छन् थाहा नपाएको?
4: लौ न त, विदेशबाटै भए पनि थाहा पाऊ हुलाकको के रहेछन् सुविधाहरू।
5: ल सुन, विदेशबाट नेपालमा र नेपालबाट विदेशमा उपहारहरू, चिठी पत्रहरू पठाउनु पर्यो भने नेपालको हुलाक सेवा जस्तो विश्वासिलो, भर पर्दो र सस्तो अरू कुनै पनि छैन। कुरा बुझ्यौ?
4: ए, सहरमा मात्र होला नि?
5: कहाँ हुनु, अहिले त नेपालका सबै जिल्ला अनि 753 स्थानीय तहहरूमा हुलाक कार्यालयबाट सेवा चलेको छ नि।
4: थ्याङ्क यू मेरो दाई, आज राम्रो कुरा थाहा भयो।
6: नेपाल सरकार, विज्ञापन बोर्ड।

0: नेपाल सरकार विज्ञापन बोर्ड।
1: ओहो, आज त धारामा कति धेरै धमिलो पानी आएछ है।
2: अब वर्षा लाग्न थाल्यो। यस्तो पानीले त झाडा पखाला, आउँ, हैजा, टाइफाइड जस्ता रोगहरू लाग्ने गर्दछ। त्यसैले पिउने पानी शुद्धिकरण गरेर मात्र पिउनु पर्दछ नि।
1: हैन छोरी, यो शुद्धिकरण भनेको चाहिँ के रहेछ?
2: पानी शुद्धिकरण भनेको पानीलाई राम्ररी उमाल्ने वा फिल्टर गर्ने, सेतो प्लास्टिकको बोतलमा घाममा राख्ने, औषधिहरू राखी पानीलाई निर्मलीकरण गर्ने विधि हो नि काका। त्यति मात्र होइन, पानी राख्ने भाँडो सफा हुनुपर्छ, खाने पानी सधैँ छोपेर राख्नुपर्छ नि।
3: नेपाल सरकार विज्ञापन बोर्ड।
4: भाउजू हेर्नु न, त्यहाँ तल खोलामा दाइको जस्तो लुगा लगाएको मान्छे भेटेको छ अरे नि त।

0: स्वास्थ्य समस्याका लक्षणहरू:
1: डर लाग्नु, निद्रा नलाग्नु,
0: अनौठा विचार आउनु,
1: निराशा बढ्नु, खुसी नहुनु,
0: कुनै कुरामा दुविधा हुनु वा झुक्किनु,
1: धेरै रिसाउनु वा अरूलाई कुटपिट गर्नु,
0: दैनिक कार्यहरू पूरा गर्न नसक्नु,
1: छटपटी हुनु, चिटचिट पसिना आउनु,
0: मर्ने सोच आउनु वा मर्ने प्रयास गर्नु,
1: एकोहोरो हुनु तथा एक्लै हुन मन पराउनु,
0: खानामा रुचि नहुनु, एउटै कुरा दोहोर्याइरहनु मानसिक स्वास्थ्यका समस्या वा लक्षण हुन्।
1: त्यस्ता लक्षण देखिए तत्काल चिकित्सकसँग परामर्श गरौं, बिरामीलाई हौसला बढाऊ।
0: नेपाल सरकार विज्ञापन बोर्ड।
2: खै जन्म दर्ता दिनुस् त।
3: जन्म दर्ता गरेको छैन नि म्याडम।
2: लौ जन्म दर्ता नभए त विद्यालय भर्ना हुँदैन नि।
3: हो र, मलाई त थाहा नै थिएन म्याडम।
2: बालबालिकालाई विद्यालय भर्ना गर्न, सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न, नागरिकता, राष्ट्रिय परिचय पत्र र राहदानी बनाउन, ब्याङ्कमा खाता खोल्न अनि राज्यबाट उपलब्ध हुने सेवा सुविधा पाउन जन्म दर्ता अनिवार्य हुन्छ।
3: पहिला कसैले भनेनन्?
4: त्यति मात्रै हो र दाई, जन्मेको 35 दिनभित्र स्थायी ठेगाना वा जन्मेको ठाउँको वडा कार्यालयमा जन्म दर्ता गराउनु पर्छ।
1: जन्म र मृत्यु दर्ता परिवारको मुख्य व्यक्ति वा 18 वर्ष उमेर पुगेका घरको सदस्यले वडा कार्यालयमा गराउनु पर्छ।
0: विवाहको सूचना पति र पत्नी दुवैजनाले दिनुपर्छ। सम्बन्ध विच्छेदको सूचना अदालतको निर्णय सहित पति वा पत्नीले दिन सक्छन्।
1: जन्म, मृत्यु, बसाई सराई, विवाह एवं सम्बन्ध विच्छेदका घटना बेलैमा दर्ता गर्नु नागरिकको कर्तव्य हो।
0: नेपाल सरकार विज्ञापन बोर्ड।
5: मानव बेचबिखन तथा ओसार पसार जघन्य अपराध हो।
6: तपाईँकै चिन्जानको व्यक्ति वा अरू कसैले रोजगारी दिने नाममा प्रलोभनमा पारी ललाई फकाई अवैधानिक रूपमा विदेशमा पुर्याउलान्, होस गरौं। कसैले यस्तो लोभ देखाए घर परिवार आफन्त र वडा कार्यालयमा जानकारी दियौं।
5: बेचबिखन र ओसार पसारबाट बचौं, सिप सिकौं र स्वदेशमै आत्मनिर्भर बनौं। मानव बेचबिखन तथा ओसार पसारको रोकथाम गरी नागरिक दायित्व पूरा गरौं।
0: नेपाल सरकार विज्ञापन बोर्ड।
7: बालक बालिकालाई काममा लगाएको पाइएमा कानुन अनुसार कडा कारवाही हुने व्यवस्था रहेको छ।
8: यहाँ साउजी को हुनुहुन्छ? यता बोलाउनुस्।
9: रेडियोमा बाल बालिकालाई श्रममा नलगाउ भनेर सुन्ने अनि आफै काममा लगाउने?
10: हजुर, रेडियोले त भनिरहन्छ नि यिनीहरूलाई मैले काम नदिए भोकै पर्दैन, त्यही भएर मैले खाना बस्न दिएको छु, काम लिएको छु। हजुरहरूलाई के मतलब भयो र यस्तो कुरा?
9: हेर्नुहोस्, हामी श्रम कार्यालय र प्रहरी कार्यालयबाट आएका हौ। तपाईँ विरुद्ध बाल श्रम शोषण गरेको उजुरी पारेको छ, तपाईँ हामीसँग जानुपर्छ, हिँड्नुहोस्।
10: होइन हजुर, होइन, कसले उजुरी गर्यो? मैले त त्यस्तो गरेको छैन हजुर, मैले त उनीहरूकै लागि गरेको, त्यो यसो नगरौँ न हजुर।
11: तपाईँले पनि बालबालिकालाई कामदारका रूपमा घर तथा कारखाना वा अन्यत्र कतै काममा लगाउनु भएको छ भने कुनै पनि बेला कारवाहीमा पर्न सक्नुहुन्छ।
12: 14 वर्ष मुनिका बालबालिकालाई काममा लगाएको पाइए 10,000 रुपैयाँसम्म जरिवाना र 1 वर्षसम्म कैद वा दुवै सजाय हुन सक्छ।
5: सबै प्रकारका बाल श्रम उन्मूलन गर्न एकजुट हौ, बाल श्रम अनुगमन संयन्त्र बलियो बनाऊ, बाल बालिकालाई श्रम होइन शिक्षा दियौ।
13: नेपाल सरकार विज्ञापन बोर्ड।

0: नेपाल सरकार विज्ञापन बोर्ड।
1: लौ न लौ लौ चट्याङ पर्ने आटो सबैजना यता आओ त यता यो ठुलो रुखको फेदमा बसौ।
2: हुन्न हुन्न, चट्याङ पर्दा रुखको फेदमा बस्नु हुँदैन, त्यहाँ त झन् जोखिम हुन्छ।
3: हो र?
2: हो नि, चट्याङ पर्दा रुख मुनि र बिजुलीको खम्बा वा अग्लो ठाउँमा बस्नु हुँदैन, सुक्खा ठाउँ र घरभित्र झ्याल ढोका लगाएर बस्नुपर्छ।
3: अनि चट्याङबाट जोगिन अरू के गर्नुपर्छ?
2: चट्याङ पर्दा वा पर्ने सम्भावना हुँदा टेलिभिजन, फ्रिज, कम्प्युटर, वासिङ मेसिन, माइक्रो ओभन जस्ता विद्युतीय सामग्रीमा जोडेको तारको स्विच बन्द गर्नुपर्छ। यदि विद्युत बन्द गरिएन भने चट्याङ पर्न सक्ने सम्भावना उच्च रहन्छ।
3: चट्याङ पर्ने जोखिम कुन कुन समयमा बढी हुन्छ त्यो पनि भनिदिनुहोस् न।
2: धेरै जसो चट्याङ चैतदेखि जेठ महिनामा र सामान्यतय दिउँसो 3 बजेपछि बढी पर्ने सम्भावना हुनाले यो समयमा सचेत रहनुपर्छ।
4: नेपाल सरकार विज्ञापन बोर्ड।
5: एक युनिट रगतले 3 जनासम्मको ज्यान बचाउन सकिन्छ।
6: प्रत्येक स्वस्थ व्यक्तिले हरेक 3-3 महिनामा रक्तदान गर्न मिल्छ।
5: 45 किलोभन्दा बढी तौल भएका 18-60 वर्ष उमेर समूहका मानिसले रक्तदान गर्न मिल्छ।
6: रक्तदानले शरीर स्वस्थ राख्नुका साथै मुटु स्वस्थ राख्न मद्दत पुर्याउँछ।
5: शल्यक्रियाको क्रममा वा दुर्घटनापछि व्यक्तिको उपचारको लागि रगतको जरुरी हुन्छ।
6: रक्तदान बाहेक रगतको अर्को कुनै विकल्प छैन।
5: रक्तदान जीवनदान मात्र होइन, यो त दानहरू मध्येकै ठूलो दान, महादान हो।
6: त्यसैले रक्तदान गरौँ र अरूलाई पनि रक्तदान गर्न प्रेरित गरौँ।

0: ए के भयो के को हल्ला खल्ला भयो
1: के हुनु डोजर चलेको नि अब त हाम्रा दुःखका दिन सकिए
2: के सकिनु नि गाउँमा सडक बने पनि बसाई हिड्नु पर्ला भन्ने डर छ रातभरि सुत्न सके हैन
0: हैन किन माइली भाउजू अब गाडी चलेपछि हामीलाई नै सजिलो हुने हो क्या खन्ने मात्रै होइन हाम्रो जस्तो पछि पारिएको क्षेत्रमा सार्वजनिक यातायात पनि चल्नुपर्छ भनेर हामीले नै माग गर्नुपर्छ क्या
2: सडक बन्दैमा के नै भइहाल्छ र जथाभावी बाटो खनेकाले टारी खेतमा पहिरो जान थाल्यो पर्तिरको मुहानको धारो पनि सुक्यो अब पानीले न दुई घन्टा तल खोलामा पुग्नुपर्छ बाटो मात्र भएर के गर्ने
1: हो त है हामीले त ध्यानै नदिएको
2: त्यही त भौतिक पूर्वाधारहरू बनाउनु पर्छ तर वातावरण बिगारेर होइन वातावरण बचाएर
3: विकासका नाममा विनाश ननिम्त्याउँ नेपाल सरकार विज्ञापन बोर्ड
4: ओए साथी हेर न क्या खतरा समाचार आइसक्यो
5: बाप रे
4: अब चाहिँ के हुने हो
6: खै खै के आयो त्यस्तो ह्या यत्तिकै पत्याइहाल्छ यो रोहन सामाजिक सञ्जालमा आउँदैमा यत्तिकै पत्याउनु पर्छ त मिथ्या र भ्रामक सूचना हुनसक्छ यसै नातिन यस्तो त जसले नि लेखिहाल्छ नि
4: अरे मिथ्या भ्रामक भन्छ के हो यो भनेको चाहिँ
6: तिमीलाई थाहा थिएन
4: थाहा थिएन
6: सुन मिथ्या सूचना भनेको आफूले थाहा नै नपाएको कुरा लेख्ने वा फैलाउने कुरा हो अनि भ्रामक सूचना भनेको चाहिँ जानी जानी नियतवश आफ्नो फाइदा वा स्वार्थका लागि फैलाउने गलत सूचना हो यस्ता सूचनाले समाजलाई भ्रमित बनाउँछ खण्डित पार्छ निराशा बढाउँछ र अविश्वास पनि सृजना गर्छ
4: ओहो त्यसो भए त यस्ता सूचना सेयर लाइक गर्नु हुँदैन रहेछ है
6: हो नि भ्रामक र मिथ्या सूचना सेयर तथा कमेन्ट केही पनि गर्नु हुँदैन सेयर गर्ने भए पनि त्यो सूचना सत्य तथ्य हो कि होइन यकिन गर्नुपर्छ त्यसको स्रोत थाहा पाउनुपर्छ मिति र फोटो मिल्छ कि मिल्दैन राम्रोसँग हेर्नुपर्छ आधिकारिक माध्यम हो कि होइन त्यो पनि थाहा पाएर मात्रै सेयर र कमेन्ट गर्नुपर्छ बुझ्यौ
7: भ्रामक सूचना नफैलाऊ जिम्मेवार नागरिक बनाऊ
8: आधिकारिक स्रोतबाट प्राप्त सूचनालाई मात्र विश्वास गरौ
9: नेपाल सरकार विज्ञापन बोर्ड
10: हेलो
11: हजुर हेलो
10: म हजुरको बैंकबाट बोलेको तपाईँको म्यासेजमा एउटा ओटिपी नम्बर आएको छ मलाई दिनुहोस् त तपाईँको खाता अपडेट गरिदिन्छु
11: हुन्छ हुन्छ पठाउनुहोस् है ए ए नानी छोरी
12: हजुर
11: यहाँ आऊ त नानी यहाँ हेर त यहाँ ब्याङ्कबाट फोन गरेर के नम्बरमा आएछ दे त नानी ल
12: दिन त हेलो भन्नुहोस् त
10: हेलो हजुर
12: हजुर
10: त्यहाँ आएको ओटिपी नम्बर भन्नुहोस् त म तपाईँको खाता अपडेट गरिदिन्छु
12: ए मलाई मूर्ख बनाउन खोज्नुभएको तपाईँले मेरो म्यासेजमा आएको गोप्य ओटिपी नम्बर तपाईँलाई दिएर हामीलाई लुट्ने
11: ए नानी के भने रहेछ के भयो
12: हेर्नुहोस् बा ब्याङ्कले कहिले ओटिपी नम्बर माग्दैन अपरिचित मान्छेलाई आफ्नो व्यक्तिगत सूचना दिनु हुँदैन यस्ता ठगले प्रलोभन देखाएर ठगी गर्छन् अबदेखि कसैले ओटिपी नम्बर माग्यो भने नदिनुहोस् है बा
11: ल ल ल म किन दिन्थे
13: अपरिचित व्यक्तिलाई आफ्नो इमेल वा अन्यको पासवर्ड ब्याङ्कको युजर जस्ता संवेदनशील सूचना र जानकारी नदिऊ
14: बलियो पासवर्ड राखौ र समय समयमा परिवर्तन गरौं
13: ठगीको शंका लागे तत्काल नजिकको प्रहरी वा नेपाल प्रहरी तथा साइबर ब्युरोमा उजुरी वा जानकारी गराउ
14: अनलाइन ठगी बारे सचेत बनाऊ यसबाट आफू पनि जोगियौ र अरूलाई पनि जोगाऊ
13: नेपाल सरकार विज्ञापन बोर्ड
10: हेर न यस्ता मान्छे त बिहान बिहान ननिस्के पनि हुने नि भर्खर खुट्टा नभएको मान्छेले अल्झायो अहिले फेरि आँखा नदेख्ने
1: होइन के भन्नुभएको हेर्दा त मान्छे बुझ्ने जस्तो हुनुहुन्छ यसरी अर्कालाई भन्न पाइन्छ
10: होइन ठिकै त भने नि काम त केही गर्न सक्दैनन् सक्दैनन् अरूलाई अल्झाउनेलाई नभनेर मैले कसलाई भनौँ त
15: अङ्कल अङ्कल आउनुहोस् म हजुरलाई बाटो काटाइदिन्छु
16: धन्यवाद बाबु तिमीले मलाई सहारा मात्र होइन सम्मान पनि दियौ
17: समस्या शरीरमा होइन दाई तपाईँ हाम्रो सोचमा छ
10: भइगो भइगो म अलि आवेशमा आएछु अलि हतारमा पनि थिएँ बाबुले आँखा खोलिदिए धन्यवाद है बाबु
5: नेपालको संविधानले हरेक नागरिकलाई समान अधिकार र सम्मानको रक्षा गर्छ। जात, लिङ्ग, अपाङ्गता वा सीमान्तकृत पहिचानको आधारमा गरिने विभेद केवल गलत व्यवहार मात्र होइन, कानुनी रूपमा दण्डनीय अपराध पनि हो।
18: अरूको सम्मान गरौँ, सम्मानित जीवन बिताउँ, सभ्य समाज निर्माण गरौँ।
9: नेपाल सरकार, विज्ञापन बोर्ड।
19: आफ्ना बालबालिकालाई उचित समय दिने र उनीहरूसँग घुलमिल हुने बानी बसालौँ।
20: उनीहरूसँग प्रविधिले ल्याएको सकारात्मक एवं नकारात्मक प्रभावहरू बारे छलफल गरौँ।
19: बालबालिकालाई उचित शिक्षा, संस्कार र समय दिने हामी अभिभावकको दायित्व हो।
20: उनीहरूलाई सही र गलत छुट्याउने क्षमता विकासमा हाम्रो मद्दत आवश्यक पर्छ।
19: बालबालिकाको जिज्ञासु स्वभावलाई झर्केर होइन, सकारात्मक सोचका साथ समय दिएर सम्बोधन गरौँ।
20: माया र सद्भावले मात्र बालबालिकालाई सकारात्मक बनाउन सकिन्छ।
19: नेपाल सरकार, विज्ञापन बोर्ड।
21: बाबा, मलाई आज स्कुल जाने मन छैन, आज जाँदिन नि है।
22: लो, किन नि, के भयो, सन्चो भएन?
21: होइन, यतिकै जानै मन लागेन।
22: यतिकै पनि हुन्छ?
21: मैले साइन्सको कन्ठै गर्न सकिन, सरले कुट्नुहुन्छ।
22: ए, कुरा त्यस्तो पो, ल हिँड, म पनि तिमीसँगै जान्छु। नमस्ते म्याडम, म रिनाको बुवा।
23: नमस्ते, कति कामले पाल्नु भयो?
22: आज रिनाले स्कुल जान्न भनी साइन्सको कण्ठ गर्न सकिन रे, सरले पिट्नुहुन्छ भन्दै थिए।
23: ओहो, हो र, हजुर आएर राम्रो गर्नुभयो। विद्यार्थीलाई कुट्न तर्साउन कहाँ पाइन्छ र, विद्यार्थीलाई शारीरिक तथा मानसिक सजाय गरे 1 वर्षसम्म कैद र 50,000 जरिवाना हुन्छ। म साइन्सको सरलाई सम्झाउँछु। रिना, तिमी क्लासमा जाऊ त, सरले केही गर्नुहुन्न।
21: हस् म्याडम।
19: नेपाल सरकार, विज्ञापन बोर्ड।

0: सानै उमेरमा बेची बाध्यतावश यौन कर्मी बने, बल्ल देश फर्किए बाँचेर। तर अहिले प्रत्येक दिन र क्षण मरिरहेछु, न घर परिवारले न समाजले मलाई स्वीकार्छ। यही आश्रय मेरो जीवन हो। सबैबाट म र मबाट सबै टाढा त भए, त्यति मात्र कहाँ हो र? खुसी र हाँसो पनि मबाट सदाका लागि टाढा भए।
1: दिदी, म पनि बाह्रै वर्षमा बेचिएँ, आफन्तले नै फकाएर लगे। झन्डै 10 वर्ष बिताएँ, रोग लाग्यो, निकालिएँ। अब हजुरकै जस्तो न जाने ठाउँ, न इष्टमित्र, न साथी सङ्गति। जिउँदैछु तर प्रत्येक क्षण मरे जत्तिकै छु दिदी।
2: तपाईँ तथा तपाईँका सन्ततिलाई नजिकका आफन्तले विभिन्न बहानामा बेच्न सक्छन्। कुनै पनि बहानामा झुक्याएर विदेश लानु वा वेश्यावृत्तिमा लगाउनु, कर कापमा पार्नु, अङ्ग झिक्नु अपराध हो।
3: मानव बेचबिखन गर्नेलाई 20 वर्ष कैद, 5 लाखसम्म जरिवाना हुन सक्छ। वेश्यावृत्तिमा लगाउनेलाई 10 वर्षको जेल सजाय हुन सक्छ। मानव बेचबिखनबाट कमाएको सम्पत्ति जफत हुन्छ।
2: मानव बेचबिखन अपराध हो। यस्तो अपराधमा संलग्न जो कोहीलाई कारवाहीको दायरामा ल्याऊ। बेचबिखन हुनबाट आफू पनि जोगियौ, अरूलाई पनि जोगाऊ।
4: हामी सबैको एउटै आवाज, मानव बेचबिखन मुक्त समाज।
5: नेपाल सरकार, विज्ञापन बोर्ड।
6: ज्येष्ठ नागरिक ज्ञान र अनुभवका स्रोत हुन् भने सन्ततिका लागि पथ प्रदर्शक पनि हुन्।
7: उनीहरूमा रहेको ज्ञान, सीप र अनुभवलाई पुस्तान्तरण गरौं।
6: ज्येष्ठ नागरिक एवं असहायलाई परिवारका साथ हेर विचार, माया र सम्मान गरौं।
7: ज्येष्ठ नागरिक तथा असहायको स्याहार सुसार, सरसफाई र उपचारमा ध्यान पुर्याउ।
6: हामीले अहिले गरेको व्यवहार हाम्रा भावी पुस्ताले पनि सिक्छन्।
7: कतै अहिले आफैले गरेको व्यवहारको परिणाम आफैले भोग्नु पर्ने त होइन।
6: सजग रहौ, आफ्ना अग्रजको सम्मान गरौं, आफ्ना सन्ततिलाई असल शिक्षा र संस्कार दिऊ।
7: नेपाल सरकार, विज्ञापन बोर्ड।
8: नमस्कार स्वयंसेविका दिदी।
0: नमस्कार नमस्कार। दुई जिउको भएपछि स्वास्थ्य चौकी गएर जाँच गराइरहेकी त छौ नि?
9: स्वास्थ्य चौकी त म लगिहाल्छु नि दिदी, यिनले गाह्रो माने पनि लान्छु नि।
0: कस्तो राम्रो, यस्तो भएपछि सुख शान्तिले घर खोज्दै आइहाल्छ नि।
8: स्वास्थ्य चौकीमा हामीलाई गर्भवतीले दुध, फलफुल, सागसब्जी, अन्डा, माछा मासु खानुपर्छ। यस्ता पोसिलो खानेकुराले आमा र बच्चाको स्वास्थ्य राम्रो हुन्छ भन्नुभएको छ।
0: हो त,
9: हामीले बच्चाको नाम समेत जुराइसक्यौँ नि दिदी।
0: आहा, कस्तो राम्रो। यस्तो कुरा आफूले मात्रै थाहा पाएर बस्ने होइन नि, छरछिमेकका अरूलाई पनि बताउनु पर्छ।
4: नेपाल सरकार, विज्ञापन बोर्ड।
10: मुआ, मुआ, ल ल ल, यता नआऊ है बुहारी, तलै बस, छाचुत नगर। आज कति दिन रे?
11: 3 दिन भयो।
10: तिमीलाई थाहा छैन, अझै पनि धेरै ठाउँमा महिनावारी भएका 5 दिनमा फरक फरक व्यवहार गरिन्छ। कतै घर बाहिर राखिन्छ, कतै चाहिँ घरभित्रै फरक व्यवहार गरिन्छ।
11: केही हुन्न मुआ, छुनै नहुने होइन कि, सफा गरे भइहाल्यो नि।
10: आ, जेसुकै भन, म छाउन्जेल चाहिँ 4 दिन चाहिँ बार्नुपर्छ है, पछि जेसुकै गर।
11: मुआ, महिनावारी भएको बेला खान नदिनु, भान्सा वा पूजा कोठामा जान नदिनु, केही कुरा छुन नदिनु, यी सबै विभेद हुन्। यस्ता कार्य कानुन र संविधान विपरीतका काम हुन्। अरूलाई भन्नुभयो भने त कारवाही हुन्छ मुआ, पहिलाको जस्तो छैन अहिले।
12: हो, तिमीले ठिक भन्यौ बुहारी, महिनावारी हुँदा वा नहुँदा समान व्यवहार हुनुपर्छ। यस्तो काम समानता, स्वतन्त्रता, महिला हक विरुद्ध छ। यस्तो विभेद मानसिक, शारीरिक, युनजन्य हिंसामा पनि जोडिएको हुन्छ। कस्तो नबुझेको?
10: भो भो, ससुरा बुहारी मिल्नु पर्दैन, मैले बुझेँ, अबदेखि गर्दिनँ। हामीले जे सिक्यौँ त्यही भनेको त हो नि, के गर्नु, हाम्रो पालामा जस्तो कहाँ हुन्छ र अहिले।
13: महिनावारीलाई मर्यादित बनाऊ, विभेद अन्त्य गरौँ।
2: नेपाल सरकार, विज्ञापन।

0: हुन्छ, म जसरी पनि आउँछु, तपाईँ चिन्ता नगर्नुहोस्। यो कम्पिटिसन हामीले जसरी पनि जित्नु पर्छ।
1: सुन केटी, हो प्राइज पनि 3 लाख रुपियाँ पो छ त, जसरी पनि जित्नै पर्छ।
2: दरो जवाब दिनु पर्छ है, कडा प्रतिस्पर्धा हुनेवाला छ।
3: खै त त्यो जीवेश भाइ,
2: ओइ सुतेर मात्र बस्ने हो, तयारी गर्नु पर्दैन के तालो?
4: हामी पोखरेलीहरूलाई कसले जित्न सक्दैन बुझ्नुभयो?
2: मैले सुनेको त्यो झापाली केटीहरू एकदम खतरा छ अरे।
0: सही सुन्नु भएको रहेछ, हामी खतरा होइन, महाखतरा हो।
5: आमै, यो त कमेडी भिडियोमा खेल्ने केटा होइन र, यस्तो पनि गीत गाउँछ र?
4: अनि राग बोका नि अलि सम्हालेर है,
0: हेरौला
1: मुख सम्हालेर बोल्नी।
6: सबै प्रतियोगीहरू कृपया भित्र आइदिनु होला, कम्पिटिसन सुरु हुन लाग्यो।

0: को विनर हुनु भएको छ केटी समूह।
1: म जसरी पनि पैसा म्यानेज गर्छु डाक्टर साहेब, तपाईँ आमाको अपरेसनको तयारी गर्नुहोस्। यो कम्पिटिसन हामीले जसरी पनि जित्नुपर्छ।

0: लगभग सबैजना आइसक्नु भयो, आजको वडा स्तरको छलफल सुरु गरौँ न त।
1: हुन्छ
2: हुन्छ ल हुन्छ।
0: आज हामी पहिरो जानुपूर्वको लक्षणहरूको बारेमा विज्ञको कुरा सुन्छौँ।
1: हेर्नुहोस्, भिरालो र सुक्खा जमिनमा पानी रसाउने, जमिन भुक्को फुल्ने, धाजा फाट्ने वा पहिल्यै फाटेको छ भने धाजा फराकिलो हुने र जमिन भासिने जस्ता लक्षण पहिरोका लक्षणहरू हुन्।
3: ल, पहिरोका पनि लक्षण हुन्छन् र भनेको? हामीले त पहिरो ईश्वरको लीला पो सम्झेको त। सचेतभन्दा पहिरो जाने सङ्केत थाहा हुने रहेछ है।
1: हो नि, पहिरो जानु पहिले जमिन मुनिबाट चट्याङ परेको जस्तो ठुलो आवाज आउने, पानीको मूल सुक्ने वा धमिलो हुने, रुख र बिजुलीका पोलहरू ढल्किने जस्ता लक्षणहरू देखिन सक्छन्।
0: पहिरो जाने सङ्केत थाहा पाएर के गर्नु? बसेको ठाउँ छोड्न सकिन्न?
1: त्यसो भनेर कहाँ हुन्छ, पहिरो जाने सङ्केत देखियो भने तुरुन्तै सुरक्षित स्थलमा गइहाल्नुपर्छ।
3: घरका सरसामान निकाल्नु पर्यो, यत्तिकै हिँडिहाल्न मिलेन।
1: यस्तो गल्ती चाहिँ झुक्किएर पनि गर्नु हुँदैन। घरका सरसामान निकाल्नेतर्फ लाग्नु भनेको जोखिम बढाउनु हो। सामानको लोभ गरेर अलमल गर्न थाल्नुभयो भने पहिरोका कारण ज्यान समेत जान सक्छ।
0: हो, उहाँले भनेको कुरा सही हो। ज्यान बाँचे पो धन, ज्यानै नभए के धन के मन।
4: नेपाल सरकार विज्ञापन बोर्ड।
5: आज त तिमी धेरै मलिन थकित देखिन्छौ नि, के भयो?
6: उसले आज फेरि गाली गर्यो, पैसा पनि दिएन, मोबाइल पनि खोस्यो।
5: ओहो दिदी, कुट्नु मात्र हिंसा होइन, गाली गर्नु, डर देखाउनु, पैसा नियन्त्रण गर्नु, यी सबै घरेलु हिंसा हुन्।
6: हो र, मैले त सोचेकै थिइनँ, यी त घरभित्रका सामान्य कुरा होलान् भनेर।
5: होइन नि, घरेलु हिंसा भनेको घरभित्र वा नजिकको सम्बन्धमा हुने कुनै पनि प्रकारको दुर्व्यवहार हो। यसमा शारीरिक हिंसा, मानसिक हिंसा, भावनात्मक हिंसा, यौन हिंसा सबै पर्छन्। मोबाइल नियन्त्रण गर्नु, आवत जावत रोक्नु पनि निजी कुरा होइनन् नि, घरेलु हिंसा हुन्, अपराध हुन्।
6: त्यसो भए अब म चुप बस्दिनँ, सहायता खोज्छु।
7: घरेलु हिंसा कसुर र सजाय ऐन 2066 हिंसा गर्नेलाई जरिवाना र कोही दुवै सजाय हुन सक्ने व्यवस्था गरेको छ। हिंसा गर्नेले 3,000 देखि 25,000 जरिवाना वा 6 महिनासम्म कैद भोग्नुपर्छ। दुर्व्यवहार दोहरिएमा सजाय दोब्बर हुन्छ।
8: हिंसा सहनु पनि अपराध हो। हिंसा भएको छ भने नजिकको प्रहरी कार्यालयमा उजुरी दिनुहोस्। उजुरी गर्दा दोषीलाई कारबाहीको दायरामा ल्याउन सकिन्छ।
9: नेपाल सरकार विज्ञ

0: made her number.
1: Hold on a sec. Bye.
2: 이 바보 어디야?

0: सर्पको टुकाइबाट बच्न त खेतबारी र झाडीमा जाँदा गमबुट लगाउने, सुत्नु अघि ओछ्यान टकटक्याउने र झुल हालेर मात्रै सुत्ने बानी बसाल्नु पर्छ भनेर मिसले भन्नुभएको थियो।
1: अनि सर्पको टोकाइबाट जोगिन घर वरिपरि सफा राख्ने, घाँस पराल र दाउरा झिक्न जाँदा सचेत हुने भनेर मिसले भन्नुभयो होइन?
0: भन्नुभयो नि। मिसले त घर वरिपरि दुलोहरू पुर्ने र ताल तलैया नदीनालामा विषालु सर्प हुन सक्ने भएकोले नजाने पनि भन्नुभएको थियो।
1: हो, सावधानी अपनाउँदा सर्पको टोकाइबाट बस्न सकिन्छ, सानो लापरवाहीले ज्यान जान सक्छ।
2: सतर्कता अपनाउने गरौँ, सुरक्षित बनौँ।
3: नेपाल सरकार विज्ञापन बोर्ड।
4: यदि कोही महिलाको इच्छा विपरीत जबरजस्ती प्रलोभन देखाई प्रेम सम्बन्ध बनाई पद प्रतिष्ठा या पैसाको मोहमा पारेर या झुक्याएर राखिने यौन सम्बन्ध जबरजस्तीकरणी हो। कसैले 18 वर्ष भन्दा कम उमेरको बालिकालाई निजको मञ्जुरी नै लिएर यौन सम्बन्ध राखे पनि यो जबरजस्तीकरणी नै हुन्छ। यस्तो कार्य दण्डनीय छ, खबरदारी गरौ। कोही कसैलाई यस्तो परेमा उजुरी गरौ र कानुनी कारवाही गरौ।
2: नेपाल सरकार विज्ञापन बोर्ड।
5: ए श्याम भाइ, त्यो पारीको बाटो बनाउने भनेर काम थालेका थिए तर रोकिएछ, किन हँ? तिमीलाई केही थाहा छ?
6: खोइ दिदी, ठेकेदार र पालिकाले बजेट पुगेन भनेको छ रे, के भएको हो कुन्नी?
5: त्यसो हो भने यसो गर्नु पर्ला भाइ, उपप्रमुखलाई भेटेर सोधौँ न त के भएको रहेछ।
6: ए दिदीले सही भन्नुभयो, उसो भए दिपा र रमितलाई पनि सँगै लिएर जाऊ न।
5: ए भाइ बहिनी हो, तिमीहरू के गर्दैछौ त्यहाँ?
6: यता आइजाऊ न, एकपटक पारीको बाटो किन बन्न रोकिएको रहेछ बुझेर आउनु पर्यो।
5: कहाँ जाने दिदी, उपप्रमुखलाई भेट्न। नमस्कार उपप्रमुखज्यू।
7: ओहो, नमस्कार नमस्कार, सबैजना आउनु भएछ त, ल बसौँ बसौँ, कति कामले होला, आउँदै नआउने साथीहरूलाई पनि देख्छु त।
5: खासमा कुरा के हो भने उपप्रमुखज्यू, हाम्रो गाउँपारीको बाटो बन्दै थियो, बन्दा बन्दै रोकिएछ, अनि यसो बुझ्दा पालिकाले बजेट दिएन भन्ने सुन्यो। खास कुरा चाहिँ के रहेछ त भनेर यही आएको बुझ्नलाई।
7: ए त्यो पारीको बाटो बन्दै छ त, बनिहाल्छ नि, किन हतार गर्नु भए? हामी त बाटो बनाउनै भनेर त आएका हौ नि, हतार नगरौँ न साथीहरू, बन्छ।
6: रोकिएको पनि 5-6 महिना भइसक्यो, के भएको रहेछ भनेर जानकारी लिउँ भनेर उपप्रमुखज्यू।
7: बाटो बन्छ, समयमै बन्छ, म अरू के भनौँ हेर्नुहोस्, अहिले अलि हतारमा छु, पछि कुरा गरौँ, अहिले चाहिँ म निस्केँ है।
6: अब यतिकै छोड्नुहुन्न साथीहरू, बाटो के कारणले रोकिएको पत्ता लगाएरै छाड्नुपर्छ।
5: अनि के गर्नु त अब, उहाँ त निस्किसक्नुभयो। अब यसो गरौ दिदी, म सूचनाको हकको प्रयोग गरी जानकारी माग गर्छु, हेरौँ न के भएको रहेछ।
8: हरेक नागरिक निगरानीकर्ता र प्रयोगकर्ता हो। तपाईँको गाउँमा भएका वा हुन नसकेका विकास निर्माण, सडक, धारा वा अन्य योजनाको निगरानी गरौँ, शङ्का लागे उजुरी गरौँ, भ्रष्टाचारमा शून्य सहनशीलता अपनाऊ, सचेत नागरिकको भूमिका निर्वाह गरौँ।
9: नेपाल सरकार विज्ञापन बोर्ड।
1: ए दाई पक्नुस् त पक्नुस्, के गर्नु भएको?
10: ले देख्नु भएन, औषधि हालेको।
1: लौन शरीर ढाक्ने कपडा, मास्क र पन्जा खोइ, यत्तिकै बोट बिरुवामा बिसाल्ने?
10: एकैछिन त हो नि, धेरै बेर होइन, खोइ अहिलेसम्म केही भएको छैन। तपाईँ पनि
1: हेर्नुहोस् त, यसरी बाली नालीमा विषादीको प्रयोग गर्दा प्रयोगकर्ता र उपभोक्ता दुवैलाई जोखिम हुन्छ। तत्काल विषादीले किरा मारे पनि अन्तत मानिस, जीव जन्तु, माटो, पानी र समग्र वातावरणमा गम्भीर असर पुर्याउँछ।
10: हजुर,
1: विषादी हालेको खानेकुरा खाँदा हामीलाई गम्भीर खालका रोग लाग्न सक्छ।
10: ए विषादीले धेरै नै जोखिम हुन्छ है, क्या हो नानी?
1: हो नि, रासायनिक विषादी प्रयोग गर्ने र प्रयोग गरेको फलफुल तरकारी खानेलाई रिङटार लाग्ने, टाउको दुख्ने, मूर्छा पर्ने, थकान महसुस हुने र होस हराउने जस्ता तात्कालीन र क्यान्सर, ट्युमर तथा श्वास प्रश्वास सम्बन्धी दीर्घकालीन समस्याहरू देखिन सक्छ।
10: ए अनि नानी, विषादी प्रयोग नगरे अन्नबाली नै हुँदैन, किरा लाग्छ, हाल्नु त पर्यो नि।
1: सुन्नुहोस् दाई, रासायनिक विषादीको सट्टा जैविक तथा परम्परागत विषादीको प्रयोग गर्न सकिन्छ। यसका धेरै विधिहरू छन्, यसले त तपाईँ, तपाईँको परिवार र उपभोक्ता समेतलाई गम्भीर असर पुर्याउँछ।
10: ए हस् नानी, मैले बुझेँ, म परम्परागत विषादी नै प्रयोग गर्छु।
3: नेपाल सरकार विज्ञापन बोर्ड।

0: दाई पक्नुस् त पक्नुस्, के गर्नु भएको?
1: ल देख्नु भएन, औषधि हालेको।
0: लौ न शरीर ढाक्ने कपडा, मास्क र पन्जा खोइ, यत्तिकै बोट बिरुवामा बिसाल्ने?
1: एकैछिन त हो नि, धेरै बेर होइन, खोइ अहिलेसम्म केही भएको छैन। तपाईँ पनि
0: हेर्नुहोस् दाई, यसरी बाली नालीमा विषादीको प्रयोग गर्दा प्रयोगकर्ता र उपभोक्ता दुवैलाई जोखिम हुन्छ। तत्काल विषादीले किरा मारे पनि अन्तत मानिस, जीव जन्तु, माटो, पानी र समग्र वातावरणमा गम्भीर असर पुर्याउँछ।
1: हजुर,
0: विषादी हालेको खानेकुरा खाँदा हामीलाई गम्भीर खालका रोग लाग्न सक्छ।
1: ए, विषादीले धेरै नै जोखिम हुन्छ है क्या नानी?
0: हो नि, रासायनिक विषादी प्रयोग गर्ने र प्रयोग गरेको फलफुल तरकारी खानेलाई रिङ्गटा लाग्ने, टाउको दुख्ने, मूर्छा पर्ने, थकान महसुस हुने र होस हराउने जस्ता तात्कालीन र क्यान्सर, ट्युमर तथा श्वास प्रश्वास सम्बन्धी दीर्घकालीन समस्याहरू देखिन सक्छ।
1: ए, अनि नानी, विषादी प्रयोग नगरे अन्नबाली नै हुँदैन, किरा लाग्छ, हाल्नु त पर्यो नि।
0: सुन्नुहोस् दाई, रासायनिक विषादीको सट्टा जैविक तथा परम्परागत विषादीको प्रयोग गर्न सकिन्छ। यसका धेरै विधिहरू छन्, यसले त तपाईँ, तपाईँको परिवार र उपभोक्ता समेतलाई गम्भीर असर पुर्याउँछ।
1: ए हस् नानी, मैले बुझेँ, म परम्परागत विषादी नै प्रयोग गर्छु।
2: नेपाल सरकार विज्ञापन बोर्ड।
3: होइन सन्ध्या, बल्ल बल्ल लिबाङ बजार पनि आइपुग्यो। गाडीले उफार्दा उफार्दा मलाई त साह्रै भोक लाग्यो, तिमीलाई लागेको छैन?
4: भोक त मलाई पनि लागेको छ नि, बिहान खाएको जति गाडीले उफारेर सबै माथिबाट आइसक्यो, पेट पनि कस्तो खाली खाली भएको छ, साह्रै भोक लागिरहेको छ। जाऊँ न कतै नास्ता खान?
3: ओली नास्ता पसल, सन्ध्या उता हेर न, ओली नास्ता पसलमा जाऊ है त।
4: जाऊ जाऊ, जहाँ भए पनि नास्ता खाने त हो नि।
5: हजुर, हामी कहाँ भेज चाउमिन, अन्डा चाउमिन, चिकन मोमो, चिकन लेग पिस, आलु परौठा, अन्डा बर्गर, चिकन चिल्ली, ब्रेड पकौडा, भेज पकौडा, रोटी तरकारी, रोटी मासु, चिउरा मासु, दुध चिया, कालो चिया र कफी पाइनुका साथै होम डेलिभरीको पनि सुविधा रहेको छ।
3: मिन बहादुर ओली, सम्पर्क मोबाइल नम्बर 97618 36758।
5: ओली नास्ता पसल, रोल्पा नगरपालिका 2, पिपल चौतारा, लिबाङ रोल्पा।
6: नोट, विगत लामो समयदेखि होटेल तथा रेस्टुरेन्ट क्षेत्रमा काम गरेर अनुभव प्राप्त गर्नुभएका प्युठानी कुकद्वारा सम्पूर्ण परिकारहरू तयार गरिन्छ।
3: वाह, नास्ता होस् त यस्तो
4: कस्तो,
3: ओली नास्ता पसल जस्तो।
7: ओ काकु, कहाँ जान लाग्नु भयो? बिहान नै हिँडिराख्नु भएको छ चिटिक्कै परेर।
8: ओ त्यहाँ रासु, कहाँ जाने अब, तैँलाई खोज्दै आइरहेछु।
7: ओहो, केही काम थियो कि काकु?
8: अब कुरा के भने नि केटा, बगालोसँग सल्लाह गरिदियो, भोलि नै अब कामको लागि बाहिरै जानुपर्ने छ। आफू बाहिरै जाँदाखेरि घरमा पनि दुःख बिरानो त सोध्नु पर्ला, त्यसको लागि भएको एउटा मोबाइल मैले लगेर जाने भयो कि। अब घरमा एउटा मोबाइल राखिदिन पाएपछि ढुक्कले फोनसन गर्दा हुन्थ्यो, बाहिर गए पनि गाह्रो साह्रो बुझ्न हुन्थ्यो भनेको। एउटा अलिक गतिलो मोबाइल किन्ने ठाउँ कहाँ होला, त अलिक थाथा भाथा मान्छे केही मिसो लगाइदिन्थिस् कि भनेर।
7: ओहो काकु, तपाईँले थाहै नै रहेनछ, म पनि क्लबको काम लिएर त्यही ठाउँमा जाँदै थिएँ। तपाईँ चिन्ता नगर्नुहोस्, हाम्रै गाउँमा रहेको न्यू रोल्पाली मोबाइल इलेक्ट्रोनिक पसल तथा रोल्पाली सोलर एन्ड प्रिन्ट सेन्टरमा गए त तपाईँ र मेरो समस्या सबै त्यही समाधान हुन्छ। बरु जाउँ, हिँड्नु सँगै जाउँ।
9: हाम्रा सेवाहरू, हामी कहाँ सबै कम्पनीका सोलर सेट, साउन्ड सिस्टम, टिभी, डिस होम, वाइफाई, बिक्री मर्मत तथा प्रमाण पत्र, सूचना टाइपिङ, प्रिन्टिङ गरिन्छ।
6: प्रोपराइटर खबर कुमार घरती मगर, सम्पर्क मोबाइल नम्बर 9849420664 र 9849477053। न्यू रोल्पाली मोबाइल एन्ड इलेक्ट्रोनिक्स सेन्टर तथा रोल्पाली सोलर एन्ड प्रिन्ट सेन्टर, सुनछहरी गाउँपालिका 3, जरबाङ बाहिरी गाम रोल्पा।
10: अय्या नि बाबे, कति दुखेको रात दिन दुखेको दुखै छ।
11: हैन बाजे, के भयो र यस्तरी छटपटाइरहनु भएको छ तपाई?
10: के हुनु र बाबु, रात दिन दात दुखेर पुरानै जला जस्तो भइसक्यो। न खाना खान दिन्छ, न तातो चिसो खान दिन्छ।
11: ए बाजे, पनि यति सानो कुरामा किन चिन्ता मान्नुहुन्छ? मेरो पनि त गुटका पान खाएर दाँत कस्तो भएको थियो, त्यही माथि किराले दाँत सका पारिदिएको थियो। अहिले मेरो दाँत हेरौँ त, टिलिक्क टल्किया छ। कति खुसी छु, हेरौँ पो भएको छु त म त।
10: दाँत दुखेर हैरान भएको बेला किन जिस्किस जस्तै बाबु?
11: ए बाजे, पनि जिस्केको पो भन्नुहुन्छ, सत्य कुरा त कहाँ पच्छ र बाजे? तपाईँ त्यति जाबो कुरामा किन अलमल पर्नुहुन्छ? सेभेन हेभन डेन्टलमा जानु न, त्यहाँ त भारत रहेको एसियाकै सबैभन्दा ठुलो डेन्टल हस्पिटल क्लोब डेन्टलमा लामो समय कार्यरत रही आर्मी हस्पिटल काठमाडौँ लगायत देशका विभिन्न डेन्टल हस्पिटलमा समेत काम गरिसकेका अनुभवी चिकित्सकद्वारा नदुखाई दाँतको सफल उपचार गरिन्छ नि।
10: उसो भए म त्यतै जानु पर्ला। अनि अरू सेवा सुविधा के छ बा? मेरो नाति पनि लाउरेमा नापिन जान्छु भन्थ्यो, उसको दाँत बाङ्गो छ, उसको दाँत पनि सिधा बनाउनु पर्नेछ।
11: यता सुन्नुहोस् है बाजे, दाँत राख्ने, बाङ्गो टिङ्गो दाँतलाई सिधा बनाउने, दाँत बाँध्ने, दाँत सफा गर्ने, दाँतमा सिमेन्ट भर्ने, दाँत नभएको ठाउँमा दाँत रोप्ने, दाँत नदुखाई निकाल्ने र किराले खाएको दाँत भर्ने, साथै त्यहाँ त फिक्स दाँत पनि राखिन्छ।
12: सेभेन हेभन डेन्टल, सुनिल स्मृति, गाउँपालिका 4, सोलिचौर, रोल्पा। सम्पर्क मोबाइल 98677467467 र 97093998409।

0: आफ्नो कमाईको लाभ लिने मौका आजै बनौ सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सको बीमा अभिकर्ता सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स खुलेर जियौ।
1: फोहोर संकलन तथा व्यवस्थापन सम्बन्धी सुनिल स्मृति गाउँपालिकाको अत्यन्त जरुरी सूचना प्रस्तुत विषयमा यस गाउँपालिकाको वडा नम्बर 3 रुइनीबाङ बजार र वडा नम्बर 4 सुलिचोर बजार परिसरबाट निस्कने फोहोरहरू हरेक हप्ताको आइतबार बुधबार र शुक्रबार फोहोर संकलन र व्यवस्थापन गरिँदै आएको कुरा अवगत नै छ। तथापि फोहोर संकलन तथा व्यवस्थापन कार्यमा बजार क्षेत्रबाट कुहिने र नकुहिने फोहोरहरू नछुट्याई संकलन तथा व्यवस्थापन भइरहेकोमा अबका दिनहरूमा हप्ताको आइतबार र शुक्रबार नकुहिने र बुधबार कुहिने फोहोर मात्र संकलन तथा व्यवस्थापन गरिने भनी निर्णय भएको हुँदा सम्पूर्ण सरकारवालाहरूमा यो सूचना प्रकाशित गरिएको छ। साथै सूचनाको अवज्ञा गरेको पाइएमा नियम अनुसारको कारबाही हुने बेहोरा समेत यसै सूचना मार्फत जानकारी गराइन्छ। नगेन्द्र प्रसाद रिजाल प्रमुख प्रशासकीय अधिकृत सुनिल स्मृति गाउँपालिकाको कार्यालय सुलिचौर रोल्पा।
2: बाबु एउटा राम्रो घरको नक्सा बनाउनु पर्यो।
3: राम्रो सँगसँगै बलियो बस्न योग्य र किफायती घर पनि बनाउनु पर्छ नि काकी।
2: बस्न योग्य र किफायती भन्या चाहिँ के हो बाबु?
3: हेर्नुस् काकी, हाम्रा पूर्वजहरूले हिमाल पहाड र तराईमा हावापानी अनुकूल घर बनाउँथे, तर अचेल सबैतिर हावापानी अनुकूल नभएका एकै खाले घर बन्न थालेपछि गर्मीमा तातो र जाडोमा असाध्यै चिसो हुने गरेको छ, जसले अनेकौँ स्वास्थ्य समस्या निम्तने। पङ्खा एसी र हिटरहरूको बढी प्रयोग गर्दा बिजुलीको खपत बढी हुन गई बिल धेरै तिर्नुपर्ने भइरहेको हुनाले आर्थिक भार बढिरहेको छ।
2: तिमीले त बडो गम्भीर कुरा पो गर्यौ बाबु।
3: हो काकी, बस्न योग्य घरमा स्वास्थ्य राम्रो हुन्छ, आर्थिक भार कम पर्छ र यस्तो घर बनाउन बैंकबाट सहुलियत दरमा कर्जा पनि पाइन्छ। थप जानकारी चाहिएमा आफ्नो पालिका वा पिन परियोजनाको फोन नम्बर 01-5421-760 सम्पर्क गर्नुहोस्।
4: अब बन्ने घर बस्न योग्य घर युरोपियन युनियनको आर्थिक सहयोगमा बिन परियोजना तथा रोल्पा नगरपालिकाद्वारा जनहितमा जारी सन्देश।
5: यति पछि आएर पनि मलाई खबर दिनुभयो, अर्कै होला नि हजुरको बोल्ने मान्छे।
6: कहिलेकाहीँ त भइहाल्छ नि।

0: सुवर्ण अवसर सुवर्ण अवसर सुवर्ण अवसर हजुर रोल्पा तथा प्युठान क्षेत्रमा बसोबास गर्ने सम्पूर्ण दाजुभाइ तथा दिदीबहिनीहरूका लागि सिपमूलक तालिमको सुनौलो अवसर आएको छ। वैशाख 16 गतेदेखि रोल्पाको लिबाङमा तथा जेठ महिनामा सुलिचौर र प्युठानको बिजुवारमा हातैले बनाइने चप्पल तथा जुत्ता ह्यान्डमेड बनाउने 10 दिने तालिम सञ्चालन हुँदैछ। तालिमका विशेषताहरू, तालिममा सहभागी भई तपाईँले आफ्नै हातले चप्पल जुत्ता बनाउन सिक्न सक्नुहुनेछ। सिप सिकेर आफ्नै व्यवसाय सुरु गर्न सक्नुहुनेछ, स्वरोजगार बन्ने उत्कृष्ट अवसर प्राप्त गर्नुहुनेछ। साथै प्युठानको भिमरी स्थित प्राची चप्पल पसलमा हातैले बनाइएका चप्पल जुत्ता तथा आवश्यक सम्पूर्ण सामग्रीहरू पनि उपलब्ध रहेको जानकारी गराइन्छ। तालिममा सहभागी हुन इच्छुक महानुभावले आजै सम्पर्क गर्नुहोस्। थप जानकारीका लागि सम्पर्क व्यक्ति चित्रा घरती मगर, सम्पर्क मोबाइल 97625 28 990। महिला रोग विशेषज्ञ डाक्टर आउने बारे जीवन अनुमोल मेडिकल हल सुलिचौर रोल्पाको सूचना। हजुर, नेपालगञ्ज मेडिकल कलेजमा कार्यरत महिला रोग विशेषज्ञ डाक्टर गोमा रिमाल एमबीबीएस एमडी,
1: मिति 2083 जेठ महिनाको 8 गते शुक्रबारका दिन
0: सुनिल स्मृति गाउँपालिका सुलिचौरमा अवस्थित जीवन अनमोल मेडिकल हलमा आउनुहुने भएको हुँदा निम्न समस्या भएका बिरामीहरूले मौकाको फाइदा उठाउनु हुन हार्दिक अनुरोध गरिन्छ। डाक्टरद्वारा दिइने सेवाहरू तल्लो पेट दुख्ने, पिसाब पोल्ने, बारम्बार बच्चा खेर गइरहने, लामो समयसम्म बच्चा नरहने, यौन सम्पर्क पोल्ने गाह्रो हुने, यौन अङ्ग चिलाउने, सेतो पानी बग्ने, महिनावारीको समयमा अत्याधिक पेट दुख्ने, ढाड कम्मर दुख्ने, पाठे घर खसे जस्तो हुने, पाठे घर खसेको, कोखा दुख्ने, स्तनमा गाँठा गुठी पलाएको, स्तन दुख्ने आदि महिला सम्बन्धी सम्पूर्ण समस्या भएका बिरामीहरूले सम्पर्क गर्नुहोला। जीवन अनमोल मेडिकल हल सुलिचौर रोल्पा। हाम्रा दैनिक सेवाहरू भिडियो एक्सरे, डिजिटल एक्सरे, रगत सम्बन्धी सम्पूर्ण चेक जाँच गरिन्छ। थप जानकारीका लागि सम्पर्क मोबाइल 98511983987।

0: रिलायंस लाइफ इंश्योरेंस खुले राजियो
1: यो मीठो सुगन्धले मेरो मन एकदमै शान्त हुन्छ प्रभु।
2: हप्ताको सात दिन सात छुट्टै सुगन्धले हरेक दिनको एउटा शुभ सुरुवात हुन्छ। मंगलदीप अर्पण 7-in-1 अगरबत्ती अब मात्र 30 रुपियाँमा।
3: नसर्ने रोगहरूको जाँच स्क्रिनिङ सम्बन्धी सूचना
4: स्वास्थ्य कार्यालय रोल्पा र रोल्पा जिल्लाका स्थानीय तहहरूको संयुक्त आयोजनामा 30 वर्ष माथिका व्यक्तिहरूको नसर्ने रोगहरू उच्च रक्तचाप मधुमेह मृगौलाको रोग तथा मोटोपनको जाँच गर्ने कार्यक्रम स्थानीय तह अन्तर्गतका स्वास्थ्य संस्थाहरूबाट समुदायमै गई सञ्चालन हुन गइरहेको हुँदा आफ्नो स्वास्थ्य अवस्था जाँच गरी मौकाको फाइदा लिनु हुन अनुरोध गर्दछौ। थप जानकारीको लागि नजिकैको स्वास्थ्य संस्थामा सम्पर्क गर्नु हुन अनुरोध गर्दछौ।
3: अनुरोधक स्वास्थ्य कार्यालय रोल्पा।
5: हैन सन्ध्या, बल्ल बल्ल लिबाङ बजार पनि आइपुग्यो। गाडीले उफार्दा उफार्दा मलाई त साह्रै भोक लाग्यो। तिमीलाई लागेको छैन?
6: भोक त मलाई पनि लागेको छ नि। बिहान खाएको जति गाडीले उफारेर सबै माथिबाट आइसक्यो। पेट पनि कस्तो खाली खाली भएको छ, साह्रै भोक लागिरहेको छ। जाऊँ न कतै नास्ता खान।
5: ओली नास्ता पसल। ओए सन्ध्या, उता हेर न, ओली नास्ता पसलमा जाऊ है त।
6: जाऊ जाऊ, जहाँ भए पनि नास्ता खाने त हो नि।
7: हजुर, हामी कहाँ भेज चाउमिन, अन्डा चाउमिन, चिकन मोमो, चिकन लेग पिस, आलु परौठा, अन्डा बर्गर, चिकन चिल्ली, ब्रेड पकौडा, भेज पकौडा, रोटी तरकारी, रोटी मासु, चिउरा मासु, दुध चिया, कालो चिया र कफी पाइनुका साथै होम डेलिभरीको पनि सुविधा रहेको छ।
5: मिन बहादुर ओली, सम्पर्क मोबाइल नम्बर 97618 36758।
7: ओली नास्ता पसल, रोल्पा नगरपालिका 2 पिपल चौतारा लिबाङ रोल्पा।
3: नोट, विगत लामो समयदेखि होटल तथा रेस्टुरेन्ट क्षेत्रमा काम गरेर अनुभव प्राप्त गर्नुभएका प्युठानी कुकद्वारा सम्पूर्ण परिकारहरू तयार गरिन्छ।
5: वाह, नास्ता होस् त यस्तो
6: कस्तो,
5: ओली नास्ता पसल जस्तो।
8: ओ काकु, कहाँ जान लाग्नु भयो? बिहान नै हिँडिराख्नु भएको छ चिटिक्कै परेर।
9: ओ त्यहाँ रासु, कहाँ जाने अब, तैँलाई खोज्दै आइरहेछु।
8: ओहो, केही काम थियो कि काकु?
9: अब कुरा के भने नि केटा, बगालोसँग सल्लाह गरिदियो, भोलि नै अब कामको लागि बाहिरै जानुपर्ने छ। आफू बाहिरै जाँदाखेरि घरमा पनि दुःख बिराना त सोध्नु पर्ला, त्यसको लागि भएको एउटा मोबाइल मैले लगेर जाने भयो कि। अब घरमा एउटा मोबाइल राखिदिन पाएपछि ढुक्कले फोनसन गर्दा हुन्थ्यो, बाहिर गए पनि गाह्रो साह्रो बुझ्न हुन्थ्यो। भनेको एउटा अलिक गतिलो मोबाइल किन्ने ठाउँ कहाँ होला, त अलिक थाथा भाथा मान्छे केही मिसो लगाइदिन्थिस् कि भनेर।
8: ओहो काकु, तपाईँले थाहै नै रहेनछ, म पनि क्लबको काम लिएर त्यही ठाउँमा जाँदै थिएँ। तपाईँ चिन्ता नगर्नुहोस्, हाम्रै गाउँमा रहेको न्यू रोल्पाली मोबाइल इलेक्ट्रोनिक पसल तथा रोल्पाली सोलर एन्ड प्रिन्ट सेन्टरमा गए त तपाईँ र मेरो समस्या सबै त्यही समाधान हुन्छ। बरु जाउँ, हिँड्नु सँगै जाउँ।
10: हाम्रा सेवाहरू, हामी कहाँ सबै कम्पनीका सोलर सेट, साउन्ड सिस्टम, टिभी, डिस होम, वाइफाई, बिक्री मर्मत तथा प्रमाण पत्र, सूचना टाइपिङ, प्रिन्टिङ गरिन्छ।
3: प्रोप्राइटर खबर कुमार घरती मगर, सम्पर्क मोबाइल नम्बर 98449206664 र 98449773503। न्यू रोल्पाली मोबाइल एन्ड इलेक्ट्रोनिक्स सेन्टर तथा रोल्पाली सोलर एन्ड प्रिन्ट सेन्टर, सुनछहरी गाउँपालिका 3 जरबाङ बाहिरी गाम रोल्पा।
11: अयनि बाबै, कति दुखेको, रात दिन दुखेको दुखै छ।
5: होइन बाजे, के भयो र यस्तरी छटपटाइरहनु भएको छ तपाईँ?
11: के हुनु र बाबु, रात दिन दाँत दुखेर पुरानै जला जस्तो भइसक्यो। न खाना खान दिन्छ, न तातो चिसो खान दिन्छ।
5: ए बाजी पनि यति सानो कुरामा किन चिन्ता मान्नुहुन्छ? मेरो पनि त गुटका पान खाएर दाँत कस्तो बाथ्यो, त्यही माथि किराले दाँत सका पार्दै थियो। अहिले मेरो दाँत हेरौँ त टिलिक्क टल्क्या छ, कति खुसी छु। हेरौँ पो भएको छु त म त।
11: दाँत दुखेर हैरान भएको बेला किन जिस्किस जस्तै बाबु।
5: ए बाजे पनि जिस्केको पो भन्नुहुन्छ, सत्य कुरा त कहाँ पच्छ र बाजे? तपाईँ त्यति जाबो कुरामा किन अलमल पर्नुहुन्छ? सेभेन हेभन डेन्टलमा जानु न, त्यहाँ त भारतमा रहेको एसियाकै सबैभन्दा ठुलो डेन्टल हस्पिटल क्लोब डेन्टलमा लामो समय कार्यरत रही आर्मी हस्पिटल काठमाडौँ लगायत देशका विभिन्न डेन्टल हस्पिटलमा समेत काम गरिसकेका अनुभवी चिकित्सकद्वारा नदुखाई दाँतको सफल उपचार गरिन्छ नि।
11: उसो भए म त्यतै जानु पर्ला। अनि अरू सेवा सुविधा के छ? मेरो नाति पनि

0: को लाभ लेने मौका आज बनो सानिमा रिलायंस लाइफ इंश्योरेंस को बीमा अभिकर्ता सानिमा रिलायंस लाइफ इंश्योरेंस खुले रजियों
1: फोहोर संकलन तथा व्यवस्थापन संबंधी सुनील स्मृति गाउँपालिकाको अत्यन्त जरूरी सूचना प्रस्तुत विषयमा यस गाउँपालिकाको वडा नम्बर 3 रुइनीबाङ बजार र वडा नम्बर 4 सुलिचोर बजार परिसरबाट निस्कने फोहोरहरू हरेक हप्ताको आइतबार बुधबार र शुक्रबार फोहोर संकलन र व्यवस्थापन गरिदै आएको कुरा अवगत नै छ तथापि फोहोर संकलन तथा व्यवस्थापन कार्यमा बजार क्षेत्रबाट उहिने र नकुहिने फोहोरहरू नछुट्याई संकलन तथा व्यवस्थापन भइरहेकोमा अबका दिनहरूमा हप्ताको आइतबार र शुक्रबार नकुहिने र बुधबार कुहिने फोहोर मात्र संकलन तथा व्यवस्थापन गरिने भनी निर्णय भएको हुँदा सम्पूर्ण सरकारवालाहरूमा यो सूचना प्रकाशित गरिएको छ साथै सूचनाको अवज्ञा गरेको पाइएमा नियम अनुसारको कारबाही हुने बेहोरा समेत यसै सूचना मार्फत जानकारी गराइन्छ नगेन्द्र प्रसाद रिजाल प्रमुख प्रशासकीय अधिकृत सुनिल स्मृति गाउँपालिकाको कार्यालय सुलिचौर रोल्पा
2: अब सुन्नुहोस् पुरा समाचार
3: विश्व स्वास्थ्य संगठनका अनुसार नेपालमा 30% वयस्क जनसङ्ख्या उच्च रक्तचापको जोखिममा छन् प्रशोधित तथा तयारी खाना जङ्क फुड तथा डिब्बाका खानामा सोडियम धेरै हुने हुँदा मुटु रोगको जोखिम बढाउने गर्छ विश्व स्वास्थ्य संगठनले एउटा व्यक्तिले दैनिक 5 ग्रामसम्म नुन सेवन गर्नु उपयुक्त हुने सल्लाह दिएको छ
2: नियमित रूपमा हिँडडुल र शारीरिक व्यायामले मुटु स्वस्थ बनाउन मद्दत गर्छ
3: सन्तुलित भोजन पर्याप्त निन्द्रा सकारात्मक सोच एवं चिन्ता र तनावबाट मुक्त रहँदा मुटु रोगबाट बच्न सकिन्छ
2: 40 वर्ष कटेपछि नियमित स्वास्थ्य जाँच गरौं
3: चिल्लो पदार्थ माछा मासु कम खाऊ खानामा सागपात र फलफूल खाऊ
2: मद्यपान र धुम्रपान सेवन नगरौं
3: स्वस्थ रहौं सुखमय जीवन बिताऊ
4: नेपाल सरकार विज्ञापन बोर्ड
5: नमस्ते डाक्टर सर
6: नमस्ते बस्नुहोस् न भन्नुहोस् त के हो
5: हेर्नुहोस् न डाक्टर साहब मेरो बच्चा राति राम्रोसँग निदाउन पनि सक्दैन बेला बेलामा उठ्छ डराउँछ टाउको दुख्यो भन्छ के गर्ने होला
6: यहाँ उभ्याउनु त एकचोटि तौल हेरौँ ओहो अनि खाना कति हो खान्छ नि
5: खाना त खान्छ तर फोन या आइप्याड दिनुपर्छ नत्र खानै मान्दैन
6: हेर्नुहोस् अहिलेको समस्या नै यही हो बालबालिकालाई फोन या आइप्याड दिएर खाना खुवाउँदा उनीहरूले खानाको स्वाद नै थाहा पाउँदैनन् यसले उनीहरूको स्वास्थ्यमा दीर्घकालीन असर पुर्याउँछ विश्व स्वास्थ्य संगठनले त 1 वर्षभन्दा मुनिका बालबालिकालाई स्क्रिन देखाउनु हुँदैन भनेको छ 2-4 वर्षका बालबालिकालाई दैनिक 1 घन्टाभन्दा बढी स्क्रिन देखाउँदा स्वास्थ्यमा असर पुग्छ भनेको छ
5: ओहो त्यो त थाहै भएन नि डाक्टर साहब
6: स्क्रिनकै कारण उसलाई निन्द्रा नलाग्ने डर लाग्ने तौल बढ्ने भएको टाउको दुख्ने कारण पनि यही नै हो यसले पछि माइग्रेन हुने जोखिम रहन्छ उनीहरूको सामाजिक रूपमा हासिल गर्ने ज्ञान सिपका साथै शारीरिक सृजनात्मक विकासमा समेत अवरोध पुग्न सक्छ
5: ओहो फोनले त बच्चा बाठो हुन्छ भनेको त होइन रहेछ है डाक्टर साहब
6: हो नि बालबालिकाको 3 वर्षसम्मको उमेर भनेको अरूले गरेको कुराकानी सुन्ने बोल्न सुरु गर्ने सोच्ने योजना बनाउन सिक्ने अन्तर्क्रिया गर्ने अनुहारको भाव पढ्ने र काम सिक्ने बेला हो मोबाइलको अधिक प्रयोगले यस्ता कुरामा असर पार्छ
3: त्यसैले आफ्ना बालबालिकालाई स्मार्टफोन ट्याब र टेलिभिजनको अमलबाट जोगाऊ
4: नेपाल सरकार विज्ञापन बोर्ड
7: ओहो काकी के को सिङ्गर पटार हो यस्तो घर त उज्यालो देखिन्छ त
8: छोरीको बिहे आउनै लाग्यो त्यही भएर
7: के रे नानी त भर्खर 17 की लागि होइन र
8: हो बाबु अस्ट्रेलिया बस्ने केटो राम्रो घर छ छोरी पनि खुसी नै छे त्यसैले हामीले त बिहे गरिदिने निर्णय पो गर्यौं
7: हैट काकी हजुरहरू यस्तो लोभमा पर्नु होला भन्ने मलाई लागेको थिएन छोरीलाई राम्रोसँग पढाए देश विदेश आफै घुमिहाल्छन् नि विदेश जानै बिहे गर्नुपर्छ त हेर्नुहोस् काकी 20 वर्ष नपुगी बिहे गर्ने गराउने दुबईलाई 30,000 जरिवाना वा 3 महिना कैद सजाय हुन्छ उमेर नपुगी गरेको बिहे सो त बदर पनि हुन्छ
8: ए हो र
9: नेपाल सरकार विज्ञापन बोर्ड एक्सट्रीम एनर्जी ड्रिंक टाइम चेक अहिले ठीक 11 बजेको छ
10: एक्सट्रीम एनर्जी ड्रिंक टेस्ट द डिफरेंस फील द एनर्जी
11: शुभ प्रभात गुरुआमा
5: शुभ प्रभात बस आज हामी के विषयमा छलफल गर्छौं
11: वैदेशिक रोजगारीको विषयमा गुरुआमा
5: वैदेशिक रोजगारीमा जानु अघि ध्यान दिनुपर्ने कुराहरू के हुन् पालै पालो भन त
12: सिप सिकेर तथा कामको बारेमा राम्ररी बुझेर मात्र वैदेशिक रोजगारीमा जानुपर्छ गुरुआमा
5: हो अरू भन त
13: वैदेशिक रोजगारीमा जानु अघि घर परिवारसँग राम्रोसँग सरसल्लाह गर्नुपर्छ
14: वैधानिक रूपमा प्रमाण पत्र र कागजात बनाएर मात्रै वैदेशिक रोजगारीमा जानुपर्छ गुरुआमा
5: स्याबास कति राम्रा र व्यवहारिक सुझावहरू राख्यौ अरूको पनि केही छ कि
15: वैदेशिक रोजगारीमा जाँदा सम्बन्धित देशको नियम कानुनका बारेमा जानकारी राख्नुपर्छ सुरक्षित वैदेशिक रोजगारका लागि श्रम स्वीकृति लिएर मात्र जानुपर्छ कामदार भिसा बाहेक भिजिट वा अन्य भिसामा वैदेशिक रोजगारीमा जानु हुँदैन गुरुआमा
14: सुरक्षित वैदेशिक रोजगारका लागि नेपालको विमानस्थल नै प्रयोग गर्नुपर्छ
5: हो वैदेशिक रोजगारीमा जाँदा अप्नाउनु पर्ने सुरक्षा सम्बन्धी जानकारी छरछिमेक र साथीभाइहरूलाई पनि बताउनु पर्छ
4: नेपाल सरकार विज्ञापन बोर्ड
16: मेरो प्रश्न चाहिँ मन्त्रीज्यूलाई माननीय मन्त्रीज्यू सरकारले नीति बनाउँदा युवाहरूको सहभागिता सुनिश्चित गर्ने विषयमा के सोच्नु भएको छ
17: मेरो प्रश्न सांसदज्यूलाई हजुर भर्खरै निर्वाचित भएर आउनुभयो सुरुमा त बधाई तथा सफल कार्यकालको शुभकामना छ अस्ति चुनावमा त तपाईँले धारा बत्ती बाटो बनाउँछु भनेर भन्नुभएको थियो तर संसद त नीति बनाउने थलो हो नि सांसदज्यू तपाईँले जनतालाई दिएको आश्वासन अब कसरी पुरा गर्नुहुन्छ अनि अब बन्ने नीतिमा चाहिँ म जस्ता युवाको सहभागिता कसरी गराउने सोच्नु भएको छ
18: मेरो प्रश्न मेयर साहबलाई अहिले स्थानीय सरकारले गर्ने काममा लैङ्गिक संवेदनशीलता र युवा सहभागिताको बारेमा कसरी सोच्नु भएको छ
19: मेरो प्रश्न मन्त्री र सांसदज्यू दुवैजनालाई अहिले सुशासनको सवालमा युवाको सहभागिता विषयमा कसरी सोच्नु भएको छ
20: सङ्घदेखि स्थानीय तहसम्म नीतिदेखि विकाससम्म विपद जोखिम न्यूनीकरणदेखि सुशासनसम्म युवाहरूको अर्थपूर्ण सहभागिताबारे प्रश्न गरौँ तपाईँको एउटा प्रश्नले नीति बदलिने र सुशासन कायम हुनेछ
21: नेपाल सरकार विज्ञापन बोर्ड
3: सामाजिक सञ्जालको अधिक प्रयोगले व्यक्तिमा एक्लोपन परिवारमा अविश्वास र कलहका साथै समाजमा नकारात्मक प्रभाव पार्न थालेको छ
2: गलत एवं भ्रमपूर्ण सामग्रीका साथै अश्लील र नकारात्मक सामग्री पोस्ट र सेयर नगरौं
3: सामाजिक सञ्जाललाई नयाँ प्रविधि र विषयवस्तुको जानकारी लिने तथा अध्ययन अनुसन्धान गर्ने माध्यमको रूपमा सदुपयोग गरौं
2: अरूको अश्लील फोटो तथा भिडियो खिचेर अपलोड गर्ने द्वन्द बढाउने हिंसा फैलाउने र चरित्र हत्या गर्ने सामग्रीहरू नराखौं
3: अरूलाई होच्याउने निज देखाउने तथा तथ्य बङ्ग्याई चरित्र हत्या गर्ने जस्ता कार्य दण्डनीय हुन्छ
2: यस्ता कार्य गर्नेलाई विद्युतीय कारोबार ऐन अनुसार साइबर अपराधमा कानुनी कारवाही हुन्छ
3: सचेत बनाऊ
2: सामाजिक सञ्जाललाई सद्भाव सकारात्मक विचार र प्रेरणा फैलाउने माध्यम बनाऊ
3: नेपाल सरकार विज्ञापन बोर्ड

0: हरे कृष्ण कृष्ण। ए हुलाकी बाबु, उहिले उहिले हाम्रा पाला हुलाकीलाई त मलामीले पनि बाटो छोडिदिन्छ भन्थे, अचेल त यो हुलाको अवस्था कस्तो छ खै कुनी?
1: हो आमा, मैले पनि सुनेको हुँ। त्यस्तो गर्नु भनेको हुलाक सेवाको महत्व कति छ भन्न खोजेको लागि आमा।
0: अब अहिले चाहिँ के छ त बाबु यो हुलाकको हालचाल? अब त यो मोबाइलले गर्दा हुलाक नै नचाहिने भयो क्या रे?
1: त्यस्तो होइन नि आमा, मोबाइलले गर्न नसक्ने कति धेरै कामहरू छन्। ती सबै कामहरू त हुलाकले गरि नै रहेको छ। देशैभरि र विदेशका धेरै देशहरूमा चिठी पत्र आदान प्रदान गरि नै रहेको छ। द्रुत डाक EMS सेवा पनि देशभरि अनि विदेशका थुप्रै देशहरूमा सञ्चालित छन् आमा। विश्वका सबै देशबाट नेपालमा पार्सल ल्याउने र पुर्याउने व्यवस्था पनि छ। नेपालमा त पार्सलहरू कुना कुनासम्म पुर्याउने अनि ल्याउने व्यवस्था पनि छ आमा।
0: ए हो र बाबु?
1: हो त आमा, फेरि हुलाकको सेवा सुरक्षित पनि छ अनि सस्तो पनि छ।
0: ए
1: हुलाकका अरू थुप्रै सेवाहरू छन्, अर्को भेटमा मैले तपाईँलाई सविस्तारमा बताउँछु।
0: हस् हस् बाबु, हरे कृष्ण कृष्ण कृष्ण।
2: नेपाल सरकार विज्ञापन बोर्ड।
3: फागुनदेखि वैशाखसम्म आगलागी बढी हुन सक्छ। आगोको सही र सुरक्षित प्रयोग नहुँदा जनधनको ठूलो क्षति हुन सक्छ।
4: आगोको प्रयोग गर्दा विशेष ध्यान पुर्याउँ। सलाई, लाइटर, मट्टीतेल जस्ता ज्वलनशील वस्तु बालबालिकाले भेट्ने ठाउँमा नराखौँ। खाना पकाउने ग्यास सुरक्षित राखौँ।
3: आफ्नो टोल छिमेकमा आगलागी सम्बन्धी जनचेतना जगाऊ। क्षति घटाउन स्थानीय स्वयंसेवक टोलीको गठन गरौँ।
4: गाउँघर तथा सहरमा समेत सम्भव भएसम्म पोखरी निर्माण गरौँ। पानीका स्रोतलाई व्यवस्थित गरौँ। समुदायसँग सहकार्य गरौँ।
3: खाना पकाइसकेपछि आगो राम्रोसँग निभाऊ। ग्यासको प्रयोग गर्नेहरूले चुलो, ग्यास रेगुलेटर तथा लाइटरको नियमित रूपमा निरीक्षण गरौँ।
4: चुरोट बिँडीको प्रयोग पश्चात आगो निभाऊ। ठुटा जथाभावी नफालौँ। वन जङ्गल, पेट्रोल पम्प तथा ग्यास डिपोको वरिपरि सलाई लाइटर तथा आगोको प्रयोग नगरौँ।
3: घरमा मैनबत्ती, धूप र दियो बाल्दा विशेष सतर्कता अपनाऊँ। नजिकैको दमकलको नम्बर अनिवार्य सेभ गरेर राखौँ।
5: नेपाल सरकार विज्ञापन बोर्ड।
6: धुम्रपानका कारण आज मलाई फोक्सोको क्यान्सर भएको छ। यही गल्तीका कारण केही दिनमा मेरो जीवन समाप्त हुनेछ।
7: त्यही धुम्रपानका कारण मेरो पहिलो बच्चा अपाङ्ग जन्मियो, दोस्रो बच्चा पनि जोगाउन सकिन।
8: मलाई मुख र घाँटीको क्यान्सर छ, बाँचेर पनि म मरे तुल्य भए। म अलिकति पनि हिँड्न सक्दिनँ, श्वास प्रश्वासमै समस्या देखियो।
9: धुम्रपान गर्न छोडौँ, स्वस्थ जीवन बाँचौ।
5: नेपाल सरकार विज्ञापन बोर्ड।
10: सुहाना सुन्न सुन, हाम्रो मम्मीले भन्नुभएको ऊ त्यो पल्लो घरको हजुरआमा त बोक्सियो रे नि।
11: हो र? होइन होला त्यस्तो त।
12: सोहिता, तिमीहरूको के खासखुस कुरा हुँदैछ? के भयो भन त?
11: के भएन मिस,
12: मैले सुनिसके। हेर, बोक्सा बोक्सी भन्ने हुँदैन, यो त सामाजिक अविश्वास मात्र हो, बुझ्यौ? कसैलाई बोक्सीको आरोप लाउनु, कुट्नु, पिट्नु, पीडा दिनु वा गाली बेजती गर्नु हुँदैन, त्यस्तो कार्य सामाजिक अपराध हो। बोक्सीको आरोप लाउने, कुटपिट गर्ने तथा पीडा दिनेलाई 10 वर्ष कैद र 50,000 देखि 1,00,000 रुपियाँसम्म जरिवाना हुन्छ। बोक्सी आरोप लगाएर कुटपिट अङ्गभङ्ग गर्नेलाई 10 वर्ष कैदसँगै ज्यान मार्ने उद्योग अन्तर्गत थप सजाय पनि हुन्छ। यो कुरा तिमीहरूले आफ्ना अभिभावकहरूलाई पनि भन्नु है।
11: हुन्छ।
13: बोक्सी अन्धविश्वास हो, बोक्सी विरुद्ध चेतना अभिवृद्धि गरौँ, समाजलाई सभ्य बनाऊ।
5: नेपाल सरकार विज्ञापन बोर्ड।
14: मन्जु, तिमी त विदेश जान लाग्यौ रे?
15: हो दिदी, त्यतिका दुःख गरेर सुरु गरेको पसल पनि चलेन, अहिले त घर चलाउन साह्रै गाह्रो भयो। विदेश गएपछि त यसो 2-4 पैसा कमाइ हुन्छ कि भनेर नि दिदी।
14: विदेश जाँदैमा कहाँ राम्रो हुन्छ र मन्जु, अस्ति भर्खर रामबहादुर काकाकी छोरी अञ्जलीलाई विदेश गएको 1 हप्तामै उद्धार गरेर ल्याएको थाहा छैन तिमीलाई? तिमी पनि विचार गर है, विचार गर, जाने नै भए बुझेर मात्र जाऊ।
15: खै के गर्ने दिदी,
16: रोजगारीको लागि, उच्च शिक्षाको लागि र विदेशी नागरिकसँग विवाह गरेर जाँदा पनि बेचबिखरमा पर्न सकिने जोखिम हुन सक्छ। यस्ता जोखिमहरू आउन नदिन सतर्क रहौँ र बुझेर मात्र विदेश जाउँ।
5: नेपाल सरकार विज्ञापन बोर्ड।
17: हेलो
1: हेलो बहिनी, सन्चै छौ?
17: हजुर सन्चै छु, हजुरलाई कस्तो छ?
1: एकदम ठिक छ बहिनी। तिम्रो लागि र भान्जीको लागि केही सामान पठाएको छु, हुलाकमा लिन जाऊ है। ट्र्याकिङ नम्बर म म्यासेज गर्छु।
17: अनि हुलाकमा पो जानु?
1: हो नि, हुलाकमा जाऊ न।
17: हुलाकमा त चिठी पत्र मात्रै आउँछ होइन र?
1: हैट, तिमी पनि कुन जमानाको कुरा गरिरहेछौ? देशमा बसेर आफ्नो देशको हुलाकको सेवा सुविधा के छन् थाहा नपाएको?
17: लौ न त, विदेशबाटै भए पनि थाहा पाऊ हुलाकको के रहेछन् सुविधाहरू।
1: ल सुन, विदेशबाट नेपालमा र नेपालबाट विदेशमा उपहारहरू चिठी पत्रहरू पठाउनु पर्यो भने नेपालको हुलाक सेवा जस्तो विश्वासिलो, भर पर्दो र सस्तो अरू कुनै पनि छैन। कुरा बुझ्यौ?
17: ए, सहरमा मात्र होला नि?
1: कहाँ हुनु, अहिले त नेपालका सबै जिल्ला अनि 753 स्थानीय तहहरूमा हुलाक कार्यालयबाट सेवा चलेको छ नि।
17: थ्याङ्क यू मेरो दाई, आज राम्रो कुरा थाहा भयो।
2: नेपाल सरकार विज्ञापन बोर्ड।

0: नेपाल सरकार विज्ञापन बोर्ड।
1: ओहो, आज त धारामा कति धेरै धमिलो पानी आएछ है।
2: अब वर्षा लाग्न थाल्यो, यस्तो पानीले त झाडा पखाला, आउ, हैजा, टाइफाइड जस्ता रोगहरू लाग्ने गर्दछ। त्यसैले पिउने पानी शुद्धिकरण गरेर मात्र पिउनु पर्दछ नि।
1: हैन छोरी, यो शुद्धिकरण भनेको चाहिँ के रहेछ?
2: पानी शुद्धिकरण भनेको पानीलाई राम्ररी उमाल्ने वा फिल्टर गर्ने, सेतो प्लास्टिकको बोतलमा घाममा राख्ने, औषधिहरू राखी पानीलाई निर्मलीकरण गर्ने विधि हो नि काका। त्यति मात्र होइन, पानी राख्ने भाँडो सफा हुनु पर्छ, खाने पानी सधैँ छोपेर राख्नु पर्छ नि।
3: नेपाल सरकार विज्ञापन।

0: मानसिक स्वास्थ्य समस्याका लक्षणहरू:
1: डर लाग्नु, निद्रा नलाग्नु,
0: अनौठा विचार आउनु,
1: निराशा बढ्नु, खुसी नहुनु,
0: कुनै कुरामा दुविधा हुनु वा झुक्किनु,
1: धेरै रिसाउनु वा अरूलाई कुटपिट गर्नु,
0: दैनिक कार्यहरू पूरा गर्न नसक्नु,
1: छटपटी हुनु, चिटचिट पसिना आउनु,
0: मर्ने सोच आउनु वा मर्ने प्रयास गर्नु,
1: एकोहोरो हुनु तथा एक्लै हुन मन पराउनु,
0: खानामा रुचि नहुनु, एउटै कुरा दोहोर्याइरहनु मानसिक स्वास्थ्यका समस्या वा लक्षण हुन्।
1: त्यस्ता लक्षण देखिए तत्काल चिकित्सकसँग परामर्श गरौं, बिरामीलाई हौसला बढाऊ।
0: नेपाल सरकार विज्ञापन बोर्ड।
2: खै जन्म दर्ता दिनुस् त।
3: जन्म दर्ता गरेको छैन नि म्याडम।
2: लौ जन्म दर्ता नभए त विद्यालय भर्ना हुँदैन नि।
3: हो र, मलाई त थाहा नै थिएन म्याडम।
2: बाल बालिकालाई विद्यालय भर्ना गर्न, सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न, नागरिकता, राष्ट्रिय परिचय पत्र र राहदानी बनाउन, ब्याङ्कमा खाता खोल्न अनि राज्यबाट उपलब्ध हुने सेवा सुविधा पाउन जन्म दर्ता अनिवार्य हुन्छ।
3: ए, पहिला कसैले भनेनन्?
4: त्यति मात्रै हो र दाई, जन्मेको 35 दिनभित्र स्थायी ठेगाना वा जन्मेको ठाउँको वडा कार्यालयमा जन्म दर्ता गराउनु पर्छ।
1: जन्म र मृत्यु दर्ता परिवारको मुख्य व्यक्ति वा 18 वर्ष उमेर पुगेका घरको सदस्यले वडा कार्यालयमा गराउनु पर्छ।
0: विवाहको सूचना पति र पत्नी दुवैजनाले दिनुपर्छ। सम्बन्ध विच्छेदको सूचना अदालतको निर्णय सहित पति वा पत्नीले दिन सक्छन्।
1: जन्म, मृत्यु, बसाई सराई, विवाह एवं सम्बन्ध विच्छेदका घटना बेलैमा दर्ता गर्नु नागरिकको कर्तव्य हो।
0: नेपाल सरकार विज्ञापन बोर्ड।
5: मानव बेचबिखन तथा ओसार पसार जघन्य अपराध हो।
6: तपाईँकै चिन्जानको व्यक्ति वा अरू कसैले रोजगारी दिने नाममा प्रलोभनमा पारी ललाई फकाई अवैधानिक रूपमा विदेशमा पुर्याउलान्, होस गरौं। कसैले यस्तो लोभ देखाए घर परिवार आफन्त र वडा कार्यालयमा जानकारी दियौं।
5: बेचबिखन र ओसार पसारबाट बचौं, सिप सिकौं र स्वदेशमै आत्मनिर्भर बनौं। मानव बेचबिखन तथा ओसार पसारको रोकथाम गरी नागरिक दायित्व पूरा गरौं।
0: नेपाल सरकार विज्ञापन बोर्ड।
7: बालक बालिकालाई काममा लगाएको पाइएमा कानुन अनुसार कडा कारवाही हुने व्यवस्था रहेको छ।
8: यहाँ साउजी को हुनुहुन्छ? यता बोलाउनुस्।
9: रेडियोमा बाल बालिकालाई श्रममा नलगाऊ भनेर सुन्ने अनि आफै काममा लगाउने?
8: हजुर, रेडियोले त भनिरहन्छ नि यिनीहरूलाई मैले काम नदिए भोकै पर्दैन, त्यही भएर मैले खाना बस्न दिएको छु, काम लिएको छु। हजुरहरूलाई के मतलब भयो र यस्तो कुरा?
9: हेर्नुहोस्, हामी श्रम कार्यालय र प्रहरी कार्यालयबाट आएका हौ। तपाईँ विरुद्ध बाल श्रम शोषण गरेको उजुरी परेको छ, तपाईँ हामीसँग जानुपर्छ, हिँड्नुहोस्।
8: होइन हजुर, होइन, कसले उजुरी गर्यो? मैले त त्यस्तो गरेको छैन हजुर, मैले त उनीहरूकै लागि गरेको, त्यो यसो नगरौँ न हजुर।
10: तपाईँले पनि बालबालिकालाई कामदारका रूपमा घर तथा कारखाना वा अन्यत्र कतै काममा लगाउनु भएको छ भने कुनै पनि बेला कारवाहीमा पर्न सक्नुहुन्छ।
11: 14 वर्ष मुनिका बालबालिकालाई काममा लगाएको पाइए 10,000 रुपैयाँसम्म जरिवाना र 1 वर्षसम्म कैद वा दुवै सजाय हुन सक्छ।
5: सबै प्रकारका बाल श्रम उन्मूलन गर्न एकजुट हौ, बाल श्रम अनुगमन संयन्त्र बलियो बनाऊ, बाल बालिकालाई श्रम होइन शिक्षा दियौ।
12: नेपाल सरकार विज्ञापन बोर्ड।

0: नेपाल सरकार विज्ञापन बोर्ड।
1: ए लौ न लौ लौ चट्याङ पर्ने आटो सबै जाने यता आओ त यता यो ठुलो रुखको फेदमा बसौ।
2: हुन्न हुन्न चट्याङ पर्दा रुखको फेदमा बस्नु हुँदैन, त्यहाँ त झन् जोखिम हुन्छ।
3: हो र
2: हो नि, चट्याङ पर्दा रुख मुनि र बिजुलीको खम्बा वा अग्लो ठाउँमा बस्नु हुँदैन, सुक्खा ठाउँ र घरभित्र झ्याल ढोका लगाएर बस्नुपर्छ।
3: अनि चट्याङबाट जोगिन अरू के गर्नुपर्छ?
2: चट्याङ पर्दा वा पर्ने सम्भावना हुँदा टेलिभिजन, फ्रिज, कम्प्युटर, वासिङ मेसिन, माइक्रो ओभन जस्ता विद्युतीय सामग्रीमा जोडेको तारको स्विच बन्द गर्नुपर्छ। यदि विद्युत बन्द गरिएन भने चट्याङ पर्न सक्ने सम्भावना उच्च रहन्छ।
3: चट्याङ पर्ने जोखिम कुन कुन समयमा बढी हुन्छ त्यो पनि भनिदिनुहोस् न।
2: धेरै जसो चट्याङ चैतदेखि जेठ महिनामा र सामान्यतया दिउँसो 3 बजेपछि बढी पर्ने सम्भावना हुनाले यो समयमा सचेत रहनुपर्छ।
4: नेपाल सरकार विज्ञापन बोर्ड।
5: एक युनिट रगतले 3 जना सम्मको ज्यान बचाउन सकिन्छ।
6: प्रत्येक स्वस्थ व्यक्तिले हरेक 3-3 महिनामा रक्तदान गर्न मिल्छ।
5: 45 किलोभन्दा बढी तौल भएका 18-60 वर्ष उमेर समूहका मानिसले रक्तदान गर्न मिल्छ।
6: रक्तदानले शरीर स्वस्थ राख्नुका साथै मुटु स्वस्थ राख्न मद्दत पुर्याउँछ।
5: शल्यक्रियाको क्रममा वा दुर्घटनापछि व्यक्तिको उपचारको लागि रगतको जरुरी हुन्छ।
6: रक्तदान बाहेक रगतको अर्को कुनै विकल्प छैन।
5: रक्तदान जीवनदान मात्र होइन, यो त दानहरू मध्येकै ठूलो दान, महादान हो।
6: त्यसैले रक्तदान गरौँ र अरूलाई पनि रक्तदान गर्न प्रेरित गरौँ।
7: ए के भयो, के को हल्ला खल्ला हो यो?
8: के हुनु, डोजर चलेको नि। अब त हाम्रा दुःखका दिन सकिए।
9: के सकिनु नि, गाउँमा सडक बने पनि बसा हिँड्नु पर्ला भन्ने डर छ, रातभरि सुत्न सके होइन?
7: होइन किन माइली भाउजू, अब गाडी चलेपछि हामीलाई नै सजिलो हुने हो क्या? खन्ने मात्रै होइन, हाम्रो जस्तो पछि पारिएको क्षेत्रमा सार्वजनिक यातायात पनि चल्नु पर्छ भनेर हामीले नै माग गर्नुपर्छ क्या?
9: सडक बन्दैमा के नै भइहाल्छ र, जथाभावी बाटो खनेकाले टारी खेतमा पहिरो जान थाल्यो, पर्तिरको मुहानको धारो पनि सुक्यो, अब पानी लिन 2 घन्टा तल खोलामा पुग्नुपर्छ, बाटो मात्र भएर के गर्ने?
8: हामीले त ध्यानै नदिएको।
9: त्यही त, भौतिक पूर्वाधारहरू बनाउनु पर्छ, तर वातावरण बिगारेर होइन, वातावरण बचाएर।
10: विकासका नाममा विनाश ननिम्त्याउँ। नेपाल सरकार विज्ञापन बोर्ड।
11: ओए साथी हेर न, क्या खतरा समाचार आइसक्यो। बाफ्रे, अब चाहिँ के हुने हो?
12: के आयो त्यस्तो? यत्तिकै पत्याइहाल्छ यो रोहन, सामाजिक सञ्जालमा आउँदैमा यत्तिकै पत्याउनु पर्छ त, मिथ्या र भ्रामक सूचना हुनसक्छ, यसै नआतिन, यस्तो त जसले लेखिहाल्छ नि।
11: अरे मिथ्या भ्रामक भन्छ, के हो यो भनेको चाहिँ?
12: तिमीलाई थाहा थिएन?
11: थाहा थिएन।
12: सुन, मिथ्या सूचना भनेको आफूले थाहा नै नपाएको कुरा लेख्ने वा फैलाउने कुरा हो, अनि भ्रामक सूचना भनेको चाहिँ जानी जानी नियतवश आफ्नो फाइदा वा स्वार्थका लागि फैलाउने गलत सूचना हो। यस्ता सूचनाले समाजलाई भ्रमित बनाउँछ, खण्डित पार्छ, निराशा बढाउँछ र अविश्वास पनि सृजना गर्छ।
11: ओहो, त्यसो भए त यस्ता सूचना सेयर लाइक गर्नु हुँदैन रहेछ है?
12: हो नि, भ्रामक र मिथ्या सूचना सेयर तथा कमेन्ट केही पनि गर्नु हुँदैन। सेयर गर्ने भए पनि त्यो सूचना सत्य तथ्य हो कि होइन यकिन गर्नुपर्छ, त्यसको स्रोत थाहा पाउनुपर्छ, मिति र फोटो मिल्छ कि मिल्दैन राम्रोसँग हेर्नुपर्छ, आधिकारिक माध्यम हो कि होइन त्यो पनि थाहा पाएर मात्रै सेयर र कमेन्ट गर्नुपर्छ, बुझ्यौ?
13: भ्रामक सूचना नफैलाऊ, जिम्मेवार नागरिक बनाऊ,
14: आधिकारिक स्रोतबाट प्राप्त सूचनालाई मात्र विश्वास गरौँ।
4: नेपाल सरकार विज्ञापन बोर्ड।
15: हेलो
16: हेलो,
15: म हजुरको बैंकबाट बोलेको। तपाईँको म्यासेजमा एउटा ओटिपी नम्बर आएको छ, मलाई दिनुहोस् त, तपाईँको खाता अपडेट गरिदिन्छु।
16: हुन्छ हुन्छ, पठाउनुहोस् है। ए ए नानी छोरी,
17: हजुर
16: यहाँ आऊ त नानी, यहाँ हेर त, यहाँ ब्याङ्कबाट फोन गरेर के नम्बरमा आएको छ, दे त नानी, ल
17: दिन त। हेलो भन्नुहोस् त।
15: हेलो हजुर,
17: हजुर
15: त्यहाँ आएको ओटिपी नम्बर भन्नुहोस् त, म तपाईँको खाता अपडेट गरिदिन्छु।
17: ए
18: मलाई मूर्ख बनाउन खोज्नु भएको तपाईँले? मेरो म्यासेजमा आएको गोप्य ओटिपी नम्बर तपाईँलाई दिएर हामीलाई लुट्ने?
16: ए नानी, के भनेर छ? के भयो
18: हेर्नुहोस् बा, ब्याङ्कले कहिले ओटिपी नम्बर माग्दैन। अपरिचित मान्छेलाई आफ्नो व्यक्तिगत सूचना दिनु हुँदैन। यस्ता ठगले प्रलोभन देखाएर ठगी गर्छन्। अबदेखि कसैले ओटिपी नम्बर माग्यो भने नदिनुहोस् है बा।
16: ल ल ल, म किन दिन्थे?
5: अपरिचित व्यक्तिलाई आफ्नो इमेल वा अन्यको पासवर्ड, बैङ्कको युजर जस्ता संवेदनशील सूचना र जानकारी नदिउँ।
19: बलियो पासवर्ड राखौँ र समय समयमा परिवर्तन गरौँ।
5: ठगीको शङ्का लागे तत्काल नजिकको प्रहरी वा नेपाल प्रहरी तथा साइबर ब्युरोमा उजुरी वा जानकारी गराउँ।
19: अनलाइन ठगीबारे सचेत बनाऊ, यसबाट आफू पनि जोगियौँ र अरूलाई पनि जोगाऊ।
5: नेपाल सरकार, विज्ञापन बोर्ड।
15: हेर न, यस्ता मान्छे त बिहान बिहान ननिस्के पनि हुने नि। भर्खर खुट्टा नभएको मान्छेले अल्झायो, अहिले फेरि आँखा नदेख्यो।
8: होइन, के भन्नुभएको? हेर्दा त मान्छे बुझ्ने जस्तो हुनुहुन्छ, यसरी अर्कालाई भन्न पाइन्छ?
15: होइन, ठिकै त भने नि, काम त केही गर्न सक्दैनन्। अरूलाई अल्झाउनेलाई नभनेर मैले कसलाई भनौँ त?
20: अङ्कल, अङ्कल आउनुहोस्, म हजुरलाई बाटो कटाइदिन्छु।
21: धन्यवाद बाबु, तिमीले मलाई सहारा मात्र होइन सम्मान पनि दियौ।
18: समस्या शरीरमा होइन दाई, तपाईँ हाम्रो सोचमा छ।
15: भइगयो भइगयो, म अलि आवेशमा आएछु, अलि हतारमा पनि थिएँ, बाबुले आँखा खोलिदिए, धन्यवादै बाबु।
22: नेपालको संविधानले हरेक नागरिकलाई समान अधिकार र सम्मानको रक्षा गर्छ। जात, लिङ्ग, अपाङ्गता वा सीमान्तकृत पहिचानको आधारमा गरिने विभेद केवल गलत व्यवहार मात्र होइन, कानुनी रूपमा दण्डनीय अपराध पनि हो।
23: अरूको सम्मान गरौँ, सम्मानित जीवन बिताउँ, सभ्य समाज निर्माण गरौँ।
4: नेपाल सरकार, विज्ञापन बोर्ड।
24: आफ्ना बालबालिकालाई उचित समय दिने र उनीहरूसँग घुलमिल हुने बानी बसालौँ।
25: उनीहरूसँग प्रविधिले ल्याएको सकारात्मक एवं नकारात्मक प्रभावहरू बारे छलफल गरौँ।
24: बालबालिकालाई उचित शिक्षा, संस्कार र समय दिने हामी अभिभावकको दायित्व हो।
25: उनीहरूलाई सही र गलत छुट्याउने क्षमता विकासमा हाम्रो मद्दत आवश्यक पर्छ।
24: बालबालिकाको जिज्ञासु स्वभावलाई झर्केर होइन, सकारात्मक सोचका साथ समय दिएर सम्बोधन गरौँ।
25: माया र सद्भावले मात्र बालबालिकालाई
24: नेपाल सरकार, विज्ञापन बोर्ड।

0: बाबा मलाई आज स्कुल जाने मन छैन, आज जाँदिन नि है।
1: लो किन नि, के भयो सन्चो भएन?
0: होइन, यतिकै जानै मन लागेन।
1: यतिकै पनि हुन्छ?
0: मैले साइन्सको कन्ठै गर्न सकिनँ, सरले कुट्नुहुन्छ।
1: ए कुरा त्यस्तो पो, ल हिँड म पनि तिमीसँगै जान्छु। नमस्ते म्याडम, म रिनाको बुवा।
2: नमस्ते, कति कामले पाल्नु भयो?
1: आज रिनाले स्कुल जान्न भनी साइन्सको कण्ठ गर्न सकिन रे, सरले पिट्नुहुन्छ भन्दै थिए।
2: ओहो, हो र, हजुर आएर राम्रो गर्नुभयो। विद्यार्थीलाई कुट्न तर्साउन कहाँ पाइन्छ र? विद्यार्थीलाई शारीरिक तथा मानसिक सजाय गरे 1 वर्षसम्म कैद र 50,000 जरिवाना हुन्छ। म साइन्सको सरलाई सम्झाउँछु। रिना तिमी क्लासमा जाऊ त, सरले केही गर्नुहुन्न।
0: हस् म्याडम।
3: नेपाल सरकार विज्ञापन बोर्ड।
4: म सानै उमेरमा बेचिए, बाध्यतावश यौन कर्मी बने, बल्ल देश फर्किए बाँचेर। तर अहिले प्रत्येक दिन र क्षण मरिरहेछु। न घर परिवारले न समाजले मलाई स्वीकार्छ, यही आश्रय मेरो जीवन हो। सबैबाट म र मबाट सबै टाढा त भए, त्यति मात्र कहाँ हो र? खुसी र हाँसो पनि मबाट सदाका लागि टाढा भए।
5: दिदी, म पनि 12 वर्षमा बेचिएँ, आफन्तले नै फकाएर लगे। झन्डै 10 वर्ष बिताएँ, रोग लाग्यो, निकालिएँ। अब हजुरकै जस्तो न जाने ठाउँ, न इष्टमित्र, न साथी सङ्गति। जिउँदैछु तर प्रत्येक क्षण मरे जत्तिकै छु दिदी।
6: तपाईँ तथा तपाईँका सन्ततिलाई नजिकका आफन्तले विभिन्न बहानामा बेच्न सक्छन्। कुनै पनि बहानामा झुक्याएर विदेश लानु वा वेश्यावृत्तिमा लगाउनु, कर कापमा पार्नु, अङ्ग झिक्नु अपराध हो।
7: मानव बेचबिखन गर्नेलाई 20 वर्ष कैद, 5,00,000 जरिवाना हुन सक्छ। वेश्यावृत्तिमा लगाउनेलाई 10 वर्षको जेल सजाय हुन सक्छ। मानव बेचबिखनबाट कमाएको सम्पत्ति जफत हुन्छ।
6: मानव बेचबिखन अपराध हो। यस्तो अपराधमा संलग्न जो कोहीलाई कारवाहीको दायरामा ल्याऊ। बेचबिखन हुनबाट आफू पनि जोगियौं, अरूलाई पनि जोगाऊ।
8: हामी सबैको एउटै आवाज, मानव बेचबिखन मुक्त समाज।
9: नेपाल सरकार विज्ञापन बोर्ड।
10: ज्येष्ठ नागरिक ज्ञान र अनुभवका स्रोत हुन् भने सन्ततिका लागि पथ प्रदर्शक पनि हुन्।
11: उनीहरूमा रहेको ज्ञान, सीप र अनुभवलाई पुस्तान्तरण गरौं।
10: ज्येष्ठ नागरिक एवं असहायलाई परिवारका साथ हेर विचार, माया र सम्मान गरौं।
11: ज्येष्ठ नागरिक तथा असहायको स्याहार सुसार, सरसफाई र उपचारमा ध्यान पुर्याउँ।
10: हामीले अहिले गरेको व्यवहार हाम्रा भावी पुस्ताले पनि सिक्छन्।
11: कतै अहिले आफैले गरेको व्यवहारको परिणाम आफैले भोग्नु पर्ने त होइन।
10: सजग रहौं, आफ्ना अग्रजको सम्मान गरौं, आफ्ना सन्ततिलाई असल शिक्षा र संस्कार देऊ।
12: नेपाल सरकार विज्ञापन बोर्ड।
13: नमस्कार स्वयंसेविका दिदी।
14: नमस्कार नमस्कार, दुई जिउको भएपछि स्वास्थ्य चौकी गएर जाँच गराइरहेकी त छौ नि?
15: स्वास्थ्य चौकी त म लगिहाल्छु नि दिदी, यिनले गाह्रो माने पनि लान्छु नि।
14: कस्तो राम्रो, यस्तो भएपछि सुख शान्तिले घर खोज्दै आइहाल्छ नि।
13: स्वास्थ्य चौकीमा हामीलाई गर्भवतीले दुध, फलफुल, सागसब्जी, अन्डा, माछा मासु खानुपर्छ। यस्ता पोसिलो खानेकुराले आमा र बच्चाको स्वास्थ्य राम्रो हुन्छ भन्नुभएको छ।
14: हो त,
15: हामीले बच्चाको नाम समेत जुराइसक्यौँ नि दिदी।
14: आहा, कस्तो राम्रो। यस्तो कुरा आफूले मात्रै थाहा पाएर बस्ने होइन नि, छरछिमेकका अरूलाई पनि बताउनु पर्छ।
16: नेपाल सरकार विज्ञापन बोर्ड।
17: मुआ मुआ, ल ल ल, यता नआऊ है बुहारी, तलै बस, छाचुक नगर। आज कति दिन रे?
18: 3 दिन भयो।
17: तिमीलाई थाहा छ रिन, अझै पनि धेरै ठाउँमा महिनावारी भएका 5 दिनमा फरक फरक व्यवहार गरिन्छ। कतै घर बाहिर राखिन्छ, कतै चाहिँ घरभित्रै फरक व्यवहार गरिन्छ।
18: केही हुन्न मुआ, छुनै नहुने होइन कि, सफा गरे भइहाल्यो नि।
17: आ जेसुकै भन, म छाउन्जेल चाहिँ 4 दिन चाहिँ बार्नुपर्छ है, पछि जेसुकै गर।
18: मुआ, महिनावारी भएको बेला खान नदिनु, भान्सा वा पूजा कोठामा जान नदिनु, केही कुरा छुन नदिनु, यी सबै विभेद हुन्। यस्ता कार्य कानुन र संविधान विपरीतका काम हुन्। अरूलाई भन्नुभयो भने त कारवाही हुन्छ मुवा, पहिलाको जस्तो छैन अहिले।
19: हो, तिमीले ठिक भन्यौ बुहारी, महिनावारी हुँदा वा नहुँदा समान व्यवहार हुनुपर्छ। यस्तो काम समानता, स्वतन्त्रता, महिला हक विरुद्ध छ। यस्तो विभेद मानसिक, शारीरिक, योजनले हिंसामा पनि जोडिएको हुन्छ। कस्तो नबुझेको?
17: भो भो, ससुरा बुहारी मिल्नु पर्दैन, मैले बुझेँ, अबदेखि गर्दिनँ। हामीले जे सिक्यौँ त्यही भनेको त हो नि, के गर्नु, हाम्रो पालामा जस्तो कहाँ हुन्छ र अहिले।
20: महिनावारीलाई मर्यादित बनाऊ, विभेद अन्त्य गरौँ।
6: नेपाल सरकार विज्ञान

0: लगभग सबैजना आइसक्नु भयो, आजको वडास्तरको छलफल सुरु गरौँ न त।
1: हुन्छ
2: हुन्छ ल हुन्छ।
0: आज हामी पहिरो जानु पूर्वको लक्षणहरूको बारेमा विज्ञको कुरा सुन्छौँ।
1: हेर्नुहोस्, भिरालो र सुक्खा जमिनमा पानी रसाउने, जमिन भुक्को फुल्ने, धाजा फाट्ने वा पहिल्यै फाटेको छ भने धाजा फराकिलो हुने र जमिन भासिने जस्ता लक्षण पहिरोका लक्षणहरू हुन्।
3: ल, पहिरोका पनि लक्षण हुन्छन् र भनेको? हामीले त पहिरो ईश्वरको लीला पो सम्झेको त। सचेत भन्दा पहिरो जाने सङ्केत थाहा हुने रहेछ है।
1: हो नि, पहिरो जानु पहिले जमिन मुनिबाट चट्याङ परेको जस्तो ठुलो आवाज आउने, पानीको मूल सुक्ने वा धमिलो हुने, रुख र बिजुलीका पोलहरू ढल्किने जस्ता लक्षणहरू देखिन सक्छन्।
0: पहिरो जाने सङ्केत थाहा पाएर के गर्नु? बसेको ठाउँ छोड्न सकिन्न।
1: त्यसो भनेर कहाँ हुन्छ? पहिरो जाने सङ्केत देखियो भने तुरुन्तै सुरक्षित स्थलमा गइहाल्नुपर्छ।
3: घरका सरसामान निकाल्नु पर्यो, यत्तिकै हिँडिहाल्न मिलेन।
1: यस्तो गल्ती चाहिँ झुक्किएर पनि गर्नु हुँदैन। घरका सरसामान निकाल्ने तर्फ लाग्नु भनेको जोखिम बढाउनु हो। सामानको लोभ गरेर अलमल गर्न थाल्नुभयो भने पहिरोका कारण ज्यान समेत जान सक्छ।
0: हो, उहाँले भनेको कुरा सही हो। ज्यान बाँचे पो धन, ज्यानै नभए के धन के मन।
4: नेपाल सरकार विज्ञापन बोर्ड।
5: आज त तिमी धेरै मलिन थकित देखिन्छौ नि, के भयो?
6: उसले आज फेरि गाली गर्यो, पैसा पनि दिएन, मोबाइल पनि खोस्यो।
5: ओहो दिदी, कुट्नु मात्र हिंसा होइन, गाली गर्नु, डर देखाउनु, पैसा नियन्त्रण गर्नु, यी सबै घरेलु हिंसा हुन्।
6: हो र, मैले त सोचेकै थिइनँ, यी त घरभित्रका सामान्य कुरा होलान् भनेर।
5: होइन नि, घरेलु हिंसा भनेको घरभित्र वा नजिकको सम्बन्धमा हुने कुनै पनि प्रकारको दुर्व्यवहार हो। यसमा शारीरिक हिंसा, मानसिक हिंसा, भावनात्मक हिंसा, यौन हिंसा सबै पर्छन्। मोबाइल नियन्त्रण गर्नु, आवत जावत रोक्नु पनि निजी कुरा होइनन् नि, घरेलु हिंसा हुन्, अपराध हुन्।
6: त्यसो भए अब म चुप बस्दिनँ, सहायता खोज्छु।
7: घरेलु हिंसा कसुर र सजाय ऐन 2066ले हिंसा गर्नेलाई जरिवाना र कोही दुवै सजाय हुन सक्ने व्यवस्था गरेको छ। हिंसा गर्नेले 3,000-25,000 जरिवाना वा 6 महिनासम्म कैद भोग्नुपर्छ। दुर्व्यवहार दोहोरिएमा सजाय दोब्बर हुन्छ।
8: हिंसा सहनु पनि अपराध हो। हिंसा भएको छ भने नजिकको प्रहरी कार्यालयमा उजुरी दिनुहोस्। उजुरी गर्दा दोषीलाई कारबाहीको दायरामा ल्याउन सकिन्छ।
9: नेपाल सरकार विज्ञापन बोर्ड।
1: ए बाबु, अँध्यारो

0: सर्पको टुकाइबाट बच्न त खेतबारी र झाडीमा जाँदा गमबुट लगाउने, सुत्नु अघि ओछ्यान टकटक्याउने र झुल हालेर मात्रै सुत्ने बानी बसाल्नु पर्छ भनेर मिसले भन्नुभएको थियो।
1: अनि सर्पको टोकाइबाट जोगिन घर वरिपरि सफा राख्ने, घाँस पराल र दाउरा झिक्न जाँदा सचेत हुने भनेर मिसले भन्नुभएन?
0: भन्नुभयो नि। मिसले त घर वरिपरि दुलोहरू पुर्ने र ताल तलैया नदीनालामा विषालु सर्प हुन सक्ने भएकोले नजाने पनि भन्नुभएको थियो।
1: हो, सावधानी अपनाउँदा सर्पको टोकाइबाट बस्न सकिन्छ, सानो लापरवाहीले ज्यान जान सक्छ।
2: सतर्कता अपनाउने गरौं, सुरक्षित बनौं।
3: नेपाल सरकार विज्ञापन बोर्ड।

0: यदि कोही महिलाको इच्छा विपरीत जबरजस्ती प्रलोभन देखाई प्रेम सम्बन्ध बनाई पद प्रतिष्ठा या पैसाको मोहमा पारेर या झुक्याएर राखिने यौन सम्बन्ध जबरजस्ती करनी हो। कसैले 18 वर्ष भन्दा कम उमेरको बालिकालाई निजको मंजुरी नै लिएर यौन सम्बन्ध राखे पनि यो जबरजस्ती करनी नै हुन्छ। यस्तो कार्य दण्डनीय छ। खबरदारी गरौं, कोही कसैलाई यस्तो परेमा उजुरी गरौं र कानूनी कारवाही गरौं।
1: नेपाल सरकार विज्ञापन बोर्ड।

0: ए श्याम भाइ, त्यो पारीको बाटो बनाउने भनेर काम थालेका थिए तर रोकिएछ, किन हँ? तिमीलाई केही थाहा छ?
1: खोइ दिदी, ठेकेदार र पालिकाले बजेट पुगेन भनेको छ रे, के भएको हो कुन्नी?
0: त्यसो हो भने यसो गर्नु पर्ला भाइ, उपप्रमुखलाई भेटेर सोधौँ न त के भएको रहेछ।
1: ए दिदीले सही भन्नुभयो, उसो भए दिपा र रमितलाई पनि सँगै लिएर जाउँ न।
0: ए भाइ बहिनी हो, तिमीहरू के गर्दैछौ त्यहाँ?
1: यता आइजाऊ न, एकपटक पारीको बाटो किन बन्न रोकिएको रहेछ बुझेर आउनु पर्यो।
2: कहाँ जाने दिदी? उपप्रमुखलाई भेट्न।
0: नमस्कार उपप्रमुख ज्यू।
3: ओहो नमस्कार नमस्कार, सबैजना आउनु भएछ त, ल बसौँ बसौँ, कति कामले होला, आउँदै नआउने साथीहरूलाई पनि देख्छु त।
0: खासमा कुरा के हो भने उपप्रमुख ज्यू, हाम्रो गाउँपारीको बाटो बन्दै थियो, बन्दा बन्दै रोकिएछ, अनि यसो बुझ्दा पालिकाले बजेट दिएन भन्ने सुन्यो। खास कुरा चाहिँ के रहेछ त भनेर यहीँ आएको बुझ्नलाई।
3: ए त्यो पारीको बाटो बन्दै छ त, बनिहाल्छ नि, किन हतार गर्नु भए? हामी त बाटो बनाउनै भनेर त आएका हौ नि, हतार नगरौँ न साथीहरू, बन्छ।
1: रोकिएको पनि 5-6 महिना भइसक्यो, के भएको रहेछ भनेर जानकारी लिउँ भनेर उपप्रमुख ज्यू।
3: बाटो बन्छ, समयमै बन्छ, म अरू के भनौँ, हेर्नुहोस् अहिले अलि हतारमा छु, पछि कुरा गरौँ न, अहिले चाहिँ म निस्केँ है।
1: अब यतिकै छोड्न हुन्न साथीहरू, बाटो के कारणले रोकिएको पत्ता लगाएरै छाड्नुपर्छ।
0: अनि के गर्नु त अब, उहाँ त निस्किसक्नु भयो।
4: अब यसो गरौँ दिदी, म सूचनाको हकको प्रयोग गरी जानकारी माग गर्छु, हेरौँ न के भएको रहेछ।
5: हरेक नागरिक निगरानीकर्ता र प्रयोगकर्ता हो। तपाईँको गाउँमा भएका वा हुन नसकेका विकास निर्माण, सडक, धारा वा अन्य योजनाको निगरानी गरौँ, शङ्का लागे उजुरी गरौँ, भ्रष्टाचारमा शून्य सहनशीलता अपनाऊ, सचेत नागरिकको भूमिका निर्वाह गरौँ।
6: नेपाल सरकार विज्ञापन बोर्ड।
7: ए दाई, ए दाई, पख्नुस् त पख्नुस्, के गर्नु भएको?
8: ले देख्नु भएन, औषधि हालेको।
7: लौन शरीर ढाक्ने कपडा, मास्क र पन्जा खोइ, यत्तिकै बोट बिरुवामा विसाल्ने?
8: एकैछिन त हो नि, धेरै बेर होइन, खोइ अहिलेसम्म केही भएको छैन। तपाईँ पनि
7: हेर्नुहोस् दाई, यसरी बाली नालीमा विषादीको प्रयोग गर्दा प्रयोगकर्ता र उपभोक्ता दुवैलाई जोखिम हुन्छ। तत्काल विषादीले किरा मारे पनि अन्तत मानिस, जीव जन्तु, माटो, पानी र समग्र वातावरणमा गम्भीर असर पुर्याउँछ।
8: हजुर,
7: विषादी हालेको खानेकुरा खाँदा हामीलाई गम्भीर खालका रोग लाग्न सक्छ।
8: ए विषादीले धेरै नै जोखिम हुन्छ है क्या हो नानी?
7: हो नि, रासायनिक विषादी प्रयोग गर्ने र प्रयोग गरेको फलफुल तरकारी खानेलाई रिङ्गटा लाग्ने, टाउको दुख्ने, मूर्छा पर्ने, थकान महसुस हुने र होस हराउने जस्ता तात्कालीन र क्यान्सर, ट्युमर तथा श्वास प्रश्वास सम्बन्धी दीर्घकालीन समस्याहरू देखिन सक्छ।
8: ए अनि नानी, विषादी प्रयोग नगरे अन्नबाली नै हुँदैन, किरा लाग्छ हाल्नु त पर्यो नि।
7: सुन्नुहोस् दाई, रासायनिक विषादीको सट्टा जैविक तथा परम्परागत विषादीको प्रयोग गर्न सकिन्छ। यसका धेरै विधिहरू छन्, यसले त तपाईँ, तपाईँको परिवार र उपभोक्ता समेतलाई गम्भीर असर पुर्याउँछ।
8: ए हस् नानी, मैले बुझेँ, म परम्परागत विषादी नै प्रयोग गर्छु।
9: नेपाल सरकार विज्ञापन बोर्ड।
7: ए दाई, पख्नुस् त पख्नुस्, के गर्नु भएको?
8: ले देख्नु भएन, औषधि हालेको।
7: लौन शरीर ढाक्ने कपडा, मास्क र पन्जा खोइ, यत्तिकै बोट बिरुवामा विसाल्ने?
8: एकैछिन त हो नि, धेरै बेर होइन, खोइ अहिलेसम्म केही भएको छैन। तपाईँ पनि
7: हेर्नुहोस् दाई, यसरी बाली नालीमा विषादीको प्रयोग गर्दा प्रयोगकर्ता र उपभोक्ता दुवैलाई जोखिम हुन्छ। तत्काल विषादीले किरा मारे पनि अन्तत मानिस, जीव जन्तु, माटो, पानी र समग्र वातावरणमा गम्भीर असर पुर्याउँछ।
8: हजुर,
7: विषादी हालेको खानेकुरा खाँदा हामीलाई गम्भीर खालका रोग लाग्न सक्छ।
8: ए विषादीले धेरै नै जोखिम हुन्छ है क्या हो नानी?
7: हो नि, रासायनिक विषादी प्रयोग गर्ने र प्रयोग गरेको फलफुल तरकारी खानेलाई रिङ्गटा लाग्ने, टाउको दुख्ने, मूर्छा पर्ने, थकान महसुस हुने र होस हराउने जस्ता तात्कालीन र क्यान्सर, ट्युमर तथा श्वास प्रश्वास सम्बन्धी दीर्घकालीन समस्याहरू देखिन सक्छ।
8: ए अनि नानी, विषादी प्रयोग नगरे अन्नबाली नै हुँदैन, किरा लाग्छ हाल्नु त पर्यो नि।
7: सुन्नुहोस् दाई, रासायनिक विषादीको सट्टा जैविक तथा परम्परागत विषादीको प्रयोग गर्न सकिन्छ। यसका धेरै विधिहरू छन्। यसले त तपाईँ, तपाईँको परिवार र उपभोक्ता समेतलाई गम्भीर असर पुर्याउँछ।
8: ए हस् नानी, मैले बुझेँ। म परम्परागत विषादी नै प्रयोग गर्छु।
9: नेपाल सरकार, विज्ञापन बोर्ड।
10: बाबु, एउटा राम्रो घरको नक्सा बनाउनु पर्यो।
11: राम्रो सँगसँगै बलियो, बस्न योग्य र किफायती घर पनि बनाउनु पर्छ नि काकी।
10: बस्न योग्य र किफायती भन्या चाहिँ के हो बाबु?
11: हेर्नुस् काकी, हाम्रा पूर्वजहरूले हिमाल, पहाड र तराईमा हावापानी अनुकूल घर बनाउँथे। तर अचेल सबैतिर हावापानी अनुकूल नभएका एकै खाले घर बन्न थालेपछि गर्मीमा तातो र जाडोमा असाध्यै चिसो हुने गरेको छ, जसले अनेकौँ स्वास्थ्य समस्या निम्तने। पङ्खा, एसी र हिटरहरूको बढी प्रयोग गर्दा बिजुलीको खपत बढी हुन गई बिल धेरै तिर्नुपर्ने भइरहेको हुनाले आर्थिक भार बढिरहेको छ।
10: तिमीले त बडो गम्भीर कुरा पो गर्यौ बाबु।
11: हो काकी, बस्न योग्य घरमा स्वास्थ्य राम्रो हुन्छ, आर्थिक भार कम पर्छ र यस्तो घर बनाउन बैंकबाट सहुलियत दरमा कर्जा पनि पाइन्छ। थप जानकारी चाहिएमा आफ्नो पालिका वा पिन परियोजनाको फोन नम्बर 01-5421-760 सम्पर्क गर्नुहोस्।
12: अब बन्ने घर बस्न योग्य घर। युरोपियन युनियनको आर्थिक सहयोगमा पिन परियोजना तथा रोल्पा नगरपालिकाद्वारा जनहितमा जारी सन्देश।

0: व्यवसाय सुरु गर्न सक्नुहुनेछ, स्वरोजगार बन्ने उत्कृष्ट अवसर प्राप्त गर्नुहुनेछ। साथै प्युठानको भिमरी स्थित प्राची चप्पल पसलमा हातैले बनाइएका चप्पल, जुत्ता तथा आवश्यक सम्पूर्ण सामग्रीहरू पनि उपलब्ध रहेको जानकारी गराइन्छ। तालिममा सहभागी हुन इच्छुक महानुभावले आजै सम्पर्क गर्नुहोस्। थप जानकारीका लागि सम्पर्क व्यक्ति चित्रा घरती मगर, सम्पर्क मोबाइल 97625 28 990। महिला रोग विशेषज्ञ डाक्टर आउने बारे जीवन अनुमोल मेडिकल हल सुलीचौर रोल्पाको सूचना। हजुर, नेपालगञ्ज मेडिकल कलेजमा कार्यरत महिला रोग विशेषज्ञ डाक्टर गोमा रिमाल एमबीबीएस एमडी,
1: मिति 2083 जेठ महिनाको 8 गते शुक्रबारका दिन
0: सुनिल स्मृति गाउँपालिका सुलीचौरमा अवस्थित जीवन अनमोल मेडिकल हलमा आउनुहुने भएको हुँदा निम्न समस्या भएका बिरामीहरूले मौकाको फाइदा उठाउनु हुन हार्दिक अनुरोध गरिन्छ। डाक्टरद्वारा दिइने सेवाहरू तल्लो पेट दुख्ने, पिसाब पोल्ने, बारम्बार बच्चा खेर गइरहने, लामो समयसम्म बच्चा नरहने, यौन सम्पर्क पोल्ने गाह्रो हुने, यौन अङ्ग चिलाउने, सेतो पानी बग्ने, महिनावारीको समयमा अत्याधिक पेट दुख्ने, ढाड कम्मर दुख्ने, पाठे घर खसे जस्तो हुने, पाठे घर खसेको, कोखा दुख्ने, स्तनमा गाँठागुठी पलाएको, स्तन दुख्ने आदि महिला सम्बन्धी सम्पूर्ण समस्या भएका बिरामीहरूले सम्पर्क गर्नुहोला। जीवन अनमोल मेडिकल हल सुलीचौर रोल्पा। हाम्रा दैनिक सेवाहरू भिडियो एक्सरे, डिजिटल एक्सरे, रगत सम्बन्धी सम्पूर्ण चेक जाँच गरिन्छ। थप जानकारीका लागि सम्पर्क मोबाइल 98511883987।

0: सानिमा रिलायंस लाइफ इंश्योरेंस खुले राजियों।
1: मिठो सुगन्धले मेरो मन एकदमै शान्त हुन्छ प्रभु।
2: हप्ताको सात दिन सात छुट्टै सुगन्धले हरेक दिनको एउटा शुभ सुरुवात हुन्छ। मंगलदीप अर्पण 7-in-1 अगरबत्ती अब मात्र 30 रुपियाँमा।
3: नसर्ने रोगहरूको जाँच स्क्रिनिङ सम्बन्धी सूचना
4: स्वास्थ्य कार्यालय रोल्पा र रोल्पा जिल्लाका स्थानीय तहहरूको संयुक्त आयोजनामा 30 वर्ष माथिका व्यक्तिहरूको नसर्ने रोगहरू उच्च रक्तचाप मधुमेह मृगौलाको रोग तथा मोटोपनको जाँच गर्ने कार्यक्रम स्थानीय तह अन्तर्गतका स्वास्थ्य संस्थाहरूबाट समुदायमै गई सञ्चालन हुन गइरहेको हुँदा आफ्नो स्वास्थ्य अवस्था जाँच गरी मौकाको फाइदा लिनु हुन अनुरोध गर्दछौ। थप जानकारीको लागि नजिकैको स्वास्थ्य संस्थामा सम्पर्क गर्नु हुन अनुरोध गर्दछौ।
3: अनुरोधक स्वास्थ्य कार्यालय रोल्पा। रोल्पा
5: होइन सन्ध्या, बल्ल बल्ल लिबाङ बजार पनि आइपुग्यो। गाडीले उफार्दा उफार्दा मलाई त साह्रै भोक लाग्यो, तिमीलाई लागेको छैन?
6: भोक त मलाई पनि लागेको छ नि। बिहान खाएको जति गाडीले उफारेर सबै माथिबाट आइसक्यो, पेट पनि कस्तो खाली खाली भएको छ, साह्रै भोक लागिरहेको छ। जाऊँ न कतै नास्ता खान।
5: ओली नास्ता पसल, ओए सन्ध्या उता हेर न, ओली नास्ता पसलमा जाऊ है त।
6: जाऊ जाऊ, जहाँ भए पनि नास्ता खाने त हो नि।
7: हजुर, हामी कहाँ भेज चाउमिन, अन्डा चाउमिन, चिकन मोमो, चिकन लेग पिस, आलु परौठा, अन्डा बर्गर, चिकन चिल्ली, ब्रेड पकौडा, भेज पकौडा, रोटी तरकारी, रोटी मासु, चिउरा मासु, दुध चिया, कालो चिया र कफी पाइनुका साथै होम डेलिभरीको पनि सुविधा रहेको छ।
5: मिन बहादुर ओली, सम्पर्क मोबाइल नम्बर 97618 36758।
7: ओली नास्ता पसल, रोल्पा नगरपालिका 2 पिपल चौतारा लिबाङ रोल्पा।
3: नोट, विगत लामो समयदेखि होटल तथा रेस्टुरेन्ट क्षेत्रमा काम गरेर अनुभव प्राप्त गर्नुभएका प्युठानी कुकद्वारा सम्पूर्ण परिकारहरू तयार गरिन्छ।
5: वाह, नास्ता होस् त यस्तो
6: कस्तो,
5: ओली नास्ता पसल जस्तो।
8: ओ काकु, कहाँ जान लाग्नु भयो? बिहान नै हिँडिराख्नु भएको छ चिटिक्कै परेर।
9: ओ त्यहाँ रासु, कहाँ जाने अब, तैँलाई खोज्दै आइरहेछु।
8: ओहो, केही काम थियो कि काकु?
9: अब कुरा के भने नि केटा, बगालोसँग सल्लाह गरिदियो, भोलि नै अब कामको लागि बाहिरै जानुपर्ने छ। आफू बाहिरै जाँदाखेरि घरमा पनि दुःख बिरानो त सोध्नु पर्ला, त्यसको लागि भएको एउटा मोबाइल मैले लगेर जाने भयो कि। अब घरमा एउटा मोबाइल राखिदिन पाएपछि ढुक्कले फोनसन गर्दा हुन्थ्यो, बाहिर गए पनि गाह्रो साह्रो बुझ्न हुन्थ्यो भनेको। एउटा अलिक गतिलो मोबाइल किन्ने थाउ कहाँ होला, त अलि थाथा भाथा मान्छे केही मेसो लगाइदिन्थिस् कि भनेर।
8: ओहो काकु, तपाईँले थाहै नै रहेनछ, म पनि क्लबको काम लिएर त्यही ठाउँमा जाँदै थिएँ। तपाईँ चिन्ता नगर्नुहोस्, हाम्रै गाउँमा रहेको न्यू रोल्पाली मोबाइल इलेक्ट्रोनिक पसल तथा रोल्पाली सोलर एन्ड प्रिन्ट सेन्टरमा गए त तपाईँ र मेरो समस्या सबै त्यही समाधान हुन्छ। बरु जाउँ, हिँड्नु सँगै जाउँ।
10: हाम्रा सेवाहरू, हामी कहाँ सबै कम्पनीका सोलर सेट, साउन्ड सिस्टम, टिभी, डिस होम, वाइफाई, बिक्री मर्मत तथा प्रमाण पत्र, सूचना टाइपिङ, प्रिन्टिङ गरिन्छ।
3: प्रोपराइटर खबर कुमार घरती मगर, सम्पर्क मोबाइल नम्बर 98449206664 र 98449773000। न्यू रोल्पाली मोबाइल एन्ड इलेक्ट्रोनिक्स सेन्टर तथा रोल्पाली सोलर एन्ड प्रिन्ट सेन्टर, सुनछहरी गाउँपालिका 3 जरबाङ बाहिरी गाम रोल्पा।
11: अयनी बाबे, कति दुखेको, रात दिन दुखेको दुखै छ।
5: होइन बाजे, के भयो र यस्तरी छटपटाइरहनु भएको छ तपाईँ?
11: के हुनु र बाबु, रात दिन दाँत दुखेर पुरानै जला जस्तो भइसक्यो। न खाना खान दिन्छ, न तातो चिसो खान दिन्छ।
5: ए बाजी पनि यति सानो कुरामा किन चिन्ता मान्नुहुन्छ? मेरो पनि त गुटका पान खाएर दाँत कस्तो बाथ्यो, त्यही माथि किराले दाँत सका पारिदिया थियो। अहिले मेरो दाँत हेरौँ त टिलिक्क टल्किया छ, कति खुसी छु। हेरौँ पो भएको छु त म त।
11: दाँत दुखेर हैरानु भएको बेला किन जिस्किन्छ जस्तै बाबु?
5: ए बाजे पनि जिस्केको पो भन्नुहुन्छ, सत्य कुरा त कहाँ पच्छ र बाजे? तपाईँ त्यति जाबो कुरामा किन अलमल पर्नुहुन्छ? सेभेन हेभन डेन्टलमा जानु न, त्यहाँ त भारतमा रहेको एसियाकै सबैभन्दा ठुलो डेन्टल हस्पिटल क्लोब डेन्टलमा लामो समय कार्यरत रही आर्मी हस्पिटल काठमाडौँ लगायत देशका विभिन्न डेन्टल हस्पिटलमा समेत काम गरिसकेका अनुभवी चिकित्सकद्वारा नदुखाई दाँतको सफल उपचार गरिन्छ नि।
11: उसो भए म त्यतै जानु पर्ला। अनि अरू सेवा सुविधा के छ? मेरो नाति पनि लाउरेमा नापिन जान्छु हुन्थ्यो, उसको दाँत बाङ्गो छ, उसको दाँत पनि सिधा बनाउनु पर्नेछ।
5: यता सुन्नुहोस् है बाजे, दाँत राख्ने, बाङ्गो टिङ्गो दाँतलाई सिधा बनाउने, दाँत बाँध्ने, दाँत सफा गर्ने, दाँतमा सिमेन्ट भर्ने, दाँत नभएको ठाउँमा दाँत रोप्ने, दाँत नदुखाई निकाल्ने र किराले खाएको दाँत भर्ने, साथै त्यहाँ त फिक्स दाँत पनि राखिन्छ।
12: सेभेन हेभन डेन्टल, सुनिल स्मृति, गाउँपालिका 4, सोलिचौर, रोल्पा। सम्पर्क मोबाइल 98677467469 र 97093998409।

0: तपाईको लाभ लिने मौका आजै बनौ सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स को बीमा अभिकर्ता सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स खुलेर जियौ
1: फोहोर संकलन तथा व्यवस्थापन सम्बन्धी सुनिल स्मृति गाउँपालिकाको अत्यन्त जरुरी सूचना प्रस्तुत विषयमा यस गाउँपालिकाको वडा नम्बर 3 रुइनीबाङ बजार र वडा नम्बर 4 सुलिचोर बजार परिसरबाट निस्कने फोहोरहरू हरेक हप्ताको आइतबार बुधबार र शुक्रबार फोहोर संकलन र व्यवस्थापन गरिँदै आएको कुरा अवगत नै छ। तथापि फोहोर संकलन तथा व्यवस्थापन कार्यमा बजार क्षेत्रबाट कुहिने र नकुहिने फोहोरहरू नछुट्याई संकलन तथा व्यवस्थापन भइरहेकोमा अबका दिनहरूमा हप्ताको आइतबार र शुक्रबार नकुहिने र बुधबार कुहिने फोहोर मात्र संकलन तथा व्यवस्थापन गरिने भनी निर्णय भएको हुँदा सम्पूर्ण सरकारवालाहरूमा यो सूचना प्रकाशित गरिएको छ। साथै सूचनाको अवज्ञा गरेको पाइएमा नियम अनुसारको कारबाही हुने बेहोरा समेत यसै सूचना मार्फत जानकारी गराइन्छ। नगेन्द्र प्रसाद रिजाल प्रमुख प्रशासकीय अधिकृत सुनिल स्मृति गाउँपालिकाको कार्यालय सुलिचौर रोल्पा रोल्पा।
2: अब सुन्नुहोस् पूरा समाचार।
3: विश्व स्वास्थ्य संगठनका अनुसार नेपालमा 30% वयस्क जनसङ्ख्या उच्च रक्तचापको जोखिममा छन्। प्रशोधित तथा तयारी खाना जङ्क फुड तथा डिब्बाका खानामा सोडियम धेरै हुने हुँदा मुटु रोगको जोखिम बढाउने गर्छ। विश्व स्वास्थ्य संगठनले एउटा व्यक्तिले दैनिक 5 ग्रामसम्म नुन सेवन गर्नु उपयुक्त हुने सल्लाह दिएको छ।
2: नियमित रूपमा हिडुल र शारीरिक व्यायामले मुटु स्वस्थ बनाउन मद्दत गर्छ।
3: सन्तुलित भोजन पर्याप्त निन्द्रा सकारात्मक सोच एवं चिन्ता र तनावबाट मुक्त रहँदा मुटु रोगबाट बच्न सकिन्छ।
2: 40 वर्ष कटेपछि नियमित स्वास्थ्य जाँच गरौं।
3: चिल्लो पदार्थ माछा मासु कम खाऊ। खानामा सागपात र फलफुल खाऊ।
2: मद्यपान र धुम्रपान सेवन नगरौ।
3: स्वस्थ रहौ सुखमय जीवन बिताउ।
4: नेपाल सरकार विज्ञापन बोर्ड।
5: नमस्ते डाक्टर सर।
6: नमस्ते, बस्नुहोस् न। भन्नुहोस् त के हो?
5: हेर्नुहोस् न डाक्टर साहब, मेरो बच्चा राति राम्रोसँग निदाउन पनि सक्दैन। बेला बेलामा उठ्छ, डराउँछ, टाउको दुख्यो भन्छ, के गर्ने होला?
6: यहाँ उभ्याउनु त, एकचोटि तौल हेरौँ। ओहो, अनि खाना कति हो खान्छ नि?
5: खाना त खान्छ, तर फोन या आइप्याड दिनुपर्छ, नत्र खानै मान्दैन।
6: हेर्नुहोस्, अहिलेको समस्या नै यही हो। बालबालिकालाई फोन या आइप्याड दिएर खाना खुवाउँदा उनीहरूले खानाको स्वाद नै थाहा पाउँदैनन्। यसले उनीहरूको स्वास्थ्यमा दीर्घकालीन असर पुर्याउँछ। विश्व स्वास्थ्य संगठनले त 1 वर्षभन्दा मुनिका बालबालिकालाई स्क्रिन देखाउनु हुँदैन भनेको छ। 2-4 वर्षका बालबालिकालाई दैनिक 1 घन्टाभन्दा बढी स्क्रिन देखाउँदा स्वास्थ्यमा असर पुग्छ भनेको छ।
5: ओहो, त्यो त थाहै भएन नि डाक्टर साहब।
6: स्क्रिनकै कारण उसलाई निन्द्रा नलाग्ने, डर लाग्ने, तौल बढ्ने भएको, टाउको दुख्ने कारण पनि यही नै हो। यसले पछि माइग्रेन हुने जोखिम रहन्छ। उनीहरूको सामाजिक रूपमा हासिल गर्ने ज्ञान सिपका साथै शारीरिक सृजनात्मक विकासमा समेत अवरोध पुग्न सक्छ।
5: ओहो, फोनले त बच्चा बाठो हुन्छ भनेको त होइन रहेछ है डाक्टर साहब?
6: हो नि, बालबालिकाको 3 वर्षसम्मको उमेर भनेको अरूले गरेको कुराकानी सुन्ने, बोल्न सुरु गर्ने, सोच्ने, योजना बनाउन सिक्ने, अन्तर्क्रिया गर्ने, अनुहारको भाव पढ्ने र काम सिक्ने बेला हो। मोबाइलको अधिक प्रयोगले यस्ता कुरामा असर पार्छ।
3: त्यसैले आफ्ना बालबालिकालाई स्मार्टफोन, ट्याब र टेलिभिजनको अमलबाट जोगाऊ।
4: नेपाल सरकार विज्ञापन बोर्ड।
7: ओहो काकी, के को सिङ्गर पटार हो यस्तो? घर त उज्यालो देखिन्छ त।
8: छोरीको बिहे आउनै लाग्यो, त्यही भएर।
7: के रे, नानी त भर्खर 17 की लागि होइन र?
8: हो बाबु, अस्ट्रेलिया बस्ने केटो, राम्रो घर छ, छोरी पनि खुसी नै छे, त्यसैले हामीले त बिहे गरिदिने निर्णय पो गर्यौं।
7: हैट काकी हजुरहरू, यस्तो लोभमा पर्नु होला भन्ने मलाई लागेको थिएन। छोरीलाई राम्रोसँग पढाए, देश विदेश आफै घुमिहाल्छन् नि। विदेश जानै बिहे गर्नुपर्छ त। हेर्नुहोस् काकी, 20 वर्ष नपुगी बिहे गर्ने गराउने दुबईलाई 30,000 जरिवाना वा 3 महिना कैद सजाय हुन्छ। उमेर नपुगी गरेको बिहे सो त बदर पनि हुन्छ।
8: ए हो र।
9: नेपाल सरकार विज्ञापन बोर्ड। Extreme energy drink.
10: Time check. अहिले ठीक 11 बजेको छ.
11: Extreme energy drink. Taste the difference. Feel the energy.
12: शुभ प्रभात गुरु आमा.
5: शुभ प्रभात. बस. आज हामी के विषयमा छलफल गर्छौ?
12: वैदेशिक रोजगारीको विषयमा गुरु आमा.
5: वैदेशिक रोजगारीमा जानु अघि ध्यान दिनुपर्ने कुराहरू के हुन्? पालै पालो भन त.
13: सिप सिकेर तथा कामको बारेमा राम्ररी बुझेर मात्र वैदेशिक रोजगारीमा जानुपर्छ गुरुआमा.
5: हो, अरू भन त.
14: वैदेशिक रोजगारीमा जानु अघि घर परिवारसँग राम्रोसँग सरसल्लाह गर्नुपर्छ.
15: वैधानिक रूपमा प्रमाणपत्र र कागजात बनाएर मात्रै वैदेशिक रोजगारीमा जानुपर्छ गुरुआमा.
5: स्याबास, कति राम्रा र व्यवहारिक सुझावहरू राख्यौ. अरूको पनि केही छ कि?
16: वैदेशिक रोजगारीमा जाँदा सम्बन्धित देशको नियम कानुनका बारेमा जानकारी राख्नुपर्छ. सुरक्षित वैदेशिक रोजगारका लागि श्रम स्वीकृति लिएर मात्र जानुपर्छ. कामदार भिसा बाहेक भिजिट वा अन्य भिसामा वैदेशिक रोजगारीमा जानु हुँदैन गुरुआमा.
15: सुरक्षित वैदेशिक रोजगारका लागि नेपालको विमानस्थल नै प्रयोग गर्नुपर्छ.
5: हो, वैदेशिक रोजगारीमा जाँदा अप्नाउनु पर्ने सुरक्षा सम्बन्धी जानकारी छरछिमेक र साथीभाइहरूलाई पनि बताउनु पर्छ.
4: नेपाल सरकार, विज्ञापन बोर्ड.
17: मेरो प्रश्न चाहिँ मन्त्रीज्यूलाई. माननीय मन्त्रीज्यू, सरकारले नीति बनाउँदा युवाहरूको सहभागिता सुनिश्चित गर्ने विषयमा के सोच्नु भएको छ?
18: मेरो प्रश्न सांसदज्यूलाई. हजुर भर्खरै निर्वाचित भएर आउनुभयो. सुरुमा त बधाई तथा सफल कार्यकालको शुभकामना छ. अस्ति चुनावमा त तपाईँले धारा बत्ती बाटो बनाउँछु भनेर भन्नुभएको थियो. तर संसद त नीति बनाउने थलो हो नि सांसदज्यू. तपाईँले जनतालाई दिएको आश्वासन अब कसरी पुरा गर्नुहुन्छ? अनि अब बन्ने नीतिमा चाहिँ म जस्ता युवाको सहभागिता कसरी गराउने सोच्नु भएको छ?
19: मेरो प्रश्न मेयर साहबलाई. अहिले स्थानीय सरकारले गर्ने काममा लैङ्गिक संवेदनशीलता र युवा सहभागिताको बारेमा कसरी सोच्नु भएको छ?
20: मेरो प्रश्न मन्त्री र सांसदज्यू दुवैजनालाई. अहिले सुशासनको सवालमा युवाको सहभागिता विषयमा कसरी सोच्नु भएको छ?
21: सङ्घदेखि स्थानीय तहसम्म, नीतिदेखि विकाससम्म, विपद जोखिम न्यूनीकरणदेखि सुशासनसम्म युवाहरूको अर्थपूर्ण सहभागिताबारे प्रश्न गरौँ. तपाईँको एउटा प्रश्नले नीति बदलिने र सुशासन कायम हुनेछ.
22: नेपाल सरकार, विज्ञापन बोर्ड.
3: सामाजिक सञ्जालको अधिक प्रयोगले व्यक्तिमा एक्लोपन, परिवारमा अविश्वास र कलहका साथै समाजमा नकारात्मक प्रभाव पार्न थालेको छ.
2: गलत एवं भ्रमपूर्ण सामग्रीका साथै अश्लील र नकारात्मक सामग्री पोस्ट र सेयर नगरौँ.
3: सामाजिक सञ्जाललाई नयाँ प्रविधि र विषयवस्तुको जानकारी लिने तथा अध्ययन अनुसन्धान गर्ने माध्यमको रूपमा सदुपयोग गरौँ.
2: अरूको अश्लील फोटो तथा भिडियो खिचेर अपलोड गर्ने, द्वन्द बढाउने, हिंसा फैलाउने र चरित्र हत्या गर्ने सामग्रीहरू नराखौँ.
3: अरूलाई होच्याउने, निज देखाउने तथा तथ्य बङ्ग्याई चरित्र हत्या गर्ने जस्ता कार्य दण्डनीय हुन्छ.
2: यस्ता कार्य गर्नेलाई विद्युतीय कारोबार ऐन अनुसार साइबर अपराधमा कानुनी कारवाही हुन्छ.
3: सचेत बनाऊ.
2: सामाजिक सञ्जाललाई सद्भाव, सकारात्मक विचार र प्रेरणा फैलाउने माध्यम बनाऊ.
3: नेपाल सरकार, विज्ञापन बोर्ड.
23: हरे कृष्ण कृष्ण. ए हुलाकी बाबु, उहिले उहिले हाम्रा पाला हुलाकीलाई त मलामीले पनि बाटो छोडिदिन्छ भन्थे. अचेल त यो हुलाको अवस्था कस्तो छ खै कुन्नि?
24: हो आमा, मैले पनि सुनेको हुँ. त्यस्तो गर्नु भनेको हुलाक सेवाको महत्व कति छ भन्न खोजेको लागि आमा.
23: अब अहिले चाहिँ के छ त बाबु यो हुलाकको हालचाल? अब त यो मोबाइलले गर्दा हुलाक नै नचाहिने भयो क्या रे?
24: त्यस्तो होइन नि आमा, मोबाइलले गर्न नसक्ने कति धेरै कामहरू छन्। ती सबै कामहरू त हुलाकले गरि नै रहेको छ। देशैभरि र विदेशका धेरै देशहरूमा चिठी पत्र आदान प्रदान गरि नै रहेको छ। द्रुत डाक EMS सेवा पनि देशभरि अनि विदेशका थुप्रै देशहरूमा सञ्चालित छन् आमा।
23: ए,
24: विश्वका सबै देशबाट नेपालमा जिल्लामा पार्सल ल्याउने र पुर्याउने व्यवस्था पनि छ। नेपालमा त पार्सलहरू कुना कुनासम्म पुर्याउने अनि ल्याउने व्यवस्था पनि छ आमा।
23: ए हो र बाबु।
24: हो त आमा, फेरि हुलाकको सेवा सुरक्षित पनि छ अनि सस्तो पनि छ।
23: ए
24: हुलाकका अरू थुप्रै सेवाहरू छन्, अर्को भेटमा मैले तपाईँलाई सविस्तारमा बताउँछु।
23: हस् हस् बाबु, हरे कृष्ण कृष्ण कृष्ण।
22: नेपाल सरकार विज्ञापन बोर्ड।

0: हुन सक्छ।
1: आगोको प्रयोग गर्दा विशेष ध्यान पुर्याउँ। सलाई, लाइटर, मट्टीतेल जस्ता ज्वलनशील वस्तु बालबालिकाले भेट्ने ठाउँमा नराखौँ। खाना पकाउने ग्यास सुरक्षित राखौँ।
0: आफ्नो टोल छिमेकमा आगलागी सम्बन्धी जनचेतना जगाऊ। क्षति घटाउन स्थानीय स्वयंसेवक टोलीको गठन गरौ।
1: गाउँघर तथा सहरमा समेत सम्भव भएसम्म पोखरी निर्माण गरौँ। पानीका स्रोतलाई व्यवस्थित गरौँ। समुदायसँग सहकार्य गरौँ।
0: खाना पकाइसकेपछि आगो राम्रोसँग निभाऊ। ग्यासको प्रयोग गर्नेहरूले चुलो, ग्यास रेगुलेटर तथा लाइटरको नियमित रूपमा निरीक्षण गरौँ।
1: चुरोट बिँडीको प्रयोग पश्चात आगो निभाऊ। ठुटा जथाभावी नफालौँ। वन जङ्गल, पेट्रोल पम्प तथा ग्यास डिपोको वरिपरि सलाई, लाइटर तथा आगोको प्रयोग नगरौँ।
0: घरमा मैनबत्ती, धूप र दियो बाल्दा विशेष सतर्कता अपनाऊ। नजिकैको दमकलको नम्बर अनिवार्य सेभ गरेर राखौँ।
2: नेपाल सरकार, विज्ञापन बोर्ड।
3: धुम्रपानका कारण आज मलाई फोक्सोको क्यान्सर भएको छ। यही गल्तीका कारण केही दिनमा मेरो जीवन समाप्त हुनेछ।
4: त्यही धुमपानका कारण मेरो पहिलो बच्चा अपाङ्ग जन्मियो, दोस्रो बच्चा पनि जोगाउन सकिन।
5: मलाई मुख र घाँटीको क्यान्सर छ, बाँचेर पनि म मरे तुल्य भए। म अलिकति पनि हिँड्न सक्दिनँ, श्वास प्रश्वासमै समस्या देखियो।
6: धुमपान गर्न छोडौ, स्वस्थ जीवन बाँचौ।
2: नेपाल सरकार, विज्ञापन बोर्ड।
7: सुहाना सुन्न सुन, हाम्रो मम्मीले भन्नुभएको ऊ त्यो पल्लो घरको हजुरआमा त बोक्सियो रे नि।
8: हो र, होइन होला त्यस्तो त।
9: सोहिता, तिमीहरूको के खासखुस कुरा हुँदैछ? के भयो भन त?
8: के भएन मिस,
9: मैले सुनिसके। हेर, बोक्सा बोक्सी भन्ने हुँदैन, यो त सामाजिक अविश्वास मात्र हो, बुझ्यौ? कसैलाई बोक्सीको आरोप लाउनु, कुट्नु, पिट्नु, पीडा दिनु वा गाली बेइज्जती गर्नु हुँदैन, त्यस्तो कार्य सामाजिक अपराध हो। बोक्सीको आरोप लाउने, कुटपिट गर्ने तथा पीडा दिनेलाई 10 वर्ष कैद र 50,000 देखि 1,00,000 रुपियाँसम्म जरिवाना हुन्छ। बोक्सी आरोप लगाएर कुटपिट, अङ्गभङ्ग गर्नेलाई 10 वर्ष कैदसँगै ज्यान मार्ने उद्योग अन्तर्गत थप सजाय पनि हुन्छ। यो कुरा तिमीहरूले आफ्ना अभिभावकहरूलाई पनि भन्नु है।
8: हुन्छ।
10: बोक्सी अन्धविश्वास हो, बोक्सी विरुद्ध चेतना अभिवृद्धि गरौँ, समाजलाई सभ्य बनाऊ।
2: नेपाल सरकार, विज्ञापन बोर्ड।
11: मन्जु, तिमी त विदेश जान लाग्यौ रे।
12: हो दिदी, त्यतिका दुःख गरेर सुरु गरेको पसल पनि चलेन, अहिले त घर चलाउन साह्रै गाह्रो भयो। विदेश गएपछि त यसो 2-4 पैसा कमाइ हुन्छ कि भनेर नि दिदी।
11: विदेश जाँदैमा कहाँ राम्रो हुन्छ र मन्जु, अस्ति भर्खर रामबहादुर काकाकी छोरी अञ्जलीलाई विदेश गएको 1 हप्तामै उद्धार गरेर ल्याएको थाहा छैन तिमीलाई? तिमी पनि विचार गर है, विचार गर, जाने नै भए बुझेर मात्र जाऊ।
12: खै के गर्ने गर्ने दिदी।
13: रोजगारीको लागि, उच्च शिक्षाको लागि र विदेशी नागरिकसँग विवाह गरेर जाँदा पनि बेचबिखनमा पर्न सकिने जोखिम हुन सक्छ। यस्ता जोखिमहरू आउन नदिन सतर्क रहौँ र बुझेर मात्र विदेश जाउँ।
2: नेपाल सरकार, विज्ञापन बोर्ड।
14: हेलो
15: हेलो बहिनी, सन्चै छौ?
14: हजुर सन्चै छु, हजुरलाई कस्तो छ?
15: एकदम ठिक छ बहिनी। तिम्रो लागि र भान्जीको लागि केही सामान पठाएको छु, हुलाकमा लिन जाऊ है। ट्र्याकिङ नम्बर म म्यासेज गर्छु।
14: अनि हुलाकमा पो जानु?
15: हो नि, हुलाकमा जाऊ न।
14: हुलाकमा त चिठी पत्र मात्रै आउँछ होइन र?
15: हैट, तिमी पनि कुन जमानाको कुरा गरिरहेछौ? देशमा बसेर आफ्नो देशको हुलाकको सेवा सुविधा के छन् थाहा नपाएको?
14: लौ न त, विदेशबाटै भए पनि थाहा पाऊ हुलाकको के रहेछन् सुविधाहरू।
15: ल सुन, विदेशबाट नेपालमा र नेपालबाट विदेशमा उपहारहरू, चिठी पत्रहरू पठाउनु पर्यो भने नेपालको हुलाक सेवा जस्तो विश्वासिलो, भर पर्दो र सस्तो अरू कुनै पनि छैन। कुरा बुझ्यौ?
14: ए, सहरमा मात्र होला नि?
15: कहाँ हुनु, अहिले त नेपालका सबै जिल्ला अनि 753 वटै स्थानीय तहहरूमा हुलाक कार्यालयबाट सेवा चलेको छ नि।
14: थ्याङ्क यू मेरो दाइ, आज राम्रो कुरा थाहा भयो।
16: नेपाल सरकार, विज्ञापन बोर्ड।

0: नेपाल सरकार विज्ञापन बोर्ड।
1: ओहो, आज त धारामा कति धेरै धमिलो पानी आएछ है।
2: अब वर्षा लाग्न थाल्यो। यस्तो पानीले त झाडा पखाला, आउँ, हैजा, टाइफाइड जस्ता रोगहरू लाग्ने गर्दछ। त्यसैले पिउने पानी शुद्धिकरण गरेर मात्र पिउनु पर्दछ नि।
1: हैन छोरी, यो शुद्धिकरण भनेको चाहिँ के रहेछ?
2: पानी शुद्धिकरण भनेको पानीलाई राम्ररी उमाल्ने वा फिल्टर गर्ने, सेतो प्लास्टिकको बोतलमा घाममा राख्ने, औषधिहरू राखी पानीलाई निर्मलीकरण गर्ने विधि हो नि काका। त्यति मात्र होइन, पानी राख्ने भाँडो सफा हुनु पर्छ, खाने पानी सधैँ छोपेर राख्नु पर्छ नि।
3: नेपाल सरकार विज्ञापन बोर्ड।
4: मानसिक स्वास्थ्य समस्याका लक्षणहरू:
5: डर लाग्नु, निद्रा नलाग्नु,
4: अनौठा विचार आउनु,
5: निराशा बढ्नु, खुसी नहुनु,
4: कुनै कुरामा दुविधा हुनु वा झुक्किनु,
5: धेरै रिसाउनु वा अरूलाई कुटपिट गर्नु,
4: दैनिक कार्यहरू पूरा गर्न नसक्नु,
5: छटपटी हुनु, चिटचिट पसिना आउनु,
4: मर्ने सोच आउनु वा मर्ने प्रयास गर्नु,
5: एकोहोरो हुनु तथा एक्लै हुन मन पराउनु,
4: खानामा रुचि नहुनु, एउटै कुरा दोहोर्याइरहनु मानसिक स्वास्थ्यका समस्या वा लक्षण हुन्।
5: त्यस्ता लक्षण देखिए तत्काल चिकित्सकसँग परामर्श गरौँ, बिरामीलाई हौसला बढाउँ।
4: नेपाल सरकार विज्ञापन बोर्ड।
6: खै, जन्म दर्ता दिनुस् त।
7: जन्म दर्ता गरेको छैन नि म्याडम।
6: लौ, जन्म दर्ता नभए त विद्यालय भर्ना हुँदैन नि।
7: हो र, मलाई त थाहा नै थिएन म्याडम।
6: बालबालिकालाई विद्यालय भर्ना गर्न, सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न, नागरिकता, राष्ट्रिय परिचय पत्र र राहदानी बनाउन, ब्याङ्कमा खाता खोल्न अनि राज्यबाट उपलब्ध हुने सेवा सुविधा पाउन जन्म दर्ता अनिवार्य हुन्छ।
7: ए, पहिला कसैले भनेनन्?
8: त्यति मात्रै हो र दाई, जन्मेको 35 दिनभित्र स्थायी ठेगाना वा जन्मेको ठाउँको वडा कार्यालयमा जन्म दर्ता गराउनु पर्छ।
5: जन्म र मृत्यु दर्ता परिवारको मुख्य व्यक्ति वा 18 वर्ष उमेर पुगेका घरको सदस्यले वडा कार्यालयमा गराउनु पर्छ।
4: विवाहको सूचना पति र पत्नी दुवैजनाले दिनुपर्छ। सम्बन्ध विच्छेदको सूचना अदालतको निर्णय सहित पति वा पत्नीले दिन सक्छन्।
5: जन्म, मृत्यु, बसाई सराई, विवाह एवं सम्बन्ध विच्छेदका घटना बेलैमा दर्ता गर्नु नागरिकको कर्तव्य हो।
4: नेपाल सरकार विज्ञापन बोर्ड।
9: मानव बेचबिखन तथा ओसार पसार जघन्य अपराध हो।
10: तपाईँकै चिन्जानको व्यक्ति वा अरू कसैले रोजगारी दिने नाममा प्रलोभनमा पारी ललाई फकाई अवैधानिक रूपमा विदेशमा पुर्याउलान्, होस गरौं। कसैले यस्तो लोभ देखाए घर परिवार, आफन्त र वडा कार्यालयमा जानकारी दियौं।
9: बेचबिखन र ओसार पसारबाट बचौं, सिप सिकौं र स्वदेशमै आत्मनिर्भर बनौं। मानव बेचबिखन तथा ओसार पसारको रोकथाम गरी नागरिक दायित्व पूरा गरौं।
4: नेपाल सरकार विज्ञापन बोर्ड।

0: मुनिका बालक बालिकालाई काममा लगाएको पाइएमा कानुन अनुसार कडा कारवाही हुने व्यवस्था रहेको छ।
1: यहाँ साउजी को हुनुहुन्छ? यता बोलाउनुस्। रेडियोमा बाल बालिकालाई श्रममा नलगाऊ भनेर सुन्ने अनि आफै काममा लगाउने?
2: हजुर, रेडियोले त भनिरहन्छ नि यिनीहरूलाई मैले काम नदिए भोकै पर्दैन, त्यही भएर मैले खाना बस्न दिएको छु, काम लिएको छु। हजुरहरूलाई के मतलब भयो यस्तो कुरा?
1: हेर्नुहोस्, हामी श्रम कार्यालय र प्रहरी कार्यालयबाट आएका हौ। तपाईँ विरुद्ध बाल श्रम शोषण गरेको उजुरी पारेको छ, तपाईँ हामीसँग जानुपर्छ, हिँड्नुहोस्।
2: होइन हजुर, होइन, कसले उजुरी गर्यो? मैले त त्यस्तो गरेको छैन हजुर, मैले त उनीहरूकै लागि गरेको, त्यो यसो नगरौँ न हजुर।
3: तपाईँले पनि बालबालिकालाई कामदारका रूपमा घर तथा कारखाना वा अन्यत्र कतै काममा लगाउनु भएको छ भने कुनै पनि बेला कारवाहीमा पर्न सक्नुहुन्छ।
4: 14 वर्ष मुनिका बालबालिकालाई काममा लगाएको पाइए 10,000 रुपैयाँसम्म

0: नेपाल सरकार विज्ञापन बोर्ड।
1: लौ चट्याङ पर्ने आटो सबैजना यता आऊ त, यता यो ठुलो रुखको फेदमा बसौ।
2: हुन्न हुन्न, चट्याङ पर्दा रुखको फेदमा बस्नु हुँदैन, त्यहाँ त झन् जोखिम हुन्छ।
3: हो र?
2: हो नि, चट्याङ पर्दा रुख मुनि र बिजुलीको खम्बा वा अग्लो ठाउँमा बस्नु हुँदैन, सुक्खा ठाउँ र घरभित्र झ्याल ढोका लगाएर बस्नुपर्छ।
3: अनि चट्याङबाट जोगिन अरू के गर्नुपर्छ?
2: चट्याङ पर्दा वा पर्ने सम्भावना हुँदा टेलिभिजन, फ्रिज, कम्प्युटर, वासिङ मेसिन, माइक्रो ओभन जस्ता विद्युतीय सामग्रीमा जोडेको तारको स्विच बन्द गर्नुपर्छ। यदि विद्युत बन्द गरिएन भने चट्याङ पर्न सक्ने सम्भावना उच्च रहन्छ।
3: चट्याङ पर्ने जोखिम कुन कुन समयमा बढी हुन्छ त्यो पनि भनिदिनुहोस् न।
2: धेरै जसो चट्याङ चैतदेखि जेठ महिनामा र सामान्यतय दिउँसो 3 बजेपछि बढी पर्ने सम्भावना हुनाले यो समयमा सचेत रहनुपर्छ।
4: नेपाल सरकार विज्ञापन बोर्ड।
5: एक युनिट रगतले 3 जनासम्मको ज्यान बचाउन सकिन्छ।
6: प्रत्येक स्वस्थ व्यक्तिले हरेक 3-3 महिनामा रक्तदान गर्न मिल्छ।
5: 45 किलोभन्दा बढी तौल भएका 18-60 वर्ष उमेर समूहका मानिसले रक्तदान गर्न मिल्छ।
6: रक्तदानले शरीर स्वस्थ राख्नुका साथै मुटु स्वस्थ राख्न मद्दत पुर्याउँछ।
5: शल्यक्रियाको क्रममा वा दुर्घटनापछि व्यक्तिको उपचारको लागि रगतको जरुरी हुन्छ।
6: रक्तदान बाहेक रगतको अर्को कुनै विकल्प छैन।
5: रक्तदान जीवनदान मात्र होइन, यो त दानहरू मध्येकै ठूलो दान, महादान हो।
6: त्यसैले रक्तदान गरौं र अरूलाई पनि रक्तदान गर्न प्रेरित गरौं।
7: ए, के भयो? के को हल्ला खल्ला हो यो?
8: के हुनु? डोजर चलेको नि। अब त हाम्रा दुःखका दिन सकिए।
9: के सकिनु नि, गाउँमा सडक बने पनि बसा हिँड्नु पर्ला भन्ने डर छ, रातभरि सुत्न सके होइन।
7: होइन किन माइली भाउजू, अब गाडी चलेपछि हामीलाई नै सजिलो हुने हो क्या? खन्ने मात्रै होइन, हाम्रो जस्तो पछि पारिएको क्षेत्रमा सार्वजनिक यातायात पनि चल्नु पर्छ भनेर हामीले नै माग गर्नुपर्छ क्या?
9: सडक बन्दैमा के नै भइहाल्छ र, जथाभावी बाटो खनेकाले टारी खेतमा पहिरो जान थाल्यो, परतिरको मुहानको धारो पनि सुक्यो, अब पानी लिन 2 घन्टा तल खोलामा पुग्नुपर्छ, बाटो मात्र भएर के गर्ने?
8: हो त है, हामीले त ध्यानै नदिएको।
9: त्यही त, भौतिक पूर्वाधारहरू बनाउनु पर्छ, तर वातावरण बिगारेर होइन, वातावरण बचाएर।
10: विकासका नाममा विनाश ननिम्त्याउ। नेपाल सरकार विज्ञापन बोर्ड।
11: ओए साथी, हेर न क्या खतरा समाचार आइसक्यो। बाप रे, अब चाहिँ के हुने हो?
12: के आयो त्यस्तो? यत्तिकै पत्याइहाल्छ यो रोहन, सामाजिक सञ्जालमा आउँदैमा यत्तिकै पत्याउनु पर्छ त, मिथ्या र भ्रामक सूचना हुनसक्छ। यसै नआतिन, यसो त जसले लेखिहाल्छ नि।
11: अरे, मिथ्या भ्रामक भन्छ, के हो यो भनेको चाहिँ?
12: तिमीलाई थाहा थिएन?
11: थाहा थिएन।
12: सुन, मिथ्या सूचना भनेको आफूले थाहा नै नपाएको कुरा लेख्ने वा फैलाउने कुरा हो, अनि भ्रामक सूचना भनेको चाहिँ जानी जानी नियतवश आफ्नो फाइदा वा स्वार्थका लागि फैलाउने गलत सूचना हो। यस्ता सूचनाले समाजलाई भ्रमित बनाउँछ, खण्डित पार्छ, निराशा बढाउँछ र अविश्वास पनि सृजना गर्छ।
11: ओहो, त्यसो भए त यस्ता सूचना सेयर लाइक गर्नु हुँदैन रहेछ है?
12: हो नि, भ्रामक र मिथ्या सूचना सेयर तथा कमेन्ट केही पनि गर्नु हुँदैन। सेयर गर्ने भए पनि त्यो सूचना सत्य तथ्य हो कि होइन यकिन गर्नुपर्छ, त्यसको स्रोत थाहा पाउनुपर्छ, मिति र फोटो मिल्छ कि मिल्दैन राम्रोसँग हेर्नुपर्छ, आधिकारिक माध्यम हो कि होइन त्यो पनि थाहा पाएर मात्रै सेयर र कमेन्ट गर्नुपर्छ, बुझ्यौ?
13: भ्रामक सूचना नफैलाऊ, जिम्मेवार नागरिक बनाऊ,
14: आधिकारिक स्रोतबाट प्राप्त सूचनालाई मात्र विश्वास गरौ।
4: नेपाल सरकार।

0: हेलो
1: हेलो हेलो
0: म हजुरको बैंकबाट बोलेको तपाईँको म्यासेजमा एउटा ओटिपी नम्बर आएको छ मलाई दिनुहोस् त तपाईँको खाता अपडेट गरिदिन्छु
1: हुन्छ हुन्छ पाउनुहोस् है ए ए नानी छोरी
2: हजुर
1: यहाँ आऊ त नानी यहाँ हेर त यहाँ ब्याङ्कबाट फोन गरेर के नम्बरमा आएछ दे त नानी ल
2: दिन त हेलो भन्नुहोस् त
0: हेलो हजुर
2: हजुर
0: त्यहाँ आएको ओटिपी नम्बर भन्नुहोस् त म तपाईँको खाता अपडेट गरिदिन्छु
2: ए मलाई मूर्ख बनाउन खोज्नु भएको तपाईँले मेरो म्यासेजमा आएको गोप्य ओटिपी नम्बर तपाईँलाई दिएर हामीलाई लुट्ने
1: ए नानी के भनेर छ के भयो
2: हेर्नुहोस् बा ब्याङ्कले कहिले ओटिपी नम्बर माग्दैन अपरिचित मान्छेलाई आफ्नो व्यक्तिगत सूचना दिनु हुँदैन यस्ता ठगले प्रलोभन देखाएर ठगी गर्छन् अबदेखि कसैले ओटिपी नम्बर माग्यो भने नदिनुहोस् है बा
1: ल ल ल म किन दिन्थे
3: अपरिचित व्यक्तिलाई आफ्नो इमेल वा अन्यको पासवर्ड बैङ्कको युजर जस्ता संवेदनशील सूचना र जानकारी नदिउँ
4: बलियो पासवर्ड राखौँ र समय समयमा परिवर्तन गरौँ
3: ठगीको शङ्का लागे तत्काल नजिकको प्रहरी वा नेपाल प्रहरी तथा साइबर ब्युरोमा उजुरी वा जानकारी गराउँ
4: अनलाइन ठगीबारे सचेत बनाऊ यसबाट आफू पनि जोगियौँ र अरूलाई पनि जोगाऊ
3: नेपाल सरकार विज्ञापन बोर्ड
0: हेर न यस्ता मान्छे त बिहान बिहान ननिस्के पनि हुने नि भर्खर खुट्टा नभएको मान्छेले अल्झायो अहिले फेरि आँखा नदेख्ने
5: होइन के भन्नुभएको हेर्दा त मान्छे बुझ्ने जस्तो हुनुहुन्छ यसरी अर्कालाई भन्न पाइन्छ
0: होइन ठिकै त भने नि काम त केही गर्न सक्दैनन् अरूलाई अल्झाउनेलाई नभनेर मैले कसलाई भनौँ त
6: अङ्कल अङ्कल आउनुहोस् म हजुरलाई बाटो कटाइदिन्छु
7: धन्यवाद बाबु तिमीले मलाई सहारा मात्र होइन सम्मान पनि दियौ
8: समस्या शरीरमा होइन दाई तपाईँ हाम्रो सोचमा छ
0: भइगयो भइगयो म अलि आवेशमा आएछु अलि हतारमा पनि थिएँ बाबुले आँखा खोलिदिए धन्यवादै बाबु
9: नेपालको संविधानले हरेक नागरिकलाई समान अधिकार र सम्मानको रक्षा गर्छ जात लिङ्ग अपाङ्गता वा सीमान्तकृत पहिचानको आधारमा गरिने विभेद केवल गलत व्यवहार मात्र होइन कानुनी रूपमा दण्डनीय अपराध पनि हो
10: अरूको सम्मान गरौँ सम्मानित जीवन बिताउँ सभ्य समाज निर्माण गरौँ
11: नेपाल सरकार विज्ञापन बोर्ड
12: आफ्ना बालबालिकालाई उचित समय दिने र उनीहरूसँग घुलमिल हुने बानी बसालौँ
13: उनीहरूसँग प्रविधिले ल्याएको सकारात्मक एवं नकारात्मक प्रभावहरू बारे छलफल गरौँ
12: बालबालिकालाई उचित शिक्षा संस्कार र समय दिने हामी अभिभावकको दायित्व हो
13: उनीहरूलाई सही र गलत छुट्याउने क्षमता विकासमा हाम्रो मद्दत आवश्यक पर्छ
12: बालबालिकाको जिज्ञासु स्वभावलाई झर्केर होइन सकारात्मक सोचका साथ समय दिएर सम्बोधन गरौँ
13: माया र सद्भावले मात्र बालबालिकालाई सकारात्मक बनाउन सकिन्छ
12: नेपाल सरकार विज्ञापन बोर्ड
14: बाबा मलाई आज स्कुल जाने मन छैन आज जाँदिन नि है
15: लो किन नि के भयो सन्चो भएन
14: होइन यतिकै जानै मन लागेन
15: यतिकै पनि हुन्छ
14: मैले साइन्सको कन्ठै गर्न सकिन सरले कुट्नुहुन्छ
15: ए कुरा त्यस्तो पो ल हेडा म पनि तिमीसँगै जान्छु नमस्ते म्याडम म रिनाको बुवा
16: नमस्ते कति कामले पाल्नुभयो
15: आज रिनाले स्कुल जान्न भनी साइन्सको कण्ठ गर्न सकिन रे सरले पिट्नुहुन्छ भन्दै थिए
16: ओहो हो र हजुर आएर राम्रो गर्नुभयो विद्यार्थीलाई कुट्न तर्साउन कहाँ पाइन्छ र विद्यार्थीलाई शारीरिक तथा मानसिक सजाय गरे एक वर्षसम्म कैद र 50,000 जरिवाना हुन्छ म साइन्सको सरलाई सम्झाउँछु रिना तिमी क्लासमा जाऊ त सरले केही गर्नुहुन्न
14: हस् म्याडम
17: नेपाल सरकार विज्ञापन बोर्ड

0: म सानै उमेरमा बेचिए, बाध्यतावश यौन कर्मी बने, बल्ल देश फर्किए बाँचेर। तर अहिले प्रत्येक दिन र क्षण मरिरहेछु, न घर परिवारले न समाजले मलाई स्वीकार्छ। यही आश्रय मेरो जीवन हो। सबैबाट म र मबाट सबै टाढा त भए, त्यति मात्र कहाँ हो र? खुसी र हाँसो पनि मबाट सदाका लागि टाढा भए।
1: दिदी, म पनि बाह्रै वर्षमा बेचिएँ, आफन्तले नै फकाएर लगे। झन्डै 10 वर्ष बिताएँ, रोग लाग्यो, निकालिएँ। अब हजुरकै जस्तो न जाने ठाउँ, न इष्टमित्र, न साथी सङ्गति। जिउँदैछु तर प्रत्येक क्षण मरे जत्तिकै छु दिदी।
2: तपाईँ तथा तपाईँका सन्ततिलाई नजिकका आफन्तले विभिन्न बहानामा बेच्न सक्छन्। कुनै पनि बहानामा झुक्याएर विदेश लानु वा वेश्यावृत्तिमा लगाउनु, कर कापमा पार्नु, अङ्ग झिक्नु अपराध हो।
3: मानव बेचबिखन गर्नेलाई 20 वर्ष कैद, 5 लाखसम्म जरिवाना हुन सक्छ। वेश्यावृत्तिमा लगाउनेलाई 10 वर्षको जेल सजाय हुन सक्छ। मानव बेचबिखनबाट कमाएको सम्पत्ति जफत हुन्छ।
2: मानव बेचबिखन अपराध हो। यस्तो अपराधमा संलग्न जो कोहीलाई कारवाहीको दायरामा ल्याऊ। बेचबिखन हुनबाट आफू पनि जोगियौ, अरूलाई पनि जोगाऊ।
4: हामी सबैको एउटै आवाज, मानव बेचबिखन मुक्त समाज।
5: नेपाल सरकार, विज्ञापन बोर्ड।
6: ज्येष्ठ नागरिक ज्ञान र अनुभवका स्रोत हुन् भने सन्ततिका लागि पथ प्रदर्शक पनि हुन्।
7: उनीहरूमा रहेको ज्ञान, सीप र अनुभवलाई पुस्तान्तरण गरौं।
6: ज्येष्ठ नागरिक एवं असहायलाई परिवारका साथ हेर विचार, माया र सम्मान गरौं।
7: ज्येष्ठ नागरिक तथा असहायको स्याहार सुसार, सरसफाई र उपचारमा ध्यान पुर्याउँ।
6: हामीले अहिले गरेको व्यवहार हाम्रा भावी पुस्ताले पनि सिक्छन्।
7: कतै अहिले आफैले गरेको व्यवहारको परिणाम आफैले भोग्नु पर्ने त होइन।
6: सजग रहौं, आफ्ना अग्रजको सम्मान गरौं, आफ्ना सन्ततिलाई असल शिक्षा र संस्कार दिउँ।
8: नेपाल सरकार, विज्ञापन बोर्ड।
9: नमस्कार स्वयंसेविका दिदी।
10: नमस्कार नमस्कार। दुई जिउको भएपछि स्वास्थ्य चौकी गएर जाँच गराइरहेकी त छौ नि?
11: स्वास्थ्य चौकी त म लगिहाल्छु नि दिदी, यिनले गाह्रो माने पनि लान्छु नि।
10: कस्तो राम्रो, यस्तो भएपछि सुख शान्तिले घर खोज्दै आइहाल्छ नि।
9: स्वास्थ्य चौकीमा हामीलाई गर्भवतीले दुध, फलफुल, सागसब्जी, अन्डा, माछा मासु खानुपर्छ। यस्ता पोसिलो खानेकुराले आमा र बच्चाको स्वास्थ्य राम्रो हुन्छ भन्नुभएको छ।
10: हो त,
11: हामीले बच्चाको नाम समेत जुराइसक्यौँ नि दिदी।
10: आहा, कस्तो राम्रो। यस्तो कुरा आफूले मात्रै थाहा पाएर बस्ने होइन नि, छरछिमेकका अरूलाई पनि बताउनु पर्छ।
4: नेपाल सरकार, विज्ञापन बोर्ड।
12: मुआ मुआ, ल ल ल, यता नआऊ है बुहारी, तलै बस, छाचुक नगर। आज कति दिन रे?
13: 3 दिन भयो।
12: तिमीलाई थाहा छ रिना, अझै पनि धेरै ठाउँमा महिनावारी भएका 5 दिनमा फरक फरक व्यवहार गरिन्छ। कतै घर बाहिर राखिन्छ, कतै चाहिँ घरभित्रै फरक व्यवहार गरिन्छ।
13: केही हुन्न मुआ, छुनै नहुने होइन कि, सफा गरे भइहाल्यो नि।
12: आ, जेसुकै भन, म छाउन्जेल चाहिँ 4 दिन चाहिँ बार्नुपर्छ है, पछि जेसुकै गर।
13: मुआ, महिनावारी भएको बेला खान नदिनु, भान्सा वा पूजा कोठामा जान नदिनु, केही कुरा छुन नदिनु, यी सबै विभेद हुन्। यस्ता कार्य कानुन र संविधान विपरीतका काम हुन्। अरूलाई भन्नुभयो भने त कारवाही हुन्छ मुआ, पहिलाको जस्तो छैन अहिले।
14: हो, तिमीले ठिक भन्यौ बुहारी, महिनावारी हुँदा वा नहुँदा समान व्यवहार हुनुपर्छ। यस्तो काम समानता, स्वतन्त्रता, महिला हक विरुद्ध छ। यस्तो विभेद मानसिक, शारीरिक, योजन हिंसामा पनि जोडिएको हुन्छ। कस्तो नबुझेको?
12: भो भो, ससुरा बुहारी मिल्नु पर्दैन, मैले बुझेँ, अबदेखि गर्दिनँ। हामीले जे सिक्यौँ त्यही भनेको त हो नि, के गर्नु, हाम्रो पालामा जस्तो कहाँ हुन्छ र अहिले।
15: महिनावारीलाई मर्यादित बनाऊ, विभेद अन्त्य गरौँ।
2: नेपाल सरकार, विज्ञापन।

0: लगभग सबैजना आइसक्नुभयो। आजको वडा स्तरको छलफल सुरु गरौँ न त।
1: हुन्छ
2: हुन्छ ल हुन्छ।
0: आज हामी पहिरो जानु पूर्वको लक्षणहरूको बारेमा विज्ञको कुरा सुन्छौँ।
1: हेर्नुहोस्, भिरालो र सुक्खा जमिनमा पानी रसाउने, जमिन भुक्को फुल्ने, धाजा फाट्ने वा पहिल्यै फाटेको छ भने धाजा फराकिलो हुने र जमिन भासिने जस्ता लक्षण पहिरोका लक्षणहरू हुन्।
3: ल, पहिरोका पनि लक्षण हुन्छन् र भनेको? हामीले त पहिरो ईश्वरको लीला पो सम्झेको त। सचेत भन्दा पहिरो जाने सङ्केत थाहा हुने रहेछ है।
1: हो नि, पहिरो जानु पहिले जमिन मुनिबाट चट्याङ परेको जस्तो ठुलो आवाज आउने, पानीको मूल सुक्ने वा धमिलो हुने, रुख र बिजुलीका पोलहरू ढल्किने जस्ता लक्षणहरू देखिन सक्छन्।
0: पहिरो जाने सङ्केत थाहा पाएर के गर्नु? बसेको ठाउँ छोड्न सकिन्न।
1: त्यसो भनेर कहाँ हुन्छ? पहिरो जाने सङ्केत देखियो भने तुरुन्तै सुरक्षित स्थलमा गइहाल्नुपर्छ।
3: घरका सरसामान निकाल्नु पर्यो, यत्तिकै हिँडिहाल्न मिलेन।
1: यस्तो गल्ती चाहिँ झुक्किएर पनि गर्नु हुँदैन। घरका सरसामान निकाल्ने तर्फ लाग्नु भनेको जोखिम बढाउनु हो। सामानको लोभ गरेर अलमल गर्न थाल्नुभयो भने पहिरोका कारण ज्यान समेत जान सक्छ।
0: हो, उहाँले भनेको कुरा सही हो। ज्यान बाँचे पो धन, ज्यानै नभए के धन के मन।
4: नेपाल सरकार विज्ञापन बोर्ड।
5: आज त तिमी धेरै मलिन थकित देखिन्छौ नि, के भयो?
6: उसले आज फेरि गाली गर्यो, पैसा पनि दिएन, मोबाइल पनि खोस्यो।
5: ओहो दिदी, कुट्नु मात्रै हिंसा होइन, गाली गर्नु, डर देखाउनु, पैसा नियन्त्रण गर्नु, यी सबै घरेलु हिंसा हुन्।
6: हो र, मैले त सोचेकै थिइनँ, यी त घरभित्रका सामान्य कुरा होलान् भनेर।
5: होइन नि, घरेलु हिंसा भनेको घरभित्र वा नजिकको सम्बन्धमा हुने कुनै पनि प्रकारको दुर्व्यवहार हो। यसमा शारीरिक हिंसा, मानसिक हिंसा, भावनात्मक हिंसा, यौन हिंसा सबै पर्छन्। मोबाइल नियन्त्रण गर्नु, आवत जावत रोक्नु पनि निजी कुरा होइनन् नि, घरेलु हिंसा हुन्, अपराध हुन्।
6: त्यसो भए अब म चुप बस्दिनँ, सहायता खोज्छु।
7: घरेलु हिंसा कसुर र सजाय ऐन 2066ले हिंसा गर्नेलाई जरिवाना र कोही दुवै सजाय हुन सक्ने व्यवस्था गरेको छ। हिंसा गर्नेले 3,000 देखि 25,000 सम्म जरिवाना वा 6 महिनासम्म कैद भोग्नुपर्छ। दुर्व्यवहार दोहरिएमा सजाय दोब्बर हुन्छ।
8: हिंसा सहनु पनि अपराध हो। हिंसा भएको छ भने नजिकको प्रहरी कार्यालयमा उजुरी दिनुहोस्। उजुरी गर्दा दोषीलाई कारबाहीको दायरामा ल्याउन सकिन्छ।
9: नेपाल सरकार विज्ञापन बोर्ड।
1: ए बाबु, अँध्यारो छ

0: सर्पको टुकाइबाट बच्न त खेतबारी र झाडीमा जाँदा गमबुट लगाउने, सुत्नु अघि ओछ्यान टकटक्याउने, झुल हालेर मात्रै सुत्ने बानी बसाल्नु पर्छ भनेर मिसले भन्नुभएको थियो।
1: अनि सर्पको

0: मिसले त घर वरिपरि दुलोहरू पुर्ने र तालतला या नदीनालामा विषालु सर्प हुन सक्ने भएकोले नजाने पनि भन्नुभएको थियो।
1: हो, सावधानी अपनाउँदा सर्पको टोकाइबाट बस्न सकिन्छ, सानो लापरवाहीले ज्यान जान सक्छ।
2: सतर्कता अपनाउने गरौं, सुरक्षित बनौं।
3: नेपाल सरकार विज्ञापन बोर्ड।
4: यदि कोही महिलाको इच्छा विपरीत जबरजस्ती प्रलोभन देखाई प्रेम सम्बन्ध बनाई पद प्रतिष्ठा या पैसाको मोहमा पारेर या झुक्याएर राखिने यौन सम्बन्ध जबरजस्तीकरणी हो, कसैले 18 वर्ष भन्दा कम उमेरको बालिकालाई निजको मञ्जुरी नै लिएर यौन सम्बन्ध राखे पनि यो जबरजस्तीकरणी नै हुन्छ। यस्तो कार्य दण्डनीय छ, खबरदारी गरौं। कोही कसैलाई यस्तो परेमा उजुरी गरौं र कानुनी कारवाही गरौं।
2: नेपाल सरकार विज्ञापन बोर्ड।
5: ए श्याम भाइ, त्यो पारीको बाटो बनाउने भनेर काम थालेका थिए तर रोकिएछ, किन हँ? तिमीलाई केही थाहा छ?
6: खोइ दिदी, ठेकेदार र पालिकाले बजेट पुगेन भनेको छ रे, के भएको हो कुन्नी?
5: त्यसो हो भने यसो गर्नु पर्ला भाइ, उपप्रमुखलाई भेटेर सोधौँ न त के भएको रहेछ।
6: ए दिदीले सही भन्नुभयो, उसो भए दिपा र रमितलाई पनि सँगै लिएर जाउँ न।
5: ए भाइ बहिनी हो, तिमीहरू के गर्दैछौ त्यहाँ?
6: यता आइजाऊ न, एकपटक पारीको बाटो किन बन्न रोकिएको रहेछ बुझेर आउनु पर्यो।
5: कहाँ जाने दिदी, उपप्रमुखलाई भेट्न। नमस्कार उपप्रमुखज्यू।
7: ओहो, नमस्कार नमस्कार, सबैजना आउनु भएछ त, ल बसौँ बसौँ, कति कामले होला, आउँदै नआउने साथीहरूलाई पनि देख्छु त।
5: खासमा कुरा के हो भने उपप्रमुखज्यू, हाम्रो गाउँपारीको बाटो बन्दै थियो, बन्दा भन्दै रोकिएछ, अनि यसो बुझ्दा पालिकाले बजेट दिएन भन्ने सुन्यो, खास कुरा चाहिँ के रहेछ त भनेर यही आएको बुझ्नलाई।
7: ए त्यो पारीको बाटो बन्दै छ त, बनिहाल्छ नि, किन हतार गर्नु भए? हामी त बाटो बनाउनै भनेर त आएका हौ नि, हतार नगरौँ न साथीहरू, बन्छ।
6: रोकिएको पनि 5-6 महिना भइसक्यो, के भएको रहेछ भनेर जानकारी लिउँ भनेर उपप्रमुखज्यू।
7: बाटो बन्छ, समयमै बन्छ, म अरू के भनौँ, हेर्नुहोस् अहिले अलि हतारमा छु, पछि कुरा गरौँ न, अहिले चाहिँ म निस्केँ है।
6: अब यतिकै छोड्नुहुन्न साथीहरू, बाटो के कारणले रोकिएको पत्ता लगाएरै छाड्नुपर्छ।
5: अनि के गर्नु त अब, उहाँ त निस्किसक्नु भयो। अब यसो गरौँ दिदी, म सूचनाको हकको प्रयोग गरी जानकारी माग गर्छु, हेरौँ न के भएको रहेछ।
8: हरेक नागरिक निगरानीकर्ता र प्रयोगकर्ता हो, तपाईँको गाउँमा भएका वा हुन नसकेका विकास निर्माण, सडक, धारा वा अन्य योजनाको निगरानी गरौँ, शंका लागे उजुरी गरौँ, भ्रष्टाचारमा शून्य सहनशीलता अपनाऊ, सचेत नागरिकको भूमिका निर्वाह गरौँ।
9: नेपाल सरकार विज्ञापन बोर्ड।

0: ए दाई पक्नुस् त पक्नुस् के गर्नु भएको
1: ल देख्नु भएन औषधि हालेको
0: लौ न शरीर ढाक्ने कपडा मास्क र पन्जा खोइ यत्तिकै बोट बिरुवामा बिसाल्ने
1: एकैछिन त हो नि धेरै बेर होइन खोइ अहिलेसम्म केही भएको छैन तपाईँ पनि
0: हेर्नुहोस् दाई यसरी बाली नालीमा विषादीको प्रयोग गर्दा प्रयोगकर्ता र उपभोक्ता दुवैलाई जोखिम हुन्छ तत्काल विषादीले किरा मारे पनि अन्तत मानिस जीव जन्तु माटो पानी र समग्र वातावरणमा गम्भीर असर पुर्याउँछ
1: हजुर
0: विषादी हालेको खानेकुरा खाँदा हामीलाई गम्भीर खालका रोग लाग्न सक्छ
1: ए विषादीले धेरै नै जोखिम हुन्छ है क्या हो नानी
0: हो नि रासायनिक विषादी प्रयोग गर्ने र प्रयोग गरेको फलफुल तरकारी खानेलाई रिङ्गटा लाग्ने टाउको दुख्ने मूर्छा पर्ने थकान महसुस हुने र होस हराउने जस्ता तात्कालीन र क्यान्सर ट्युमर तथा श्वास प्रश्वास सम्बन्धी दीर्घकालीन समस्याहरू देखिन सक्छ
1: ए अनि नानी विषादी प्रयोग नगरे अन्नबाली नै हुँदैन किरा लाग्छ हाल्नु त पर्यो नि
0: सुन्नुहोस् दाई रासायनिक विषादीको सट्टा जैविक तथा परम्परागत विषादीको प्रयोग गर्न सकिन्छ यसका धेरै विधिहरू छन् यसले त तपाईँ तपाईँको परिवार र उपभोक्ता समेतलाई गम्भीर असर पुर्याउँछ
1: ए हस् नानी मैले बुझेँ म परम्परागत विषादी नै प्रयोग गर्छु
2: नेपाल सरकार विज्ञापन बोर्ड
0: ए दाई पक्नुस् त पक्नुस् के गर्नु भएको
1: ल देख्नु भएन औषधि हालेको
0: लौ न शरीर ढाक्ने कपडा मास्क र पन्जा खोइ यत्तिकै बोट बिरुवामा बिसाल्ने
1: एकैछिन त हो नि धेरै बेर होइन खोइ अहिलेसम्म केही भएको छैन तपाईँ पनि
0: हेर्नुहोस् दाई यसरी बाली नालीमा विषादीको प्रयोग गर्दा प्रयोगकर्ता र उपभोक्ता दुवैलाई जोखिम हुन्छ तत्काल विषादीले किरा मारे पनि अन्तत मानिस जीव जन्तु माटो पानी र समग्र वातावरणमा गम्भीर असर पुर्याउँछ
1: हजुर
0: विषादी हालेको खानेकुरा खाँदा हामीलाई गम्भीर खालका रोग लाग्न सक्छ
1: ए विषादीले धेरै नै जोखिम हुन्छ है क्या हो नानी
0: हो नि रासायनिक विषादी प्रयोग गर्ने र प्रयोग गरेको फलफुल तरकारी खानेलाई रिङ्गटा लाग्ने टाउको दुख्ने मूर्छा पर्ने थकान महसुस हुने र होस हराउने जस्ता तात्कालीन र क्यान्सर ट्युमर तथा श्वास प्रश्वास सम्बन्धी दीर्घकालीन समस्याहरू देखिन सक्छ
1: ए अनि नानी विषादी प्रयोग नगरे अन्नबाली नै हुँदैन किरा लाग्छ हाल्नु त पर्यो नि
0: सुन्नुहोस् दाई रासायनिक विषादीको सट्टा जैविक तथा परम्परागत विषादीको प्रयोग गर्न सकिन्छ यसका धेरै विधिहरू छन् यसले त तपाईँ तपाईँको परिवार र उपभोक्ता समेतलाई गम्भीर असर पुर्याउँछ
1: ए हस् नानी मैले बुझेँ म परम्परागत विषादी नै प्रयोग गर्छु
2: नेपाल सरकार विज्ञापन बोर्ड
3: बाबु एउटा राम्रो घरको नक्सा बनाउनु पर्यो
4: राम्रो सँगसँगै बलियो बस्नु योग्य र किफायती घर पनि बनाउनु पर्छ नि काकी
3: बस्नु योग्य र किफायती भन्या चाहिँ के हो बाबु
4: हेर्नुहोस् काकी हाम्रा पूर्वजहरूले हिमाल पहाड र तराईमा हावापानी अनुकूल घर बनाउँथे तर अचेल सबैतिर हावापानी अनुकूल नभएका एकै खाले घर बन्न थालेपछि गर्मीमा तातो र जाडोमा असाध्यै चिसो हुने गरेको छ जसले अनेकौँ स्वास्थ्य समस्या निम्तने पङ्खा एसी र हिटरहरूको बढी प्रयोग गर्दा बिजुलीको खपत बढी हुन गई बिल धेरै तिर्नुपर्ने भइरहेको हुनाले आर्थिक भार बढिरहेको छ
3: तिमीले त बडो गम्भीर कुरा पो गर्यौ बाबु
4: हो काकी बस्नु योग्य घरमा स्वास्थ्य राम्रो हुन्छ आर्थिक भार कम पर्छ र यस्तो घर बनाउन बैंकबाट सहुलियत दरमा कर्जा पनि पाइन्छ थप जानकारी चाहिएमा आफ्नो पालिका वा पिन परियोजनाको फोन नम्बर 01-5421-760 सम्पर्क गर्नुहोस्
5: अब बन्ने घर बस्नु योग्य घर युरोपियन युनियनको आर्थिक सहयोगमा पिन परियोजना तथा रोल्पा नगरपालिकाद्वारा जनहितमा जारी सन्देश
6: सुवर्ण अवसर हजुर, रोल्पा तथा प्युठान क्षेत्रमा बसोबास गर्ने सम्पूर्ण दाजुभाइ तथा दिदीबहिनीहरूका लागि सीपमूलक तालिमको सुनौलो अवसर आएको छ। वैशाख 16 गतेदेखि रोल्पाको लिबाङमा तथा जेठ महिनामा सुलीचौर र प्युठानको बिजुवारमा हातैले बनाइने चप्पल तथा जुत्ता ह्यान्डमेड बनाउने 10 दिने तालिम सञ्चालन हुँदैछ। तालिमका विशेषताहरू: तालिममा सहभागी भई तपाईँले आफ्नै हातले चप्पल जुत्ता बनाउन सिक्न सक्नुहुनेछ। सिप सिकेर आफ्नै व्यवसाय सुरु गर्न सक्नुहुनेछ। स्वरोजगार बन्ने उत्कृष्ट अवसर प्राप्त गर्नुहुनेछ। साथै प्युठानको भिमरी स्थित प्राची चप्पल पसलमा हातैले बनाइएका चप्पल जुत्ता तथा आवश्यक सम्पूर्ण सामग्रीहरू पनि उपलब्ध रहेको जानकारी गराइन्छ। तालिममा सहभागी हुन इच्छुक महानुभावले आजै सम्पर्क गर्नुहोस्। थप जानकारीका लागि सम्पर्क व्यक्ति चित्रा घरती मगर, सम्पर्क मोबाइल 97625 28 990।
7: महिला रोग विशेषज्ञ डाक्टर आउने बारे जीवन अनुमोल मेडिकल हल सुलीचौर रोल्पाको सूचना। हजुर, नेपालगञ्ज मेडिकल कलेजमा कार्यरत महिला रोग विशेषज्ञ डाक्टर गोमा रिमाल एमबीबीएस एमडी
8: मिति 2083 जेठ महिनाको 8 गते शुक्रबारका दिन
7: सुनिल स्मृति गाउँपालिका सुलीचौरमा अवस्थित जीवन अनमोल मेडिकल हलमा आउनुहुने भएको हुँदा निम्न समस्या भएका बिरामीहरूले मौकाको फाइदा उठाउनु हुन हार्दिक अनुरोध गरिन्छ। डाक्टरद्वारा दिइने सेवाहरू: तल्लो पेट दुख्ने, पिसाब पोल्ने, बारम्बार बच्चा खेर गइरहने, लामो समयसम्म बच्चा नरहने, यौन सम्पर्क गर्दा पोल्ने गाह्रो हुने, यौन अङ्ग चिलाउने, सेतो पानी बग्ने, महिनावारीको समयमा अत्याधिक पेट दुख्ने, ढाड कम्मर दुख्ने, पाठे घर खसे जस्तो हुने, पाठे घर खसेको, कोखा दुख्ने, स्तनमा गाँठा गुठी पलाएको, स्तन दुख्ने आदि महिला सम्बन्धी सम्पूर्ण समस्या भएका बिरामीहरूले सम्पर्क गर्नुहोला। जीवन अनमोल मेडिकल हल सुलीचौर रोल्पा। हाम्रा दैनिक सेवाहरू: भिडियो एक्सरे, डिजिटल एक्सरे, रगत सम्बन्धी सम्पूर्ण चेक जाँच गरिन्छ। थप जानकारीका लागि सम्पर्क मोबाइल 98511 83 987।

0: सबैको रेडियो, सामुदायिक रेडियो रोल्पा 93.8 MHz।
1: स्टुडियो टाइम
2: अहिले बेलुकीको 6 बज्यो।

0: उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइनमा प्रसारण भइरहेको नेपाल दर्पणमा साथी हृदय रिमालसँगै भोजेन्द्र बस्नेतको स्वागत छ। नेपाल दर्पण सुरु गरौँ मुख्य मुख्य खबरका शीर्षकहरूबाट।
1: प्रधानमन्त्रीसँग मन्त्रीहरू र मुख्य सचिवको कार्य सम्पादन सम्झौता, मन्त्री फेरबदलको तयारी नरहेको, रासपा सभापति लामिछानेको भनाई, सांसदहरूलाई मर्यादामा राख्न रासपाले संसदीय दलको विधान नै संशोधन गर्ने,
0: मनसुनजन्य विपदमा ज्यान गुमाउनेको संख्या उच्च, बालबालिकालाई खोलाले बगाउने र पोखरीमा डुब्ने घटना झनै संवेदनशील, पूर्व सूचना पालना नगर्ने प्रवृत्ति र अभिभावकीय निगरानीको अभाव मुख्य चुनौती।
2: अहिलेको मनसुनजन्य विपदबाट भएका क्षतिहरू मध्ये करिब एक तिहाई चाहिँ अलिकति केयरलेसले गरेर, हेलचक्राइले गरेर भएको देखिन्छ।
1: अनलाइन बेटिङ र क्रिप्टो कारोबारमा संलग्न माथिको कारवाही तीव्र, विदेशी नागरिक सहित स्वदेशी उभारूको संलग्नता बढ्दै,
0: युक्रेनलाई पूर्ण समर्थन गरिरहने बेलायतको प्रतिबद्धता, बेलायतले जानाजानी युद्धलाई थप सर्काउने नीति अपनाएको रुसी दूतावासको आरोप,
1: र कोकिन परीक्षणमा पोजिटिभ देखिएपछि टेनिस खेलाडी गिर्गियोस निलम्बनमा।
3: सुन त, मेरो कपडा प्याकिङ गरिदेऊ त, श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानुपर्ने भयो।
4: ए हो र, अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउस र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठे घरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीडितहरूका लागि 1,00,000 छुटको व्यवस्था पनि छ।
3: ओहो, यस्तो सुविधा रहेछ। ल, अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छु।
5: क्यान्सर विरुद्ध आशाको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
6: फोन 056-494-333, 493-555।
7: बेटर अप्लायन्सेस का एसी, कूलर, फ्रिज, कुकर, इन्डक्सन, एयर फ्रायर लगायत अन्य घरेलु सामानहरू घर ल्याएर त हेर्नुहोस्, तपाईँ पनि भन्नुहुनेछ मलाई त बेचरको बानी लागिसकेको छ। बेटर अप्लायन्सेस, बेचरको बानी लाग्छ।
8: कृषि र भेटेनरी शैक्षिक कार्यक्रमतर्फ स्नातक तह अध्ययनका लागि नयाँ भर्ना सम्बन्धी नेपाल पोलिटेक्निक इन्स्टिच्युट एनपिआई भरतपुर चितवनको सूचना।
9: विगत 3 दशक भन्दा बढी समयदेखि गुणस्तरीय प्राविधिक शिक्षा सञ्चालनमा गर्विलो इतिहास बोकेको नेपाल भेटेनरी काउन्सिलबाट समेत भर्ना स्वीकृत प्राप्त नेपाल पोलिटेक्निक इन्स्टिच्युट एनपिआई भरतपुर चितवनमा शैक्षिक वर्ष 2083 लागि स्नातक तह भेटेनरी तर्फ 5 वर्षे बिबिएससी एनएएच भेटेनरी डाक्टर र कृषि तर्फ बिएससी एजी शैक्षिक कार्यक्रममा नयाँ भर्ना आवेदन फारम अनलाइन मार्फत भराइरहेको हुँदा इच्छुक विद्यार्थीहरूबाट entrance.puexam.edu.np वा www.npi.edu.np लगन गरी फारम भर्न वा सिधै कलेजमा सम्पर्क राखी फारम भर्न सूचित गरिन्छ।
8: फारम भर्ने अन्तिम मिति 2083 भाद्र 27 गते सम्म, प्रवेश परीक्षा 2083 भाद्र 31 गते।
9: बिएससी एजी तर्फ पहिलो 30 जना विद्यार्थीहरूका लागि विशेष छुटमा भर्ना लिइरहेको जानकारी गराइन्छ।
8: थप जानकारीका लागि नेपाल पोलिटेक्निक इन्स्टिच्युट एनपिआई भरतपुर चितवन।
9: फोन 056-421-261, 596-617, मोबाइल 98-550-607-68, 98-511-62-594, 98-510-54-224। तपाईँको सपना हाम्रो जिम्मेवारी, भविष्यको यात्रा आजै एनपिआईबाट सुरु गरौँ।
0: नेपाल दर्पणमा अब खबरको सिलसिला। प्रधानमन्त्री बालेन्द्र शाहसँग मन्त्रीहरूले चालु आर्थिक वर्षमा गर्ने मुख्य काम र उपलब्धिका लागि कार्य सम्पादन सम्झौता गर्नुभएको छ। प्रधानमन्त्री तथा मन्त्री परिषद कार्यालयमा सबै मन्त्रीहरूले आज प्रधानमन्त्रीसँग कार्य सम्पादन सम्झौतामा हस्ताक्षर र सम्झौताको प्रति आदान प्रदान गर्नुभएको हो। उहाँहरूले सुशासन, सामाजिक न्याय र समृद्धिसँग सम्बन्धित कार्य सम्पादन सम्झौता गर्नुभएको प्रधानमन्त्रीका प्रेस तथा अनुसन्धान विज्ञ दीपा दाहालले जानकारी दिनुभयो। यस्तै आजै प्रधानमन्त्री शाहसँग सँग नेपाल सरकारका मुख्य सचिव गोविन्द बहादुर कार्कीले पनि कार्य सम्पादन सम्झौता गर्नुभएको छ। यसैबीच सरकारले प्रारम्भिक बाल विकास सहजकर्ता विद्यालय कर्मचारी र विद्यालय सहयोगको पारिश्रमिक बढाउने निर्णय गरेको छ। आज बसेको मन्त्री परिषद बैठकले यस्तो निर्णय गरेको सरकारका प्रवक्ता एवं शिक्षा मन्त्री सस्मित पोखरेलले जानकारी दिनुभयो। उहाँका अनुसार अहिले सङ्घीय सरकारले उपलब्ध गराउँदै आएको पारिश्रमिकमा मासिक 5,000 रुपियाँको दरले वृद्धि गर्ने निर्णय भएको छ। नयाँ व्यवस्था अनुसार ईसीडी सहजकर्ताको मासिक पारिश्रमिक 12,000 रुपियाँबाट बढेर 17,000 रुपियाँ पुगेको छ। विद्यालय सहयोगको 10,000 15,000 पुगेको छ भने लेखा हेर्ने विद्यालय कर्मचारीको 15,000 20,000 रुपियाँ पुगेको छ। यस्तै बैठकले माध्यमिक तहमा शिक्षण सहयोग अनुदान कोटामा कार्यरत शिक्षकको तलब माध्यमिक तृतीय श्रेणी र आधारभूत तहमा निम्न माध्यमिक तृतीय श्रेणीको तलब बराबर कायम गर्ने निर्णय समेत गरेको छ। अब सङ्घीय शिक्षण सहयोग अनुदान कोटामा माध्यमिक तहका शिक्षकको पारिश्रमिक मासिक पारिश्रमिक 43,669 रुपियाँबाट बढेर 48,058 रुपियाँ पुगेको छ। यस्तै आधारभूत तहका शिक्षकको मासिक पारिश्रमिक 34,730 रुपियाँबाट बढेर 38,203 रुपियाँ कायम भएको छ।
1: यसैबीच राष्ट्रिय स्वतन्त्र पार्टी रासोपामा मन्त्री फेरबदलको कुनै तयारी नभएको सभापति रवि लामिछानेले स्पष्ट पार्नु भएको छ। सिंहदरबारमा बसेको संसदीय दलको बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै सभापति लामिछानेले मन्त्रीहरूको कार्यक्षमतालाई लिएर प्रश्न उठे पनि तत्काल मन्त्री परिवर्तन नहुने बताउनुभयो। पार्टीभित्र प्रश्न गर्ने र जवाफ खोज्ने लोकतान्त्रिक परिपाटी रहेको उल्लेख गर्दै उहाँले सांसदहरूले उठाएका प्रश्नलाई मन्त्री फेरबदलसँग जोड्न नमिल्ने धारणा राख्नुभयो। यस्तै उहाँले आफू र प्रधानमन्त्री बालेन शाहबीच कुनै मतभेद नरहेको दावी गर्नुभएको छ। प्रधानमन्त्री शाहले सामाजिक सञ्जालमा लेखेको एक्लै लडिरहेको छु भन्ने भावुक स्ट्याटसलाई राजनैतिक रूपमा व्याख्या नगर्न आग्रह गर्दै उहाँले प्रधानमन्त्री कवि र कलाकार पनि रहनुभएकाले उहाँका हरेक शब्दमा राजनैतिक अर्थ खोज्न आवश्यक नभएको बताउनुभयो। सिङ्गो पार्टी उहाँकै साथमा उभिएको लामिछानेको भनाइ छ।
0: यसैबीच नेकपा एमालेका संसदीय दलका नेता रामबहादुर थापाले राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाका सभापति रवि लामिछानेले प्रधानमन्त्री सहित सरकारको तत्काल पुनर्गठनका लागि पहल गर्न आग्रह गर्नुभएको छ। प्रतिनिधि सभाको बैठकमा बोल्दै उहाँले देशको निकासका लागि 3 विकल्प रहेकामा अब सरकारको पुनर्गठनको विकल्प नरहेको टिप्पणी गर्नुभयो। उहाँले तत्काल सरकार पुनर्गठन नगरेमा राष्ट्रियता लोकतन्त्र र जनजीविका पुनर्स्थापनाका चारै दिशाबाट अकल्पनीय जनसुनामी आउने चेतावनी समेत दिनुभयो।
1: सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाका सभापति रवि लामिछानेले संयमित बन्न र आफ्ना प्रस्तुतिलाई थप जिम्मेवार बनाउन सांसदहरूलाई निर्देशन दिनुभएको छ। रासोपाका सांसदहरूले संसदीय समिति र संसदमा असन्तुष्टि व्यक्त गर्दा शैलीगत सन्तुलन गुमाउने गरेको टिप्पणी बढिरहेका बेला आज बसेको संसदीय दलको बैठकमा सभापति लामिछानेले यस्तो निर्देशन दिनुभएको हो। बैठकमा सभापति लामिछानेले संसदमा प्रस्तुत हुँदा सांसद र मन्त्रीहरूले अवलम्बन गर्ने व्यवहार र भाषाप्रति विशेष चासो व्यक्त गर्नुभएको छ। संसदमा पार्टीका तर्फबाट हुने प्रस्तुतिलाई थप जिम्मेवार र संयमित बनाउनुपर्ने उहाँको भनाइ छ। यसैबीच सांसदहरूलाई मर्यादामा राख्न रासोपाले संसदीय दलको विधान नै संशोधन गर्ने भएको छ। संसदीय दलको बैठकले मुख्य सचेतक कविन्द्र बुढलाकोटीको नेतृत्वमा विधान संशोधनका लागि कार्यदल गठन गर्ने निर्णय गरेको सांसद गणेश पराजुलीले जानकारी दिनुभयो। मुख्य सचेतकको संयोजकत्वमा बनेको कार्यदलले 7 विधान संशोधन गरेर कार्यविधि बनाउनेछ। उहाँका अनुसार सांसदहरूलाई सदनमा उपस्थित हुँदा तयारी गरेर आउन र आफ्नो मर्यादाअनुसार अगाडि बढ्न बाध्य पार्ने गरी कार्यविधि निर्माण गरिनेछ।
0: सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री खगराज भट्टले विश्वासको मत प्राप्त गर्नुभएको छ। उहाँले नेकपाका 20 र एमालेका 11 गरी 31 मत प्राप्त गर्नुभएको हो। नेकपा एमालेको सत्ता साझेदारीमा नेकपा संसदीय दलका नेता भट्ट साउन 29 मुख्यमन्त्रीमा नियुक्त हुनुभएको हो। 53 सदस्यीय सुदूरपश्चिम प्रदेश सभामा विश्वासको मतका लागि यसअघि 27 मत आवश्यक हुने भए पनि हिजो काङ्ग्रेस सांसद प्रकाश बहादुर देउवालाई पदमुक्त गरेपछि 2 सांसदको पद रिक्त भएर प्रदेशसभा सदस्य कुल सङ्ख्या 51 भएको छ। भट्टको विपक्षी मा 15 मत परेको छ। यसैबीच कर्णाली प्रदेशका मुख्यमन्त्री मङ्गलबहादुर साईले पनि विश्वासको मत प्राप्त गर्नुभएको छ। उहाँको पक्षमा 21 र विपक्षमा 13 मत परेको छ। यस्तै 2 मत तटस्थ रहेका छन्। आज बसेको प्रदेशसभा बैठकमा नेपाली कम्युनिस्ट पार्टी र नेकपा एमालेका सांसदले उहाँलाई विश्वासको मत दिएका हुन्। साईले सोमबार विश्वासको मत पाऊँ भनेर प्रदेशसभा समक्ष पत्र दर्ता गराउनु भएको थियो।
1: यस्तै बागमती प्रदेशको मुख्यमन्त्रीमा नेकपा एमालेका किरण थापा मगरले दावी पेश गर्नुभएको छ। आज राष्ट्रिय प्रजातन्त्र पार्टी राप्र शुक्रबार नेपाली कम्युनिस्ट पार्टी नेकपाको समर्थनमा थापाले प्रदेश प्रमुख दिवक प्रसाद देवकोटा समक्ष बहुमत सहित मुख्यमन्त्रीमा दावी पेश गर्नुभएको हो। मुख्यमन्त्री कार्यालयले थापालाई भोलि मुख्यमन्त्रीमा नियुक्त गरेर शपथ गराउने तयारी गरेको जनाएको छ। एमाले र नेकपा गठबन्धन बीचको सहमति अनुसार बागमतीको मुख्यमन्त्री एमालेको भागमा परेको थियो। 104 सदस्यीय बागमती प्रदेशसभामा सरकार गठनका लागि 53 सांसदको समर्थन आवश्यक पर्छ। थापालाई एमालेका 25, नेकपाका 26 र राप्रपाका 12 गरी कुल 63 सांसदको समर्थन रहेको छ। यसैबीच राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाले बागमती प्रदेशसभामा नेकपा एमालेका किरण थापालाई मुख्यमन्त्रीमा समर्थन गरिएको भनिएको पत्रमा आफ्नो सहमति नरहेको स्पष्ट पारेको छ। महामन्त्री एवं सचिवालय प्रमुख राजेन्द्र गुरुङले बागमती प्रदेशका प्रदेश प्रमुखलाई पत्र लेख्दै समर्थन पत्रलाई मान्यता प्रदान नगर्न अनुरोध गर्नुभएको छ। गएको साउन 20 गते बसेको कार्य सम्पादन समिति बैठकले वर्तमान परिस्थितिमा कुनै पनि प्रदेश सरकारको राजनीतिमा सामेल नहुने निर्णय गरेको राप्रपाले जनाएको छ। तर केन्द्रको निर्देशन विपरीत राप्रपा बागमती प्रदेश संसदीय दलका नेता उद्धव थापाले एमालेका किरण थापा मगरको नेतृत्वलाई समर्थन गर्नुभएको छ।
0: सीधा कुरा प्रष्ट विचार, यो हो उज्यालो रेडियो नेटवर्क नेपाल दर्पणमा। बालबालिकाहरू पोखरीमा डुबेर तथा खोलाले बगाएर ज्यान गुमाउने समस्याबारेको रिपोर्टसँगै खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
6: हरेक मान्छेको सपना, जपना र चाहना पैसा।
10: पैसामा छ शक्ति, पैसामा छ सहारा।
6: धोती, पटुका र इजारको गाँठो हुँदै गाँठधनसम्म,
10: ब्याङ्कको चेक, टोकन, एटीएम हुँदै हातको मोबाइलसम्म।
6: यच्छ प्रश्न, कसरी कमाउने, कसरी जोगाउने र कसरी बढाउने?
10: मान्छेले पैसा चलाउने कि पैसाले मान्छे चलाउने?
6: पैसाको आवश्यकता, महत्व र यथार्थ बताउने
10: इतिहास, गाथा र कथा, गाँठका कुरा।
6: गाँठका कुरा
10: भदौदेखि हरेक हप्ता आइतबार उज्यालो टिभी र काया कैरनमा गाँठका कुरा। एनबीएल अटो लोन,
11: अब नयाँ गाडी खरिद गर्न अझ सहज र सरल,
10: मात्र 5% ब्याज दर, कर्जा अवधि 5 वा 7 वर्षसम्म,
11: सम्पूर्ण शाखाबाट कर्जा प्रवाह हुने,
10: सरल प्रक्रिया तथा सुलभ ब्याज दर।
11: थप जानकारीको लागि आजै आफ्नो नजिकैको शाखा कार्यालय वा कल सेन्टर 01-597-1222 सम्पर्क गर्नुहोस्।
10: शर्तहरू लागू हुनेछन्।
12: समय सँगै अघि बढ्दै नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
13: राप्ती इन्जिनियरिङ कलेज घोराही दाङको विद्यार्थी भर्ना सम्बन्धी सूचना।
10: स्थापनाको पहिलो ब्याचमै इन्जिनियरिङ कार्यक्रमतर्फ पोखरा विश्वविद्यालय प्रथम तथा बिसिए तर्फ 5 औं ब्याचमा गोल्ड मेडल प्राप्त गर्न सफल ग्रिनविच विश्वविद्यालय लन्डन, कलेज रिडर्स नेपालद्वारा सम्मानित र नेपाल एजुकेशन अवार्ड जापान, अस्ट्रेलिया तथा युएईद्वारा पुरस्कृत लुम्बिनी प्रदेशकै उत्कृष्ट यस कलेजमा बिबिए, बिसिए, बिई कम्प्युटर र बिई सिभिल कार्यक्रममा केही सिट खाली रहेकाले इच्छुक विद्यार्थीहरूले तुरन्त सम्पर्क गर्नुहोला।
13: सम्पर्क राप्ती इन्जिनियरिङ कलेज घोराही दाङ।
10: फोन नम्बर 082-562-601, 98578-35990, 98578-31684। 3 वर्षे डिप्लोमा इन कम्प्युटर इन्जिनियरिङ र 18 महिने अमिन कार्यक्रममा केही सिट खाली रहेकाले इच्छुक विद्यार्थीले छिटो सम्पर्क गर्नुहोला।
0: उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईँलाई फेरि स्वागत छ। यतिन्जेल हामीले प्रधानमन्त्रीसँग मन्त्रीहरू र मुख्य सचिवको कार्य सम्पादन सम्झौता, मन्त्री फेरदलको फेरबदलको तयारी नरहेको राष्ट्रपति सभापति रवि लामिछानेको भनाई, सांसदहरूलाई मर्यादामा राख्न राष्ट्रपतिले संसदीय दलको विधान नै संशोधन गर्ने, सुदूरपश्चिम र कर्णालीका मुख्यमन्त्रीलाई विश्वासको मत प्राप्त, बागमती प्रदेशको मुख्यमन्त्रीमा नेकपा एमालेका किरण थापा मगरको दावी पेश लगायतका खबर प्रस्तुत गर्यो।
1: नेपाल दर्पणमा अब बाँकी प्रसंग। नेपालमा मनसुनजन्य विपदका घटनामा ज्यान गुमाउनेको संख्या वर्षेनी बढिरहेको छ। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको तथ्याङ्क अनुसार गएको वैशाखपछि भएका विपदका घटनामा 241 जनाले ज्यान गुमाइसकेका छन्। यसमा पनि बाढी, पहिरो र अत्यधिक वर्षाले हुने घटना उच्च छन्। अकस्मात आउने प्रकोपका कारण हुने विपद एकातिर छ भने अझ संवेदनशील विषय बालबालिकालाई खोलाले बगाउने तथा पोखरी दहमा डुबेर ज्यान जाने घटना बढेका देखिएका छन्। हिँड्ने, खेल्ने वा खोला तर्ने क्रममा भइरहेका यस्ता घटना यदि सामान्य सावधानी अपनाउने हो भने पनि रोक्न सकिन्छ। तर यसले धेरैको ज्यान लिइरहेको छ। नागरिक अनुशासन र अभिभावकीय निगरानीको कमीका कारण मानवीय क्षति पूर्ण रूपमा रोक्न सकिएको छैन। साथी महेश केवालीको रिपोर्ट।
14: हिजो भदौ 2 गते मकवानपुरको हेटौडा 19 बस्तीपुरको वासुदेव खोलाले विद्यालयबाट फर्कदै गरेका 4 बालिका बगाएर बेपत्ता बनायो। त्यसअघि साउन 30 गते पोखराको विजयपुर खोलाले बगाउँदा 2 किशोर बेपत्ता भए। साउन 29 गते कञ्चनपुरमा 1 जनाको र जनकपुर धामको धनुष सागर पोखरीमा नुहाउने क्रममा अर्का 1 जनाको ज्यान गयो। साउन 27 गते धादिङको थोप्पल खोलामा पौडी खेल्दा 1 किशोरको ज्यान गयो। यस्ता घटना विभिन्न ठाउँमा निरन्तर भइरहेका छन्। नेपाल प्रहरीका अनुसार वैशाखदेखि साउन 29 गतेसम्मको विभिन्न विपदमा 85 जनाको ज्यान गएको छ। त्यसमध्ये बाढीका कारण मात्रै 19 जनाले ज्यान गुमाएका छन्। त्यस्तै राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार असार 5 गते यता मात्रै झन्डै 1400 विपदका घटना भएका छन्। गत वर्ष यही अवधिमा 500 देखि 600 घटना मात्र भएका थिए। त्यसमा डुबेर वा बगेर हुने घटनाको संख्या धेरै छ। पछिल्लो समय डुबेर हुने घटना किन बढिरहेका छन् त? राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रवक्ता शान्ति महत।
2: अहिलेको मनसुनजन्य विपदबाट भएका क्षतिहरू मध्ये करिब 1/3 चाहिँ अलिकति केयरलेसले गरेर हेलचक्राइले गरेर होइन भएको देखिन्छ। जस्तै कतिपय ठाउँहरूमा चाहिँ बाढी ठुलो आइराखेको हुन्छ, बाटोमा माथिबाट पानीको छाल ठुलो आएको हुन्छ, कोही चाहिँ फेरि पछाडिबाट आएर एकदमै आफू हिम्मतिलो देखाउनको लागि पनि त्यो बाढीमा जानेर बाइक सहित बगाएका घटनाहरू पनि हामीसँग तथ्याङ्क छ। त्यसै गरी पौडी खेल्ने क्रममा पनि बाढी आएको ठाउँमा अरूलाई देखाउन साथीहरूलाई अलिकति गर्न पनि पौडी खेल्न जाने, अनि त्यसै गरी अब लामो हाँगा झुन्नेर तल पानी छ वारीदेखि पारिसँग झुन्नेर फेरि रिटर्न हुने दाउरा खोज्न जाने विषयहरू भयो होइन, विपदको विषयमा संवेदनशील नभएको हो कि भन्ने विषयहरू पनि आएका।
14: सरकारी निकाय जल तथा मौसम विज्ञान विभाग, सुरक्षा निकाय, प्रदेश र स्थानीय तहले पूर्व तयारी, प्रतिकार्य र पूर्व सूचना प्रवाहमा निरन्तर काम गरिरहेका छन्। तर प्राविधिक तयारीका बावजुद मानवीय क्षति पूर्ण रूपमा रोक्न सकिएको छैन। नागरिकसँग सबैभन्दा नजिक रहेका पालिका तहले विपदको जोखिम कम गर्न सक्दो प्रयास गरिरहेका छन्। वर्षा सुरु हुनासाथ वडा र कार्यपालिका मार्फत सूचना प्रवाह गरिए पनि स्थानीय सरकार एक्लैले ठूलो प्राकृतिक विपदको सामना गर्न सक्दैन। बालबालिकाको सुरक्षामा अभिभावक र विद्यालयको भूमिका पनि उत्तिकै महत्त्वपूर्ण हुने बताउनुहुन्छ गाउँपालिका राष्ट्रिय महासङ्घ नेपालका अध्यक्ष लक्ष्मी पाण्डे।
15: जति गर्दा गर्दै पनि दुर्घटनाहरू हामी सुनिरहेका छौँ, त्यसकारण सबभन्दा पहिलो अभिभावक सचेत हुनुपर्छ। आफ्नो बालबालिका कत्रो छ, समयमा आफ्नो परिवारसँग नजिक हुन्छ कि हुँदैन, कुन बेलामा कहाँ जान्छ भन्ने कुरा परिवारले ख्याल गर्नु पर्यो सबभन्दा पहिलो। त्यसपछि विद्यालय जाने बालबालिकालाई विद्यालयले ख्याल गरिदिनु पर्ने हुन्छ। त्यसको आडमा चाहिँ हामीले संरक्षकको भूमिका निर्वाह गर्ने कुरामा गाउँपालिकाले खोला तटीय क्षेत्रमा जोखिम भएका ठाउँहरूमा हामीले सूचनाहरू पनि प्रवाह गर्छौँ र हामीले अलर्ट गराउने कुरामा चाहिँ हामी एकदमै गराइरह हुन्छौँ।
14: विपद व्यवस्थापनमा राहत बाँड्नुभन्दा घटना हुन नदिने वातावरण बनाउनु मुख्य काम हो। विपदका बेला अग्रपङ्क्तिमा खटिने नेपाल प्रहरीले नागरिकलाई अनुशासन पालना गर्न र प्राप्त सूचनालाई गम्भीरतापूर्वक लिन आग्रह गरेको छ। तर नागरिकले यस्ता सूचना र चेतावनीलाई अझै गम्भीरतापूर्वक लिने नगरेको नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता अभिनारायण काफले बताउनुहुन्छ।
16: हामीले सूचना जुन प्रवाह गर्छौँ त्यसलाई चाहिँ एउटा सिरियसली लिनु होला, सतर्क अप्नाउनु पर्छ सबै नागरिकले। त्यस्तो बेलामा अनावश्यक रूपमा हिँडुल गर्ने जानकारी गराएको हुन्छ, अत्यावश्यक बाहेक नजानुहोस् न हिँड्नुहोस् यहाँ यात्रा नगर्नुहोस् भन्ने कुरामा चाहिँ सबैले स्वस्फूर्त रूपमा उच्च अनुशासनका साथ पालन गर्नुभयो भने त्यसबाट हुन सक्ने सम्भावित क्षति दुर्घटना घटनाको विषयमा हामी अवॉइड हुन सक्छौँ, रोक्न सक्छौँ।
14: नेपालमा हरेक वर्खामा दोहोरिने जल विपद र डुबेर हुने घटना प्राकृतिक विपद मात्र होइन, प्राविधिक र वैज्ञानिक दृष्टिले वर्खामा नदी खोला तथा पहाडी क्षेत्रमा अझ बढी सतर्कता अपनाउन आवश्यक देखिन्छ। बाढी पहिरो नियन्त्रण तथा भूगर्भ विज्ञानका विज्ञ इन्जिनियर श्री कमल द्विवेदी।
17: वर्षापछि पनि खोला बढे अझ घट्यो भनेदेखि माथिल्लो क्षेत्रमा पहिरोले खोला थुनेको संकेत हो, त्यसले झन् ठुलो क्षति गर्न सक्छ। त्यो खोलाको क्षेत्रबाट अलिकति माथिल्लो क्षेत्रमा सर्नु उपयुक्त हुन्छ, त्यो गेग्रान सहितको उसमा चाहिँ पस्नु हुँदैन, त्यसले चाहिँ दुर्घटना निम्ति आउन सक्छ, बगाइदिन सक्छ। त्यस्तो क्षेत्रहरूबाट टाढा अलिकति सुरक्षित ठाउँमा चाहिँ जानु उपयुक्त हुन्छ।
0: प्रविधिको दुरुपयोग गरी हुने अनलाइन बेटिङ र अवैध क्रिप्टो करेन्सी कारोबार विरुद्ध नेपाल प्रहरीले कारवाही तीव्र पारेको छ। पछिल्ला वर्षहरूमा प्रविधिको सहज पहुँचसँगै यस्ता वित्तीय अपराध बढ्न थालेपछि प्रहरीले विशेष निगरानी र अभियान सञ्चालन गरेको हो। विशेष गरी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलकुद प्रतियोगिताका क्रममा अनलाइन बेटिङ प्लेटफर्महरू बढी सक्रिय हुने गरेको पाइएको छ। गएको आर्थिक वर्ष मात्रै अनलाइन बेटिङमा संलग्न 148 जना र क्रिप्टो करेन्सी कारोबारका 117 जना पक्राउ परेका थिए, जसमा ठूलो संख्यामा विदेशी नागरिक समेत रहेका छन्। पछिल्लो समय ठमेलबाट 17,79,00,000 रुपियाँभन्दा बढीको अवैध क्रिप्टो कारोबार गर्ने चिनियाँ नागरिकसहित अरू विदेशी र स्वदेशीहरूलाई प्रहरीले पक्राउ गरी कारवाही अघि बढाएको छ। केन्द्रीय प्रहरी प्रवक्ता अभिनारायण काफ्लेका अनुसार अनलाइन बेटिङ, साइबर अपराध, ठगी र हुण्डीसँग जोडिने भएकाले डिजिटल वालेट र बैंकिङ कारोबारमा कडा निगरानी राखिएको छ। मुलुकी अपराध संहिता अनुसार अवैध सट्टेबाजी गर्नेलाई प्रयोग भएको बिगो जफत गरी 1 वर्षसम्म कैद र 10,000 रुपियाँसम्म जरिवाना हुने व्यवस्था छ। यस्तै क्रिप्टो करेन्सी जस्ता अभौतिक मुद्राको अवैध प्रयोग गर्नेलाई बिगो जफत सहित 5 वर्षसम्म कैद र बिगो बमोजिम जरिवाना हुने कानूनी प्रावधान छ।
1: नेपाल रेडक्रसले 23 समितिहरूलाई स्पष्टीकरण सोधेको छ। अस्ति सोमबार बसेको बैठकले रेडक्रसको मर्म र भावना विपरीत काम गरेको आरोप लगाउँदै उनीहरूलाई स्पष्टीकरण सोध्ने निर्णय गरे अनुसार 7 प्रदेश समिति र 15 जिल्ला समितिहरूलाई स्पष्टीकरण सोधेको हो। उनीहरूले नियमित अध्यावधि नगरेको, विधान विपरीत हुने गरी विभिन्न राजनीतिक दल र भातृ संगठनमा सक्रिय भएको लगायतका आरोप छ। महामन्त्री ऋषिरमण खनालले आज पत्र लेख्दै पत्र प्राप्त भएको 3 दिनभित्र स्पष्टीकरण पेश गर्न भन्नुभएको छ। बागमती प्रदेश, सुदूरपश्चिम प्रदेश समिति, लुम्बिनी प्रदेश समिति, कर्णाली प्रदेश समिति, मधेस प्रदेश समिति, कोशी प्रदेश समिति र गण्डकी प्रदेश समितिलाई स्पष्टीकरण सोधिएको छ। त्यस्तै सुनचरी, रौतहट, सिन्धुपाल्चोक, चितवन, मकवानपुर, कपिलवस्तु, भोजपुर, सप्तरी, शङ्खासभा, रसुवा, बारा, स्याङ्जा, काभ्रे, पलाञ्चोक, तनहुँ र पर्सा जिल्ला शाखा समितिलाई स्पष्टीकरण सोधेको रेडक्रसले जनाएको छ।
0: नेपाल दर्पणमा खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
18: दाँतको सामान्य उपचारदेखि जटिल दन्त उपचारसम्म अब एउटै विश्वासिलो गन्तव्य डर्माडेन्ट नेपाल हेयर ट्रान्सप्लान्ट स्किन एन्ड एस्थेटिक डेन्टल क्लिनिक एन्ड इम्प्लान्ट सेन्टर।
19: डर्माडेन्टमा उपलब्ध छ सम्पूर्ण दन्त उपचार सेवा। नियमित दाँत जाँच, स्केलिङ तथा पोलिसिङ, फिलिङ, रुट क्यानल, दाँत निकाल्ने, डेन्टल इम्प्लान्टदेखि आकर्षक मुस्कानका लागि आवश्यक सम्पूर्ण उपचार अनुभवी दन्त चिकित्सकबाट।
18: दाँत सम्बन्धी सम्पूर्ण जानकारीका लागि आजै सम्पर्क गर्नुहोस्
19: डर्माडेन्ट नेपाल हेयर ट्रान्सप्लान्ट स्किन एन्ड एस्थेटिक डेन्टल क्लिनिक एन्ड इम्प्लान्ट सेन्टर, पाटन हस्पिटल रोड, लगनखेल। सम्पर्क 01-5454-66, व्हाट्सएप 98-65-44-24-96।

0: को एकमात्र डीटीएच सेवा डिश होम।
1: डिश होम, खुशी को कनेक्शन।
2: थोड़े बचत धेरे कायदा, बीमा का छन् फाइदै फाइदा। बीमाको क्षेत्रमा विश्वसनीय नाम रहेको नेपालको पहिलो र सरकारी स्वामित्वको एकमात्र जीवन बीमा कम्पनीमा जीवन बीमा गरी निश्चिन्त बनौ। न्यून बीमा शुल्कमा अधिक बोनस दर रहेको राष्ट्रिय जीवन बीमा कम्पनी लिमिटेड, रामसाहपथ काठमाडौँ, साबिकको राष्ट्रिय बीमा संस्थान।
3: उज्यालो रेडियो नेटवर्क मार्फत देशभरिका विभिन्न एफएम स्टेशन, उज्यालो अनलाइन तथा उज्यालोको युट्युब र फेसबुकमा प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईँलाई फेरि स्वागत छ।
4: अब बाँकी खबर। शेयर बजार लगातार चौथो कारोबार दिन घटेको छ। शेयर बजार परिसूचक नेप्से आज 0.26 अंकले घटेर 2622.22 झरेको छ। आज बैंक, जलविद्युत, निर्जीवन बीमा र अन्य व्यापार बाहेक सबै समूहको उपसूचक सामान्य घटेको छ। आज नेप्सेसँगै कारोबार रकम पनि घटेको छ। हिजो 5.07 अरब कारोबार भएकामा आज 346 कम्पनीका 95,08,000 किता सेयर 3.29 अरब रुपियाँमा किनबेच भएको छ।
3: अख्तियार दुरुपयोग अनुसन्धान आयोगले लमजुङको सुन्दर बजारमा रहेको आदर्श बाल माध्यमिक विद्यालयका शिक्षक नवराज केसी र तत्कालीन निमित्त जिल्ला शिक्षा अधिकारी होमनाथ नेवानी विरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ। झुटो विवरण पेश गरी माध्यमिक तहको स्थायी शिक्षक बनेको आरोपमा उनीहरू विरुद्ध विशेष अदालत काठमाडौँमा आरोपपत्र दायर गरेको आयोगले जनाएको छ। आयोगको अनुसन्धान अनुसार केसीले 2063 सालमा अस्थायी विस्थापित शिक्षकका लागि खुलेको आन्तरिक प्रतिस्पर्धामा आफूलाई विस्थापित शिक्षक दावी गर्दै जालसाजीपूर्ण विवरण पेश गरेका थिए। उनले त्यसअघि नै प्राथमिक तहमा स्थायी नियुक्ति लिइसकेका थिए र विस्थापित शिक्षक थिएनन्। यस्तै तत्कालीन निमित्त जिल्ला शिक्षा अधिकारी नेउपानले केसीको त्यही झुटो विवरण प्रमाणित गरी परीक्षामा सामेल हुने मौका दिएको खुलेको छ। अख्तियारले शिक्षक केसी विरुद्ध कैद र जरिवाना तथा नेउपानी विरुद्ध मतियारको रूपमा सजायको माग दावी गरेको छ।
4: प्रस्तावित पूर्वपश्चिम विद्युतीय रेलमार्गका लागि जग्गा अधिग्रहण गरेको 6 वर्ष बितिसक्दा पनि मुआब्जा वितरण वा फुकुवा नहुँदा झापा, मोरङ र सुनसरीका जग्गा धनीहरू मारमा परेका छन्। सरकारले 2077 सालको जेठमा काकरभिट्टा इनरुवा खण्डको 126 किलोमिटर क्षेत्रमा पर्ने झापा, मोरङ र सुनसरीका 4,000 भन्दा बढी घरधुरीको 5,424 कित्ता जग्गा रोका गरेको थियो। जग्गा किनबेच, अंशाबण्डा र बैंक धितो राख्न नपाउँदा स्थानीयको जनजीवन प्रभावित भएको छ। पूर्वपश्चिम रेलमार्ग मुआब्जा समन्वय समितिले प्रचलित बजार मूल्य अनुसार तुरन्त मुआब्जा वितरण गर्न वा क्षतिपूर्ति सहित जग्गा फुकुवा गर्न माग गरेको छ। पटक पटक सरकार फेरिए पनि आफ्ना माग सम्बोधन नभएको भन्दै प्रभावितहरूले आक्रोश व्यक्त गरेका छन्।
3: आज 19 राष्ट्रिय सूचना दिवस मनाइएको छ। नेपालमा हरेक वर्ष भदौ 3 गते राष्ट्रिय सूचना आयोगको आयोजनामा राष्ट्रिय सूचना दिवस मनाउने गरिन्छ। 2064 साल साउन 5 गते सूचनाको हक सम्बन्धी ऐन प्रमाणीकरण भएको थियो। त्यसपछि सूचनाको हक सम्बन्धी ऐन लागू भएको दिनको सम्झनामा हरेक वर्ष भदौ 3 गते राष्ट्रिय सूचना दिवस मनाउन थालिएको, नागरिकले सार्वजनिक निकायबाट सहज रूपमा सूचना पाउनुपर्ने मुख्य उद्देश्यका साथ दिवसको अवसरमा कार्यक्रम गरिन्छ।
4: 187 विश्व फोटोग्राफी दिवसको उपलक्ष्यमा काठमाडौँको हनुमान ढोका परिसरमा विशेष फोटो प्रदर्शनी आयोजना गरिएको छ। राष्ट्रिय फोटोपत्रकार समूह नेपाल र बङ्गलादेश फोटोपत्रकार सङ्घको संयुक्त आयोजना तथा चाइना कल्चर सेन्टरको सहकार्यमा प्रदर्शनी भएको हो। काठमाडौँको ऐतिहासिक क्षेत्र हनुमान ढोकामा आयोजित प्रदर्शनीमा सर्वसाधारण तथा पर्यटकहरूको बाक्लो उपस्थिति रहेको थियो।
3: गोसाईकुण्ड मेलामा जाने तीर्थयात्रीको स्वास्थ्य सुरक्षाका लागि 4 ठाउँमा स्वास्थ्य शिविर सञ्चालन हुने भएको छ। आउँदो 12 गते जनपूर्णिमाको अवसरमा लाग्ने मेलालाई लक्षित गरी रसुवाको धुन्चे, चोलाङ पार्टी, लौरी विनायक र गोसाईकुण्डमा शिविर स्थापना गर्न लागेको जनस्वास्थ्य कार्यालय रसुवाई जनाएको छ। समुद्र सतहबाट झण्डै 4,380 मिटर उचाइमा रहेको गोसाईकुण्ड यात्रा क्रममा लेक लाग्ने, टाउको दुख्ने र वाकवाकी लाग्ने जस्ता समस्या हुन सक्ने भएकाले यो व्यवस्था गरिएको हो।
4: काठमाडौँको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट लागु औषध सहित 8 जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा थाई एयरवेजको उडान मार्फत बैङ्ककबाट काठमाडौँ आएका म्यानमारका 5 जना नागरिक र भारतका 3 जना नागरिक रहेका छन्। लागु औषध नियन्त्रण ब्युरो शाखा कार्यालय कोटेश्वरबाट खटिएको प्रहरी टोलीले उनीहरूको साथबाट 39 किलो 288 ग्राम गाजा बरामद गरेको हो।
3: नेपाल दर्पणमा अब विदेशको खबर। रुसमा भर्खरै भएको युक्रेनी आक्रमणमा बेलायतमा निर्मित ड्रोन प्रयोग भएको पुष्टि भएपछि रुसले दिएको चेतावनीका बावजुद बेलायतले युक्रेनलाई पूर्ण समर्थन गरिरहने जनाएको छ। बेलायती प्रधानमन्त्री एन्डी बर्नहामले युक्रेनलाई आवश्यक परेको समयमा बेलायत सधैँ छातमा रहने बताउनु भएको कतार न्यूज एजेन्सीले जनाएको छ। युक्रेनलाई निरन्तर सैन्य सहयोग प्रदान गर्दा रुसबाट उत्पन्न हुन सक्ने जोखिमबारे सोधेको प्रश्नमा प्रधानमन्त्री बर्नहामले आफ्नो देशले युक्रेनलाई आत्मरक्षाका लागि आवश्यक सहयोग उपलब्ध गराउँदै आएको र आउँदा दिनमा पनि समर्थन गरिरहने उल्लेख गर्नुभयो। यसैबीच लन्डनमा रहेको रुसी दूतावासले बेलायतले जानाजान युक्रेन युद्धलाई थप सर्काउने नीति अपनाएको आरोप लगाएको छ। बेलायतले द्वन्द्वमा आफ्नो संलग्नता कायम राखे त्यसको मूल्य चुकाउनुपर्ने चेतावनी दिँदै दूतावासले बेलायतले त्यसको परिणाम भोग्नुपर्ने जनाएको छ। युक्रेनले पछिल्लो समय मस्कोसहित रुसका विभिन्न क्षेत्रमा लामो दूरीका ड्रोन आक्रमणलाई तीव्र बनाएको छ। युक्रेनले रुसी तेल प्रशोधन केन्द्र तथा रुसको प्रमुख अनलाइन खुद्रा विक्रेता वाइल्ड बेरी संस्था सम्बन्धित गोदामलाई निशाना बनाउँदै आएको छ।
4: नेपाल दर्पणमा अब खेल खबर। प्रख्यात टेनिस खेलाडी निकी किर्गियोस कोकिनको परीक्षणमा पोजिटिभ देखिएपछि अस्थायी रूपमा निलम्बनमा परेका छन्। 31 वर्षीय अस्ट्रेलियाली खेलाडी गएको जुन 22 मर्लोरका ओपनको समयमा परीक्षणका लागि आफ्नो नमुना दिएका थिए। विश्व वरियताको 13 स्थानमा रहेका पूर्व खेलाडी किर्गियोस यही अगस्त 4 अस्थायी रूपमा निलम्बन भएका बीबीसीले जनाएको छ। अन्तर्राष्ट्रिय टेनिस इन्टिग्रिटी एजेन्सीले जनाए अनुसार किर्गियोसले यस अस्थायी निलम्बन विरुद्ध आवेदन गर्न सक्थे तर अहिलेसम्म उनले त्यसो गरेका छैनन्। सामाजिक सञ्जाल इन्स्टाग्राम पोस्टमा किर्गियोसले आफूले ठूलो गल्ती गरेको र त्यसको पूर्ण जिम्मेवार लिने बताएका छन्। लेमनको अवधिमा किर्गियोसले खेलाडी प्रशिक्षक वा दर्शकका रूपमा कुनै पनि ग्रान्ड स्लाम प्रतियोगिता वा पुरुष तथा महिला टेनिस टुरद्वारा मान्यता प्राप्त कुनै पनि कार्यक्रममा भाग लिन पाउने छैनन्। यो प्रतिबन्ध न्यायाधिकरणको निर्णय नआएसम्म लागू हुनेछ।
3: खेल खबरसँगै हामी नेपाल दर्पणको अन्त्यमा आइपुगेका छौँ। आजका मुख्य खबरका शीर्षक फेरि एकपटक।
4: प्रधानमन्त्रीसँग मन्त्रीहरू र मुख्य सचिवको कार्य सम्पादन सम्झौता, मन्त्री फेरबदलको तयारी नरहेको राजसभा सभापति लामिछानेको भनाई, सांसदहरूलाई मर्यादामा राख्न राजसभाले संसदीय दलको विधान नै संशोधन गर्ने,
3: मनसुनजन्य विपदमा ज्यान गुमाउनेको संख्या उच्च, बाल बालिकालाई खोलाले बगाउने र पोखरीमा डुब्ने घटना झनै संवेदनशील, पूर्व सूचना पालन नगर्ने प्रवृत्ति र अभिभावकीय निगरानीको अभाव मुख्य चुनौती,
4: अनलाइन बेटिङ र क्रिप्टो कारोबारमा संलग्नमाथिको कारवाही तीव्र, विदेशी नागरिक सहित स्वदेशी उभारहरूको संलग्नता बढ्दै,
3: युक्रेनलाई पूर्ण समर्थन गरिरहने बेलायतको प्रतिबद्धता, बेलायतले जानाजान युद्धलाई थप सर्काउने नीति अपनाएको रुसी दूतावासको आरोप
4: र कोकिन परीक्षणमा पोजिटिभ देखिएपछि टेनिस खेलाडी किर्गियोस निलम्बनमा।
3: आजको नेपाल दर्पण सकिएको छ। प्राविधिक साथी दिनेश निरौलासँगै हामी हृदय रिमाल र भोजेन्द्र बस्नेत पनि बिदा हुन्छौँ। शरीरलाई स्वस्थ राख्न प्रशस्त पानी पिउने गरौँ।

0: तपाईं यति बेला सामुदायिक रेडियो रोल्पा सुन्दै हुनुहुन्छ।
1: यो मीठो सुगन्धले मेरो मन एकदमै शान्त हुन्छ प्रभु।
2: हप्ताको सात दिन सात छुट्टै सुगन्धले हरेक दिनको एउटा शुभ सुरुवात हुन्छ। मंगलदीप अर्पण 7-in-1 अगरबत्ती अब मात्र 30 रुपियाँमा।
3: नसर्ने रोगहरूको जाँच स्क्रिनिङ सम्बन्धी सूचना
4: स्वास्थ्य कार्यालय रोल्पा र रोल्पा जिल्लाका स्थानीय तहहरूको संयुक्त आयोजनामा 30 वर्ष माथिका व्यक्तिहरूको नसर्ने रोगहरू उच्च रक्तचाप मधुमेह मृगौलाको रोग तथा मोटोपनको जाँच गर्ने कार्यक्रम स्थानीय तह अन्तर्गतका स्वास्थ्य संस्थाहरूबाट समुदायमै गई सञ्चालन हुन गइरहेको हुँदा आफ्नो स्वास्थ्य अवस्था जाँच गरी मौकाको फाइदा लिनु हुन अनुरोध गर्दछौ। थप जानकारीको लागि नजिकैको स्वास्थ्य संस्थामा सम्पर्क गर्नुहुन अनुरोध गर्दछौ।
3: अनुरोधक स्वास्थ्य कार्यालय रोल्पा। रोल्पा
5: होइन सन्ध्या, बल्ल बल्ल लिबाङ बजार पनि आइपुग्यो। गाडीले उफार्दा उफार्दा मलाई त साह्रै भोक लाग्यो, तिमीलाई लागेको छैन?
6: भोक त मलाई पनि लागेको छ नि। बिहान खाएको जति गाडीले उफारेर सबै माथिबाट आइसक्यो, पेट पनि कस्तो खाली खाली भएको छ, साह्रै भोक लागिरहेको छ। जाम न कतै नास्ता खान।
5: ओली नास्ता पसल, ओइ सन्ध्या उतार न, ओली नास्ता पसलमा जाऊ है त।
6: जाऊ जाऊ, जहाँ भए पनि नास्ता खाने त हो नि।
7: हजुर, हामी कहाँ भेज चाउमिन, अन्डा चाउमिन, चिकन मोमो, चिकन लेग पिस, आलु परौठा, अन्डा बर्गर, चिकन चिल्ली, ब्रेड पकौडा, भेज पकौडा, रोटी तरकारी, रोटी मासु, चिउरा मासु, दुध चिया, कालो चिया र कफी पाइनुका साथै होम डेलिभरीको पनि सुविधा रहेको छ।
6: प्रोप्राइटर
5: मिन बहादुर ओली, सम्पर्क मोबाइल नम्बर 97618 36758।
7: ओली नास्ता पसल, रोल्पा नगरपालिका 2 पिपल चौतारा लिबाङ रोल्पा।
3: नोट, विगत लामो समयदेखि होटल तथा रेस्टुरेन्ट क्षेत्रमा काम गरेर अनुभव प्राप्त गर्नुभएका प्युठानी कुकद्वारा सम्पूर्ण परिकारहरू तयार गरिन्छ।
5: वाह, नास्ता होस् त यस्तो
6: कस्तो,
5: ओली नास्ता पसल जस्तो।
8: ओ काकु, कहाँ जान लाग्नु भयो? बिहान नै हिँडिराख्नु भएको छ चिटिक्कै परेर।
9: ओ त्यहाँ रासु, कहाँ जाने अब, तैँलाई खोज्दै आइरहेछु।
8: ओहो, केही काम थियो कि काकु?
9: अब कुरा के भने नि केटा, बगालोसँग सल्लाह गरिदियो, भोलि नै अब कामको लागि बाहिरै जानुपर्ने छ। आफू बाहिरै जाँदाखेरि घरमा पनि दुःख बिरान त सोध्नु पर्ला, त्यसको लागि भएको एउटा मोबाइल मैले लगेर जाने भयो कि। अब घरमा एउटा मोबाइल राखिदिन पाएपछि ढुक्कले फोनसन गर्दा हुन्थ्यो, बाहिर गए पनि गाह्रो साह्रो बुझ्दा हुन्थ्यो। भनेको एउटा अलिक गतिलो मोबाइल किन्ने ठाउँ कहाँ होला, त अलिक थाथा भाथा मान्छे केही मिसो लगाइदिन्थिस् कि भनेर।
8: ओहो काकु, तपाईँले थाहै नै रहेनछ, म पनि क्लबको काम लिएर त्यही ठाउँमा जाँदै थिएँ। तपाईँ चिन्ता नगर्नुहोस्, हाम्रै गाउँमा रहेको न्यू रोल्पाली मोबाइल इलेक्ट्रोनिक पसल तथा रोल्पाली सोलर एन्ड प्रिन्ट सेन्टरमा गए त तपाईँ र मेरो समस्या सबै त्यही समाधान हुन्छ। बरु जाउँ, हिँड्नु सँगै जाउँ।
10: हाम्रा सेवाहरू, हामी कहाँ सबै कम्पनीका सोलर सेट, साउन्ड सिस्टम, टिभी, डिस होम, वाइफाई, बिक्री मर्मत तथा प्रमाण पत्र, सूचना टाइपिङ, प्रिन्टिङ गरिन्छ।
3: प्रोप्राइटर खबर कुमार घरती मगर, सम्पर्क मोबाइल नम्बर 98449206664 र 98449773300। न्यू रोल्पाली मोबाइल एन्ड इलेक्ट्रोनिक्स सेन्टर तथा रोल्पाली सोलर एन्ड प्रिन्ट सेन्टर, सुनछहरी गाउँपालिका 3 जरबाङ बाहिरी गाम रोल्पा।
11: अयनि बाबै, कति दुखेको, रात दिन दुखेको दुखै छ।
5: होइन बाजे, के भयो र यस्तरी छटपटाइरहनु भएको छ तपाईँ?
11: के हुनु र बाबु, रात दिन दाँत दुखेर पुरानै जला जस्तो भइसक्यो। न खाना खान दिन्छ, न तातो चिसो खान दिन्छ।
5: ए बाजी पनि यति सानो कुरामा किन चिन्ता मान्नुहुन्छ? मेरो पनि त गुटका पान खाएर दाँत कस्तो बाथ्यो, त्यही माथि किराले दाँत सका पार्दै थियो। अहिले मेरो दाँत हेरौँ त टिलिक्क टल्किया छ, कति खुसी छु। हेरौँ पो भएको छु त म त।
11: दाँत दुखेर हैरान भएको बेला किन जिस्किस जस्तै बाबु?
5: ए बाजे पनि जिस्केको पो भन्नुहुन्छ, सत्य कुरा त कहाँ पच्छ र बाजे? तपाईँ त्यति जाबो कुरामा किन अलमल पर्नुहुन्छ? सेभेन हेभन डेन्टलमा जानु न, त्यहाँ त भारतमा रहेको एसियाकै सबैभन्दा ठुलो डेन्टल हस्पिटल क्लोब डेन्टलमा लामो समय कार्यरत रही आर्मी हस्पिटल काठमाडौँ लगायत देशका विभिन्न डेन्टल हस्पिटलमा समेत काम गरिसकेका अनुभवी चिकित्सकद्वारा नदुखाई दाँतको सफल उपचार गरिन्छ नि।
11: उसो भए म त्यतै जानु पर्ला। अनि अरू सेवा सुविधा के छ? मेरो नाति पनि लाउरेमा नापिन जान्छु भन्थ्यो, उसको दाँत बाङ्गो छ, उसको दाँत पनि सिधा बनाउनु पर्नेछ।
5: यता सुन्नुहोस् है बाजे, दाँत राख्ने, बाङ्गो टिङ्गो दाँतलाई सिधा बनाउने, दाँत बाँध्ने, दाँत सफा गर्ने, दाँतमा सिमेन्ट भर्ने, दाँत नभएको ठाउँमा दाँत रोप्ने, दाँत नदुखाई निकाल्ने र किराले खाएको दाँत भर्ने, साथै त्यहाँ त फिक्स दाँत पनि राखिन्छ।
12: सेभेन हेभन डेन्टल, सुनिल स्मृति, गाउँपालिका 4, सोली चौर, रोल्पा। सम्पर्क मोबाइल 98677467467 र 97093984099।

0: तपाईको लाभ लिने मौका आजै भनौ सानीमा रिलायन्स लाइफ इन्स्योरेन्सको बीमा अभिकर्ता सानीमा रिलायन्स लाइफ इन्स्योरेन्स खुलेर जिउँ।
1: फोहोर संकलन तथा व्यवस्थापन सम्बन्धी सुनिल स्मृति गाउँपालिकाको अत्यन्त जरुरी सूचना प्रस्तुत विषयमा यस गाउँपालिकाको वडा नम्बर 3 रुइनीबाङ बजार र वडा नम्बर 4 सुलिचोर बजार परिसरबाट निस्कने फोहोरहरू हरेक हप्ताको आइतबार बुधबार र शुक्रबार फोहोर संकलन र व्यवस्थापन गरिँदै आएको कुरा अवगत नै छ। तथापि फोहोर संकलन तथा व्यवस्थापन कार्यमा बजार क्षेत्रबाट कुहिने र नकुहिने फोहोरहरू नछुट्याई संकलन तथा व्यवस्थापन भइरहेकोमा अबका दिनहरूमा हप्ताको आइतबार र शुक्रबार नकुहिने र बुधबार कुहिने फोहोर मात्र संकलन तथा व्यवस्थापन गरिने भनी निर्णय भएको हुँदा सम्पूर्ण सरकारवालाहरूमा यो सूचना प्रकाशित गरिएको छ। साथै सूचनाको अवज्ञा गरेको पाइएमा नियम अनुसारको कारबाही हुने बेहोरा समेत यसै सूचना मार्फत जानकारी गराइन्छ। नगेन्द्र प्रसाद रिजाल प्रमुख प्रशासकीय अधिकृत सुनिल स्मृति गाउँपालिकाको कार्यालय सुलिचौर रोल्पा।

0: अब सुन्नुहोस् पूरा समाचार।
1: विश्व स्वास्थ्य संगठनका अनुसार नेपालमा 30% वयस्क जनसङ्ख्या उच्च रक्तचापको जोखिममा छन्। प्रशोधित तथा तयारी खाना, जङ्क फुड तथा डिब्बाका खानामा सोडियम धेरै हुने हुँदा मुटु रोगको जोखिम बढाउने गर्छ। विश्व स्वास्थ्य संगठनले एउटा व्यक्तिले दैनिक 5 ग्रामसम्म नुन सेवन गर्नु उपयुक्त हुने सल्लाह दिएको छ।
0: नियमित रूपमा हिड्डुल र शारीरिक व्यायामले मुटु स्वस्थ बनाउन मद्दत गर्छ।
1: सन्तुलित भोजन, पर्याप्त निन्द्रा, सकारात्मक सोच एवं चिन्ता र तनावबाट मुक्त रहँदा मुटु रोगबाट बच्न सकिन्छ।
0: 40 वर्ष कटेपछि नियमित स्वास्थ्य जाँच गरौँ।
1: चिल्लो पदार्थ, माछा मासु कम खाऊ। खानामा सागपात र फलफुल खाऊ।
0: मद्यपान र धुम्रपान सेवन नगरौँ।
1: स्वस्थ रहौँ, सुखमय जीवन बिताऊ।
2: नेपाल सरकार, विज्ञापन बोर्ड।
3: नमस्ते डाक्टर सर।
4: नमस्ते, बस्नुहोस् न। भन्नुहोस् त, के हो?
3: हेर्नुहोस् न डाक्टर साहब, मेरो बच्चा राति राम्रोसँग निदाउन पनि सक्दैन। बेला बेलामा उठ्छ, डराउँछ, टाउको दुख्यो भन्छ, के गर्ने होला?
4: यहाँ उभ्याउनु त, एकचोटि तौल हेरौँ। ओहो, अनि खाना कति हो खान्छ नि?
3: खाना त खान्छ, तर फोन या आइप्याड दिनुपर्छ, नत्र खानै मान्दैन।
4: हेर्नुहोस्, अहिलेको समस्या नै यही हो। बालबालिकालाई फोन या आइप्याड दिएर खाना खुवाउँदा उनीहरूले खानाको स्वाद नै थाहा पाउँदैनन्। यसले उनीहरूको स्वास्थ्यमा दीर्घकालीन असर पुर्याउँछ। विश्व स्वास्थ्य संगठनले त 1 वर्षभन्दा मुनिका बालबालिकालाई स्क्रिन देखाउनु हुँदैन भनेको छ। 2-4 वर्षका बालबालिकालाई दैनिक 1 घन्टाभन्दा बढी स्क्रिन देखाउँदा स्वास्थ्यमा असर पुग्छ भनेको छ।
3: ओहो, त्यो त थाहै भएन नि डाक्टर साहब।
4: स्क्रिनकै कारण उसलाई निन्द्रा नलाग्ने, डर लाग्ने, तौल बढ्ने भएको, टाउको दुख्ने कारण पनि यही नै हो। यसले पछि माइग्रेन हुने जोखिम रहन्छ। उनीहरूको सामाजिक रूपमा हासिल गर्ने ज्ञान सिपका साथै शारीरिक सृजनात्मक विकासमा समेत अवरोध पुग्न सक्छ।
3: ओहो, फोनले त बच्चा बाठो हुन्छ भनेको त होइन रहेछ है डाक्टर साहब?
4: हो नि, बालबालिकाको 3 वर्षसम्मको उमेर भनेको अरूले गरेको कुराकानी सुन्ने, बोल्न सुरु गर्ने, सोच्ने, योजना बनाउन सिक्ने, अन्तर्क्रिया गर्ने, अनुहारको भाव पढ्ने र काम सिक्ने बेला हो। मोबाइलको अधिक प्रयोगले यस्ता कुरामा असर पार्छ।
1: त्यसैले आफ्ना बालबालिकालाई स्मार्टफोन, ट्याब र टेलिभिजनको अमलबाट जोगाऊ।
2: नेपाल सरकार, विज्ञापन बोर्ड।
5: ओहो काकी, के को सिङ्गर पटार हो यस्तो? घर त उज्यालो देखिन्छ त।
6: छोरीको बिहे आउनै लाग्यो, त्यही भएर।
5: के रे, नानी त भर्खर 17 की लागि होइन र?
6: हो बाबु, अस्ट्रेलिया बस्ने केटो, राम्रो घर छ, छोरी पनि खुसी नै छे, त्यसैले हामीले त बिहे गरिदिने निर्णय पो गर्यौं।
5: हैट काकी हजुरहरू, यस्तो लोभमा पर्नु होला भन्ने मलाई लागेको थिएन। छोरीलाई राम्रोसँग पढाए, देश विदेश आफै घुमिहाल्छन् नि, विदेश जानै बिहे गर्नुपर्छ त। हेर्नुहोस् काकी, 20 वर्ष नपुगी बिहे गर्ने गराउने दुबईलाई 30,000 जरिवाना वा 3 महिना कैद सजाय हुन्छ। उमेर नपुगी गरेको बिहे सो त बदर पनि हुन्छ।
6: ए हो र?
7: नेपाल सरकार, विज्ञापन बोर्ड।
8: एक्सट्रीम इनर्जी ड्रिंक टाइम चेक, अहिले ठीक 11 बजेको छ।
9: Extreme energy drink. Taste the difference. Feel the energy.
10: शुभ प्रभात गुरुआमा।
3: शुभ प्रभात। बस, आज हामी के विषयमा छलफल गर्छौ?
10: वैदेशिक रोजगारीको विषयमा गुरुआमा।
3: वैदेशिक रोजगारीमा जानु अघि ध्यान दिनुपर्ने कुराहरू के हुन्? पालै पालो भन त।
11: सिप सिकेर तथा कामको बारेमा राम्ररी बुझेर मात्र वैदेशिक रोजगारीमा जानुपर्छ गुरुआमा।
3: हो, अरू भन त।
12: वैदेशिक रोजगारीमा जानु अघि घर परिवारसँग राम्रोसँग सरसल्लाह गर्नुपर्छ।
13: वैधानिक रूपमा प्रमाण पत्र र कागजात बनाएर मात्रै वैदेशिक रोजगारीमा जानुपर्छ गुरुआमा।
3: स्याबास, कति राम्रा र व्यवहारिक सुझावहरू राख्यौ। अरूको पनि केही छ कि?
14: वैदेशिक रोजगारीमा जाँदा सम्बन्धित देशको नियम कानुनका बारेमा जानकारी राख्नुपर्छ।
1: सुरक्षित वैदेशिक रोजगारका लागि श्रम स्वीकृति लिएर मात्र जानुपर्छ। कामदार भिसा बाहेक भिजिट वा अन्य भिसामा वैदेशिक रोजगारीमा जानु हुँदैन गुरुआमा।
13: सुरक्षित वैदेशिक रोजगारका लागि नेपालको विमानस्थल नै प्रयोग गर्नुपर्छ।
3: हो, वैदेशिक रोजगारीमा जाँदा अप्नाउनु पर्ने सुरक्षा सम्बन्धी जानकारी छरछिमेक र साथीभाइहरूलाई पनि बताउनु पर्छ।
2: नेपाल सरकार विज्ञापन बोर्ड।
14: मेरो प्रश्न चाहिँ मन्त्रीज्यूलाई, माननीय मन्त्रीज्यू, सरकारले नीति बनाउँदा युवाहरूको सहभागिता सुनिश्चित गर्ने विषयमा के सोच्नु भएको छ?
15: मेरो प्रश्न सांसदज्यूलाई, हजुर भर्खरै निर्वाचित भएर आउनुभयो, सुरुमा त बधाई तथा सफल कार्यकालको शुभकामना छ। अस्ति चुनावमा त तपाईँले धारा बत्ती बाटो बनाउँछु भनेर भन्नुभएको थियो, तर संसद त नीति बनाउने थलो हो नि सांसदज्यू, तपाईँले जनतालाई दिएको आश्वासन अब कसरी पुरा गर्नुहुन्छ? अनि अब बन्ने नीतिमा चाहिँ म जस्ता युवाको सहभागिता कसरी गराउने सोच्नु भएको छ?
16: मेरो प्रश्न मेयर साहबलाई, अहिले स्थानीय सरकारले गर्ने काममा लैङ्गिक संवेदनशीलता र युवा सहभागिताको बारेमा कसरी सोच्नु भएको छ?
17: मेरो प्रश्न मन्त्री र सांसदज्यू दुवैजनालाई, अहिले सुशासनको सवालमा युवाको सहभागिता विषयमा कसरी सोच्नु भएको छ?
18: सङ्घदेखि स्थानीय तहसम्म, नीतिदेखि विकाससम्म, विपद जोखिम न्यूनीकरणदेखि सुशासनसम्म युवाहरूको अर्थपूर्ण सहभागिताबारे प्रश्न गरौँ। तपाईँको एउटा प्रश्नले नीति बदलिने र सुशासन कायम हुनेछ।
19: नेपाल सरकार विज्ञापन बोर्ड।

0: सामाजिक सञ्जालको अधिक प्रयोगले व्यक्तिमा एक्लोपन, परिवारमा अविश्वास र कलहका साथै समाजमा नकारात्मक प्रभाव पार्न थालेको छ।
1: गलत एवं भ्रमपूर्ण सामग्रीका साथै अश्लील र नकारात्मक सामग्री पोस्ट र सेयर नगरौँ।
0: सामाजिक सञ्जाललाई नयाँ प्रविधि र विषयवस्तुको जानकारी लिने तथा अध्ययन अनुसन्धान गर्ने माध्यमको रूपमा सदुपयोग गरौँ।
1: अरूको अश्लील फोटो तथा भिडियो खिचेर अपलोड गर्ने, द्वन्द बढाउने, हिंसा फैलाउने र चरित्र हत्या गर्ने सामग्रीहरू नराखौँ।
0: अरूलाई होच्याउने, निज देखाउने तथा तथ्य बङ्ग्याई चरित्र हत्या गर्ने जस्ता कार्य दण्डनीय हुन्छ।
1: यस्ता कार्य गर्नेलाई विद्युतीय कारोबार ऐन अनुसार साइबर अपराधमा कानुनी कारवाही हुन्छ।
0: सचेत बनाऊ।
1: सामाजिक सञ्जाललाई सद्भाव, सकारात्मक विचार र प्रेरणा फैलाउने माध्यम बनाऊ।
0: नेपाल सरकार, विज्ञापन बोर्ड।
2: हरे कृष्ण कृष्ण, ए हुलाकी बाबु, उहिले उहिले हाम्रा पाला हुलाकीलाई त मलामीले पनि बाटो छोडिदिन्छ भन्थे, अचेल त यो हुलाको अवस्था कस्तो छ खै कुनी?
3: हो आमा, मैले पनि सुनेको हुँ, त्यस्तो गर्नु भनेको हुलाक सेवाको महत्व कति छ भन्न खोजेको लागि आमा।
2: अब अहिले चाहिँ के छ त बाबु यो हुलाकको हालचाल? अब त यो मोबाइलले गर्दा हुलाक नै नचाहिने भयो क्या रे?
3: त्यस्तो होइन नि आमा, मोबाइलले गर्न नसक्ने कति धेरै कामहरू छन्। ती सबै कामहरू त हुलाकले गरि नै रहेको छ। देशैभरि र विदेशका धेरै देशहरूमा चिठी पत्र आदान प्रदान गरि नै रहेको छ। द्रुत डाक EMS सेवा पनि देशभरि अनि विदेशका थुप्रै देशहरूमा सञ्चालित छन् आमा। विश्वका सबै देशबाट नेपालमा पार्सल ल्याउने र पुर्याउने व्यवस्था पनि छ। नेपालमा त पार्सलहरू कुना कुनासम्म पुर्याउने अनि ल्याउने व्यवस्था पनि छ आमा।
2: ए हो र बाबु?
3: हो त आमा, फेरि हुलाकको सेवा सुरक्षित पनि छ अनि सस्तो पनि छ।
2: ए
3: हुलाकका अरू थुप्रै सेवाहरू छन्, अर्को भेटमा मैले तपाईँलाई सविस्तारमा बताउँछु।
2: हस् हस् बाबु, हरे कृष्ण कृष्ण कृष्ण।
4: नेपाल सरकार, विज्ञापन बोर्ड।
0: फागुनदेखि वैशाखसम्म आगलागी बढी हुन सक्छ। आगोको सही र सुरक्षित प्रयोग नहुँदा जनधनको ठूलो क्षति हुन सक्छ।
1: आगोको प्रयोग गर्दा विशेष ध्यान पुर्याउ। सलाई, लाइटर, मट्टीतेल जस्ता ज्वलनशील वस्तु बालबालिकाले भेट्ने ठाउँमा नराखौँ। खाना पकाउने ग्यास सुरक्षित राखौँ।
0: आफ्नो टोल छिमेकमा आगलागी सम्बन्धी जनचेतना जगाऊ। क्षति घटाउन स्थानीय स्वयंसेवक टोलीको गठन गरौँ।
1: गाउँघर तथा सहरमा समेत सम्भव भएसम्म पोखरी निर्माण गरौँ। पानीका स्रोतलाई व्यवस्थित गरौँ। समुदायसँग सहकार्य गरौँ।
0: खाना पकाइसकेपछि आगो राम्रोसँग निभाऊ। ग्यासको प्रयोग गर्नेहरूले चुलो, ग्यास रेगुलेटर तथा लाइटरको नियमित रूपमा निरीक्षण गरौँ।
1: चुरोट बिँडीको प्रयोग पश्चात आगो निभाऊ। ठुटा जथाभावी नफालौँ। वन जङ्गल, पेट्रोल पम्प तथा ग्यास डिपोको वरिपरि सलाई, लाइटर तथा आगोको प्रयोग नगरौँ।
0: घरमा मैनबत्ती, धूप र दियो बाल्दा विशेष सतर्कता अपनाऊ। नजिकैको दमकलको नम्बर अनिवार्य सेभ गरेर राखौँ।
5: नेपाल सरकार, विज्ञापन बोर्ड।
6: धुम्रपानका कारण आज मलाई फोक्सोको क्यान्सर भएको छ। यही गल्तीका कारण केही दिनमा मेरो जीवन समाप्त हुनेछ।
7: त्यही धुम्रपानका कारण मेरो पहिलो बच्चा अपाङ्ग जन्मियो, दोस्रो बच्चा पनि जोगाउन सकिन।
8: मलाई मुख र घाँटीको क्यान्सर छ, बाँचेर पनि म मरे तुल्य भए।
9: म अलिकति पनि हिँड्न सक्दिनँ, श्वास प्रश्वासमै समस्या देखियो।
10: धुम्रपान गर्न छोडौ, स्वस्थ जीवन बाँचौ।
5: नेपाल सरकार, विज्ञापन बोर्ड।
11: सुहाना सुन्न सुन, हाम्रो मम्मीले भन्नुभएको ऊ त्यो पल्लो घरको हजुरआमा त बोक्सियो रे नि।
12: हो र? होइन होला त्यस्तो त।
13: सोइता, तिमीहरूको के खासकुस कुरा हुँदैछ? के भयो भन त?
12: के भएन मिस,
13: मैले सुनिसके। हेर बोक्सा बोक्सी भन्ने हुँदैन, यो त सामाजिक अविश्वास मात्र हो। बुझ्यौ, कसैलाई बोक्सीको आरोप लाउनु, कुट्नु, पिट्नु, पीडा दिनु वा गाली बेइज्जती गर्नु हुँदैन, त्यस्तो कार्य सामाजिक अपराध हो। बोक्सीको आरोप लाउने, कुटपिट गर्ने तथा पीडा दिनेलाई 10 वर्ष कैद र 50,000 देखि 1,00,000 रुपियाँसम्म जरिवाना हुन्छ। बोक्सी आरोप लगाएर कुटपिट अङ्गभङ्ग गर्नेलाई 10 वर्ष कैदसँगै ज्यान मार्ने उद्योग अन्तर्गत थप सजाय पनि हुन्छ। यो कुरा तिमीहरूले आफ्ना अभिभावकहरूलाई पनि भन्नु है।
14: हुन्छ मिस।
15: बोक्सी अन्धविश्वास हो। बोक्सी विरुद्ध चेतना अभिवृद्धि गरौं, समाजलाई सभ्य बनाऊ।
16: नेपाल सरकार विज्ञापन बोर्ड।
17: मन्जु, तिमी त विदेश जान लाग्यौ रे।
18: हो दिदी, त्यतिका दुःख गरेर सुरु गरेको पसल पनि चलेन। अहिले त घर चलाउन साह्रै गाह्रो भयो। विदेश गएपछि त यसो 2-4 पैसा कमाइ हुन्छ कि भनेर नि दिदी।
17: विदेश जाँदैमा कहाँ राम्रो हुन्छ र मन्जु, अस्ति भर्खर रामबहादुर काकाकी छोरी अञ्जलीलाई विदेश गएको 1 हप्तामै उद्धार गरेर ल्याएको थाहा छैन तिमीलाई? तिमी पनि विचार गर है, विचार गर। जाने नै भए बुझेर मात्र जाऊ।
18: खै के गर्ने गर्ने दिदी।
19: रोजगारीको लागि, उच्च शिक्षाको लागि र विदेशी नागरिकसँग विवाह गरेर जाँदा पनि बेचबिखरमा पर्न सकिने जोखिम हुन सक्छ। यस्ता जोखिमहरू आउन नदिन सतर्क रहौँ र बुझेर मात्र विदेश जाउँ।
16: नेपाल सरकार विज्ञापन बोर्ड।
20: हेलो
3: हेलो बहिनी, सन्चै छौ?
20: हजुर सन्चै छु। हजुरलाई कस्तो छ?
3: एकदम ठिक छ बहिनी। तिम्रो लागि र भान्जीको लागि केही सामान पठाएको छु, हुलाकमा लिन जाऊ है। ट्र्याकिङ नम्बर म म्यासेज गर्छु।
20: अनि हुलाकमा पो जानु?
3: हो नि, हुलाकमा जाऊ न।
20: हुलाकमा त चिठी पत्र मात्रै आउँछ होइन र?
3: हैट, तिमी पनि कुन जमानाको कुरा गरिरहेछौ? देशमा बसेर आफ्नो देशको हुलाकको सेवा सुविधा के छन् थाहा नपाएको?
20: लौ न त, विदेशबाटै भए पनि थाहा पाऊ हुलाकको के रहेछन् सुविधाहरू।
3: ल सुन, विदेशबाट नेपालमा र नेपालबाट विदेशमा उपहारहरू चिठी पत्रहरू पठाउनु पर्यो भने नेपालको हुलाक सेवा जस्तो विश्वासिलो, भरपर्दो र सस्तो अरू कुनै पनि छैन। कुरा बुझ्यौ?
20: ए, सहरमा मात्र होला नि?
3: कहाँ हुनु, अहिले त नेपालका सबै जिल्ला अनि 753 वटै स्थानीय तहहरूमा हुलाक कार्यालयबाट सेवा चलेको छ नि।
20: थ्याङ्क यू मेरो दाइ, आज राम्रो कुरा थाहा भयो।
4: नेपाल सरकार विज्ञापन बोर्ड।

0: ओहो, आज त धारामा कति धेरै धमिलो पानी आएछ है।
1: अब वर्षा लाग्न थाल्यो। यस्तो पानीले त झाडा पखाला, आउँ, हैजा, टाइफाइड जस्ता रोगहरू लाग्ने गर्दछ। त्यसैले पिउने पानी शुद्धिकरण गरेर मात्र पिउनु पर्दछ नि।
0: हैन छोरी, यो शुद्धिकरण भनेको चाहिँ के रहेछ?
1: पानी शुद्धिकरण भनेको पानीलाई राम्ररी उमाल्ने वा फिल्टर गर्ने, सेतो प्लास्टिकको बोतलमा घाममा राख्ने, औषधिहरू राखी पानीलाई निर्मलीकरण गर्ने विधि हो नि काका। त्यति मात्र होइन, पानी राख्ने भाँडो सफा हुनु पर्छ, खाने पानी सधैँ छोपेर राख्नु पर्छ नि।
2: नेपाल सरकार, विज्ञापन बोर्ड।

0: मानसिक स्वास्थ्य समस्याका लक्षणहरू:
1: डर लाग्नु, निद्रा नलाग्नु,
0: अनौठा विचार आउनु,
1: निराशा बढ्नु, खुसी नहुनु,
0: कुनै कुरामा दुविधा हुनु वा झुक्किनु,
1: धेरै रिसाउनु वा अरूलाई कुटपिट गर्नु,
0: दैनिक कार्यहरू पूरा गर्न नसक्नु,
1: छटपटी हुनु, चिटचिट पसिना आउनु,
0: मर्ने सोच आउनु वा मर्ने प्रयास गर्नु,
1: एकोहोरो हुनु तथा एक्लै हुन मन पराउनु,
0: खानामा रुचि नहुनु, एउटै कुरा दोहोर्याइरहनु मानसिक स्वास्थ्यका समस्या वा लक्षण हुन्।
1: त्यस्ता लक्षण देखिए तत्काल चिकित्सकसँग परामर्श गरौं, बिरामीलाई हौसला बढाऊ।
0: नेपाल सरकार विज्ञापन बोर्ड।
2: खै जन्म दर्ता दिनुस् त।
3: जन्म दर्ता गरेको छैन नि म्याडम।
2: लौ जन्म दर्ता नभए त विद्यालय भर्ना हुँदैन नि।
3: हो र, मलाई त थाहा नै थिएन म्याडम।
2: बालबालिकालाई विद्यालय भर्ना गर्न, सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न, नागरिकता, राष्ट्रिय परिचय पत्र र राहदानी बनाउन, ब्याङ्कमा खाता खोल्न अनि राज्यबाट उपलब्ध हुने सेवा सुविधा पाउन जन्म दर्ता अनिवार्य हुन्छ।
3: ए, पहिला कसैले भनेनन्?
4: त्यति मात्रै हो र दाई, जन्मेको 35 दिनभित्र स्थायी ठेगाना वा जन्मेको ठाउँको वडा कार्यालयमा जन्म दर्ता गराउनु पर्छ।
1: जन्म र मृत्यु दर्ता परिवारको मुख्य व्यक्ति वा 18 वर्ष उमेर पुगेका घरको सदस्यले वडा कार्यालयमा गराउनु पर्छ।
0: विवाहको सूचना पति र पत्नी दुवैजनाले दिनुपर्छ। सम्बन्ध विच्छेदको सूचना अदालतको निर्णय सहित पति वा पत्नीले दिन सक्छन्।
1: जन्म, मृत्यु, बसाई सराई, विवाह एवं सम्बन्ध विच्छेदका घटना बेलैमा दर्ता गर्नु नागरिकको कर्तव्य हो।
0: नेपाल सरकार विज्ञापन बोर्ड।
5: मानव बेचबिखन तथा ओसार पसार जघन्य अपराध हो।
6: तपाईँकै चिन्जानको व्यक्ति वा अरू कसैले रोजगारी दिने नाममा प्रलोभनमा पारी ललाई फकाई अवैधानिक रूपमा विदेशमा पुर्याउलान्, होस गरौं। कसैले यस्तो लोभ देखाए घर परिवार आफन्त र वडा कार्यालयमा जानकारी दियौ।
5: बेचबिखन र ओसार पसारबाट बचौं, सिप सिकौं र स्वदेशमै आत्मनिर्भर बनौ। मानव बेचबिखन तथा ओसार पसारको रोकथाम गरी नागरिक दायित्व पूरा गरौं।
0: नेपाल सरकार विज्ञापन बोर्ड।
7: बालक बालिकालाई काममा लगाएको पाइएमा कानुन अनुसार कडा कारवाही हुने व्यवस्था रहेको छ।
8: यहाँ साउजी को हुनुहुन्छ? यता बोलाउनुस्।
7: व्यक्ति वा संस्थालाई
9: किन खोज्नु भएको होला? हजुर को पर्नु भयो?
8: रेडियोमा बालबालिकालाई श्रममा नलगाऊ भनेर सुन्ने अनि आफै काममा लगाउने?
9: हजुर रेडियोले त भनिरहन्छ नि यिनीहरूलाई मैले काम नदिए भोकै पर्दैन, त्यही भएर मैले खाना बस्न दिएको छु, काम लिएको छु। हजुरहरूलाई के मतलब भयो यस्तो कुरा?
8: हेर्नुहोस्, हामी श्रम कार्यालय र प्रहरी कार्यालयबाट आएका हौ। तपाईँ विरुद्ध बाल श्रम शोषण गरेको उजुरी पारेको छ, तपाईँ हामीसँग जानुपर्छ, हिँड्नुहोस्।
9: होइन हजुर होइन, कसले उजुरी गर्यो? मैले त त्यस्तो गरेको छैन हजुर, मैले त उनीहरूकै लागि गरेको, त्यो यसो नगरौँ न हजुर।
10: तपाईँले पनि बालबालिकालाई कामदारका रूपमा घर तथा कारखाना वा अन्यत्र कतै काममा लगाउनु भएको छ भने कुनै पनि बेला कारवाहीमा पर्न सक्नुहुन्छ।
11: 14 वर्ष मुनिका बालबालिकालाई काममा लगाएको पाइए 10,000 रुपैयाँसम्म जरिवाना र 1 वर्षसम्म कैद वा दुवै सजाय हुन सक्छ।
5: सबै प्रकारका बाल श्रम उन्मूलन गर्न एकजुट हौं, बाल श्रम अनुगमन संयन्त्र बलियो बनाऊ, बाल बालिकालाई श्रम होइन शिक्षा दियौं।
12: नेपाल सरकार विज्ञापन बोर्ड।

0: लौ न लौ लौ चट्याङ पर्ने आटो सबै जाने यता आउ त यता यो ठुलो रुखको फेदमा बसौ।
1: हुन्न हुन्न, चट्याङ पर्दा रुखको फेदमा बस्नु हुँदैन, त्यहाँ त झन् जोखिम हुन्छ।
2: हो र?
1: हो नि, चट्याङ पर्दा रुख मुनि र बिजुलीको खम्बा वा अग्लो ठाउँमा बस्नु हुँदैन, सुक्खा ठाउँ र घरभित्र झ्याल ढोका लगाएर बस्नुपर्छ।
2: अनि चट्याङबाट जोगिन अरू के गर्नुपर्छ?
1: चट्याङ पर्दा वा पर्ने सम्भावना हुँदा टेलिभिजन, फ्रिज, कम्प्युटर, वासिङ मेसिन, माइक्रो ओभन जस्ता विद्युतीय सामग्रीमा जोडेको तारको स्विच बन्द गर्नुपर्छ। यदि विद्युत बन्द गरिएन भने चट्याङ पर्न सक्ने सम्भावना उच्च रहन्छ।
2: चट्याङ पर्ने जोखिम कुन कुन समयमा बढी हुन्छ त्यो पनि भनिदिनुहोस् न।
1: धेरै जसो चट्याङ चैतदेखि जेठ महिनामा र सामान्यतय दिउँसो 3 बजेपछि बढी पर्ने सम्भावना हुनाले यो समयमा सचेत रहनुपर्छ।
3: नेपाल सरकार, विज्ञापन बोर्ड।
4: एक युनिट रगतले 3 जना सम्मको ज्यान बचाउन सकिन्छ।
5: प्रत्येक स्वस्थ व्यक्तिले हरेक 3-3 महिनामा रक्तदान गर्न मिल्छ।
4: 45 किलोभन्दा बढी तौल भएका 18-60 वर्ष उमेर समूहका मानिसले रक्तदान गर्न मिल्छ।
5: रक्तदानले शरीर स्वस्थ राख्नुका साथै मुटु स्वस्थ राख्न मद्दत पुर्याउँछ।
4: शल्यक्रियाको क्रममा वा दुर्घटनापछि व्यक्तिको उपचारको लागि रगतको जरुरी हुन्छ।
5: रक्तदान बाहेक रगतको अर्को कुनै विकल्प छैन।
4: रक्तदान जीवनदान मात्र होइन, यो त दानहरू मध्येकै ठूलो दान, महादान हो।
5: त्यसैले रक्तदान गरौँ र अरूलाई पनि रक्तदान गर्न प्रेरित गरौँ।
6: ए, के भयो? के को हल्ला खल्ला हो यो?
7: के हुनु, डोजर चलेको नि। अब त हाम्रा दुःखका दिन सकिए।
8: के सकिनु नि, गाउँमा सडक बने पनि बसाइ हिँड्नु पर्ला भन्ने डर छ, रातभरि सुत्न सके होइन।
6: होइन, किन माइली भाउजू, अब गाडी चलेपछि हामीलाई नै सजिलो हुने हो क्या? खन्ने मात्रै होइन, हाम्रो जस्तो पछि पारिएको क्षेत्रमा सार्वजनिक यातायात पनि चल्नुपर्छ भनेर हामीले नै माग गर्नुपर्छ क्या?
8: सडक बन्दैमा के नै भइहाल्छ र, जथाभावी बाटो खनेकाले टारी खेतमा पहिरो जान थाल्यो, पर्तिरको मुहानको धारो पनि सुक्यो, अब पानीले न 2 घन्टा तल खोलामा पुग्नुपर्छ, बाटो मात्र भएर के गर्ने?
7: हो त है, हामीले त ध्यानै नदिएको।
8: त भौतिक पूर्वाधारहरू बनाउनु पर्छ, तर वातावरण बिगारेर होइन, वातावरण बचाएर।
9: विकासका नाममा विनाश ननिम्त्याउँ। नेपाल सरकार, विज्ञापन बोर्ड।
10: ओए साथी, हेर न, क्या खतरा समाचार आइसक्यो। बाफ्रे, अब चाहिँ के हुने हो?
11: के आयो त्यस्तो? यत्तिकै पत्याइहाल्छ यो रोहन, सामाजिक सञ्जालमा आउँदैमा यत्तिकै पत्याउनु पर्छ त, मिथ्या र भ्रामक सूचना हुनसक्छ, यसै नआतिन, यस्तो त जसले नि लेखिहाल्छ नि।
10: अरे, मिथ्या भ्रामक भन्छ, के हो यो भनेको चाहिँ?
11: तिमीलाई थाहा थिएन?
10: थाहा थिएन।
11: सुन, मिथ्या सूचना भनेको आफूले थाहा नै नपाएको कुरा लेख्ने वा फैलाउने कुरा हो, अनि भ्रामक सूचना भनेको चाहिँ जानी जानी नियतवश आफ्नो फाइदा वा स्वार्थका लागि फैलाउने गलत सूचना हो। यस्ता सूचनाले समाजलाई भ्रमित बनाउँछ, खण्डित पार्छ, निराशा बढाउँछ र अविश्वास पनि सृजना गर्छ।
10: ओहो, त्यसो भए

0: यस्ता सूचना शेयर लाइक गर्नु हुँदैन रहेछ है?
1: हो नि, भ्रामक र मिथ्या सूचना शेयर तथा कमेन्ट के पनि गर्नु हुँदैन। शेयर गर्ने भए पनि त्यो सूचना सत्य तथ्य हो कि होइन यकिन गर्नुपर्छ, त्यसको स्रोत थाहा पाउनुपर्छ, मिति र फोटो मिल्छ कि मिल्दैन राम्रोसँग हेर्नुपर्छ, आधिकारिक माध्यम हो कि होइन त्यो पनि थाहा पाएर मात्रै शेयर र कमेन्ट गर्नुपर्छ, बुझ्यौ?
2: भ्रामक सूचना नफैलाऊ, जिम्मेवार नागरिक बनौ,
3: आधिकारिक स्रोतबाट प्राप्त सूचनालाई मात्र विश्वास गरौ।
4: नेपाल सरकार विज्ञापन बोर्ड।
5: हेलो
6: हजुर। हेलो,
5: म हजुरको बैंकबाट बोलेको। तपाईँको म्यासेजमा एउटा ओटिपी नम्बर आएको छ, मलाई दिनुहोस् त, तपाईँको खाता अपडेट गरिदिन्छु।
6: हुन्छ हुन्छ, पठाउनुहोस् है। ए ए नानी, छोरी।
7: हजुर,
6: यहाँ आऊ त नानी, यहाँ हेर त, यहाँ ब्याङ्कबाट फोन गरेर के नम्बरमा आएछ, दे त नानी। ल
7: दिन त। हेलो, भन्नुहोस् त।
5: हेलो हजुर।
7: हजुर,
5: त्यहाँ आएको ओटिपी नम्बर भन्नुहोस् त, म तपाईँको खाता अपडेट गरिदिन्छु।
7: ए, मलाई मूर्ख बनाउन खोज्नुभएको तपाईँले? मेरो म्यासेजमा आएको गोप्य ओटिपी नम्बर तपाईँलाई दिएर हामीलाई लुट्ने?
6: ए नानी, के भने रहेछ, के हो के भयो?
7: हेर्नुहोस् बा, ब्याङ्कले कहिले ओटिपी नम्बर माग्दैन, अपरिचित मान्छेलाई आफ्नो व्यक्तिगत सूचना दिनु हुँदैन। यस्ता ठगले प्रलोभन देखाएर ठगी गर्छन्। अबदेखि कसैले ओटिपी नम्बर माग्यो भने नदिनुहोस् है बा।
6: ल ल ल, म किन दिन्थे?
8: अपरिचित व्यक्तिलाई आफ्नो इमेल वा अन्यको पासवर्ड, बैङ्कको युजर जस्ता संवेदनशील सूचना र जानकारी नदिऊ।
9: बलियो पासवर्ड राखौ र समय समयमा परिवर्तन गरौं।
8: ठगीको शंका लागे तत्काल नजिकको प्रहरी वा नेपाल प्रहरी तथा साइबर ब्युरोमा उजुरी वा जानकारी गराउ।
9: अनलाइन ठगी बारे सचेत बनाऊ, यसबाट आफू पनि जोगियौ र अरूलाई पनि जोगाऊ।
10: नेपाल सरकार विज्ञापन बोर्ड।
5: हेर न, यस्ता मान्छे त बिहान बिहान ननिस्के पनि हुने नि। भर्खर खुट्टा नभएको मान्छेले अल्झायो, अहिले फेरि आँखा नदेख्ने।
11: होइन, के भन्नुभएको? हेर्दा त मान्छे बुझ्ने जस्तो हुनुहुन्छ, यसरी अर्कालाई भन्न पाइन्छ?
5: होइन, ठिकै त भने नि, काम त केही गर्न सक्दैनन् सक्दैनन्, अरूलाई अल्झाउनेलाई नभनेर मैले कसलाई भनौँ त?
12: अङ्कल अङ्कल, आउनुहोस्, म हजुरलाई बाटो कटाइदिन्छु।
13: धन्यवाद बाबु, तिमीले मलाई सहारा मात्र होइन सम्मान पनि दियो।
14: समस्या शरीरमा होइन दाई, तपाईँ हाम्रो सोचमा छ।
5: भइगयो भइगयो, म अलि आवेशमा आएछु, अलि हतारमा पनि थिएँ, बाबुले आँखा खोलिदिए, धन्यवाद है बाबु।
15: नेपालको संविधानले हरेक नागरिकलाई समान अधिकार र सम्मानको रक्षा गर्छ। जात, लिङ्ग, अपाङ्गता वा सीमान्तकृत पहिचानको आधारमा गरिने विभेद केवल गलत व्यवहार मात्र होइन, कानुनी रूपमा दण्डनीय अपराध पनि हो।
1: अरूको सम्मान गरौं, सम्मानित जीवन बिताऊ, सभ्य समाज निर्माण गरौं।
4: नेपाल सरकार विज्ञापन बोर्ड।
9: आफ्ना बालबालिकालाई उचित समय दिने र उनीहरूसँग घुलमिल हुने बानी बसालौं।
16: उनीहरूसँग प्रविधिले ल्याएको सकारात्मक एवं नकारात्मक प्रभावहरू बारे छलफल गरौं।
9: बालबालिकालाई उचित शिक्षा, संस्कार र समय दिने हामी अभिभावकको दायित्व हो।
16: उनीहरूलाई सही र गलत छुट्याउने क्षमता विकासमा हाम्रो मद्दत आवश्यक पर्छ।
9: बालबालिकाको जिज्ञासु स्वभावलाई झर्केर होइन, सकारात्मक सोचका साथ समय दिएर सम्बोधन गरौं।
16: माया र सद्भावले मात्र बालबालिकालाई
9: नेपाल सरकार विज्ञापन बोर्ड।

0: बाबा मलाई आज स्कुल जाने मन छैन, आज जाँदिन नि है।
1: लो किन नि, के भो सन्चो भएन?
0: हैन, यतिकै जानै मन लागेन।
1: यतिकै पनि हुन्छ?
0: मैले साइन्सको कन्ठै गर्न सकिन, सरले कुट्नुहुन्छ।
1: ए कुरा त्यस्तो पो, ल हेड म पनि तिमीसँगै जान्छु। नमस्ते म्याडम, म रिनाको बुवा।
2: नमस्ते, कति कामले पाल्नुभयो?
1: आज रिनाले स्कुल जान्न भनी साइन्सको कण्ठ गर्न सकिन रे, सरले पिट्नुहुन्छ भन्दै थिए।
2: ओहो हो र, हजुर आएर राम्रो गर्नुभयो। विद्यार्थीलाई कुट्न तर्साउन कहाँ पाइन्छ र? विद्यार्थीलाई शारीरिक तथा मानसिक सजाय गरे 1 वर्षसम्म कैद र 50,000 जरिवाना हुन्छ। म साइन्सको सरलाई सम्झाउँछु। रिना तिमी क्लासमा जाऊ त, सरले केही गर्नुहुन्न।
0: हस् म्याडम।
3: नेपाल सरकार विज्ञापन बोर्ड।
4: म सानै उमेरमा बेचिए, बाध्यतावश यौन कर्मी बने, बल्ल देश फर्किए बाँचेर। तर अहिले प्रत्येक दिन र क्षण मरिरहेछु, न घर परिवारले न समाजले मलाई स्वीकार्छ। यही आश्रय मेरो जीवन हो। सबैबाट म र मबाट सबै टाढा त भए, त्यति मात्र कहाँ हो र? खुसी र हाँसो पनि मबाट सदाका लागि टाढा भए।
5: दिदी म पनि 12 वर्षमा बेचिएँ, आफन्तले नै फकाएर लगे। झन्डै 10 वर्ष बिताएँ, रोग लाग्यो, निकालिएँ। अब हजुरकै जस्तो न जाने ठाउँ, न इष्टमित्र, न साथी सङ्गति। जिउँदैछु तर प्रत्येक क्षण मरे जत्तिकै छु दिदी।
6: तपाईँ तथा तपाईँका सन्ततिलाई नजिकका आफन्तले विभिन्न बहानामा बेच्न सक्छन्। कुनै पनि बहानामा झुक्याएर विदेश लानु वा वेश्यावृत्तिमा लगाउनु, कर कापमा पार्नु, अङ्ग झिक्नु अपराध हो।
7: मानव बेचबिखन गर्नेलाई 20 वर्ष कैद, 5,00,000 जरिवाना हुन सक्छ। वेश्यावृत्तिमा लगाउनेलाई 10 वर्षको जेल सजाय हुन सक्छ। मानव बेचबिखनबाट कमाएको सम्पत्ति जफत हुन्छ।
6: मानव बेचबिखन अपराध हो। यस्तो अपराधमा संलग्न जो कोहीलाई कारवाहीको दायरामा ल्याऊ। बेचबिखन हुनबाट आफू पनि जोगियौ, अरूलाई पनि जोगाऊ।
8: हामी सबैको एउटै आवाज, मानव बेचबिखन मुक्त समाज।
9: नेपाल सरकार विज्ञापन बोर्ड।
10: ज्येष्ठ नागरिक ज्ञान र अनुभवका स्रोत हुन् भने सन्ततिका लागि पथ प्रदर्शक पनि हुन्।
11: उनीहरूमा रहेको ज्ञान, सीप र अनुभवलाई पुस्तान्तरण गरौं।
10: ज्येष्ठ नागरिक एवं असहायलाई परिवारका साथ हेर विचार, माया र सम्मान गरौं।
11: ज्येष्ठ नागरिक तथा असहायको स्याहार सुसार, सरसफाई र उपचारमा ध्यान पुर्याउ।
10: हामीले अहिले गरेको व्यवहार हाम्रा भावी पुस्ताले पनि सिक्छन्।
11: कतै अहिले आफैले गरेको व्यवहारको परिणाम आफैले भोग्नु पर्ने त होइन।
10: सजग रहौ, आफ्ना अग्रजको सम्मान गरौं, आफ्ना सन्ततिलाई असल शिक्षा र संस्कार दिऊ।
12: नेपाल सरकार विज्ञापन बोर्ड।
13: नमस्कार स्वयंसेविका दिदी।
14: नमस्कार नमस्कार, दुई जिउको भएपछि स्वास्थ्य चौकी गएर जाँच गराइरहेकी त छौ नि?
15: स्वास्थ्य चौकी त म लगिहाल्छु नि दिदी, यिनले गाह्रो माने पनि लान्छु नि।
14: कस्तो राम्रो, यस्तो भएपछि सुख शान्तिले घर खोज्दै आइहाल्छ नि।
13: स्वास्थ्य चौकीमा हामीलाई गर्भवतीले दुध, फलफुल, सागसब्जी, अन्डा, माछा मासु खानुपर्छ। यस्ता पोसिलो खानेकुराले आमा र बच्चाको स्वास्थ्य राम्रो हुन्छ भन्नुभएको छ।
14: हो त,
15: हामीले बच्चाको नाम समेत जुराइसक्यौँ नि दिदी।
14: आहा कस्तो राम्रो, यस्तो कुरा आफूले मात्रै थाहा पाएर बस्ने होइन नि, छरछिमेकका अरूलाई पनि बताउनु पर्छ।
8: नेपाल सरकार विज्ञापन बोर्ड।
16: मुआ मुआ ल ल ल, यता नआऊ है बुहारी, तलै बस, छाचुक नगर। आज कति दिन रे?
4: 3 दिन भयो।
16: तिमीलाई थाहा छ रिन, अझै पनि धेरै ठाउँमा महिनावारी भएका 5 दिनमा फरक फरक व्यवहार गरिन्छ। कतै घर बाहिर राखिन्छ, कतै चाहिँ घरभित्रै फरक व्यवहार गरिन्छ।
4: केही हुन्न मुआ, छुनै नहुने होइन कि, सफा गरे भइहाल्यो नि।
16: आ जेसुकै भन, म छाउन्जेल चाहिँ 4 दिन चाहिँ बार्नुपर्छ है, पछि जेसुकै गर।
4: मुआ महिनावारी भएको बेला खान नदिनु, भान्सा वा पूजा कोठामा जान नदिनु, केही कुरा छुन नदिनु, यी सबै विभेद हुन्। यस्ता कार्य कानुन र संविधान विपरीतका काम हुन्। अरूलाई भन्नुभयो भने त कारवाही हुन्छ मुवा, पहिलाको जस्तो छैन अहिले।
17: हो तिमीले ठिक भन्यौ बुहारी, महिनावारी हुँदा वा नहुँदा समान व्यवहार हुनुपर्छ। यस्तो काम समानता, स्वतन्त्रता, महिला हक विरुद्ध छ। यस्तो विभेद मानसिक, शारीरिक योजनले हिंसामा पनि जोडिएको हुन्छ। कस्तो नबुझेको?
16: भो भो, ससुरा बुहारी मिल्नु पर्दैन, मैले बुझेँ, अबदेखि गर्दिनँ। हामीले जे सिक्यौँ त्यही भनेको त हो नि, के गर्नु, हाम्रो पालामा जस्तो कहाँ हुन्छ र अहिले।
18: महिनावारीलाई मर्यादित बनाऊ, विभेद अन्त्य गरौँ।
6: नेपाल सरकार विज्ञापन।

0: लगभग सबैजना आइसक्नु भयो। आजको वडा स्तरको छलफल सुरु गरौँ न त।
1: हुन्छ
2: हुन्छ।
0: आज हामी पहिरो जानु पूर्वको लक्षणहरूको बारेमा विज्ञको कुरा सुन्छौँ।
1: हेर्नुहोस्, भिरालो र सुक्खा जमिनमा पानी रसाउने, जमिन भुक्को फुल्ने, धाजा फाट्ने वा पहिल्यै फाटेको छ भने धाजा फराकिलो हुने र जमिन भासिने जस्ता लक्षण पहिरोका लक्षणहरू हुन्।
3: ल, पहिरोका पनि लक्षण हुन्छन् र भनेको। हामीले त पहिरो ईश्वरको लीला पो सम्झेको त। सचेतभन्दा पहिरो जाने सङ्केत थाहा हुने रहेछ है।
1: हो नि, पहिरो जानु पहिले जमिन मुनिबाट चट्याङ परेको जस्तो ठुलो आवाज आउने, पानीको मूल सुक्ने वा धमिलो हुने, रुख र बिजुलीका पोलहरू ढल्किने जस्ता लक्षणहरू देखिन सक्छन्।
0: पहिरो जाने सङ्केत थाहा पाएर के गर्नु? बसेको ठाउँ छोड्न सकिन्न।
1: त्यसो भनेर कहाँ हुन्छ? पहिरो जाने सङ्केत देखियो भने तुरुन्तै सुरक्षित स्थलमा गइहाल्नुपर्छ।
3: घरका सरसामान निकाल्नु पर्यो, यत्तिकै हिँडिहाल्न मिलेन।
1: यस्तो गल्ती चाहिँ झुक्किएर पनि गर्नु हुँदैन। घरका सरसामान निकाल्नेतर्फ लाग्नु भनेको जोखिम बढाउनु हो। सामानको लोभ गरेर अलमल गर्न थाल्नुभयो भने पहिरोका कारण ज्यान समेत जान सक्छ।
0: हो, उहाँले भनेको कुरा सही हो। ज्यान बाँचे पो धन, ज्यानै नभए के धन के मन।
4: नेपाल सरकार विज्ञापन बोर्ड।
5: आज त तिमी धेरै मलिन थकित देखिन्छौ नि, के भयो?
6: उसले आज फेरि गाली गर्यो, पैसा पनि दिएन, मोबाइल पनि खोस्यो।
5: ओहो दिदी, कुट्नु मात्रै हिंसा होइन, गाली गर्नु, डर देखाउनु, पैसा नियन्त्रण गर्नु, यी सबै घरेलु हिंसा हुन्।
6: हो र, मैले त सोचेकै थिइनँ, यी त घरभित्रका सामान्य कुरा होलान् भनेर।
5: होइन नि, घरेलु हिंसा भनेको घरभित्र वा नजिकको सम्बन्धमा हुने कुनै पनि प्रकारको दुर्व्यवहार हो। यसमा शारीरिक हिंसा, मानसिक हिंसा, भावनात्मक हिंसा, यौन हिंसा सबै पर्छन्। मोबाइल नियन्त्रण गर्नु, आवत जावत रोक्नु पनि निजी कुरा होइनन् नि, घरेलु हिंसा हुन्, अपराध हुन्।
6: त्यसो भए अब म चुप बस्दिनँ, सहायता खोज्छु।
7: घरेलु हिंसा कसुर र सजाय ऐन 2066 हिंसा गर्नेलाई जरिवाना र कोही दुवै सजाय हुन सक्ने व्यवस्था गरेको छ। हिंसा गर्नेले 3,000-25,000 जरिवाना वा 6 महिनासम्म कैद भोग्नुपर्छ। दुर्व्यवहार दोहरिएमा सजाय दोब्बर हुन्छ।
8: हिंसा सहनु पनि अपराध हो। हिंसा भएको छ भने नजिकको प्रहरी कार्यालयमा उजुरी दिनुहोस्। उजुरी गर्दा दोषीलाई कारबाहीको दायरामा ल्याउन सकिन्छ।
9: नेपाल सरकार विज्ञापन बोर्ड।
10: ए बाबु, अँध्यारो

0: मिसले त घर वरिपरि दुलोहरू पुर्ने र तालतलैया नदीनालामा विषालु सर्प हुन सक्ने भएकोले नजाने पनि भन्नुभएको थियो।
1: हो, सावधानी अपनाउँदा सर्पको टोकाइबाट बस्न सकिन्छ, सानो लापरवाहीले ज्यान जान सक्छ।
2: सतर्कता अपनाउने गरौं, सुरक्षित बनौं।
3: नेपाल सरकार विज्ञापन बोर्ड।
4: यदि कोही महिलाको इच्छा विपरीत जबरजस्ती प्रलोभन देखाई प्रेम सम्बन्ध बनाई पद प्रतिष्ठा या पैसाको मोहमा पारेर या झुक्क्याएर राखिने यौन सम्बन्ध जबरजस्ती करनी हो, कसैले 18 वर्ष भन्दा कम उमेरको बालिकालाई निजको मञ्जुरी नै लिएर यौन सम्बन्ध राखे पनि यो जबरजस्ती करनी नै हुन्छ। यस्तो कार्य दण्डनीय छ, खबरदारी गरौं। कोही कसैलाई यस्तो परेमा उजुरी गरौं र कानुनी कारवाही गरौं।
2: नेपाल सरकार विज्ञापन बोर्ड।

0: ए श्याम भाइ, त्यो पारीको बाटो बनाउने भनेर काम थालेका थिए तर रोकिएछ, किन हँ? तिमीलाई केही थाहा छ?
1: खोइ दिदी, ठेकेदार र पालिकाले बजेट पुगेन भनेको छ रे, के भएको हो कुन्नी?
0: त्यसो हो भने यसो गर्नु पर्ला भाइ, उपप्रमुखलाई भेटेर सोधौँ न त के भएको रहेछ।
1: ए दिदीले सही भन्नुभयो, उसो भए दिपा र रमितलाई पनि सँगै लिएर जाऊ न।
0: ए भाइ बहिनी हो, तिमीहरू के गर्दैछौ त्यहाँ?
1: यता आइजाऊ न, एकपटक पारीको बाटो किन बन्न रोकिएको रहेछ बुझेर आउनु पर्यो।
2: कहाँ जाने दिदी? उपप्रमुखलाई भेट्छ।
0: नमस्कार उपप्रमुखज्यू।
3: ओहो नमस्कार नमस्कार, सबैजना आउनु भएछ त, ल बसौँ बसौँ, कति कामले होला, आउँदै नआउने साथीहरूलाई पनि देख्छु त।
0: खासमा कुरा के हो भने उपप्रमुखज्यू, हाम्रो गाउँपारीको बाटो बन्दै थियो, बन्दा बन्दै रोकिएछ, अनि यसो बुझ्दा पालिकाले बजेट दिएन भन्ने सुन्यो। खास कुरा चाहिँ के रहेछ त भनेर यही आएको बुझ्नलाई।
3: ए त्यो पारीको बाटो बन्दै छ त, बनिहाल्छ नि, किन हतार गर्नु भा? हामी त बाटो बनाउनै भनेर त आएका हौ नि, हतार नगरौँ न साथीहरू, बन्छ।
1: रोकिएको पनि 5-6 महिना भइसक्यो, के भएको रहेछ भनेर जानकारी लिउँ भनेर उपप्रमुखज्यू।
3: बाटो बन्छ, समयमै बन्छ, म अरू के भनौँ हेर्नुहोस्, अहिले अलि हतारमा छु, पछि कुरा गरौँ, अहिले चाहिँ म निस्केँ है।
1: अब यतिकै छोड्न हुन्न साथीहरू, बाटो के कारणले रोकिएको पत्ता लगाएरै छाड्नुपर्छ।
0: अनि के गर्नु त अब, उहाँ त निस्किसक्नु भयो।
4: अब यसो गरौ दिदी, म सूचनाको हकको प्रयोग गरी जानकारी माग गर्छु, हेरौँ न के भएको रहेछ।
5: हरेक नागरिक निगरानीकर्ता र प्रयोगकर्ता हो, तपाईँको गाउँमा भएका वा हुन नसकेका विकास निर्माण, सडक, धारा वा अन्य योजनाको निगरानी गरौँ, शङ्का लागे उजुरी गरौँ, भ्रष्टाचारमा शून्य सहनशीलता अपनाऊ, सचेत नागरिकको भूमिका निर्वाह गरौँ।
6: नेपाल सरकार विज्ञापन बोर्ड।
7: ए दाई पक्नुस् त पक्नुस्, के गर्नु भएको?
8: ले देख्नु भएन, औषधि हालेको।
7: लौन शरीर ढाक्ने कपडा, मास्क र पन्जा खोइ, यत्तिकै बोट बिरुवामा विसाल्ने?
8: एकैछिन त हो नि, धेरै बेर होइन, खोइ अहिलेसम्म केही भएको छैन। तपाईँ पनि
7: हेर्नुहोस् दाई, यसरी बाली नालीमा विषादीको प्रयोग गर्दा प्रयोगकर्ता र उपभोक्ता दुवैलाई जोखिम हुन्छ। तत्काल विषादीले किरा मारे पनि अन्तत मानिस, जीव जन्तु, माटो, पानी र समग्र वातावरणमा गम्भीर असर पुर्याउँछ।
8: हजुर,
7: विषादी हालेको खानेकुरा खाँदा हामीलाई गम्भीर खालका रोग लाग्न सक्छ।
8: ए विषादीले धेरै नै जोखिम हुन्छ है, क्या हो नानी?
7: हो नि, रासायनिक विषादी प्रयोग गर्ने र प्रयोग गरेको फलफुल तरकारी खानेलाई रिङ्गटा लाग्ने, टाउको दुख्ने, मूर्छा पर्ने, थकान महसुस हुने र होस हराउने जस्ता तात्कालीन र क्यान्सर, ट्युमर तथा श्वास प्रश्वास सम्बन्धी दीर्घकालीन समस्याहरू देखिन सक्छ।
8: ए अनि नानी, विषादी प्रयोग नगरे अन्नबाली नै हुँदैन, किरा लाग्छ, हाल्नु त पर्यो नि।
7: सुन्नुहोस् दाई, रासायनिक विषादीको सट्टा जैविक तथा परम्परागत विषादीको प्रयोग गर्न सकिन्छ। यसका धेरै विधिहरू छन्, यसले त तपाईँ, तपाईँको परिवार र उपभोक्ता समेतलाई गम्भीर असर पुर्याउँछ।
8: ए हस् नानी, मैले बुझेँ, म परम्परागत विषादी नै प्रयोग गर्छु।
9: नेपाल सरकार विज्ञापन बोर्ड।
7: ए दाई पक्नुहोस् त पक्नुहोस्, के गर्नु भएको?
8: ले देख्नु भएन, औषधि हालेको।
7: लौन शरीर ढाक्ने कपडा, मास्क र पन्जा खोइ, यत्तिकै बोट बिरुवामा विसाल्ने?
8: एकैछिन त हो नि, धेरै बेर होइन, खोइ अहिलेसम्म केही भएको छैन। तपाईँ पनि
7: हेर्नुहोस् दाई, यसरी बाली नालीमा विषादीको प्रयोग गर्दा प्रयोगकर्ता र उपभोक्ता दुवैलाई जोखिम हुन्छ। तत्काल विषादीले किरा मारे पनि अन्तत मानिस, जीव जन्तु, माटो, पानी र समग्र वातावरणमा गम्भीर असर पुर्याउँछ।
8: हजुर,
7: विषादी हालेको खानेकुरा खाँदा हामीलाई गम्भीर खालका रोग लाग्न सक्छ।
8: ए विषादीले धेरै नै जोखिम हुन्छ है, क्या हो नानी?
7: हो नि, रासायनिक विषादी प्रयोग गर्ने र प्रयोग गरेको फलफुल तरकारी खानेलाई रिङ्गटा लाग्ने, टाउको दुख्ने, मूर्छा पर्ने, थकान महसुस हुने र होस हराउने जस्ता तात्कालीन र क्यान्सर, ट्युमर तथा श्वास प्रश्वास सम्बन्धी दीर्घकालीन समस्याहरू देखिन सक्छ।
8: ए अनि नानी, विषादी प्रयोग नगरे अन्नबाली नै हुँदैन, किरा लाग्छ, हाल्नु त पर्यो नि।
7: सुन्नुहोस् दाई, रासायनिक विषादीको सट्टा जैविक तथा परम्परागत विषादीको प्रयोग गर्न सकिन्छ। यसका धेरै विधिहरू छन्। यसले त तपाईँ, तपाईँको परिवार र उपभोक्ता समेतलाई गम्भीर असर पुर्याउँछ।
8: ए हस् नानी, मैले बुझेँ। म परम्परागत विषादी नै प्रयोग गर्छु।
9: नेपाल सरकार, विज्ञापन बोर्ड।
10: बाबु, एउटा राम्रो घरको नक्सा बनाउनु पर्यो।
11: राम्रो सँगसँगै बलियो, बस्न योग्य र किफायती घर पनि बनाउनु पर्छ नि काकी।
10: बस्न योग्य र किफायती भन्या चाहिँ के हो बाबु?
11: हेर्नुस् काकी, हाम्रा पूर्वजहरूले हिमाल, पहाड र तराईमा हावापानी अनुकूल घर बनाउँथे। तर अचेल सबैतिर हावापानी अनुकूल नभएका एकै खाले घर बन्न थालेपछि गर्मीमा तातो र जाडोमा असाध्यै चिसो हुने गरेको छ, जसले अनेकौँ स्वास्थ्य समस्या निम्तने। पङ्खा, एसी र हिटरहरूको बढी प्रयोग गर्दा बिजुलीको खपत बढी हुन गई बिल धेरै तिर्नुपर्ने भइरहेको हुनाले आर्थिक भार बढिरहेको छ।
10: तिमीले त बडो गम्भीर कुरा पो गर्यौ बाबु।
11: हो काकी, बस्न योग्य घरमा स्वास्थ्य राम्रो हुन्छ, आर्थिक भार कम पर्छ र यस्तो घर बनाउन बैंकबाट सहुलियत दरमा कर्जा पनि पाइन्छ। थप जानकारी चाहिएमा आफ्नो पालिका वा पिन परियोजनाको फोन नम्बर 01-5421-760 सम्पर्क गर्नुहोस्।
12: अब बन्ने घर बस्न योग्य घर। युरोपियन युनियनको आर्थिक सहयोगमा पिन परियोजना तथा रोल्पा नगरपालिकाद्वारा जनहितमा जारी सन्देश।
13: सुवर्ण अवसर, सुवर्ण अवसर, सुवर्ण अवसर। हजुर, रोल्पा तथा प्युठान क्षेत्रमा बसोबास गर्ने सम्पूर्ण दाजुभाइ तथा दिदी बहिनीहरूका लागि सिपमूलक तालिमको सुनौलो अवसर आएको छ। वैशाख 16 गतेदेखि रोल्पाको लिबाङमा तथा जेठ महिनामा सुलिचौर र प्युठानको बिजुवारमा हातैले बनाइने चप्पल तथा जुत्ता ह्यान्डमेड बनाउने 10 दिने तालिम सञ्चालन हुँदैछ। तालिमका विशेषताहरू: तालिममा सहभागी भई तपाईँले आफ्नै हातले चप्पल जुत्ता बनाउन सिक्न सक्नुहुनेछ। सिप सिकेर आफ्नै व्यवसाय सुरु गर्न सक्नुहुनेछ। स्वरोजगार बन्ने उत्कृष्ट अवसर प्राप्त गर्नुहुनेछ। साथै प्युठानको भिमरी स्थित प्राची चप्पल पसलमा हातैले बनाइएका चप्पल, जुत्ता तथा आवश्यक सम्पूर्ण सामग्रीहरू पनि उपलब्ध रहेको जानकारी गराइन्छ। तालिममा सहभागी हुन इच्छुक महानुभावले आजै सम्पर्क गर्नुहोस्। थप जानकारीका लागि सम्पर्क व्यक्ति: चित्रा घरती मगर, सम्पर्क मोबाइल 97625 98990।

पोल्ने, गार हुने, यौन अङ्ग चिलाउने, सेतो पानी बग्ने, महिनावारीको समयमा अत्याधिक पेट दुख्ने, ढाड कम्मर दुख्ने, पाठे घर खसे जस्तो हुने, पाठे घर खसेको, कोखा दुख्ने, स्तनमा गाँठागुठी पलाएको, स्तन दुख्ने आदि महिला सम्बन्धी सम्पूर्ण समस्या भएका बिरामीहरूले सम्पर्क गर्नुहोला। जीवन अनमोल मेडिकल हल, सुलिचौर रोल्पा। हाम्रा दैनिक सेवाहरू भिडियो एक्सरे, डिजिटल एक्सरे, रगत सम्बन्धी सम्पूर्ण चेक जाँच गरिन्छ। थप जानकारीका लागि सम्पर्क मोबाइल 98511883987।

0: सानिमा रिलायंस लाइफ इंश्योरेंस खुले रजियो
1: यो मीठो सुगन्धले मेरो मन एकदमै शान्त हुन्छ प्रभु।
2: हप्ताको सात दिन सात छुट्टै सुगन्धले हरेक दिनको एउटा शुभ सुरुवात हुन्छ। मंगलदीप अर्पण 7-in-1 अगरबत्ती अब मात्र 30 रुपियाँमा।
3: नसर्ने रोगहरूको जाँच स्क्रिनिङ सम्बन्धी सूचना
4: स्वास्थ्य कार्यालय रोल्पा र रोल्पा जिल्लाका स्थानीय तहहरूको संयुक्त आयोजनामा 30 वर्ष माथिका व्यक्तिहरूको नसर्ने रोगहरू उच्च रक्तचाप मधुमेह मृगौलाको रोग तथा मोटोपनको जाँच गर्ने कार्यक्रम स्थानीय तह अन्तर्गतका स्वास्थ्य संस्थाहरूबाट समुदायमै गई सञ्चालन हुन गइरहेको हुँदा आफ्नो स्वास्थ्य अवस्था जाँच गरी मौकाको फाइदा लिनु हुन अनुरोध गर्दछौ। थप जानकारीको लागि नजिकैको स्वास्थ्य संस्थामा सम्पर्क गर्नुहुन अनुरोध गर्दछौ।
3: अनुरोधक स्वास्थ्य कार्यालय रोल्पा।
5: होइन सन्ध्या, बल्ल बल्ल लिबाङ बजार पनि आइपुग्यो। गाडीले उफार्दा उफार्दा मलाई त साह्रै भोक लाग्यो। तिमीलाई लागेको छैन?
6: भोक त मलाई पनि लागेको छ नि। बिहान खाएको जति गाडीले उफारेर सबै माथिबाट आइसक्यो। पेट पनि कस्तो खाली खाली भएको छ, साह्रै भोक लागिरहेको छ। जाम न कतै नास्ता खान।
5: ओली नास्ता पसल। ओए सन्ध्या, उतार न, ओली नास्ता पसलमा जाऊ है त।
6: जाऊ जाऊ, जहाँ भए पनि नास्ता खाने त हो नि।
7: हजुर, हामी कहाँ भेज चाउमिन, अन्डा चाउमिन, चिकन मोमो, चिकन लेग पिस, आलु परौठा, अन्डा बर्गर, चिकन चिल्ली, ब्रेड पकौडा, भेज पकौडा, रोटी तरकारी, रोटी मासु, चिउरा मासु, दुध चिया, कालो चिया र कफी पाइनुका साथै होम डेलिभरीको पनि सुविधा रहेको छ।
5: मिन बहादुर ओली, सम्पर्क मोबाइल नम्बर 97618 36758।
7: ओली नास्ता पसल, रोल्पा नगरपालिका 2 पिपल चौतारा लिबाङ रोल्पा।
3: नोट, विगत लामो समयदेखि होटल तथा रेस्टुरेन्ट क्षेत्रमा काम गरेर अनुभव प्राप्त गर्नुभएका प्युठानी कुकद्वारा सम्पूर्ण परिकारहरू तयार गरिन्छ।
5: वाह, नास्ता होस् त यस्तो
6: कस्तो,
5: ओली नास्ता पसल जस्तो।
8: ओ काकु, कहाँ जान लाग्नु भयो? बिहान नै हिँडिराख्नु भएको छ चिटिक्कै परेर।
9: ओ त्यहाँ रासु, कहाँ जाने अब? तैँलाई खोज्दै आइरहेछु।
8: ओहो, केही काम थियो कि काकु?
9: अब कुरा के भने नि केटा, बगालोसँग सल्लाह गरिदियो, भोलि नै अब कामको लागि बाहिरै जानुपर्ने छ। आफू बाहिरै जाँदाखेरि घरमा पनि दुःख बिराना त सोध्नु पर्ला, त्यसको लागि भएको एउटा मोबाइल मैले लगेर जाने भयो कि। अब घरमा एउटा मोबाइल राखिदिन पाएपछि ढुक्कले फोनसन गर्दा हुन्थ्यो, बाहिर गए पनि गाह्रो साह्रो बुझ्दा हुन्थ्यो। भनेको एउटा अलिक गतिलो मोबाइल किन्ने ठाउँ कहाँ होला, त अलिक थाथा भाथा मान्छे केही मिसो लगाइदिन्थेस् कि भनेर।
8: ओहो काकु, तपाईँले थाहै नै रहेनछ, म पनि क्लबको काम लिएर त्यही ठाउँमा जाँदै थिएँ। तपाईँ चिन्ता नगर्नुहोस्, हाम्रै गाउँमा रहेको न्यू रोल्पाली मोबाइल इलेक्ट्रोनिक पसल तथा रोल्पाली सोलर एन्ड प्रिन्ट सेन्टरमा गए त तपाईँ र मेरो समस्या सबै त्यही समाधान हुन्छ। बरु जाउँ, हिँड्नु सँगै जाउँ।
10: हाम्रा सेवाहरू, हामी कहाँ सबै कम्पनीका सोलर सेट, साउन्ड सिस्टम, टिभी, डिस होम, वाइफाई, बिक्री मर्मत तथा प्रमाण पत्र, सूचना टाइपिङ, प्रिन्टिङ गरिन्छ।
3: प्रोप्राइटर खबर कुमार घरती मगर, सम्पर्क मोबाइल नम्बर 98449206664 र 98449773।

0: रोलपाली मोबाइल एन्ड इलेक्ट्रोनिक्स सेन्टर तथा रोलपाली सोलर एन्ड प्रिन्ट सेन्टर सुनसहरी गाउँपालिका 3 जरबाङ बाहिरी गाम रोल्पा।
1: कति दुखेको रात दिन दुखेको दुखै छ।
2: होइन बाजे, के भयो र यस्तरी छटपटाइरहनु भएको छ तपाईँ?
1: के हुनु र बाबु, रात दिन दाँत दुखेर पुरानै चाला जस्तो भइसक्यो। न खाना खान दिन्छ, न तातो चिसो खान दिन्छ।
2: ए बाजे, पनि यति सानो कुरामा किन चिन्ता मान्नुहुन्छ? मेरो पनि त गुटखा पान खाएर दाँत कस्तो भएको थियो, त्यही माथि किराले दाँत सका पारिदिएको थियो। अहिले मेरो दाँत हेरौँ त, टिलिक्क टल्किया छ। कति खुसी छु, हेरो पो भएको छु त म त।
1: दाँत दुखेर हैरानु भएको बेला किन जिस्किन्छ जस्तै बाबु?
2: ए बाजे, पनि जिस्केको पो भन्नुहुन्छ, सत्य कुरा त कहाँ पर्छ र बाजे? तपाईँ त्यति जाबो कुरामा किन अलमल पर्नुहुन्छ? सेभेन हेभन डेन्टलमा जानु न, त्यहाँ त भारतमा रहेको एसियाकै सबैभन्दा ठुलो डेन्टल हस्पिटल क्लोब डेन्टलमा लामो समय कार्यरत रही आर्मी हस्पिटल काठमाडौँ लगायत देशका विभिन्न डेन्टल हस्पिटलमा समेत काम गरिसकेका अनुभवी चिकित्सकद्वारा नदुखाई दाँतको सफल उपचार गरिन्छ नि।
1: उसो भए म त्यतै जानु पर्ला। अनि अरू सेवा सुविधा के सेवा? मेरो नाति पनि लाउरेमा नापिन जान्छु हुन्थ्यो, उसको दाँत बाङ्गो छ, उसको दाँत पनि सिधा बनाउनु पर्नेछ।
2: यता सुन्नुहोस् है बाजे, दाँत राख्ने, बाङ्गो टिङ्गो दाँतलाई सिधा बनाउने, दाँत बाँध्ने, दाँत सफा गर्ने, दाँतमा सिमेन्ट भर्ने, दाँत नभएको ठाउँमा दाँत रोप्ने, दाँत नदुखाई निकाल्ने र किराले खाएको दाँत भर्ने, साथै त्यहाँ त फिक्स दाँत पनि राखिन्छ।
0: सेभेन हेभन डेन्टल सुनिल स्मृति गाउँपालिका 4 सोलिचौर रोल्पा। सम्पर्क मोबाइल 98677467467 र 97093998409।

0: फोहोर संकलन तथा व्यवस्थापन सम्बन्धी सुनिल स्मृति गाउँपालिकाको अत्यन्त जरुरी सूचना। प्रस्तुत विषयमा यस गाउँपालिकाको वडा नम्बर 3 रुइनीबाङ बजार र वडा नम्बर 4 सुलिचोर बजार परिसरबाट निस्कने फोहोरहरू हरेक हप्ताको आइतबार, बुधबार र शुक्रबार फोहोर संकलन र व्यवस्थापन गरिँदै आएको कुरा अवगत नै छ। तथापि फोहोर संकलन तथा व्यवस्थापन कार्यमा बजार क्षेत्रबाट कुहिने र नकुहिने फोहोरहरू नछुट्याई संकलन तथा व्यवस्थापन भइरहेकोमा अबका दिनहरूमा हप्ताको आइतबार र शुक्रबार नकुहिने र बुधबार कुहिने फोहोर मात्र संकलन तथा व्यवस्थापन गरिने भनी निर्णय भएको हुँदा सम्पूर्ण सरकारवालाहरूमा यो सूचना प्रकाशित गरिएको छ। साथै सूचनाको अवज्ञा गरेको पाइएमा नियम अनुसारको कारबाही हुने बेहोरा समेत यसै सूचना मार्फत जानकारी गराइन्छ। नगेन्द्र प्रसाद रिजाल, प्रमुख प्रशासकीय अधिकृत, सुनिल स्मृति गाउँपालिकाको कार्यालय, सुलिचौर, रोल्पा।
1: अब सुन्नुहोस् पुरा समाचार।
2: विश्व स्वास्थ्य संगठनका अनुसार नेपालमा 30% वयस्क जनसङ्ख्या उच्च रक्तचापको जोखिममा छन्। प्रशोधित तथा तयारी खाना, जङ्क फुड तथा डिब्बाका खानामा सोडियम धेरै हुने हुँदा मुटु रोगको जोखिम बढाउने गर्छ। विश्व स्वास्थ्य संगठनले एउटा व्यक्तिले दैनिक 5 ग्रामसम्म नुन सेवन गर्नु उपयुक्त हुने सल्लाह दिएको छ।
1: नियमित रूपमा हिँडुल र शारीरिक व्यायामले मुटु स्वस्थ बनाउन मद्दत गर्छ।
2: सन्तुलित भोजन, पर्याप्त निन्द्रा, सकारात्मक सोच एवं चिन्ता र तनावबाट मुक्त रहँदा मुटु रोगबाट बच्न सकिन्छ।
1: 40 वर्ष कटेपछि नियमित स्वास्थ्य जाँच गरौँ।
2: चिल्लो पदार्थ, माछा मासु कम खाऊ, खानामा सागपात र फलफुल खाऊ,
1: मद्यपान र धुम्रपान सेवन नगरौँ,
2: स्वस्थ रहौँ, सुखमय जीवन बिताउँ।
3: नेपाल सरकार, विज्ञापन बोर्ड।
4: नमस्ते डाक्टर सर।
5: नमस्ते, बस्नुहोस् न, भन्नुहोस् त के हो?
4: हेर्नुहोस् न डाक्टर साहब, मेरो बच्चा राति राम्रोसँग निदाउन पनि सक्दैन, बेला बेलामा उठ्छ, डराउँछ, टाउको दुख्यो भन्छ, के गर्ने होला?
5: यहाँ उभ्याउनु त, एकचोटि तौल हेरौँ।
4: हजुर।
5: ओहो, अनि खाना कति हो खान्छ नि?
4: खाना त खान्छ, तर फोन या आइप्याड दिनुपर्छ, नत्र खानै मान्दैन।
5: हेर्नुहोस्, अहिलेको समस्या नै यही हो, बालबालिकालाई फोन या आइप्याड दिएर खाना खुवाउँदा उनीहरूले खानाको स्वाद नै थाहा पाउँदैनन्, यसले उनीहरूको स्वास्थ्यमा दीर्घकालीन असर पुर्याउँछ। विश्व स्वास्थ्य संगठनले त 1 वर्षभन्दा मुनिका बालबालिकालाई स्क्रिन देखाउनु हुँदैन भनेको छ। 2 देखि 4 वर्षका बालबालिकालाई दैनिक 1 घन्टाभन्दा बढी स्क्रिन देखाउँदा स्वास्थ्यमा असर पुग्छ भनेको छ।
4: ओहो, त्यो त थाहै भएन नि डाक्टर साहब।
5: स्क्रिनकै कारण उसलाई निन्द्रा नलाग्ने, डर लाग्ने, तौल बढ्ने भएको, टाउको दुख्ने कारण पनि यही नै हो। यसले पछि माइग्रेन हुने जोखिम रहन्छ। उनीहरूको सामाजिक रूपमा हासिल गर्ने ज्ञान सिपका साथै शारीरिक सृजनात्मक विकासमा समेत अवरोध पुग्न सक्छ।
4: ओहो, फोनले त बच्चा बाठो हुन्छ भनेको त होइन रहेछ है डाक्टर साहब?
5: हो नि, बालबालिकाको 3 वर्षसम्मको उमेर भनेको अरूले गरेको कुराकानी सुन्ने, बोल्न सुरु गर्ने, सोच्ने, योजना बनाउन सिक्ने, अन्तर्क्रिया गर्ने, अनुहारको भाव पढ्ने र काम सिक्ने बेला हो। मोबाइलको अधिक प्रयोगले यस्ता कुरामा असर पार्छ।
2: त्यसैले आफ्ना बालबालिकालाई स्मार्टफोन, ट्याब र टेलिभिजनको अम्मलबाट जोगाऊ।
3: नेपाल सरकार, विज्ञापन बोर्ड।
6: ओहो काकी, के को सिङ्गर पटार हो यस्तो? घर त उज्यालो देखिन्छ त।
7: छोरीको बिहे आउनै लाग्यो, त्यही भएर।
6: के रे, नानी त भर्खर 17 की लागि होइन र?
7: हो बाबु, अस्ट्रेलिया बस्ने केटो, राम्रो घर छ, छोरी पनि खुसी नै छे, त्यसैले हामीले त बिहे गरिदिने निर्णय पो गर्यौं।
6: हैट काकी हजुरहरू, यस्तो लोभमा पर्नु होला भन्ने मलाई लागेको थिएन। छोरीलाई राम्रोसँग पढाए, देश विदेश आफै घुमिहाल्छन् नि, विदेश जानै बिहे गर्नुपर्छ त। हेर्नुहोस् काकी, 20 वर्ष नपुगी बिहे गर्ने गराउने दुवैलाई 30,000 जरिवाना वा 3 महिना कैद सजाय हुन्छ। उमेर नपुगी गरेको बिहे सो त बदर पनि हुन्छ।
7: ए हो र?
3: नेपाल सरकार, विज्ञापन बोर्ड।